0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

गुड न्युज एफएम 105.1 विश्वास सुनैबाट आउँछ गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्ज

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी गेसिमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ आत्मामा हिँड्ने अभ्यास। आत्मामा हिँड्ने अभ्यासको विषयमा आज वचन छ र रोमीको पुस्तक 12 अध्यायको 2 पदमा यसो भनिएको छ, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक भनिकन यस खण्डमा बताइएको छ। आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, म आज यो भक्तपुर जिल्लाको नगरकोट भन्ने ठाउँमा आइकन वचन रेकर्ड गर्दैछु र मेरो पछिको दृश्य जो छ यो उता काठमाडौँ भ्याली देखिने दृश्य हो र आज जसरी मनमा नयाँ भइकन परिवर्तित हो र परमेश्वरको असल र ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक भन्ने विषयमा छ र मनमा नयाँ हुने कुराहरू सम्बन्धी आजको जो वातावरण प्रकृति यहाँको जो छ ती कुराहरूले पनि सपोर्ट गर्दछ र हामी प्राय आफ्नो पाँचवटा इन्द्रियहरूबाट हिँडेका हुँदछौँ र जब हामी पाँचवटा इन्द्रियहरूबाट हिँड्दछौँ हामी शरीरबाट चलेको हुँदछौँ। तर गलातीको पुस्तक 5:16 चाहिँ परमेश्वरको वचनमा हामीलाई शरीरबाट हिँड्ने होइन तर आत्माबाट हिँड्न पर्दछ भनिकन त्यहाँ बताइएको छ र शरीरबाट चल्नु चाहिँ मृत्यु पनि आउन सक्दछ, यानि शरीरबाट हिँड्नु यानि शरीरको पछि लाग्नु चाहिँ मृत्यु हो तर आत्माको पछि लाग्नु चाहिँ जीवन र शान्ति हो भनिकन रोमीको पुस्तक 8 अध्यायले त्यसरी बताउँदछ पनि। र हामी जसरी देखेर सुनेर सुँगेर यो चाखेर यानि हाम्रो छालाहरूबाट स्पर्श गरेर जिन्दगीहरू पाँचवटा सेन्सेसहरूले पाँचवटा इन्द्रियहरूले लिएर गइरहेका हुँदछौँ र यी कुराहरूबाट हामी जिन्दगी जिउँछौ पनि र तुरुन्तै रिजल्ट हुने कुराहरू यिनै हुन्। तर बाइबलले अझै त्यो भन्दा पनि गहिरो कुराहरू बताउँदछ। यो हाम्रो पाँचवटा सेन्सेसहरूले यो पाँचवटा इन्द्रियहरूले जस प्रकारले हाम्रो जिन्दगीलाई गाइड गर्दछ यस अवस्थामा चाहिँ हामी एक प्रकारले भौतिक रूपमा जिइरहेका हुँदछौँ र हामीले आत्मिकी संसार देखेको हुँदैनौ पनि। तर जब हामी त्योबाट अलि भित्र पसेर आत्माको संसारमा आत्माबाट हिँड्न जब सुरु गर्दछौ यस अवस्थामा हामीले जीवन र शान्तिको अनुभव पनि गर्दछौ र भनिन्छ पुरानो करारमा सिमसन भन्ने जो एक व्यक्ति परमेश्वरबाट बुलाउट भएको व्यक्ति हुनुहुन्थ्यो इजरायलीहरूलाई पलिस्तीहरूको हातबाट छुटकारा दिनको लागि परमप्रभु परमेश्वरले विशेष बुलाउट सहित नै उहाँलाई धरती टेकाउनु भएको थियो। तर सिमसनले उहाँले शरीरबाट मात्रै हिँड्ने कोसिस गर्नुभयो जसको परिणाम स्वरूप उहाँले जे देख्नुभयो जे उहाँको शरीरले माग्यो त्यही कुराहरू गर्दै जानुभयो जसको परिणाम स्वरूप उहाँ समय नआइकन मृत्युमा पुग्नुभयो। दुश्मनहरूले उहाँको आँखाहरू निकाले जाँतो पिन्न लगाए परिश्रम गर्न लगाए उहाँलाई गाली बेइज्जतीहरू गरे र त्यो प्रकारको अवस्थामा उहाँको पाँचवटा सेन्सेसहरूले पाँचवटा इन्द्रियहरूको हिँडाइबाट उहाँ त्यहाँ पुग्नुभयो। तर पवित्र बाइबलमा अब्राहमलाई चाहिँ उहाँ विश्वासबाट हिँड्नुभयो भनेर चाहिँ बताइएको छ र हिब्रूको पुस्तक 11 अध्यायको 1 पदमा विश्वासलाई चाहिँ आशा राखिएका कुराहरूको निश्चयता र नदेखिएका कुराहरूको दृढ़ भरोसा भनिएको छ। उत्पत्तिको पुस्तक 12 अध्यायमा परमप्रभु परमेश्वरले अब्राहमलाई बोलाउनु भयो। अब कहाँ जाने उहाँलाई थाहै थिएन तर जो सृष्टिकर्ता परमेश्वरले बोलाउनु भयो भने ठिकै गर्नुहुन्छ भनेर उहाँले त्यो प्रकारको आशा राख्नुभयो र आशा राखिएका कुराहरूलाई मेरो परमप्रभु परमेश्वरले मलाई अनन्त जीवनमा डोराउनुहुन्छ भनिकन उहाँ त्यो निश्चयतामा हिँड्नुभयो। पवित्र बाइबलको रोमीको पुस्तकले यो बताएको छ कि उहाँ जो विश्वासबाट हिँड्नुभयो र धार्मिकतामा गनिनुभयो भनिकन रोमीको पुस्तकले बताउँदछ र उत्पत्तिको पुस्तकले पनि त्यही कुराहरू बताउँदछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, शरीरबाट चल्नु मृत्यु हो र आत्माबाट चल्नु जीवन र शान्ति हो भनेर चाहिँ बाइबलले बताउँदछ। र पवित्र बाइबलमा जसरी गलातीको पुस्तक 5:16 मैले शुरूआतमा नै तपाईहरूलाई बताइसकेको छु कि हामी आत्माबाट चल्ने हुनुपर्छ र आत्माबाट चल्नु चाहिँ जीवन र शान्ति हो भनिकन रोमीको पुस्तक 8:10 भन्छ भनेर पनि मैले तपाईहरूलाई बताइसकेको छु। र कसरी अब हामी आत्माबाट चल्ने भन्ने कुराहरू सम्बन्धी चाहिँ जसरी अब्राहम आत्माबाट चल्नुभयो, उहाँ आत्मामा जिउनुभयो, परमेश्वरको इच्छा पूरा गर्नुभयो, उहाँ आशिषित पनि हुनुभयो। जसरी सिमसोन पनि परमेश्वरको बुलाउट भएका व्यक्ति नै हुनुहुन्थ्यो तर उहाँ आत्माबाट चल्नु भएन, शरीरको 5 सेन्सेसहरूबाट 5 इन्द्रियहरूबाट उहाँ चल्नुभयो, जसको परिणाम स्वरूप उहाँलाई दुष्ट आत्माले खत्तम पनि गर्यो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामी शरीरबाट नभएर आत्माबाट चल्ने हामीले अभ्यास गर्नुपर्छ भनिकन पवित्र बाइबलले हामीलाई यही सिकाएको छ। र त्यो गर्नको लागि हामीले जब वचन पढ्दछौँ, वचन पढ्ने मात्र होइन, हामीले वचनलाई मनन गर्न पनि पर्दछ। पहिलो कुरा त जसरी वचनलाई पवित्र बाइबलमा आत्मिकी खुराकी, स्वर्गीय मन्ना भनेर पनि ती शब्दहरूबाट वचनको विषयमा त्यहाँ वर्णन गरिएको छ भने जस्तै वचनलाई हामीले हरेक दिन हरेक बेलुकी खान पर्यो। जसरी हामीले भौतिक रूपमा शरीरलाई खानाहरू खुवाउँदछौ, त्यस्तै प्रकारले पवित्र बाइबलको जो वचन छ उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म ती वचनहरू हरेक बिहान कमसे कम पनि 3 अध्याय बेलुकी हामीले अध्ययन गर्न पर्दछ। यो पढ्ने मात्र होइन तर अध्ययन गर्न पर्दछ भनिकन बाइबलमा त्यो हामीलाई संकेत दिँदछ। र अध्ययन गर्नु भनेको चाहिँ जो बाइबलमा परमेश्वरले वचन दिनुभएको छ जो स्वर्गीय मन्ना हो, यसलाई तपाईँले पूरा मनले पूरा प्राणले भित्र हृदयमा पस्ने गरेर तपाईँले बाइबलको वचनलाई अध्ययन गर्न पर्दछ जो तपाईँको निम्ति आत्माको खुराकी बन्न जाँदछ। र हामी आत्माबाट हिँड्ने अभ्यासमा चाहिँ पहिलो कुरा बाइबल हामीले सधैँ पढ्नु पर्दछ। जसरी हामीले शरीरको खुराकी बिहान बेलुकी दिउँसो त्यसरी खाँदछौ र हाम्रो शरीरको खुराकी हामीले खाएनौ भने हामी मर्दछौ पनि, भने जस्तै हामी भित्र आत्मा छ भनिकन प्रभु येशूले भन्नुभयो र उहाँ आत्मामा हामी जन्मन पर्छ भनिकन उहाँले योनाको पुस्तक 3 अध्यायमा ती कुराहरू बताउन पनि भयो। र आत्मा जसरी जन्मदछ तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनिकन जुन दिन विश्वास गर्न तपाईँ आत्माबाट जीवित हुनु भएको छ र जन्मिएको व्यक्तिले खानु पर्दछ, खानु भएन भने मर्न हुन्छ। त्यही कारणले गर्दाखेरि छोटकरीमा बिहान कमसे कम पनि 3 अध्याय बाइबल र बेलुकी कमसे कम पनि 3 अध्याय बाइबल तपाईँले अध्ययन गरेको हुन पर्दछ। र यो प्रकारले तपाईँले अध्ययन गर्नुभएको खण्डमा तपाईँले बाइबललाई वर्षमा 2 चोटि सक्नुहुनेछ, सिद्ध्याउनुहुनेछ। र बाइबल पढ्ने मात्र होइन तर अध्ययन गर्नुपर्छ। हरेक वचनको शब्द शब्दले परमेश्वरले मेरो जीवनमा मलाई यानि धरतीलाई के भन्न चाहनुहुन्छ भन्ने प्रकारले त्यसरी हेर्न सक्नु पर्दछ। र आत्माबाट हिँड्ने अभ्यासमा बाइबल अध्ययन गर्ने कुरा हो र यस सम्बन्धी चाहिँ हामीले ध्यान लगाउने कुरा पनि हो। र दोस्रो कुरा चाहिँ हामीले जब आत्माबाट हिँड्ने अभ्यास गर्दछौ परमेश्वरको वचन आफ्नो जीवनमा लागू गर्नु पर्दछ भनेर पनि बताउँदछ। र परमेश्वरको वचन आफ्नो जीवनमा लागू गर्नु भनेको चाहिँ वचनले जे भनिएको छ ती कुराहरू पालन गर्दै जाने हो। जसरी पहिलो कोरिन्थीको पुस्तक 3:16 हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो भनिकन त्यहाँ बताइएको छ। र हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो भने हाम्रो शरीरलाई जुन कुराहरू नखाने प्रकारका कुराहरू हामीले खान हुँदैन, नखाने प्रकारका कुराहरू हामीले गर्न हुँदैन, शरीर नाश गर्ने प्रकारका कुराहरू हामीले गर्न हुँदैन भनिकन ती कुराहरू हामीले आफ्नो जीवनमा अभ्यास पनि गर्न पर्दछ। र अर्को कुरा प्रिय दाजुभाइ दिदीबहिनीहरू, पवित्र बाइबलको वचनमा तपाईँलाई जुन प्रतिज्ञा परमेश्वरले दिनुभएको छ त्यो प्रतिज्ञा आफूले अहिले नै भइसकेको छ, भोलि हुनेछ पर्सि हुनेछ भनेर आशाका कुराहरू नभएर बाइबलको जो वचन छ त्यो चाहिँ मेरो जीवनमा पूरा भइसकेको छ र जे प्रतिज्ञा प्रभुले मेरो जीवनमा दिनुभएको छ त्यो प्रतिज्ञा म पहिला नै देख्दछु। जसरी प्रभु येशूले मर्कुसको पुस्तक 11:24 भन्नुभयो, तिमीहरूले प्रार्थनामा जे कुराहरू माग्दछौ त्यो पाइसकेको छु भनेर विश्वास गर र त्यो तिमीहरूको हुनेछ भनिकन पवित्र बाइबलमा यो भनिएको छ। र जो प्रतिज्ञा परमेश्वरले वचन मार्फत तपाईँको जीवनमा बोल्नु भएको छ त्यो प्रतिज्ञा मेरो जीवनमा पूरा भइसकेको छ भनिकन पहिला नै तपाईँले देख्न सुरु गर्नु भएर म एक धार्मिक मानिस हुँ। प्रभु येशूलाई मुक्तिदाता भनेर मैले विश्वास गरे पछाडि म धार्मिक व्यक्तिमा गनिसकेको छु। मेरो नाम जीवनको पुस्तकमा लेखिसकेको छ र मानिसले मलाई जेसुकै भन्नुन् तर म एक धर्मी व्यक्ति हुँ। मेरो नाम जीवनको पुस्तकमा लेखिसकेको व्यक्ति हुँ भनिकन तपाईँले यस प्रकारले लिन पर्दछ। र आत्मामा अभ्यास गर्ने आत्मामा हिँड्ने भनेको कुराहरू चाहिँ यिनै हो भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। म चाहिँ भीमबहादुर तामाङ गेसम्बन एयरपोर्ट चर्चमा एउटा डिकनको सेवा कार्यरत छु, साथै भोलिन्टियर पनि छु र घरेली संगतिको एउटा शिक्षक पनि हुँ। मेरो पुरानो ठेगाना चाहिँ सिन्धुली जिल्ला वार्ड नम्बर 7 रानीचुरी गाविसमा पर्छ र अहिले हाल चाहिँ म सूर्यविनायक नगरपालिका वार्ड नम्बर 10 भक्तपुरमा बस्छु। मेरो गवाही चाहिँ यस प्रकारको छ, म चाहिँ एउटा तामाङ जातिको परिवारको हुँ र पहिला मेरो बुबा चाहिँ निकै खानदानी खालको हुनुहुन्थ्यो, घोडा चढ़ाएर हिँड्नुहुन्थ्यो र म चाहिँ एउटा बाहुनको धेरै दाल परिवारको बाहुनको घरमा हामी एउटा तामाङ जाति बसेका थियौं। त्यहाँबाट चाहिँ हामी चाहिँ एउटा तामाङ जाति परिवार भएको नाताले हाम्रो बुबा चाहिँ धेरै धनी भए पनि तर सोझो अब पढलेख नभएको कारणले गर्दाखेरि उहाँहरूको दासत्वमा हामी चाहिँ बस्न पुग्यौं। दासत्वमा बस्न पुगेको कारणले गर्दाखेरि उहाँको धेरै गाईवस्तु भएको कारणले गर्दा मैले गाईवस्तु हेर्न पर्थ्यो। हाम्रो पढाइ त्यति थिएन, उहाँले पढाइदिन्छु भनेर लिएर जानुभयो तर पढ्न चाहिँ त्यति पाइएन। पढ्न नपाएको कारणले गर्दाखेरि उहाँहरूको दासत्वमा म हुर्किँदै बस्दै गएँ। जाँदाखेरि उहाँहरूको चाहिँ अब यो चाहिँ धेरै दासत्वको कारणले गर्दाखेरि मैले पढ्ने मौका नपाएको कारणले गर्दाखेरि मैले छोडिदिने विचार गरेँ अनि उहाँहरूले भन्नुभयो ल ठिक छ तिमीहरूलाई म जसरी हुन्छ पास गराइदिन्छु भनेको हुनाले म त्यहाँ फेरि बस्न थाले। बस्न थालेपछि उहाँहरूले चाहिँ मलाई अब यो माघको बेलामा चाहिँ स्वस्थानीको उहाँहरूको व्रत उहाँहरूको छोराहरू चाहिँ छोराछोरीहरू नपढ्ने मलाई पढ्न दिनुहुन्थ्यो। त्यसैले गर्दा मैले चाहिँ उहाँहरूको पहिला धर्मशास्त्र स्वस्थानीबाट चाहिँ त्यो पढ्न थाले, हेर्न थाले र पढ्दा कर्दा कता मलाई लाग्थ्यो ईश्वरले पनि यस्तो कामहरू गर्नुहुन्छ र भन्ने लाग्थ्यो मलाई। तर प्रभुको चाहिँ योजना इच्छा रहेछ म त्यहाँ घरमा एउटा नोकरको रूपमा दासको रूपमा त्यहाँ भएर जान पनि प्रभुको मलाई चाहिँ एउटा इच्छा रहेछ, उहाँको इच्छा रहेछ अहिले मलाई यो अवस्थामा म यहाँ छु। त्यसकारणले गर्दा त्यो कर्मैले हुँदै हुँदै जाँदाखेरि मैले त्यो घरबाट पनि छोडेर निक्लेर चाहिँ म अनि यसरी काठमाडौँतिर आएँ। काठमाडौँ आएपछि मेरो एउटा विवाह पनि भयो। विवाह भएपछि अनि परिवारलाई लगभग हामी 15-20 वर्ष समय बसेपछि उसलाई एउटा चाहिँ समस्या आइलाग्यो, एउटा बिमार भयो। बिमार भएको कारणले गर्दा काठमाडौँको धामी झाँक्री मैले धेरै लगाइसकेको थिएँ र पनि निको भएन। एक त म आफै पनि 15 वर्षदेखिको म उत्पन्न भएको म आफै धामी, त्यसकारणले गर्दा मैले पनि यस्ता तन्त्र मन्त्रहरू काला जादु यस्ता टुना मुना मैले धेरै सिकेको थिएँ र पनि अब त्यहाँ विशेष नभएको कारणले एउटा माता हुनुहुँदो रहेछ त्यो माता भाटामा म गएँ। उहाँले एउटा दिदीले पुर्याइदिनु भयो माता भाटामा। जाँदाखेरि माताले भन्नुभयो अनि ल ठिक छ मेरो विधिभित्र तपाईँले छिर्नुपर्छ काम गर्नुपर्छ भन्नुभएपछि अनि मैले उहाँको विधिभित्र छिरेर काम गर्न थालेपछि माताले भन्नुभयो त्यहाँबाट अनि ल ठिक छ 9,000 रुपियाँ भेटी चाहिन्छ भन्नुभयो। 9,000 रुपियाँ भेटी राखी, त्यो दिन भेटी राख्यो फर्केर आइयो। अर्को दिन कालो कुखुरा चाहिन्छ, कालो पोथी चाहिन्छ, भाले चाहिन्छ भन्नुभयो, त्यो पनि लगे। अनि त्यहाँबाट तेस्रो दिन भन्नुभयो एउटा ट्याक्सी कोही नचढेको नयाँ ट्याक्सी लिएर आउनु भन्नु भएपछि मलाई अलिकति रिस उठ्यो। रिस उठेपछि मैले भने कोही नचढेको ट्याक्सी त कहाँ पाइन्छ त माता भनेपछि उहाँले मलाई सिधै भन्नुभयो अब तैँले मसँग जवाफ लागिस्, त चाहिँ अब 30 दिनको दिन त चाहिँ यहाँ पृथ्वीमा रहदैनस् भनेर भन्नुभएपछि उहाँको अगाडि एउटा त्रिशूल थियो र एउटा चक्कु पनि थियो, दुईपट्टि धार भएको एउटा तरवार जस्तो चक्कु थियो। मैले झ्याप्प त्यो चक्कु उठाई, उहाँ ढलान गरेको घर थियो उहाँको, झ्याप्प चक्कु उज्याएर ड्याम्म यसरी भुइँमा हान्दा त्यो चक्कु ठ्याप्पै बिड मात्रै बाँकी बसेर ठ्याप्पै भुइँमा भाँसियो। मैले भने मलाई 30 दिन भन्नुभयो, तपाईँको दिन चाहिँ 29 दिनको दिनमा तपाईँको शिर चाहिँ चाहिँ ढल्छ यहाँ, तपाईँको घरको सिर ढल्छ भनेर म त्यसरी फर्केर हिँडेपछि ठ्याक्क 29 दिनको दिन चाहिँ उहाँ 4 बजे बिहान मेरो ढोका ढकढक गर्न आउनु भएछ। अनि उहाँले भन्नुभयो को रहेछ भनेर, अनि मैले हेर्दाखेरि त्यो माता आउनु भएको छ। माताले भन्नुभयो किन आउनु भन्या, तपाईँको वचन पूरा भयो, तपाईँले जित्नुभयो, अब तपाईँलाई म गुरु थाप्न आएको भनेर भन्नुभयो। के भयो भन्दा मेरो श्रीमान हिजो बित्नुभयो, हिजै दास गरेर हामी फर्केर आएको भनेर एउटा कुखुरा र 2 बोतल रक्सी पनि लिएर आउनु भएछ। त्यसकारणले मैले भने म यो अब मलाई बेलुकै त्यो राति एकदम अस्पट अस्पट एकदम नराम्रो भइराखेको थियो त्यतिखेर, अनिखेर मैले भने मलाई गुरु थाप्नु पनि पर्दैन, मलाई केही

त्यहाँ प्लास्टर गर्दै गर्दाखेरि बेलुका परिवारले भनेर भन्यो, तपाईँले धेरै धामी झाँक्री लगाउनु भयो, मैले भनेर ठाउँ लानुभयो, अब म धामी झाँक्री लान्न लाउँदिन, म चर्च जान्छु भनेर भन्नुभयो। अनि मैले भने अब चर्च त देखेको छैन, अब कहाँ जाने भनेर बसिरहेको थियौँ। बिहान ठ्याक्क उहाँ हाम्रो शुक्र राजुका त्यतिखेर पुग्नुभयो, काम गर्दा पुग्नुभएछ। उहाँले भन्नुभयो म पनि जिएच भने एयरपोर्ट चर्चमा जान्छु भनेर भन्नुभयो। कहाँ छ भनेको? नरेर फाँटमा भन्नुभयो। अनि म पनि जान्छु भनेपछि उहाँले भन्नुभयो जडीबुटी पेट्रोल पम्पमा आएर बस्नुहोस्, म तपाईँलाई पुर्याइदिन्छु भनेर भन्नुभयो। अनि हामी दुईजना परिवार आयौं, आएर गेस्टमणि चर्चमा उहाँले मलाई छिराइदिनु भयो। छिराइदिनु भएपछि भर्खर यहाँ चाहिँ भित्र एक दुईजना विश्वासी आउनु भएको रहेछ। मैले बाहिर सोधेको थिएँ, मैले के भन्नुपर्छ चर्चभित्र गएर भन्दाखेरि जयमसी चाहिँ भन्नुहोस् भनेर भन्नुभएको थियो। अनि भित्र पछि जयमसी भनी एक दुईजना हुनुहुन्थ्यो। अनि मैले सोधेँ यहाँको गुरुबा चाहिँ को हो त भनेर सोधेपछि गुरुबा भित्र कुर्सीमा बसेर प्रार्थना गर्दै हुनुहुँदो रहेछ देखेर, अनि उहाँ हो भनेर भन्नुभयो, देखाइदिनु भयो। गुरुबा पुरा प्रार्थनामा बसिरहनु भएको छ। अनि म गएँ जयमसी गुरुबा भनेर भने जयमसी भनेर भन्नुभयो। अनि मैले भने मेरो परिवार बिरामी भएर लिएर आएको छु, उतै भित्तामा बस्ने टाउकोमा फेटा बाँध्ने हो भनेर मैले भने भनेपछि अनि गुरुबा मलाई त एउटा समस्या ठूलो परेको छ भनेर भने मैले के समस्या भन्नुभयो। अनि मैले भने उसको शरीरमा चाहिँ ब्लडको मात्रा चाहिँ त्यो 5.4 त्यस्तो हुन्थ्यो, ब्लड लाउनु पर्थ्यो, हप्तैपछि ब्लड लाउनु पर्थ्यो, उसलाई चाहिँ डायलिसिस त्यस कारणले गर्दाखेरि ब्लड नपाएको चाहिँ धेरै भएको थियो, 3 महिना जति भइसकेको थियो। अनि मैले भने मलाई समस्या चाहिँ ब्लडको छ गुरुबा भनेर भने, अनि गुरुबाले भन्नुभयो धेरै ठाउँ खोज्नुभयो, तपाईँले जाइ भन्नुभयो, त्यतिखेरै मलाई जाइ भनेर शब्द लाउनु भयो। अनि मैले खोजिसकेँ गुरुबा तर मैले पाइन भनेर भन्नु, अनि तपाईँले बेलुका कतै कल गर्नुभएको थियो भनेर सोध्नुभयो। मैले बेलुका कल गरेको थिएँ बालकुमारीमा त्यतिखेर, अनि भिरकुटीको त्यो बालकुमारी सरकारले ब्लड ब्याङ्क त्यहाँ थियो, मैले बालकुमारीमा कल गरेको थिएँ भनेर भने, त्यसो भए तपाईँले अन्तिम कल जहाँ गर्नु भएको छ त्यहीँ जानुहोस् तपाईँले ब्लड पाउनुहुन्छ भनेर गुरुबाले भन्नुभयो। भनेपछि अनि म फर्केर बाहिर निक्लिन खोज्दाखेरि अनि भित्र आत्माबाट भन्यो, मैले एउटा आवाज सुने, तैँले बाइबल किन भन्ने आवाज आयो मलाई, 3 आयो, 500 एउटा बाइबल किनी झोलामा हालि फर्केर सरर बालकुमारी गए। बालकुमारी जाँदाखेरि त्यहाँनिर अनि सिस्टरहरू बसिरहनु भएको छ, अनि सिस्टर ब्लड छ भनेर भने, बेलुका 8 कल गरेको ब्लड छैन भन्नुभएको थियो, बिहान जाँदाखेरि ब्लड सोधी, सिस्टर ब्लड छ भन्दाखेरि तपाईँलाई कति चाहियो हो, 2 चाहिँ छ भनेर भन्नुभयो, मलाई चाहिए पनि त्यति नै हो भनेर भने, त्यो ब्लड उहाँले दिनुभयो। मलाई एक झड्का त्यतिखेर नै लागेछ, म किन आफै तन्त्र मन्त्र गर्ने मान्छे, यस्तो अचम्मको चमत्कार भयो भनेपछि मलाई एक झड्का लागेछ। ब्लड लिएर सर म यहाँ फर्केर आएँ, आउँदाखेरि यहाँ चाहिँ त्यतिखेर लगभग स्तुति प्रशंसा भइराखेको जस्तो लागेछ मलाई, सबैजना उठ्नु भएको रहेछ, गुरुबा पनि उठेर नै गरिरहनु भएको रहेछ। अनि सर गई गुरुबालाई ठक्क हल्लाएर, गुरुबा मैले त्यो ब्लड भेटाई भनेर भनेपछि गुरुबालाई चम्मा आँखा चिम्लिनु भयो, हातमाथि उठाउनु भयो, पुरा त्यो धन्यवाद दिनु भएको रहेछ अहिले बुझ्दाखेरि। अनि झ्याप्प गुरुबाले मलाई पनि अङ्कल मान गर्नुभयो, अनि ब्लड खोइ त भन्नुभयो, मैले ब्लड त यहाँ झोलामा बोकेको छु भनेपछि गुरुबाले भन्नुभयो ब्लड चाहिँ यहाँ झोलामा राख्ने होइन जाइँ साहब, हस्पिटल लगेर त्यो फ्रिजमा राख्न लाउनुहोस्, कहिले डायलिसिस हो त्यतिखेर चाहिँ तपाईँले अनि त्यो ब्लड निकाल्न सक्नुहुन्छ भनेपछि मलाई अलिक छ्याङ्ग छोडे जस्तो भयो। अनि फर्केर गएर हस्पिटलमा गएर ब्लड लगेर राखेर त्यहाँ फर्केर आउँदाखेरि परिवार पनि यहाँ टाउको लुगा सबै फेटाहरू फुकालेर चाहिँ पुरा चाहिँ सन्चो भएर चाहिँ बसिराखेर छ त्यहाँबाट। अनि म फेरि अनि फर्केर आएर अनि सबैसँग छुटेपछि विदा भएर निक्लिने खोजे, सबैले भन्नुभयो आउनुहोस् है आउनुहोस् है जयमसी आउनुहोस् है भनेर भन्नुभयो। आउँदै आउँदै आउँदै गरे, 1 मैले विश्वास गरिन, 1 म कन्टिन्यू चर्च आएँ, कुनै कुनै बेलामा मात्रै यहाँ पुर्याएर म फर्किन्थेँ, नत्र कन्टिन्यू 1 म आएँ तर मैले विश्वास गरिन, परिवारले विश्वास पनि गर्यो, बत्तीसमा पनि दियो, सबै कुरो गर्यो। अनि म आउँदाखेरि चाहिँ अरूले जे जे यहाँ गर्छन् त्यही त्यही, अरू बस्दा बस्ने उठ्दा उठ्ने, अरूले भजन गाउँदा पनि म पनि यसो भजन गुनगुनाउने गर्ने, बाइबल पनि पुरै अध्ययन गर्दै गरे थिएँ, मसँग धर्मशास्त्रको पुस्तकहरू धेरै थिए त्यतिखेर, हिन्दूको धर्मशास्त्रको पुस्तक, म 52 पुरित घरमा कोठालो बसेको कारणले गर्दा त्यहाँ मैले पढ्ने मौकाहरू पाएको थिएँ, त्यो किताबहरू मसँग थियो, र बाइबल र त्यो धर्मशास्त्रलाई मैले एकदम बराबरीमा राखेर पढ्न थालेँ, बेलुका एकदम अध्ययन गर्न थालेँ, पढ्दै पढ्दै पढ्दै पढ्दै गएँ, एकतिर म तन्त्र मन्त्र गर्ने मान्छे पनि, एकतिर त्यो अध्ययन पनि गर्दै गएँ, गर्दै गर्दै 1 मैले यता प्रभुसँग मैले विश्वास गरेको छैन, गर्दै गर्दै गर्दै गर्दै गर्दै गर्दै गएँ, गर्दै गए अन्तिममा भित्रबाट आत्माबाट आयो, अब चाहिँ प्रभुलाई मैले ग्रहण गर्नुपर्छ, यो संसारको झुटो कुरा रहेछ, यो जुन झुटो कुरो मैले गरिरहेको छु यो चाहिँ खुब नरकमा जाने बाटो रहेछ, मैले जुन गरिरहेको तन्त्र मन्त्र गरेको चलाएको यो नरकमा जाने कुरो रहेछ भनेर मैले सोचेँ।
सोचे तर पनि मैले जुन चलाइरहेको कुरोले मलाई एकदम बाधा दिइरहेको थियो किनभनेदेखि मैले चाहिँ 15 वर्षको उमेरदेखि त्यो चलाइरहेको कारणले गर्दा मलाई चाहिँ त्यसले एकदम रोकिरहेको थियो। म चाहिँ अलिकति अहिलेको भाषामा बोल्दा म घिनलाग्दो मान्छे अहिलेको अहिले बोल्दाखेरि चाहिँ बाइबलले भने अनुसार चाहिँ घिनलाग्दो मान्छे रहेछु। 6 महिना चाहिँ चियानमा बसेर त्यो आत्मा मरेका आत्माहरूलाई मैले उठाएर उसको आत्माहरूलाई जगाएर तिनीहरूलाई नै साथी बनाएर राखेँ।

छ महिना जब पास भएपछि मैले चाहिँ यो इन्द्रजाल, काला जादु, यस्ता जादुहरू, आगोमा चाहिँ बस्ने, पानीमा चाहिँ डुबेर बस्न सक्ने यस्ता तन्त्र मन्त्र, 64 मोहनी यिनीहरू सबै मैले सिकेँ। एउटा पराललाई पनि मैले चाहिँ एउटा जेरीको रूपमा बनाएर साथीहरूलाई पनि खुवाउने त्यस्ता तन्त्र मन्त्र भएको कारणले गर्दा मलाई साह्रो कठिनाई भयो। उता त्यो धर्मशास्त्र पढ्छु सबै झुटो छ, यता पवित्र बाइबल पढ्छु सबै सत्य छ, सृष्टि भएको कुराहरूदेखि लिएर, तर एकदम गाह्रो भए पनि मैले चाहिँ एकदम प्रभुसँग प्रार्थना मागेर, अब मेरो परिवारको चाहिँ आँखा अलिकति कमजोर भएको कारणले गर्दाखेरि बाइबल चाहिँ मैले धेरै अध्ययन गर्थेँ, अध्ययन गरेको कारणले उसलाई मैले सिकाउँथेँ, सिकाउँदाखेरि यो गर्नु हुने रहेछ, यो गर्नु नहुने रहेछ, मैले उसलाई यसरी भनेर सिकाउँदै कता कता भित्र मलाई मनमा आयो, जसले विश्वासै गरेको छैन, प्रभुलाई ग्रहणै गरेको छैन, उसले चाहिँ विश्वास गरेको बत्तीसमा लिएको मान्छेलाई यो सिकाउन त कतिको उचित कुरो हो। म आफूले विश्वास गरेको छैन, यो गर्न हुन्छ त्यो गर्न हुँदैन भन्नु चाहिँ मैले चाहिँ म आफू चाहिँ व्यर्थमा बोलेको जस्तो लाग्यो मलाई। अनि मैले बिस्तारी गरेर 1 वर्ष 72 सालको माघ 3 गते मेरो परिवारले ग्रहण गरेको, 73 साल माघ 3 गते ठ्याक्कै म आएपछि आएर गुरुबाहरू घाम तापेर बाहिर भन्नुभएको छ, अनि ग्रहण गर्नु पर्यो गुरुबा भनेर भने गुरुबाले भन्नुभयो, जहीँ साहब तपाईँले ग्रहण गरिसके जस्तो लाग्थ्यो भनेर भन्नुभयो, गरेर छैन भने ठ्याक्क ग्रहण गरे। अनि गएँ बेलुका गएर अनिखेर त्यो मैले त धेरै अब यी ठुल्ठूला मूर्तिहरू यस्ता चाहिँ कुदेर त्यो पित्तलको बनाएको 6 फिट 6 फिट अग्लोसम्मका यस्ताहरू मूर्ति थियो मसँग, एउटा बोरामा हालि अनि सबै त्यो पकाउ पारि, मैले चलाएको त्यो रुद्राक्षमाला साला 17 कुत्रु सबै चलाउने हतियार सतियार सबै त्यो उसमा बोरामा हालेर चाहिँ अनि मैले लगेर त्यो खोलाको छेउमा मिल्काएर म फर्केर आएँ। हामीले गरेका सबै अधर्म पापहरू पनि मेटिएर जान्छ भनेर बाइबलले भन्दछ। त्यस कारणले गर्दाखेरि मैले पनि प्रभुलाई विश्वास गरिकन चिनिकन 3 महिनापछि मैले प्रभुलाई एकपल्ट परीक्षा गरेँ। प्रभुलाई मैले धेरै पश्चाताप गरिकन क्षमा मागेको छु। पछि त्यो तन्त्र मन्त्र मैले बिर्सिएको थिएन, नबिर्सेको कारणले गर्दाखेरि प्रभुलाई मैले विश्वास गरिकन 3 महिनापछि मैले चाहिँ एउटा अण्डा चाहिँ हत्केलामा पकाएर अण्डा राखेर हत्केलामाथि आगो राखेर त्यसरी पकाउने मैले गर्थेँ। गर्दाखेरि त्यो नबिर्सेको कारणले गर्दा एकपल्ट हुन्छ कि हुँदैन त भनेर विचार गर्नलाई कोही पनि थिएन। अनि अण्डा ठ्याक्क हातमा राखेँ अनि मुनिबाट चाहिँ आगोमाथि राखेर ठ्याक्क हात राख्दाखेरि हातको तल्लोपट्टिको भाग सबै छाला खुलेर गयो। त्यो तन्त्र मन्त्र भनेको चाहिँ जब उहाँलाई विश्वास गरेपछि बिर्सिएको चाहिँ हुँदो रहेनछ, तर त्यो तन्त्र मन्त्र भन्ने कुरो चाहिँ हामीलाई केही पनि लाग्दैन। त्यस कारणले गर्दा विश्वास चाहिँ हामीसँग डरो हुनु पर्यो। टुनामुना चाहिँ त्यसरी पनि विश्वासतिर लाग्न सक्छ लाग्न चाहिँ, तर प्रभुको नाउँमा हामीले विश्वास गर्यौँ त्यो तन्त्र मन्त्र हामीसँग रहँदैन। तर प्रभुलाई मैले परीक्षा गरेको कारणले मैले धेरै पश्चातापसहित प्रभुमा मैले क्षमा मागेँ, प्रभुले मलाई क्षमा दिइसक्नु भएको छ। त्यस्ता टुनामुना धेरै मैले गरेँ, अन्धकारका शक्तिहरू चलाएँ, तर म नरकमा जाने व्यक्तिलाई प्रभुले मलाई मुक्ति र उद्धार दिनुभयो, स्वर्ग राज्यको मलाई ढोका खोलिदिनु भएको छ, प्रभुले मलाई एउटा सेवकाई अहिले चाहिँ पनि दिनुभएको छ, त्यो सेवामा प्रभुले मलाई सहायता पनि गर्नुभएको छ। त्यस कारणले गर्दा प्रभुलाई म धेरै धेरै धन्यवाद दिन्छु। हाम्रो विश्वासी जन पनि यो चाहिँ सबै सचेत पनि रहनुपर्छ, तन्त्रमादेखि हामी चाहिँ पर पनि रहनुपर्छ, प्रभुले हामीलाई सुरक्षा दिनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो मेरो यो गवाई म यहीँ नै राख्दछु भन्दै बिन्ती प्रार्थना प्रभुमा चढाउँछौ। येशू प्रभुको नाम।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 4 61, 01 49 62 4 61, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौ, ज्ञान बाँडौ। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
0: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
7: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
0: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
7: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
0: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
7: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
0: पार्किङ र ग्रीन गार्डन भएको,
7: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
0: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
7: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी, ललितपुर।
0: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189 9849424189।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 4022544 4022544
4: र 4022572 4022572।

0: तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: आफैमाथि भरोसा राख्नुको सट्टा परमेश्वरमाथि भरोसा राख्न अभ्यास गर्नुहोस्। जयमसी आज मंगलबार जुन 9 तारीक जेठ 26 गते। आजको बाइबल लेखण्ड पहिलो कोरन्थीको पुस्तक 15 अध्यायको 10 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, मैले होइन मसँग भएका परमेश्वरको अनुग्रहले हो। अहंकारले आत्मनिर्भरतालाई बढ़ावा दिन्छ। यसले हामीलाई बताउँछ कि हामीले वास्तवमै आफ्नै बलबुतामा काम गर्न सक्छौ। आफूमाथिको विश्वासमा चल्ने हाम्रो प्रयासमा हामी परमेश्वरलाई ठोका बाहिरै राख्छौ अनि हामीलाई सहायता गर्नुहुने पवित्र आत्माको कामलाई बन्द गर्छौ। पावल शिक्षित सुसंस्कृत र परमेश्वरको सेवाको लागि अलग गरिएका थिए, तापनि उनले नम्रतापूर्वक यस्तो घोषणा गरे, प्रेरितहरूमध्ये म सबैभन्दा तुच्छ हुँ। म प्रेरित भनिने योग्य छैन किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरे, तर म जो छु त्यो परमेश्वरको अनुग्रहले छु र म माथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरू मैले त तिनीहरू सबैले भन्दा बढी परिश्रम गरे, तापनि मैले होइन मसँग भएका परमेश्वरको अनुग्रहले हो। तपाईसँग जतिसुकै क्षमता भए तापनि परमेश्वर बिना यसले तपाईलाई एउटा सीमासम्म मात्र पुर्याउनेछ। यसुले भन्नुभयो, दाखको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हो। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनभने मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। यो कुरा तपाईँले यूहन्नाको पुस्तक 15 अध्यायको 5 पदमा हेर्न सक्नुहुन्छ। त्यसैले हाम्रो साहस र विश्वासको स्रोत परमेश्वर हुनुपर्छ, हामी आफै होइन। जब परमेश्वरको भरोसामा हिँड्नेहरूका योजनाहरू गडबड हुन्छन्, तिनीहरू आफ्ना इच्छाहरूलाई परमेश्वरको सार्वभौम इच्छाको अधीनमा राख्न पर्याप्त बुद्धिमान हुन्छन्। तिनीहरू तुरन्तै आफूलाई सम्झाउँछन्। मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन् तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 19 अध्यायको 21 पदमा हेर्न सक्नुहुन्छ। तिनीहरू विश्वस्त छन् कि तिनीहरूको जीवनको लागि परमेश्वरसँग अझै उच्च उद्देश्य छ अनि कुनै पनि मानिसले यसलाई विफल पार्न सक्दैन। त्यसै कारण आज आफैमाथि भरोसा राख्नुको सट्टा परमेश्वरमाथि भरोसा राख्न अभ्यास गर्नुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जय मसीह, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
11: यो समय हो धन्यवाद बिहानी। बिहानी
10: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। प्रत्येकको जीवनमा एउटा काँडो छ भन्ने शीर्षकमा आज केही कुरा राख्न गइरहेको छु। दोस्रो कोरन्थी 12:7 पदले भन्दछ, एउटा काँडो मेरो शरीरमा दिइयो। पावलले यस्तो लेखे, प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई सैतानको दूत अर्थात एउटा काँडो मेरो शरीरमा दिइयो। यो मबाट हटोस् भनेर मैले 3 पल्ट प्रभुसित विन्ती गरे, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रिष्टको शक्ति ममा बास गरोस् भनेर म बरू मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। पावलसँग यति ठूलो विश्वास थियो कि जब उनले प्रार्थना गर्थे, बिरामीहरू निको हुन्थे र मरेकाहरू जीवित हुन्थे। तापनि परमेश्वरले उनको शरीरको काँडो हटाइदिनुहोस् भनी उनले बारम्बार प्रार्थना गरे, तर परमेश्वरले हुन्न भन्नुभयो। किन? उनलाई नम्र बनाइराख्न र उनलाई पूर्ण रूपमा परमेश्वरमा निर्भर बनाउन। हामीलाई थाहा छैन कि पावलको शरीरको काँडो के थियो, तर हामी जान्दछौ कि उनीसँग त्यो किन थियो। प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर उनी आफैले भनेका छन्। जब परमेश्वरले तपाईंलाई धेरै आशिष दिनुहुन्छ, तब यो सँगै घमण्डको जोखिम पनि आउँछ। परमेश्वरको निम्ति त्यस्तो घमण्डले तपाईंलाई अयोग्य बनाउँछ। तपाईँको औंलामा काँडा बिजेको छ भने यो दुख्छ र तपाईंलाई निरन्तर पोलिरहन्छ भन्ने कुरा तपाईंलाई थाहा छ। के तपाईँ त्यो काँडो साथ जिउन सक्नुहुन्छ? हो। के तपाईंलाई त्यो काँडो साथ जिउनु नपरे हुन्थ्यो भन्ने लाग्छ? हो। पावल के भन्छन्? ध्यान दिनुहोस्, एउटा काँडो मेरो शरीरमा दिइयो। पछि गएर उनले आफ्नो काँडोलाई अनुग्रह वृद्धि गराउने साधनको रूपमा मात्र लिएनन्, तर एउटा यस्तो वरदान ठाने जसले दुईवटा काम गर्छ। पहिलो, हामीलाई नम्र बनाउँछ र परमेश्वरमा थप निर्भर बनाउँछ। दोस्रो, हरेकसँग एउटा काँडो भएकोले यसले हामीलाई थप सहनशील र कृपालु बनाउँछ। हाम्रो जीवनमा भएको काँडो अर्थात कष्टदायी कुराको पछाडि परमेश्वरको एउटा उद्देश्य छ। यसकारण सबै परिस्थितिमा धन्यवादी भई परमेश्वरमाथि भरोसा राखेर अगाडि बढ्नुहोस्, कारण जे पनि हुन्छ हाम्रो जीवनमा त्यो कुराको अन्तिममा भलाइ नै रहेको हुँदछ भन्ने उत्साह सँगसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
12: आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
13: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथी राख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने गर्दछौं। श्रोता, यो कार्यक्रमको उद्देश्य भनेको तपाईलाई प्रार्थना गर्नको लागि उत्साह दिनु, साथसाथै तपाईसँग प्रार्थनामा सहयात्रा गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप अबको करिब आधी घण्टासम्मको लागि तपाईसँग प्रार्थनामा सहयात्रा गर्नको लागि हामी आइसकेका छौं। यसकारणले गर्दा आजको यो बिहान पनि आउनुहोस्, हामी सँगै प्रार्थनामा सहयात्रा गर्दै अगाडि बढौं र आजको बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाई चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-03-44-646। हजुर, 97-98-03-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छैन, हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ संसारको कुनै पनि कुनाबाट हामीलाई सुन्दै हुनुहुन्छ हाम्रो वेबसाइट मार्फत भनेदेखि तपाईँले पनि आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुन्छ र तपाईँको लागि हामीलाई वाट्सएप मार्फत अथवा फेसबुक पेज मार्फत तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ। र यदि तपाईँ वाट्सएप अथवा फेसबुकलाई प्रयोग गर्दै आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध बाँड्न सक्नुहुनेछ। र पक्कै पनि हामी कार्यक्रमको अर्को चरणमा तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाको अनुरोधहरूलाई लिएर हामी अवश्य पनि तपाईँको निम्ति प्रार्थना गर्ने नै छौं। तादनी श्रोता, अब भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले उत्पत्तिको पुस्तक 16 अध्यायमा हेर्ने हो भने त्यहाँ एउटा घटना पाउँदछौ, त्यो हो इस्माइलको जन्मको कथा। अब्राहम जब 86 वर्षको भए त्यतिखेरसम्म परमेश्वरले तँलाई एउटा सन्तान दिनेछु भनेर प्रतिज्ञा गर्नुभएको कुरा पूरा नभएको देखिसकेपछि अब्राहमको श्रीमती साराले आफ्नो नोकर्नीलाई यसो भन्दै अब्राहमलाई दिन्छे, तपाईँ यसरी मसँग मेरो एउटा मिश्री हागार एउटा कमारी छ, त्यो त्यसकार तपाईँ जानुहोस् र त्यसले मेरो निम्ति सन्तान पैदा गरिदियोस्। आदरणीय श्रोता, अनि त्यो कुरालाई अब्राहमले मान्दछन् र उनी हामीले यो तीन पददेखि हेर्ने भने अब्राहमले सराईको कुरा माने भनेर लेखिएको छ र अब्राहम कनानमा बसेको 10 वर्षपछि तिनकी पत्नी सराईले आफ्नी कमारी मिश्री हागारलाई आफ्ना पति अब्राहमलाई तिनकी पत्नी हुनलाई दिइन् अनि तिनी हागार कहाँ गएर त्यो गर्भवती भई जब त्यसले म गर्भवती भएछु भनी थाहा पाए तब त्यसले आफ्नो मालिकनीलाई तुच्छ दृष्टिले हेर्न लागि। सराईले अब्रामलाई भनिन्, म माथिको अन्याय तपाईँकै शिरमाथि परोस्। मैले आफ्नी कमारी तपाईँको काखमा दिए र त्यो गर्भवती हुने बित्तिकै मलाई तुच्छ दृष्टिले हेर्न लागि। परमप्रभुले तपाईँ र मेरो बीचमा इन्साफ गरिदिउन्। तर अब्रामले सराईलाई भने, हेर तिम्रो कमारी तिम्रै हातमा छ, त्यसलाई जे गर्न मन लाग्छ त्यही गर। तब सराईले त्यससित कठोर व्यवहार गर्न लागिन् र त्यो तिनको सामुन्नेबाट भागेर गई। सातपद परमप्रभुका दूतले त्यसलाई उजाड स्थानमा जाने सुर जाने बाटोकै पानीको मूल लिएर भेट्टाए र तिनले सोधे, ए सराईकी दासी हागार, कहाँबाट आइस र कता जाँदैछेस? त्यसले भनी, मेरी मालिकनी सराईको सामुन्नेबाट भाग्दैछु। परमप्रभुका दूतले त्यसलाई भने, तेरी मालिकनी कहाँ फर्केर जा र तिनकै अधीनमा बस। परमप्रभुका दूतले फेरि त्यसलाई भने, म तेरो वंशलाई यति औधि बढ़ाउनेछु कि त्यो धेरै भएकोले गन्न सकिने छैन। परमप्रभुको दूतले त्यसलाई भने, त गर्भवती छेस र तैले एउटा छोरा जन्माउने छेस, तैले त्यसको नाम इस्माइल राख्नु, किनभने परमप्रभुले तेरो दुःख हेर्नु भएको छ। पादनी श्रोता, फेरि एकैचोटि तेह्र पददेखि म जान्छु। अनि हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, मलाई देख्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ, किनभने त्यसले भनी, मैले साँच्ची नै परमेश्वरलाई देखेको छु र उहाँलाई देखेर पनि म जीवितै छु। यसकारण त्यस पँधेराको नाउँ बेअर लहै रोई राखियो। कादेश र बेरेतको बीचमा त्यो पर्छ। आमेन। आदरणीय श्रोता, यो घटनालाई तपाईँको बीचमा मैले सरसर्ती वाचन गरेर सुनाइदिए। अब हामीले हेर्नुपर्ने कुरा यहाँ छ। पहिलो कुरा, हागार जब अब्राहमद्वारा गर्भवती भई त्यसपछि उसले आफ्नो मालिकनीलाई तुच्छ दृष्टिले हेर्न थाली। हामी एकछिन विचार गरौं, उसको दृष्टिकोण कसरी बदलियो? अब त मलाई अब्राहमले सराईलाई भन्दा बढी प्रेम गर्नुहुन्छ। अब मेरो मालिकनीले ममाथि हुकुम चलाउन सक्दिन, किनभने म यो घरको मालिकनी समान भइसकेको छु, किनकि अब्राहमको उत्तराधिकारी मेरो गर्भमा पालिँदैछ भन्ने उसले ठानेकी थिए। आदरणीय श्रोता, यहाँ हामीले हागारले आफ्नो हैसियतलाई बिर्सिएकी थिए। ऊ अब्राहमको सन्तानको आमा बन्ने भए तापनि उसको हैसियत भनेको यही थियो, ऊ सराईकी नै दासी थिए। जब उसले आफ्नो हैसियतलाई बिर्सी, अब्राहमले पनि उसलाई आफ्नो हैसियत सम्झाउनको निम्ति सराईले हागारमाथि गरेको सबै व्यवहारमाथि आफूले हस्तक्षेप नगर्ने कुरा गरिदिए र उनले हागारलाई सराईकै अधीनमा छोडिदिए। परिणामस्वरूप के भयो? परिणाम यही भयो कि उसले अब कठोरता साथ आफ्नो हैकम जनाउन थालेको हामी देख्छौं। ती दिनहरूमा कुनै एउटा बागी कमारा अथवा कमारी जो विद्रोही हुन्छ त्यसलाई नियन्त्रण गर्नको लागि दुःख र कष्टको चरम बाटो भएर हिँडाउने चलन थियो। मानव उसलाई यतिसम्म सघाइन्थ्यो कि एउटा गधालाई चाहे जो भर्खरै त्यो गधाको बछेडालाई भारी बोक्न सिकाउँदाखेरि जुन प्रकारको पीड़ा र ताडनाको साथ तालिम दिइन्छ, त्यस्तै तरिकाले तत्कालीन समयमा कमारा कमारीहरूलाई चाहिँ त्यसरी आफ्नो लाइनमा ल्याउने एउटा प्रचलन थियो। प्रेसवता यहाँ त्यही कुरा चाहिँ सराईबाट हागरमाथि परेको थियो र यस अवस्थामा उसले आफ्नो मालिकनीबाट कठोर काममा चाहिँ लगाइएको अनि त्यसपछि उसले एउटा गर्भवती स्त्रीले पाउनुपर्ने स्याहार सुसार जस्ता कुरा पनि नपाएको यी सबै देखिसकेपछि उसको जीवन नै तितो भयो र ऊ अब चाहिँ अब्राहमको घरमा बस्न नसक्ने भनेर ऊ त्यहाँबाट निस्किएको हामी पाउँदछौं। निस्किसकेपछि पनि उसको समस्याको समाधान त्यहाँ थिएन। उजाड स्थान थियो र अहिलेको जस्तो त्यहाँ बस्ती पनि बाक्लो थिएन। एक ठाउँबाट निस्किसकेपछि कयौं माइलको पैदल यात्रापछि मरूभूमिको यात्रापछि बल्ल अर्को एउटा व्यक्तिको पाल अथवा घर भेट्न सकिन्थ्यो र त्यो अवस्थामा उसले लामो दूरीसम्म यात्रा गर्नु पनि सम्भव थिएन र त्यसपछि ऊ उजाड स्थानमा संघर्ष गरेर दुःख गरेर खेतीबारी गरेर उब्जनी गरेर आफ्नो जीविका चलाउ भन्ने पनि त्यो अवस्था थिएन। प्रेसवता ऊ चाहिँ अब्राहमको घरबाट निस्किसकेपछि अब्राहमको घरमा उसलाई जति दुःख थियो त्यसको दुःख तीन गुणा बढ्नेवाला थियो। प्रेसवता र उसको क्रन्दन र हृदयको वेदनालाई परमप्रभु परमेश्वरले देख्नुभयो। यद्यपि ऊ चाहिँ मिश्रको एउटा मिश्री जातिको थिए, ऊ इसरायली पनि थिइन। आदरणीय श्रोता, त्यही कारणले गर्दा हामी देख्छौ उसलाई एउटा स्वर्गदूतले भेटेर उसलाई पुनः त्यही अब्राहमकै घरमा फर्केर जानको लागि आज्ञा दिदछन्। जब तिनले आज्ञा पाइन् र उनी सराईकै अधीनमा बस्न लागिन्, बस्न जानेवाला थिइन्, त्यसपछि चाहिँ अब त्यहाँ परमेश्वरले सराईको हृदयलाई नै परिवर्तन गरिदिन आँट्नुभएको थियो। आदरणीय श्रोता, कोही व्यक्ति आफ्नो मालिकबाट असाध्य उत्पीडन सहेर निस्किन्छ र फेरि कसैले भन्छ गएर त्यसैको अधीनमा बस भन्दा यसै सामान्य रूपले त्यहाँ गएर बस्न सक्ने स्थिति कसैको पनि मनमा आउँदैन, त्यो विचार आउनै सक्दैन। श्रोता, तर यहाँ हागारले परमेश्वरका दूतले भनेका कुरालाई सिधै मानेकी छ र फेरि फर्केर सराईकै अधीनमा बस्न गएकी छ। यसको पछाडि हामी देख्छौ हागारको आज्ञाकारिता र जसै हागारले आज्ञाकारी भएर ऊ फेरि आफ्नै पुरानै घरमा फर्की, त्यसपछि त्यहाँ परिस्थिति बदलियो। अब त उसलाई सराईले पनि र अब्राहमले पनि हेरविचार गर्न थालेको हामी पाउँदछौं। त उसको जीवनमा दुःख चाहिँ किन आएको थियो त? हामी देख्छौ उसको घमण्डको कारणले गर्दा। सम्भवत उसको घमण्डलाई चूर चूर गर्नको लागि परमेश्वरले सराईको हृदयलाई प्रयोग गर्नुभएको हुनुपर्छ। तर जे होस्, यति हामी विचार गरौं, जबसम्म हागारको हृदयमा आफू सफल भएकोमा एउटा घमण्ड थियो, परमेश्वरले त्यो घमण्डलाई तोडेर अब हागारलाई नम्र बनाउनु भएको छ र उसले नम्रतामा परमेश्वरसँग आँसुसँग प्रार्थना गरेर आफ्नो क्रन्दन विषयको कारण अब्राहम जो प्रतिज्ञा गरिएको एउटा व्यक्ति भनौं करार गरिएको व्यक्ति, उसको सन्तानको खातिर परमेश्वरले हागारको क्रन्दनलाई सुन्नु भएको छ। प्रेसवता, त्यही कारणले गर्दा परमेश्वरले अब हाजारको निम्ति परिस्थितिलाई बदल्दै त्यही गएर बस्नको लागि आज्ञा दिएका छन्। र त्यति मात्रै होइन, परमेश्वरले हागारका आउने दिन र त्यो जन्मनेवाला बालकको दिन कस्तो हुनेछ र ऊ कस्तो स्वभावको हुनेछ र उसको फलिफाप के हुनेछ भन्ने विषयमा समेत भविष्यवाणी गरिदिनु भएको कुरा हामी देख्न सक्छौं। आदरणीय श्रोता, अब हामीले यी सबै घटनाहरूबाट के कुरा देख्न सक्छौ भने, हामीले आफ्नो हृदयको घमण्डलाई त्यागेर एक दुईटा कुरा सफल भएपछि मानिस घमण्डी हुन्छ, दम्भी हुन्छ, अरूलाई तुच्छ गर्न थाल्छ। श्रोता, यो चाहिँ घमण्डको एउटा परिणाम हो। यसकारणले गर्दा हामीले आफ्नो मनको अहंकारलाई त्यागेर आफ्नो जीवनको दम्भलाई छोडेर पूर्ण नम्रतामा पश्चातापी भएर सृष्टिकर्ता परमेश्वरको सामु तपाईँले प्रार्थना चढाउनुहुन्छ भने परमेश्वरले तपाईँको प्रार्थनालाई सुन्नुहुन्छ, तपाईँको पुकारालाई सुन्नुहुन्छ। प्रेस्वता, अब्राहम र हागरबाट जन्मिएको छोराको नाउँ इस्माइल राख्नु भनी परमेश्वरका दूतले आज्ञा गर्छन्। तपाईँलाई थाहा छ इस्माइलको अर्थ के हो? तपाईँ र हाम्रो मनमा एउटा चित्र बन्छ, इस्माइल भनेको चाहिँ इसाहाकको विरोधी हो र उसैबाट जन्मिएका सन्तानहरूले इसाहाकका सन्तानहरूलाई अहिले खेदो खनिरहेछन् भनेर तपाईँ हामीलाई बताइएको छ र वास्तविकता पनि त्यही हो र परमेश्वरले गर्नुभएको अगमवाणी पनि यस्तै थियो। तर इस्माइलको नाउँको अर्थ चाहिँ कसैको विरोधी होइन, कसैको विरोधी हुनु होइन। त्यसको अर्थ चाहिँ के हो? त्यसको अर्थ चाहिँ परमेश्वर सुन्नुहुन्छ। हो श्रोता, परमेश्वर सुन्नुहुन्छ र परमेश्वरले हाम्रो दुःख हेर्नु भएको छ भन्ने हो। र यो नामको अर्थ हामीले उत्पत्ति 16:11 पाउँछौ। परमप्रभुका दूतले त्यसलाई भने, त गर्भवती छेस र तैले एउटा छोरा जन्माउने छेस, तैले त्यसको नाम इस्माइल राख्नु, किनभने परमप्रभुले तेरो दुःख हेर्नु भएको छ। आदरणीय श्रोता, यो इस्माइल नामको अर्थ परमेश्वरले तेरो दुःख हेर्नु भएको छ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि परमेश्वरले हागारको दुःखलाई हेर्नुभयो, जो करारको सन्तानभित्र परेकी थिइन, ऊ त एउटा मिश्री थिए। अब तपाईँ र म येशु ख्रिष्टको रगतको करारभित्र परेका मानिसहरू हौं। क्रन्दनसँग चढाइएको प्रार्थना परमेश्वरले हागारको जीवनबाट सुन्नुभयो, हागारको मुखबाट निस्केका, उसको हृदयबाट निस्केका कुराहरूलाई सुनेर उसको परिस्थितिलाई बदल दिनुभयो भने तपाईँ हामीले चढाएको प्रार्थनालाई सुनेर हाम्रो परिस्थितिबाट किन बाहिर निकाल्नुहुने छैन? अवश्य पनि हाम्रो पुकारालाई परमेश्वरले सुन्नुहुन्छ, येशु ख्रिस्टले सुन्नुहुन्छ, किनभने ख्रिस्ट येशुको प्रतिज्ञा नै यस्तै रहेको छ, तिमीहरूले यदि विश्वास साथ मलाई पुकारा गर्यौ भने म सुन्नेछु, तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भन्नको लागि त्यो गरिनेछ भनेर येशु ख्रिस्टको प्रतिज्ञा छ। प्रिय श्रोता, तपाईँको र हाम्रो जीवनमा हागारको जीवनबाट जे दुःख आयो त्यसले हाम्रो जीवनमा आउने दुःखको चित्रण गर्दछ। सायद घटना फरक हुन सक्छ, परिस्थिति अलग हुन सक्छ, तर एउटा कुरा साझा छ, हागारको जीवनमा उसको आफ्नो दम्भको कारण जे समस्या आयो तपाईँ हाम्रो जीवनमा पनि एक दुईटा सफलतामाथि गर्व गर्ने हुँदा, घमण्ड गर्ने हुँदा कति समस्याहरू आएका हुन सक्छन्। तर यसरी समस्या आयो भन्दैमा हामी आफ्नो दम्भमा खडा भएर परमेश्वरसँग थप झगडा गर्ने वा गनगन गर्ने गल्ती नगरौं। बरु आफ्नो घमण्डलाई त्यागेर परमेश्वरसँग नम्र भएर आफ्नो क्रन्दन र आफ्नो बिन्ती परमेश्वरमा चढाउने गरौं, प्रार्थना गर्ने गरौं, ताकि उहाँले तपाईँको दुःखलाई देख्न सक्नुभएको होस्। एउटा कुरा स्मरण हामी सबैले के राख्नुपर्छ भने, यदि हाम्रो हृदयमा अलिकति पनि घमण्ड, अहंकार जस्ता कुराहरू आएको छ, अरूलाई तुच्छ दृष्टिले हेर्ने मनोभावको विकास भएको छ भने नि, तपाईँ र मेरो दुःख र क्रन्दनलाई परमेश्वरको नजरबाट छिपाइदिन्छ र हामीले गरेको पुकारा उहाँसम्म पुग्न सक्दैन। बाइबल भन्छ घमण्ड गर्नु चाहिँ पाप हो र जो पतनको कारण बन्छ। यसकारणले गर्दाखेरि हामीले हाम्रा जीवनका सबै सफलताहरूलाई परमेश्वरको हातमा सुम्पिएर ती सफलताहरूको पछाडि उहाँको सहयोग छ र उहाँको काम हो भनेर सम्पूर्ण श्रेय उहाँलाई दिएर आफैलाई चाहिँ आफू केही होइन जस्तो गरी नम्र बनाएर होच्याएर हाम्रा हरेक प्रार्थनाहरू चढाउँछौ भने तपाईँ र मेरा हरेक प्रार्थनाहरूलाई, हरेक दुःखहरूलाई, हरेक समस्याहरूलाई परमेश्वरले हेर्नुहुन्छ र देख्नुहुन्छ। आदरणीय श्रोता, परमेश्वर हाम्रो दुःखलाई देख्नुहुने परमेश्वर हुनुहुन्छ र हाम्रो समस्यालाई समाधान गरिदिनुहुने परमेश्वर हुनुहुन्छ। श्रोता, जब हामी र हाम्रो दुःख र कष्टलाई हेरेर उहाँले एउटा समाधानको बाटो देखाइदिनुहुन्छ, त्यसपछि हागार झैं आज्ञाकारी भएर परमेश्वरले देखाउनु भएको बाटो हामी हिँड्नुपर्छ। सायद हागारले स्वर्गदूतलाई यसरी भन्न सक्थे, हेर्नुहोस्, मेरो मालिकले मलाई मर्ने गरीसम्म सताएकी छ र मलाई पुग्दो खानेकुरा पनि दिन्न र मलाई बिहान सबेरैदेखि अबेर रातिसम्म काममा जोतिकी छ, मलाई आराम गर्न पनि दिन्न भनेर कम्प्लेन गर्न सक्थे। तर वास्तवमा हागारले त्यसपछि एउटै पनि वचन स्वर्गदूतसँग नफर्काइकन आज्ञाकारी भएर हागारको अधीनमा बस्न गएकी छिन्। प्रेसरता यो उनको आज्ञाकारिता हो र उनको आज्ञाकारिता परमेश्वरको वचन पछिको उनको आज्ञाकारिताले उनको दुःखद परिस्थितिलाई बदलिदिएको छ। तादृश श्रोता, अब तपाईँ र म के गर्छौं, अब चाहिँ तपाईँ र मैले के गर्नुपर्छ भन्ने कुरा सायद आजको यो कुराकानीबाट बुझिसक्नुभयो होला। श्रोता, यति भन्दै औ भने आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाको अनुरोध लिएर म आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी पनि प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन खिमिरे ज्यू तदन श्रोता भने ढिला नगरिकन तपाईँ श्रोताहरूले नै टिपाउनु भएका प्रार्थनाको अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। पहिलो श्रोता हुनुहुन्छ थन्ना बिकज्यू ओखलढुङ्गाबाट हुनुहुन्छ र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो दाहिने खुट्टा दुखिरहेको छ चंगाई भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ डिल्लीराम पौडेलज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मलाई रातको समयमा दुष्ट आत्माले सताउँछ छुटकारा भएको होस् भनेर प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। तादनी श्रोता आउनुहोस् हामी हन्ना बिकज्यूको र डिल्लीराम पौडेलज्यूको लागि हामी केही क्षण प्रार्थना गर्नेछौं। सर्वशक्तिमान पवित्र अनि जीवित परमेश्वर बुवा हामी तपाईँको चरणमा आउँदछौं। तपाईँ महान राजाहरूको राजा प्रभुहरूका प्रभु अनि सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ। पिता हामी तपाईँलाई धन्यवाद दिन्छौं जसले हामीलाई प्रभु हाम्रा हरेक प्रार्थनाहरूको जवाफ दिनुभएको छ र हाम्रा कुराहरूलाई तपाईँले सुन्नु भएको छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौं र आज पनि तपाईँ परमेश्वरले हामीले चढ़ाएका प्रार्थनाहरूको उत्तर दिनुहुनेछ भन्ने आशा र विश्वासको साथ तपाईँको चरणमा आएका छौं। पवित्र परमेश्वर हामी यतिखेर विशेष गरी प्रार्थना गर्दछौ हन्ना बिकज्यूको लागि जो ओखलढुङ्गादेखि हुनुहुन्छ। प्रभु तपाईँले आफ्नो छोरीलाई चंगाई छुटकारा दिनुभएको होस्। पिता परमेश्वर उहाँको दाहिने खुट्टा दुखिरहेको छ के कारणले दुखेको हो सो हामी जान्दैनौ। तपाईँ परमेश्वरले आफ्नो छोरीमाथि आफ्नो सामर्थ्य हात राखिकन छुटकारा दिनुभएको होस् हामी प्रार्थना गर्छौ। त्यसै गरी हामी प्रार्थना गर्छौ डिल्लीराम पौडेलज्यूको लागि प्रभु अनि उहाँलाई रातको समयमा जो अन्धकारको शक्ति दुष्ट आत्माले सताउँछ प्रभु तपाईँको छोरालाई तपाईँको कल्वरी क्रुसमा बगेको आलो रगतको सुरक्षा दिनुहोस् र रगतको दुहाईमा सम्पूर्ण दुष्ट आत्माहरूद्वारा उहाँलाई छुटकारा हुन सकेको होस् र प्रभु हामी तपाईँ परमेश्वरसँग प्रार्थना चढाउँदछौ। साथै हामी उहाँलाई सताउने जो दुष्ट आत्मा रहेको छ त्यसलाई यीशु ख्रिस्टको नाउँमा यीशुको रगतले बाँध्दछौ र त्यो छोरालाई अबदेखि नसताउनको लागि हुकुम गर्दछौ। प्रभु तपाईँ परमेश्वरले आफ्नो छोरालाई सुरक्षित राख्नुभएको होस् तपाईँको स्वर्गदूतको पहरामा र तपाईँको रगतको घेराभित्र राखिकन प्रभु तपाईँले छुटकारा दिनुभएको होस् हामी प्रार्थना गर्छौ। धन्यवाद छ पिता परमेश्वर आजको यो बिहान हामीले दुईजना तपाईँका छोरी अन्नाबिक र डिल्लीराम पौडेलज्यूको लागि प्रार्थना गरेका छौं र हामी विश्वास गर्छौं तपाईँ परमेश्वरले आज यतिखेरै उहाँहरूलाई चंगाई दिइसक्नु भएको छ छुटकारा दिइसक्नु भएको छ। तपाईँ परमेश्वर छुटकारा दिने नि प्रभु चंगाई दिने नि प्रभु योभर राफा तपाईँ हुनुहुन्छ। धन्यवाद पवित्र परमेश्वर धन्यवाद छ सबै कुराको निम्ति सबै आदर महिमा तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाममा आमेन। अवस्था श्रोता यिनै प्रार्थनाको अनुरोधको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिमिरेज्यूका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै वचन अध्ययन गर्दै र हामीलाई सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।
1: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
2: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल मक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले प्रभु यीशु काना नगरको गाउँमा थिए, जहाँ एउटा विवाह भोज थिए। प्रभु यीशुलाई त्यस विवाह भोजमा निम्ति आएका थिए, अनि हामीले हेर्न सक्छौ जहाँ प्रभु यीशुको चेला पनि प्रभु यीशुसँग थिए। त्यो विवाह भोजमा के समस्या भएको छन् भने, त्यहाँ दाखमच्छी दिएका थिए। जसको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले प्रभु यीशु काना नगरको गाउँमा थिए, जहाँ एउटा विवाह भोज थियो।

त्यो समस्या लिएर येशु कहाँ आउँछन्। जसरी हामी पनि हामीले हेर्ने हो भने हाम्रो समस्या पर्छन् भने येशु कहाँ आउन अत्यन्तै जरूरी छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ प्रभु येशुको आमाले त्यहाँनिर भएका नोकरहरूलाई भन्दछन्, उहाँले भन्नुभयो जुन तिमीहरूले गर। आज हाँ जीवनमा पनि गतिचोटि खाँचो पर्दा समस्या पर्दा हामीले उहाँले भने बमोजिम हामीले गर्न आवश्यक छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। उनीहरूलाई प्रभु येशुले अराए, त्यो पानीको 6 घ्याम्पोहरू पानीले भर, अनि हामी हेर्न हो भने पानीले भर्दा त्यो कसरी उनीहरूको लाज हटेर जान्छन्, खाँचो पूरा हुन्छन् त। प्रभु येशुले आफ्नो महिमाको कुरा प्रकट गर्नुभएको हामी हेर्न सक्छौँ। प्रभु येशुले आफ्नो पहिलो अचम्मको काम, चिन्ह देखाउने काम चाहिँ यो ठाउँमा गएको हो हामी हेर्न सक्छौँ। गएको दिनमा हामीले हेर्दैथ्यौँ यी प्रकारका घटनाका विषयमा। आज म तपाईँहरूको बीचमा युन्नाको सुसमाचारको पुस्तक 2:13-22 म बात गर्न गइरहेको छु। यो खण्डमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशूले मन्दिरलाई शुद्ध गर्ने कार्य गर्नुभएको हामी हेर्न सक्छौँ। प्रभु येशूले साँचो आराधना उहाँले चाहनुहुन्छ, उचित प्रकारको अधिकार उहाँसँग छन् भन्ने कुरा, अनि एउटा असल प्रकारको विश्वास र प्रगट विश्वास हामीमा हुनुपर्छ भन्ने विषयमा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। मुख्य 3 बुदा म तपाईँहरूको बीचमा बात गर्छु। पहिलो कुरा, उहाँले खराब प्रकार भ्रष्ट आराधनालाई दोष्याउने काम गर्नुहुन्छ येशूले, र उहाँले आफ्नो ईश्वरीय अधिकारको कुराहरूको घोषणा गर्नुहुन्छ, र येशूले आफ्नो पुनरुत्थानको शक्तिको विषयमा निश्चयता दिनुभएको कुरा आज हामी हेर्न गइरहेको छौँ। यसको परिचय भन्नुपर्दा धेरै मानिसहरूले येशू गोठमा जन्मनु भएको भद्र कुराहरू मात्रै हेर्ने गर्छन्। प्रभु येशू दयालु भएको कुरा, रोगीहरूलाई निको पार्नु भन्नुभएको कुरा, प्रेमिलो येशू जसले पापीहरूलाई स्वागत गर्छन्, ती कुराहरू हेरेका छन्। त्यस्तै गरेर हामीले हेर्ने हो भने यो खण्डमा चाहिँ जुन योन्ना 2 चाहिँ प्रभु येशूको जीवनको अर्को पाटोलाई दर्शाएको हामी हेर्न सक्छौँ। प्रभु येशू त्यो पाटोमा मात्र नभएर यो पाटोको पनि उहाँ हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। यहाँ हामी येशू ख्रिस्टलाई उहाँको हातमा कोर्रा बनाउँदै गरेको देख्दछौँ। उहाँले टेबलहरू पल्टाइदिनु भएको कुरा हामी देख्दछौँ। उहाँले मानिसहरूलाई मन्दिरबाट लगाड्नु भएको कुरा हामी हेर्न सक्छौँ। उहाँले धार्मिक गुरुहरूको भ्रष्टताका कुराहरूलाई गाली गर्नुभएको कुरा हामी हेर्न सक्छौँ। यो खण्डले हामीलाई के सम्झना गराउँदछ भने येशू ख्रिस्ट उहाँ मुक्तिदात्रा मात्र नभएर उहाँ चाहिँ प्रभु हुनुहुन्छ भन्ने कुरा देख्न सक्छौँ। उहाँले हामीलाई सान्त्वना दिनका निम्ति प्रेम गर्नु, उहाँले हामीलाई प्रेम गर्नुभएको छ ताकि हामीले सान्त्वना प्राप्त गर्न सकौँ। तर त्यति मात्र होइन, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, त्यही भएको कारणले गर्दा उहाँले हामीलाई दोष्याउने पनि काम गर्नुहुन्छ। येशूलाई हामी यहाँ पानीलाई दाखमतमा परिणत गरेको मात्र होइन, तर उहाँले टेबलहरू पल्टाइदिएको पनि देख्दछौँ। त्यही मुक्तिदाता जसले पापीहरूलाई स्वागत गर्छन् र पिताको घरलाई शुद्ध गर्ने काम पनि गर्नुभएको हामी देख्न सक्छौँ। प्रिय, अनि यसै गरी यहाँ हामी हेर्ने हो भने प्रभु येशूले पहिलो कुरा यहाँ हामी हेर्न गइरहेको छौँ जुन चाहिँ आराधना, भ्रष्ट आराधनालाई दोष्याउने काम गरेको छ। धेरैचोटि प्रिय, यो आराधना, सबै आराधना गर्ने तरिका, सबै जिउने शैली एउटै हो, ठिकै हो भन्ने जस्तो लाग्छ, र धेरै पटक आराधना गर्ने काम चाहिँ भ्रष्टता अनुसार भइरहेको हुन्छ। म तपाईँहरूको निम्ति 2:13-17 पढिदिन गइरहेको छु। यहाँ भन्दछ, यहुदीहरूको निष्ठा चाड नजिकै थियो, येशू यरुसलेममा जानुभयो। उहाँले मन्दिरमा गोरु भेडा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनु भयो। तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगार्नु भयो, र पैसा साट्नेहरूको रेचिकी घोप्च्याएर तिनीहरूको टेबल पल्टाइदिनु भयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब थोक लैजाओ, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ। उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको कुरा याद भयो, तपाईँको भवनको जोशले मलाई

जलाउनेछ। अनि भर्खरै पढिदिएको खण्डमा विशेष गरी यो 13 पदलाई अहिले हामी हेरौँ, यहाँ भन्दछन् यहुदीहरूको निम्ति चाहिँ है, यहुदीहरूको निम्ति चाहिँ यो निस्तार चाड महत्वपूर्ण थियो अनि यो नजिकै थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु यीशु ख्रीष्ट पनि यरुसलेममा थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। निस्तार चाड चाहिँ यहुदीहरूको एउटा महत्वपूर्ण चाड भएको कारणले गर्दा अनि यो घटनाको विषयमा यहाँ देख्न सक्दछ। यो चाहिँ प्रभु परमेश्वरले मिश्र देशबाट उनीहरूलाई उद्धार गर्नु भएको कुरालाई सम्झना स्वरूप मनाइने चाड थियो। हजारौं हजारौं आराधकहरू यरुसलेम यात्रा गरेर आउने गर्दथे। हामी हेर्ने हो भने यो खण्डमा त्यही कुराहरू देख्दछौ। अनि यहाँ सहरमा चाहिँ सहरभरि मानिसहरू भरि भराउ थिए भन्ने कुरा देख्न सक्छौ। येशु ख्रीष्ट चाहिँ हामी हेर्ने हो भने यही समयमा आराधना गर्न आउँदछन्। तर यो कुरा जे घटना त्यहाँ देख्दछन्, जे प्रकारको कुरा भइरहेको कुरा देख्दछ, यो कुराले येशु ख्रीष्ट अचम्बित भएको छ। अनि 14 पदमा यो प्रकारको कुरा भएको छन्, प्रभु येशुले हामी हेर्ने हो भने यो मन्दिरमा के कुरा पाउँदछन् भन्दाखेरि, मानिसहरूले त्यहाँ भेडाहरू बेचिरहेका, ढुकुरहरू बेचिरहेका, मानिसहरूले पैसा साटिरहेका कुरा देख्दछ। अनि पहिलो दृष्टि नै हामीले हेर्ने हो भने त्यहाँ केही कुरा पनि गलत भएको जस्तो लाग्दैन, होइन? पहिला सुरुमा हेर्दाखेरि मानिसहरू विभिन्न ठाउँबाट यात्रा गरेको थिए, उनीहरूलाई पशुहरू चाहिन्थ्यो बलिदानको लागि, अनि त्यो एउटा सामान्य कुरा, विदेशी सिक्काहरू थिए, उनीहरू बदलिनु पर्थ्यो, मन्दिरको सिक्कासँग बदलिनु पर्थ्यो भन्ने कुरा हामी हेर्न सक्छौँ। यस्तो प्रकारको सेवा त्यत्तिकै पापमय चाहिँ होइनन्, तर समस्या व्यापार गर्नु होइनन्, तर समस्या चाहिँ लोभ गर्नु चाहिँ ठूलो समस्या थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। धार्मिक अगुवाहरूले आराधना गर्ने ठाउँ चाहिँ एउटा व्यापार गर्ने बजार बनाएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। इतिहासकारहरूले विश्वास गर्छन् आराधना गर्नेहरू चाहिँ उनीहरूले चाहिँ एकदम धेरैभन्दा धेरै रकम लगाउने गर्दथे आराधना गर्न आउने व्यक्तिहरूलाई भनेर हामी बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ त्यति बेलाका पुजारीले त्यो प्रकारको कामहरू गराउँदथे, धेरै पैसा लगाउँथे, पुजारीहरूले धेरैभन्दा धेरै मुनाफा कमाउने गर्दथे मानिसहरूलाई जो आराधना गर्न थियो ठाउँमा आउँदथे। अनि हामीले हेर्ने हो भने आराधना गर्ने ठाउँ, पवित्र ठाउँ चाहिँ अब आर्थिक कुरामा परिवर्तित भएको कुरा हामी देख्न सक्छौँ। अनि हामी हेर्ने हो भने जे कुरा पवित्र थियो अब चाहिँ मुनाफा हुने ठाउँको निम्ति परिवर्तित भएको थियो। अनि यहाँ हामी हेर्ने हो भने यो एउटा ठाउँ थियो जहाँनिर व्यापार भएको थियो, यो चाहिँ अन्य जातिहरूको एउटा आँगन थियो जहाँ उनीहरू आएर चाहिँ हामीले हेर्ने भने गैर यहुदी मानिसहरू त्यो ठाउँमा आएर परमेश्वरलाई खोज्न सक्दथ्यो। अनि हामीले विशेष गरी ग्रिसका मानिसहरू, रोमका मानिसहरू, इथियोपियाका मानिसहरूले इजरायलको परमेश्वरको विषयमा सिक्न सक्दथे, परमेश्वरसँग प्रार्थना गर्दै प्रार्थना गर्ने ठाउँ चाहिँ अब यहाँनिर विभिन्न पशुहरू ल्याएर राखिएको थियो। अनि हामी परमेश्वरको कुराहरू आराधना गर्ने कुराहरू सुन्नुभन्दा उनीहरूले चाहिँ त्यहाँ मोल मोलाई गरेको कुराहरू सुनिरहेको थिए, परमेश्वरको उपस्थितिको अनुभूति गर्नुभन्दा उनीहरू त्यहाँ व्यापारको कुराहरू झेलिरहेको थिए। अनि हामीले हेर्ने हो भने परमेश्वर अनि यो परमेश्वरलाई खोज्ने ठाउँ चाहिँ अब एकदम हो हल्लाको बजार भएको थियो। अनि हामी यो धार्मिक कुराहरू चाहिँ अब आराधना गर्ने भन्दा पनि हो हल्लाले अथवा भिडहरू भएका हामी बुझ्न सक्छौँ। आज सानो तपाईँलाई उदाहरण भन्न चाहन्छु, कल्पना गर्नुहोस् कोही मान्छे मण्डलीमा जान्छन् अरे आराधना गर्न, तर त्यो आराधना प्रार्थनाको साथ हो, उनीहरूले चाहिँ त्यहाँनिर विभिन्न व्यापार गरिरहेको देख्छन् अरे। अनि वचनको साथ हो, उनीहरू चाहिँ ओ व्यापारको कुराहरूको विषय मोल मलाई गरिरहेको कुरा सुन्नुहुन्छ अरे। अनि उनीहरूले आदरको साथ हो, त्यहाँ अस्त व्यस्त भएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामीले तत्कालै तपाईँले बुझ्न सक्नुहुन्छ के कुरा गलत भइरहेको छ। त्यही कुराहरू प्रभु येशूले यो मन्दिरमा जब उहाँ आउनुभयो देखेका हामी हेर्न सक्छौँ। 15 पदमा हामी हेरौँ, यहाँ हामी हेर्न सक्छौँ त्यस्तो प्रकारको कुरा आज हाम्रो बीचमा नभएको होस्। अनि 15 पदले यसरी भन्छ, होइन, उहाँले एउटा सानो कोठा लिनुभयो अनि मन्दिरबाट मानिसहरूलाई खेदाउनु भयो। के कुराहरू महत्वपूर्ण थियो प्रभु येशूले हामीले हेर्ने हो भने आफ्नो नियन्त्रणलाई गुमाउनु भएको थिएन र ध्यानपूर्वक उहाँले कोरा बनाउनु भयो र उहाँले कार्य गर्नुभयो। अनि उहाँको धार्मिक क्रोध यहाँ हामी हेर्न सक्छौँ। मानिसहरूले कतिचोटि क्रोधलाई चाहिँ जहिले पनि पापमय दृष्टिकोणले हेरिरहेको हुन्छ, तर वचनले त त्यसरी सिकाउँदैनन्। हामी हेर्ने हो भने
परमेश्वरले है परमेश्वरले क्रोध गर्नुभयो पाप नगरिकन भन्ने कुरा बुझ्न सक्दछौ। यीशु ख्रीष्टमा क्रोधित हुनुभयो किनभने परमेश्वरको महिमाको अनादर भएको हामी हेर्न सक्छौ। उहाँ रिसाउनु भयो किनभने मानिसहरू चाहिँ उनीहरूलाई पेलिएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। उहाँ रिसाउनु भयो किनभने आराधना गर्ने कुराहरू चाहिँ भ्रष्टतामा परिणत गरिएका थिए। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा अहिले आधुनिक इसाईहरू कतिचोटि परमेश्वरको प्रेमलाई मात्रै जोड दिने गर्दछ तर परमेश्वरको पवित्रलाई त्यत्तिकै सत्यताको रूपमा हेरिँदैनन्। परमेश्वर प्रेमिलो हुनुहुन्छ पाप क्षमा गर्नुहुन्छ भन्ने गर्छन्, परमेश्वर पवित्र हुनुहुन्छ उहाँले पापलाई पनि देखाउने काम गर्नुहुन्छ दोष्याउने काम गर्नुहुन्छ। यदि हामीले उहाँको प्रेम मात्रै प्रचार गर्यौँ भने हामीले येशूलाई गलत तरिकाले मात्रै प्रचार गरेको हुन्छ। यदि हामीले उहाँको पवित्रतालाई मात्रै प्रचार गर्यो भने हामीले उहाँको अनुग्रहलाई गुमाइरहेको हुन्छ। अनि हामीले हेर्ने हो भने परमेश्वरको बाइबलले प्रभु येशूको हरेक पाटोलाई देखाएका हामी हेर्न सक्छौ। 16 पदलाई अलिकता विचार गरौं अनि यी कुराहरूलाई विचार गरौं जहाँ हामीले हेर्ने हो भने उहाँ चाहिँ पिताको घर भवनको जोशले भनेर भन्ने शब्द यहाँ प्रयोग गरेको हामी हेर्न सक्छौ। प्रभु येशूलाई चाहिँ मेरो पिताको घर भनेर सम्बोधन गरेको छ। यो चाहिँ एउटा अद्भुत प्रकारको कुरा घोषणा उहाँले गर्नुहुन्छ। कुनै पनि अगमवक्ताहरूले यसरी बोलेको तपाईँ देख्न सक्नुहुन्न। अहिले परमेश्वर पिता र उहाँको सम्बन्धको एउटा बेग्लै प्रकारको सम्बन्धको कुरा गरिएको हामी हेर्न सक्छौँ। उहाँले हाम्रो पिता भनेर भन्नुभएको छैन, मेरो पिता भनेर उहाँले सम्बोधन गर्नुभएको छ। युहन्नाले अगाडि नै ख्रीष्टको प्रभुत्वको विषयमा उहाँको व्यक्तित्वको विषयमा घोषणा गर्दछन्। येशू ख्रीष्टले चाहिँ मन्दिर उहाँको पिताको हो भनेर उहाँले भन्नुहुन्छ। त्यसैले उहाँले यो अधिकार स्वरूप त्यसलाई शुद्ध गर्ने त्यसलाई शुद्धिकरण गर्ने काम गर्नुभएको छ। आज तपाईँ र मैले सिक्नुपर्ने कुरा आज हामीले भन्नुपर्छ, आफूलाई प्रश्न गर्नु आवश्यक छ के आराधना गर्ने हाम्रो निम्ति एउटा सानो तालिका बनाएको छ तपाईँको जीवनमा, के सेवकाई गर्ने कुराहरू चाहिँ हाम्रो आज व्यापार भएको छन् कि होइन, के हामीले चाहिँ साँच्चै नै परमेश्वरको सँगको गहिरो सम्बन्ध हामीसँग छ कि छैन, कि हामी बाहिरी विभिन्न क्रियाकलापमै हामी बढी चासो राख्ने काम गर्दछौँ। अनि धेरैभन्दा धेरैचोटि हामी धार्मिक कुराहरूमा अल्झिएका हुन्छौँ तर परमेश्वरलाई हामीले बिर्सेका हुन्छौँ। अत त्यस्ता प्रकारका क्रियाकलाप हाम्रो जीवनमा नभएको होस्। अनि हामी हेर्ने हो भने यस्तै प्रकारका कार्य मन्दिरमा भइरहेका थिए। 17 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। उहाँ चाहिँ परमेश्वरको होइन परमेश्वरको भवनको जोशले मलाई होइन मलाई उचालेको छ भनेर भन्दछन्, यहाँ डोरियाएको छ भनेर भन्दछन्। यो कुरा सम्झना गर, यो त्यहाँ भएको चेलाहरूले यो सम्झना गर्छ, भजन सङ्ग्रह 69 को 9 पद सम्झना गराउँछ होइन। उसले के सम्झिन्छन् भन्दाखेरि प्रभु येशूले भन्नुहुन्छ ओ उहाँ चाहिँ परमेश्वरको महिमाको उहाँ चाहिँ जोसमा भनेर भन्दछ है। हरेक धेरै कतिचोटि मानिसहरू चाहिँ होइन आफ्नो सुविधाको कुराहरूमा है असुविधाको कुराहरूलाई लिनको लागि पनि जोसिलो हुन्छ। अनि कतिचोटि सायद यो आफूलाई प्रख्यात हुने कुराहरूको लागि पनि उनीहरू चाहिँ त्यति धेरै प्रभु येशू चाहिँ प्रख्यात हुने कुराहरूलाई जोसिलो भएको छैनन्, सफलताको कुराहरूमा जोसिलो भएको छैनन्, अनि सुविधाको कुरामा जोसिलो भएको छैन, तर परमेश्वरको महिमाको कुरामा जोसिलो भएको देख्दछ। त्यस्तै तपाईँ र म पनि परमेश्वरको महिमा कसरी हुन्छ त्यो कुरामा हामी जोसिलो हुन अत्यधिक आवश्यकता छ। सानो म तपाईँलाई एउटा उदाहरण भन्न चाहन्छु। धेरै मानिसहरू है खेलकुदको कुराहरूमा जोसिलो हुन्छन्, व्यापारको कुराहरूमा जोसिला हुन्छन्, आफूलाई इच्छा लागेका कुराहरू गर्नलाई जोसिला हुन्छन्। प्रभु येशू चाहिँ उहाँको पिताको महिमाको लागि जोसिलो छन्। आज तपाईँ र म पनि त्यही प्रकारले जोसिलो हुन आवश्यक छ। के कुराले आज तपाईँ जोसिलो हुनुहुन्छ त, के कुराको निम्ति तपाईँ उत्साहित हुनुहुन्छ, के कुराको निम्ति तपाईँ चाहिँ त्यो कुरा गर्नका लागि बाध्य हुनुहुन्छ अथवा तपाईँ डोर्याउने काम गर्छ, प्रेरणा दिने काम गर्छ। येशू ख्रीष्ट आफ्नो पिताको आदरको निम्ति यो कुराहरू गर्दछन्। आज तपाईँ र म पनि त्यही आदरका निम्ति हामी जोसिलो हुन आवश्यक छ। हुन्छ, म तपाईँहरूको निम्ति दोस्रो बुदातिर जाँदैछु। दोस्रो बुदा यहाँ प्रभु येशूले घोषणा गर्नुहुन्छ आफ्नो अधिकारको विषयमा। उहाँले भन्छ 18 पददेखि 21 पदसम्म यहुदीहरूले उहाँलाई भने
तपाईँ यी काम गर्नुहुन्छ त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ? यसोले तिनीहरूलाई जवाब दिनुभयो, यस मन्दिरलाई भत्काइदियो र म तीन दिनमा यसलाई खडा गर्नेछु। तब यहुदीहरूले भने, यस मन्दिरलाई निर्माण गर्न 46 वर्ष लाग्यो र के तपाईँ यसलाई तीन दिनमा खडा गर्न सक्नुहुन्छ र? तर जुन मन्दिरको विषयमा उहाँ बोल्नु भएको थियो उहाँको शरीर थियो भनेर भन्दछ। भर्खरै हामीले हेर्दैथ्यौँ यहुदीहरूले भन्छन् है, हामीलाई एउटा चिन्ह दिनुहोस् ताकि हामी बुझ्न सकौँ कुन अधिकारले कुरा गर्नुहुन्छ भनेर। के कुरा उनीहरूले माग गरेनन् त प्रिय, तपाईँले देख्नुहुन्छ उनीहरूले के कुरा भनेनन् भन्दाखेरि, किन यो मन्दिरलाई शुद्ध गर्दै हुनुहुन्छ भनेर प्रश्न गरेको छैन। तिनीहरूलाई त्यहाँको भएको भ्रष्टताको कुरा अगाडिदेखि नै थाहा थियो, तर उनीहरूले के सोध्छन् भने, कसले तपाईँलाई अधिकार दियो? नै हामी हेर्न, अधिकार चाहिँ ठुलो मुद्दा होइन, एउटा सामान्य मानिसको स्वभाव चाहिँ कहिले पनि बदलिएको छैन। धेरैचोटि मानिसहरूले परमेश्वरको अधिकारलाई इन्कार गर्ने गर्दछन्, धेरैचोटि मानिसहरूले धर्मको कुरा गर्छन्, आत्मिक कुरा पनि गर्छन्, तर कतिचोटि प्रभु येशूको अधिकार, उहाँको जीवन होइन, त्यो कुरालाई चाहिँ इन्कार गरिरहेको हुन्छ। अनि एउटा साँचो प्रश्न, उनीहरूले यो कुरा कहिले पनि गरेन, के परमेश्वरको अस्तित्व छ? अनि एउटा साँचो प्रश्न चाहिँ यो हुन्थ्यो, के मैले आफूलाई परमेश्वरमा समर्पित गर्ने त भन्ने कुरा होइन, त्यो कुरा गरिएको हामी देख्दैनौँ प्रिय। अनि यहाँ अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ, 19 पदमा भन्छन्, यो मन्दिरलाई भत्काइदेऊ र तीन दिनमा म यसलाई खडा गर्नेछु। प्रभु यीशुले यसरी घोषणा गर्ने काम गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा शक्तिशाली वाक्यांश तपाईँले देख्न सक्नुहुन्छ प्रिय यो खण्डमा होइन, जहाँ यहुदीहरूले विचार गर्छन्, उहाँले चाहिँ भवनको विषयमा कुरा गरे होला भनेर यहुदीहरूले सोच्ने गरेको हामी हेर्न सक्छौँ, र प्रभु येशूले चाहिँ साँच्चै उहाँको शरीरको विषयमा बात गरिरहनु भएको थियो। उहाँले अगाडि नै औलै जानु भएको थियो, उहाँ चाहिँ क्रुसमा जानुपर्छ, पुनरुत्थान हुनुपर्छ भन्ने कुरा, यो चाहिँ एकदम महत्त्वपूर्ण थियो। किन महत्त्वपूर्ण थियो भने, किनभने मन्दिर चाहिँ यहुदीहरूको जीवनको चाहिँ एउटा केन्द्र थियो भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। परमेश्वरको उपस्थिति यो मन्दिरसँग सम्बन्धित थियो भन्ने कुरा हामी बुझ्न सक्छौँ। तर अब येशू ख्रिस्टले आफैलाई होइन अरू त्योभन्दा फरक प्रकारले आफूलाई प्रकट गर्नुभएको कुरा तपाईँ देख्न सक्नुहुन्छ। साँचो सङ्गति चाहिँ परमेश्वर र मानिसहरूको बिचमा होइन, परमेश्वर र अब मानिसको बिचमा हुन्छन्, भवनसँग हुँदैनन् भन्ने कुरा प्रभु येशूले प्रकट गर्नुभएको छ। अनि यो चाहिँ ख्रिस्ट आफै उहाँ हुनुहुन्छ। मन्दिरले चाहिँ आज येशू ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक बलिदानले येशू ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक पुजारीले येशू ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक विधि विधानले आज येशू ख्रिस्टलाई औल्याएका छन्। येशू ख्रिस्टले सबै कुराको पूरो उहाँ हुनुहुन्छ, उहाँ सबै कुराको पूर्णता हुनुहुन्छ। म तपाईँलाई सानो उदाहरण म बताउन चाहन्छु। मानौ कोही व्यक्तिले एउटा नक्सा दिएर टाढोको ठाउँ जान चाहन्छन् अरे, जब त्यो टाढोको ठाउँ ऊ पुगिसकेपछि त्यो नक्सा हेर्दै हेर्दै हेर्दै अब त्यो नक्सा उसलाई आवश्यकता पर्दैन, किनभने त्यो मन्दिर पनि त्यस्तै जस्तै ख्रिस्टलाई देखाउँदछ। मन्दिरले चाहिँ ख्रिस्टलाई औल्याउँछ भने होइन, अब ख्रिस्ट चाहिँ कहाँ, ख्रिस्ट चाहिँ आएको छ, सत्यको कुरा अब पूर्ति भएको छ। अनि 20 पदमा हामी हेर्न सक्छौँ, हामी हेर्न सक्छौँ त्यस्तै प्रभु येशू ख्रिस्ट सबै कुराको पुरो हुनुहुन्छ। 20 पदले यसरी भन्दछ, 46 वर्ष लाग्यो मन्दिरलाई निर्माण गर्न, यहुदीहरूले मुख्य बुधा बिर्सेको थियो भन्ने कुरा बुझ्न सक्छौँ। उनीहरूले एउटा भौतिक संरचनालाई हेर्दछ, प्रभु येशूले चाहिँ आत्मिक कुरा बताउँदै हुनुहुन्थ्यो। उहाँले हामीले हेर्ने हो भने अहिलेको समयमा पनि त्यस्तै गर्नुहुन्छ, परमेश्वरले अनन्त सत्यताको कुराहरू उहाँले गर्नुहुन्छ, मानिसहरूले चाहिँ भौतिक कुरा होइन उनीहरूको यो क्षणिक कुराहरूलाई हेर्ने गर्दछन्। परमेश्वरले चाहिँ हृदयको कुरा गर्नुहुन्छ, तर मानिसहरू चाहिँ विशेष गरेर बाहिरी स्वरूपलाई हेर्ने गर्दछन्। परमेश्वरले विश्वासको कुरा गर्नुहुन्छ, तर मानिसहरू अवस्थाको कुराहरू गर्ने गर्दछन्। अनि 21 पदमा हामी हेरौँ, अनि उहाँले हामी हेर्ने हो भने उहाँले आफ्नो शरीरको विषयमा बात गरिरहनु भएको थियो। अनि हामी एकदम स्पष्ट हेर्न सक्छौँ, यो योन्नाले यसको विषयमा व्याख्या गर्दछन्, प्रभु येशूले यसको विषयमा कुरा गर्नुभएको थियो, आफ्नै विषयमा कुरा गर्दै हुनुहुन्थ्यो, त्यो भवनको विषयमा होइन। उहाँको शरीर चाहिँ है क्रुसमा नष्ट हुनेछ, तर 3 दिनपछि उहाँ चाहिँ फेरि पुनरुत्थान हुनुहुनेछ। तेस्रो बुधामा बात गर्नु गइरहेछ, प्रभु येशू
ले पुनरुत्थानको घोषणा गर्नुहुन्छ जुन 22 पदमा हामी हेर्न सक्छौँ। जब उहाँ मृतकबाट उठ्नुभयो तब येशूले भन्नुभएको कुरा चेलाहरूलाई स्मरण भयो, तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे भनेर भन्दछ। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ मृतकबाट बौरी उठेपछि चेलाहरूले कुरा सम्झना गरे। यो समयमा हामी हेर्ने भने चेलाहरूले पूरा रूपमा बुझेका थिएनन्। पुनरुत्थान भन्ने कुराले सबै कुरा स्पष्ट बनाइदिएको छ, पुनरुत्थानले सबै समाजहरू खोलिदिएको छ। पुनरुत्थान चाहिँ हामीले हेर्ने भने प्रभु येशूले घोषणा गर्नुभएको सबै कुरा पूरा गरेका छन्। प्रभु येशू किन पुनरुत्थान चाहिँ महत्वपूर्ण छन् त प्रिय, हामीले हेर्ने भने पुनरुत्थानले चाहिँ मृत्यु अथवा चिहानलाई, अनि प्रभुले चिहानलाईको विषयमा चर्चा गर्छन्। अनि हामीले हेर्ने हो भने सायद यदि उहाँ चिहानबाट नउठ्नु भएको भए उहाँ चाहिँ एउटा सामान्य शिक्षक जस्तै, अगमवक्ता जस्तै, धार्मिक अगुवा जस्तै मात्रै हुनुहुन्थ्यो। तर प्रभु येशू बौरी उठ्नुभयो, सबै कुरा बदलिनुभयो। अनि उहाँ बौरी उठ्नुभएको कारणले गर्दा उहाँ सत्य हुनुहुन्छ, साँचो हुनुहुन्छ। उहाँको बलिदान चाहिँ स्वीकार गरियो भन्ने कुरा हामी देख्न सक्छौँ, र पापहरू क्षमा गरियो भन्ने कुरा बुझ्न सक्छौँ। अनन्त जीवन अब हामीहरूको लागि उपलब्ध छ भन्ने कुरा देख्न सक्छौँ। इसाई जगत चाहिँ पुनरुत्थानमा अडिग भएको छ, होइन? अनि यो कुरामा हामी भर पर्न आवश्यक छ। कल्पना गर्नुहोस् एउटा मानिसले केही कुराहरू घोषणा गर्छन् अरे, अनि यसरी घोषणा गर्छन्, म शुक्रबार मर्छु र आइतबार जीवित भएर उठ्छु, अनि साँच्चै नै त्यो भने अनुसार त्यो कुराहरू हुन्छन् अरे। आज हामीले त्यो व्यक्तिले भनेको सबै कुरा हामी सुन्छौँ। प्रभु यीशुले त्यस्तै गर्नुभयो, अनि पुनरुत्थान गरेर उहाँले प्रमाणित गर्नुभयो उहाँ को हुनुहुन्छ भन्ने विषयमा। आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ प्रभु येशूले आज तपाईँ जो मन्दिर हुनुहुन्छ उहाँले शुद्ध गर्नुहुन्छ। अविश्वासीहरू आज परमेश्वरको मन्दिर हो भनेर जसरी बाइबलले भन्छन्, उहाँले हामीलाई शुद्ध गर्नुभएको होस्। पावलले भन्छन् पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ। प्रभु येशूले चाहिँ आज हाम्रो हृदयमा भएका त्यस्ता गलत प्रकारको होइन टेबलहरू पल्टाइदिनु भएको छ। घमण्डको टेबल, त्यो तितोपनाको टेबल, सांसारिक टेबल, त्यो भौतिक कुराहरूमा भर पर्ने टेबल पल्टाइदिनु भएको छ। अझै पनि परमेश्वरले हामीलाई शुद्ध गर्ने काम गरिरहनुहुन्छ, किनभने उहाँले हामीलाई घृणा गरेको कारणले गर्दा होइन, तर उहाँले हामीलाई प्रेम गरेको कारणले गर्दा। आज ख्रिस्टको अधिकारमा आफूलाई सुम्पन जरुरी छ प्रिय। धार्मिक गुरुहरूले होइन प्रभु येशूलाई प्रमाणित गर्नुहोस् भनेर भने, प्रभु येशूले चाहिँ आफ्नो अधिकार अगाडिदेखि नै प्राप्त गर्नुभएको थियो। प्रश्न के हो भने, के प्रभु येशू तपाईँहरूको प्रभु हुनुहुन्छ त, अथवा के तपाईँ उहाँ प्रभु हुनुहुन्छ भने मानिलिनुहुन्छ नि त? आज प्रभु येशूको पुनरुत्थानमा भरोसा गर्न आवश्यक छ। हाम्रो आशा चाहिँ धर्ममा होइन, रीतिरिवाजमा पनि होइन, तर हाम्रो आशा चाहिँ पुनरुत्थान भएको प्रभु येशूमाथि छ। त्यो रित्तो च्यान चाहिँ र विश्वासको हाम्रो जग हुन सकेको होस्। निष्कर्षमा भन्नुपर्दा प्रिय, हामी प्रभु येशूले आज भ्रष्ट आराधनालाई दोष्याउने काम गर्नुहुन्छ। उहाँ हाम्रो हृदयमा सत्य प्रकारको परमेश्वरलाई खोजेको होस् भनेर इच्छा गर्नुहुन्छ। प्रभु येशूले घोषणा गर्नुहुन्छ उहाँको ईश्वरीय प्रभुत्वको कुरा, अधिकारको कुरा। उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, साँचो मन्दिर उहाँ हुनुहुन्छ। प्रभु येशूले निश्चय गर्नुहुन्छ उहाँको पुनरुत्थानमा शक्ति छ। उहाँ पुनरुत्थानले प्रमाणित गरेको छ, उहाँ चाहिँ प्रतिज्ञा गरेको मसीहा हुनुहुन्छ। येशू जो जसले चाहिँ मन्दिर अशुद्ध गर्नुहुन्छ यरुशलेमलाई, अझै पनि उहाँले काम गर्नुहुन्छ, हाम्रो हृदयलाई शुद्ध गर्नुहुन्छ, साँचो आराधनाको लागि बोलाउनुहुन्छ। उहाँको मृत्यु र पुनरुत्थानको निम्ति हामीलाई बोलावट गर्नुहुन्छ। अनि आज हामी सबैजनालाई एउटा प्रश्न छ कि येशूलाई पूरा अधिकार दिन चाहनुहुन्छ हाम्रो हृदयको मन्दिरमा, हाम्रो जीवनमा। हम प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर पिता, धन्यवाद तपाईँ राजाको राजा मसीहा हुनुहुन्छ। ओ तपाईँले हाम्रो हृदयमा भएका गलत कुराहरू सबै हटाइदिनुहोस्, साँचो आराधना गर्नलाई सहायता गर्नुहोस्, हृदयमा भएका गलत टेबलहरू पल्टाइदिनुहोस्। तपाईँ मृत्युमाथि जय गर्ने परमेश्वर हुनुहुन्छ, पुनरुत्थान र जीवन तपाईँ हुनुहुन्छ। अधिकार गर्नुहोस्, तपाईँ प्रभु हुनुहोस् हाम्रो जीवनमा। धन्यवाद र बिन्ती सुनिदिनु भएकोमा आशीर्वाद माग्छौँ येशूको नाममा।
आमेन। हे प्रिय, आजको कार्यक्रममा तपाईसँग समय बिताउनको लागि एउटा राम्रो मौका पायौं, प्रभुलाई धेरै धन्यवाद भएको होस्। यो पाठहरूबाट सिक्न पायौं, परमेश्वरले हामी सबैलाई आशीर्वाद गर्नुभएको होस्। यसै गरी सानो सूचना म तपाईँलाई दिन चाहन्छु। हाम्रो बाइबल कलेज यही जुलाई महिनाको 1 तारिकबाट शुरू हुन गइरहेको छ। यदि कोही इच्छुक हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्: 98421-34370। फेरि पनि भन्न चाहन्छु, 98421-34370। हस्त, धन्यवाद। जय मसीह। फेरि भेटौँ।

आदरणीय श्रोता जय मसीह नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा म डाक्टर तेज रोका यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि कार्यक्रम तपाईँको रेडियो सेटमा आइसकेको छ। तपाईँ जहाँ हुनुहुन्छ कुशलै हुनुहुन्छ भन्ने आशा गर्दै अब हामी आजको कार्यक्रमलाई शुरू गर्ने अनुमति चाहन्छौ। श्रोता म प्रार्थना गर्नेछु र हामी कार्यक्रम शुरू गर्नेछौ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता तपाईँलाई धन्यवाद छ आजको यो सुन्दर समयको लागि, तपाईँ प्रभुले दिनुभएको यो आशिषको लागि, कार्यक्रम सफल यात्रा सबैको लागि एउटा आशिषको कारण बन्न सकोस् प्रभु म प्रार्थना गर्छु। धन्यवाद छ प्रभु। अब यस कार्यक्रमको समय अवधिमा हुने भजन प्रवचन र प्रार्थनामा तपाईँको प्रशस्त आशिष रहोस्। सुरुदेखि अन्तसम्म तपाईँ प्रभुले आशिष दिनुहोस्। बिन्ती प्रार्थना चढाउँछु येशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता अब हाम्रो पालो भएको छ यति बेला एउटा मिठो सुमधुर ख्रिस्टे भजन पस्कने र त्यस भजन सँगसँगै तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरलाई महिमा दिनुहोस्। यो ख्रिस्टे भजन श्रोताको लागि

0: प्रिय श्रोता, यो मिठो ख्रिस्टे भजनपछि कार्यक्रम सफल यात्रामा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु। र अब पालो भएको छ जीवित परमेश्वरको जीवित वचनबाट सन्देश सुन्ने, र आजको यस श्रृंखलामा परमेश्वरको वचनको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मिशनरी चर्च काठमाडौँका पास्टर कर्ण रोका। र यो समय अब कर्ण रोकालाई
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा न्यानो न्यानो अभिवादन, जय मसी, नमस्कार। कस्तो हुनुहुन्छ यहाँहरू? म आशा गर्छु यहाँहरू सन्चै हुनुहुन्छ। परमेश्वरको त्यो अनुग्रहको हात यहाँहरूमाथि छ, परमेश्वरको दया अनि त्यो कृपा हामी सबैमाथि छ, र परमेश्वरलाई धेरै धन्यवाद हामीले दिनुपर्छ कि उहाँको अनुग्रह हामीमाथि रहेको कारण आज फेरि पनि हामी उहाँको वचन सुन्नको लागि रेडियो सेट अगाडि आउन सकेका छौँ, र म आफै पनि यहाँको अगाडि वचन लिएर आउने मौका मलाई मिलेको छ, र परमेश्वरलाई म धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय श्रोता, हामीले सुन्दै आएका वचनका धेरै खण्डहरू, कति हामी नयाँ छौँ भने पनि हाम्रो लागि एउटा महत्वपूर्ण जीवनको पाटो, महत्वपूर्ण भाग तपाईँले आज पाउँदै हुनुहुन्छ, र यो जीवनको लागि अति महत्वपूर्ण छ। जीवन धेरैले भन्ने गर्छन् बगेको खोला हो, जीवन धेरैले भन्ने गर्छन् यो कर्कालोको पानी हो। प्रिय हो, साँच्चै नै यो जीवन यस्तै छ, ओइला जाने घाँस जस्तो छ अनि हराइ जाने छाया जस्तो छ, तर जे भए तापनि हाम्रो जीवन परमेश्वरको दृष्टिमा बहुमूल्य छ, र त्यो जीवनलाई तपाईँ र मैले अति नै महत्वपूर्ण तरिकाले यो संसारमा जिउनु पर्छ कि प्रभुको इच्छालाई बुझेर। आदरणीय श्रोता, आज हामी प्रभुको वचनबाट हेर्न गइराखेका छौँ अनि आजको वचनको शीर्षक छ येशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ। जिजस क्राइस्ट इज द सन अफ गड। धेरै मानिसहरूले भन्ने गर्छन् यीशु मानिस नै हुनुहुन्छ, उहाँ त एक युसुफको र मरियमको छोरा त हो नि, उहाँ त एक महापुरुष, एक यहुदीहरूको घरानामा जन्मिएका एकजना अगमवक्ताको रूपमा मात्र हेर्ने गर्छ, तर यीशु ख्रीष्ट त्योभन्दा बढी हुनुहुन्छ। अधिनेश्वरता तपाईँहरूलाई थाहा नभएको कुराहरू मध्येमा आज हामी सरल विषयलाई हेर्न गइराखेका छौँ अनि मानिसहरूका विभिन्न धारणाहरू छन् यीशु बेथलेममा मरियमबाट जन्मनु भएको एक व्यक्ति हुनुहुन्छ भन्ने मात्र उनीहरूले सोच्दछन्, तर परमेश्वरले आफ्नो योजना अनुसार यीशु ख्रीष्टलाई एउटा आदिदेखि नै उहाँको उपस्थिति, उहाँको अस्तित्व हामी भएको कुरा देख्न सक्छौँ। तसर्थ आज हामी यो समय यीशु ख्रीष्ट परमेश्वरकै पुत्र हुनुहुन्छ भन्ने कुराहरूका केही प्रमाणहरू हामी हेर्न गइराखेका छौँ। यीशु संसारमा आउनुभन्दा अगाडि नै यीशु ख्रीष्ट उहाँको विषयमा स्पष्ट रूपमा बताइएको छ कि उहाँ चाहिँ जन्मभन्दा अघि नै हुनुहुन्थ्यो, उहाँको अस्तित्व थियो। त्यसकारण हामीले बाइबल धर्मशास्त्रको नयाँ करारको यूहन्नाको सुसमाचार एक अध्यायमा हामीले गएर हेर्यौँ भने त्यहाँनिर हामी पाउन सक्छौँ। म यहाँ केही पदहरू यहाँ पढ्नेछु, यहाँहरूले सुन्न सक्नुहुन्छ। यहाँ लेखिएको छ यूहन्ना एक अध्यायको एकदेखि म पढ्दैछु। आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। आमेन। हामी छोटो प्रार्थना गर्नेछौ। सर्वशक्तिमान परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ किनभने तपाईँ परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र आफ्नो एकलौटे पुत्र येशू ख्रीष्टलाई यस संसारमा मानवको रूपमा पठाउनु भयो, र जो स्वयं परमेश्वर हुनुहुन्थ्यो। र आज हाम्रा यो कुरा बुझ्नको लागि पवित्र परमेश्वर तपाईँले सहायता गर्नुहोस् र वचनको प्रकाश हामी सबै सुन्नेहरूलाई तपाईँले दिनुहोस् भनिकन बिन्ती चढाउँदछु येशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, परमेश्वर आदिमा हुनुहुन्थ्यो त्यो हामी विश्वास गर्छौँ, किनभने परमेश्वर नभइकन कुनै कुराहरू बनेन र बनेको पनि होइन, किनकि परमेश्वर हुनुहुन्थ्यो। तर परमेश्वरको पुत्र भनेर जसलाई हामी जिजस क्राइस्टलाई भन्छौँ, येशु ख्रीष्टलाई भन्छौँ, येशु ख्रीष्ट चाहिँ मानिस मात्रै हुनुहुन्थ्यो। उहाँ मानिस भएर त उहाँ जन्मिनु भएकै हो, किनकि उहाँको आमा मरियम हुनुहुन्थ्यो र मरियमको कोखमा उहाँ पसेर अनि उहाँ जन्मनु भएकै हो, तर उहाँ स्वयं परमेश्वर नै हुनुहुन्थ्यो। किनभने हामी यहाँनिर प्रमाण देख्छौँ यूहन्ना एक अध्यायको एकमा, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो। अनि यो कुरो चाहिँ कसरी उहाँ वचन हुनुहुन्थ्यो भन्दाखेरि हामीले यही अध्यायको एकको 14 पदमा गएर हामीले पढ्यौँ भने यहाँ लेखेको छ, अनि वचन चाहिँ देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनु भएको एकमात्र पुत्रको जस्तो थियो। स्पष्ट छ यहाँनिर, जब मरियमले वचन धारण गरिन्, गब्रिएल स्वर्गदूत आएर जब मरियमलाई ती कुरा बताउँदछन् कि आज तिमीलाई एउटा खुसीको खबर छ, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ, तिम्रो अब गर्भमा एउटा बालक पैदा हुनेछ, परमेश्वरको छाया तिमीमाथि परेको छ, त्यो बालक जन्मनेछ र संसारको मुक्तिदाता हुनुहुनेछ, जसको नाउँ तिमीले येशु राख्नु भनिसकेपछि उनी चकित परेको कुरा हामी देख्छौ धर्मशास्त्रमा। तर उनले त्यो कुरालाई एक्सेप्ट गर्छिन्, स्वीकार गर्छिन्, अनि साँच्चै नै त्यो वचनद्वारा चाहिँ गर्भमा आउनुहुन्छ। र पछि गएर त्यही वचन येशु ख्रिस्ट भएर मरियमको कोखबाट जन्मनुहुन्छ र उहाँ चाहिँ आदिमा नै सुरुवातमा नै परमेश्वरसँग हुनुहुन्छ। अझ त्यहाँ बताइएको छ 2 र 3 पदमा हामीले पढ्यौं भने उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो, परमेश्वरसँग नै उहाँको उपस्थिति थियो, मतलब परमेश्वर पितासँग मिलेर सँगसँगै उहाँले सम्पूर्ण ब्रह्माण्डको सृष्टि गर्नुभयो, प्राणीहरूको सृष्टि गर्नुभयो, मानव जातिको सृष्टि गर्नुभयो, सम्पूर्ण सृष्टिलाई उहाँले निर्माण गर्नुभयो अथवा क्रिएसन गर्नुभयो। अनि भनेको छ सबै थोक उहाँद्वारा बनिएर बनेको कुनै पनि थोक बिना बनिएन, उहाँमा जीवन थियो, त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो, त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। हालेलुया। आज साँच्चै नै येशु ख्रिस्ट यो संसारमा आउनुभन्दा अगाडि नै उहाँको विषयमा जुन कुराहरू बताइएको छ कि उहाँ अघि नै हुनुहुन्थ्यो, त्यसबाट हामी थाहा पाउँछौ कि उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्थ्यो। अनि येशु ख्रिस्टद्वारा सबै कुरो सृष्टि भएको, कुनै पनि थोक उहाँ बिना बनेको होइन। हामीले भर्खर यौहन्ना 1 अध्यायको 3 पद पनि हेर्यौं भने, हामीले कलसीको पत्रमा गएर हेर्यौं भने त्यहाँ पनि हामी पाउन सक्छौं कि सबै थोक उहाँद्वारा बनेको हो। तसर्थ आदरणीय श्रोता, तपाईँ र म यो कुरो जान्न सक्छौ कि येशु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ। कलसी 1:15-17 हामीले पढ्यौं भने त्यहाँ हामी पाउँछौ, कलसी 1:15-17 यसरी लेखिएको छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप। सुन्नुहोस् है, यहाँनिर कति राम्रोसँग लेखेको छ, उहाँ त नदेखिने परमेश्वरको प्रतिरूप। परमेश्वरलाई कसरी चिन्ने अथवा परमेश्वर कस्तो हुनुहुन्छ भनेर कसैले सोध्यो र तपाईँले पनि मनमा सोध्नुभयो भने चाहिँ तपाईँले येशु ख्रिस्टलाई हेर्यो भयो है, परमेश्वर त्यस्तै हुनुहुन्छ। उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ, सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ उहाँ, किनकि उहाँमा सबै थोक सृष्टि भएका थिए, स्वर्गमा पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा नै उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। आमेन। आदरणीय श्रोता, तपाईँ र मेरो निम्ति परमेश्वरले जे जे कुराहरू सृष्टि गर्नुभयो ती सबै सृष्टि गर्दा येशु ख्रिस्ट त्यहाँ हुनुहुन्छ। त्यसकारण येशु ख्रिस्टलाई देख्नेले परमेश्वरलाई पितालाई देखेको हुन्छ, परमात्मालाई देखेको हुन्छ, स्वर्गीय पितालाई देखेको हुन्छ। बाइबलमा प्रभु येशु ख्रिस्ट स्वयंले पनि भन्नुभएको छ, नयाँ करारमा हामी हेर्यौं भने त्यहाँ पाउँछौ, म र पिता एक ठाउँ। यसको मतलब येशु ख्रिस्टलाई जसले चिनेको छ त्यसले पिता परमेश्वरलाई चिनेको छ। आज येशु ख्रिस्टद्वारा नै सबै कुरा सृष्टि भएको कारणले गर्दा येशु चाहिँ परमेश्वर नै हुनुहुन्छ, उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँको नामलाई नै हामी थाहा पाउन सक्छौँ कि त्यहाँनिर उहाँ चाहिँ आज यो संसारमा परमेश्वरको पुत्र भएर आउनुभयो, तर उद्देश्य लिएर आउनुभयो जसबाट उहाँले सारा मानव जातिको लागि पापबाट उद्धार गर्न, बचाउन, क्षमा दिन, प्रभु येशु बलिदान हुनको लागि थुमाको रूपमा उहाँ आउनुभएको कुरा पनि हामी देख्छौ। मत्तीको सुसमाचार 1 अध्यायको हामीले 21 पदमा पढ्यौँ भने त्यहाँनिर हामी देख्न सक्छौ, मत्ती 1:21 यसरी लेखिएको छ, म यसलाई पढ्न चाहन्छु, यहाँले सुन्न सक्नुहुन्छ, यदि यहाँहरूसँग बाइबल छ भने हेर्न पनि सक्नुहुन्छ। मत्ती 1:21 यसरी लेखिएको छ प्रभुको वचनमा, कि तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। येशु ख्रिस्ट पापबाट कसले बचाउन सक्छ? मान्छेले पाप क्षमा गर्न सक्छ? सक्दैन। मानिसका पापहरू त परमेश्वरले मात्रै क्षमा गर्न सक्नुहुन्छ। र यहाँनिर येशु ख्रिस्ट स्वयंलाई यस्तो प्रकारको जिम्मेवारी दिएको छ कि उहाँले चाहिँ मानव जातिको पापबाट मानिसलाई बचाउनु हुनेछ। यसको मतलब हो उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। येशु नामद्वारा आज सबै मानव जातिलाई उद्धार र मुक्ति छ। त्यसकारण पनि हामीले विश्वास गर्नुपर्छ, जान्नु पर्दछ कि येशु ख्रिस्ट परमेश्वरकै पुत्र हुनुहुन्छ। यसो साँच्चै नै मानिस हुनुहुन्छ भनेर पनि हामी थाहा पाउन सक्छौँ। किनभने मैले यहाँहरूलाई बताएँ कि उहाँ त परमेश्वर मात्रै हुनुहुन्छ, परमेश्वर मात्रै हुनुहुन्छ, उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ चाहिँ ईश्वर हुनुहुन्छ मात्रै भने कुरो त ठिक हो। तर तपाईँलाई लाग्छ ईश्वर ईश्वर ईश्वर मात्रै, तर उहाँ ईश्वर त हो नै, तर उहाँ मानिस पनि हुनुभएको हो। किनकि उहाँले मानिसलाई बचाउनको लागि उहाँ मानिस भएर जन्मनु भयो। त्यस कारणले गर्दाखेरि येशू ख्रीष्ट चाहिँ परमेश्वर मात्र होइन, तर उहाँ चाहिँ मानिस पनि हुनुहुन्छ। तसर्थ हामीले के बुझ्नु जरुरी छ भने एउटा मानिस भएर जन्मेपछि मानिसमा हुनुपर्ने गुणहरू उसमा भएको हुनुपर्छ। येशू ख्रीष्ट पनि मानिस भएर जन्मनु भयो र उहाँको जीवनमा चाहिँ मानवीय गुणहरू, मानवीय स्वभावहरू, मानवीय बानी व्यवहारहरू उहाँमा देखा परेको छ। तसर्थ पहिलो कुरा चाहिँ यहाँ हामी देख्छौँ लुकाको सुसमाचार 2:6-7 पदलाई हामीले पढ्यो भने लेखेको छ, तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्ना जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेरेर डुरमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। आदरणीय श्रोता, तपाईँलाई क्रिसमसको वचन बाँडे जस्तो लाग्ला, तर अहिले क्रिसमस नभए तापनि येशूको जन्मको महत्व 12 महिना 365 डेज नै होइन 365 दिन नै त्यो महत्वपूर्ण छ। किनभने यो जन्मिने भन्ने कुरा चाहिँ मानिस मात्रै जन्मिन्छ होइन, मानिस मात्रै जन्मिन्छ, अरू कुरा जन्मिँदैन। तर प्रभु येशू ख्रीष्ट पनि जन्मनु भयो, त्यसको प्रमाण के हो भन्दाखेरि उहाँ मानिस हुनुहुन्थ्यो। परमेश्वर हो तर मानिस भएर जन्मनु हो, किनभने मानिसको दुःख बुझ्नलाई। तसर्थ तपाईँ र मैले जान्नुपर्ने कुरा चाहिँ प्रभु येशू ख्रीष्ट मानिस हुनुहुन्थ्यो र उहाँ स्वयं परमेश्वर पनि हुनुहुन्थ्यो। यौना 4:2 हामीले अर्को ठाउँ पढ्यो भने येशू ख्रीष्टमा अर्को एउटा गुण पनि मानिस भएको हामी देख्छौँ। 4:2 के भन्छ भने 40 दिनसम्म उजाड स्थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो, ती दिनमा उहाँले केही खानु भएन। 40 दिन समाप्त भएपछि उहाँ भोकाउनु भयो। भोक कसलाई लाग्छ? अवश्य नै यो त मानिसलाई लाग्छ, एउटा प्राणीलाई लाग्छ, एउटा जीवित चिजलाई लाग्छ। अनि मानिस भोकाउँछ र उनले खानाको खोजी गर्छ। अनि प्रभु येशू ख्रीष्ट पनि शरीरमा हुँदा उहाँले 40 दिनको फास्टिङ उपवासको प्रार्थना गर्दाखेरि उहाँलाई भोकको अनुभव भयो र उहाँलाई त्यो भोकको बेलामा परीक्षा पनि आएको कुरा हामी यहाँ देख्छौँ। त्यस कारण भोक लाग्दाको कुराले पनि त्यो गुणले पनि के देखाउँछ भन्दा येशू ख्रीष्ट पूर्ण रूपमा मानिस हुनुहुन्थ्यो। त्यस कारण येशू ख्रीष्ट परमेश्वरको पुत्र जो मानिस भएर जन्मनु भयो तर उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो। येशू साँच्चै नै मानिस हुनुहुन्छ भनेर हामी थाहा पाउनको लागि हामीले भन्यौँ उहाँले जन्म लिनुभयो, उहाँ भोकाउनु भयो, अनि हामी थाहा पाउँछौँ उहाँ निदाउनु पनि भयो, सुत्नु भयो। उहाँ हामीले मत्तीको सुसमाचार 8:8 गएर हामीले हेऱ्यौँ भने प्रभु येशू ख्रीष्ट त्यहाँ निदाउनु भएको कुराहरू हामी पाउँछौँ, जसले गर्दा के देखाउँछ भने एउटा मानिस अवश्य पनि निदाउनु पर्दछ। किनभने त्यो मानिस यदि निदाएन भने त्यो मानिस त्यो जीवित पनि छैन, किनकि उसलाई रेस्ट र आराम चाहिन्छ। नि प्रभु चाहिँ यहाँनिर निदाउनु भएको कुरा हामी धर्मशास्त्र बाइबलमा देख्छौँ। 23-24 हामीले पढ्यो भने यहाँनिर हामी देख्न सक्छौँ। यहाँ लेखिएको छ प्रभुको वचनमा कि उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे, अकस्मात तालमा ठुलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो, येशू निदाइरहनु भएको थियो। मेन हेर्नुहोस् त, येशू ख्रीष्ट निदाइरहनु भएको थियो भनेको त उहाँ निन्द्रामा पर्नु, उहाँले निन्द्राको अनुभव गर्नुभयो, निन्द्राको महसुस गर्नुभयो, अनि त्यसले देखाउँदछ कि उहाँ मानिस नै हुनुहुन्थ्यो। निदाउनु मात्र भएन, धर्मशास्त्रले भन्छ येशू ख्रीष्ट चाहिँ अनि मृत्युमा पनि पर्नुभयो। एउटा मानिस जन्मिन्छ अनि ऊ मर्नुपर्छ, किनभने उसले यो मृत्यु चाहिँ श्राप स्वरूप लिएर आएको छ। अदनको बगैँचामा जब परमेश्वरले आदमलाई र हब्बालाई तिमीले भनेको कुरा गर्नु नभनेको कुरा नगर्नु भनेर आदेश दिँदाखेरि आदम र हब्बाले जुन कुरो परमेश्वरको वचन विपरीत गरे अनि मानिसले चाहिँ मृत्यु वरण गर्नु पर्यो। त्यो बेलासम्म मानिसको मृत्यु हुँदैन थियो, मानिसहरू अजम्मर थिए, अनन्त थिए, महिमित थिए, उनीको जीवन परमेश्वर सरह थियो। तर उनीहरूले परमेश्वरको वचनलाई उल्लङ्घन गर्दाखेरि उनीहरूले मृत्यु भोग्नु पर्यो, दुःख भोग्नु पर्यो, कष्ट र श्राप भोग्नु पर्यो, अनि त्यो चाहिँ आज हामी सबै मानव जातिको लागि एउटा श्रापको कारण भयो। र आज मानिस जन्मिएपछि चाहिँ मर्नुपर्छ, त्यसकारण मानिसले भन्ने पनि गर्छन् यो 2 दिनको चोला भन्ने गर्छन्। 2 दिनको चोला, 2 दिनको जीवन, त्यो भनेको त घाम छाया, त्यो मतलब एक र जन्मिने दिन, एउटा मृत्यु हुने दिन। प्रिय आदरणीय श्रोता, तपाईँ र म पनि एक दिन मर्नुपर्छ, तपाईँ र मैले पनि एक दिन यो संसारबाट आफ्नो सम्पूर्ण कुरा छोडेर जानुपर्छ। त हाम्रो जीवन थाहै छैन, त्यसकारण प्रभु येशु ख्रिस्टले चाहिँ आज त्यही हाम्रो मरिजाने चोलालाई, त्यही हाम्रो चाहिँ पापले नाश पारेको जीवनलाई बचाउनको लागि उहाँ परमेश्वर स्वयं हुनुहुन्थ्यो, मानिस भएर आउनुभयो र यस धरतीमा हाम्रो लागि कलवरीको क्रुसमा उहाँले प्राण दिनुभयो। अनि उहाँ मरेको मरे हुनु भएन, उहाँले कष्ट मात्रै भोग्नु भएन, तर उहाँले मृत्युमाथि पनि विजय गर्नुभयो। त्यसकारण यौहन्नाको सुसमाचार 11:25 स्वयं उहाँले भन्नुभयो कि पुनरुत्थान र जीवन म नै हो, मलाई विश्वास गर्नेहरू मरे भने पनि फेरि जीवित हुनेछन्। त्यसकारण आदरणीय श्रोता, तपाईँ र मलाई त यो मरिजाने जीवनमा, यो हामी पाहुना जस्तो, हामी बटुवा जस्तो हाम्रो जीवनमा त एउटा आशा परमेश्वरले दिनुभएको छ। त्यो परमेश्वरको पुत्र येशू ख्रीष्टद्वारा आज तपाईँ र मैले उहाँलाई विश्वास गर्यौं भनेदेखि तपाईँ मेरो जीवनमा त्यो साँच्चै नै अनन्तको र त्यो कहिले पनि नमर्ने हाम्रो आत्माको त्यो मुक्ति र उद्धारको बाटो प्रभु येशू ख्रीष्टमा निहित गरेको छ, राखिएको छ। तसर्थ हामी यहाँ जान्नु पर्दछ कि येशू ख्रीष्ट चाहिँ सबैजनाको बाटो हुनुहुन्छ, येशू ख्रीष्ट सबैजनाको परमेश्वर हुनुहुन्छ, अनि येशू ख्रीष्ट साँच्चै उहाँ परमेश्वर पनि हुनुहुन्छ, उहाँ मानिस पनि भएर उहाँ जन्मनु भयो। के साँच्चै नै येशू ख्रीष्ट हुनुहुन्छ भनेर हामी कसरी थाहा पाउने? धेरै मान्छेले सोध्ने गर्छन् येशू साँच्चै परमेश्वर हुनुहुन्छ, कसरी हामीले थाहा पाउने? प्रश्न अवश्य पनि आउँछ, किनभने धेरैजनाले बाइबल पढ्नेहरूले त विचार गर्छन् कि उनीहरूले प्रभुले चाहिँ रोगीहरूलाई निको पार्नुभयो, अन्धहरूलाई दृष्टि दिनुभयो होइन, अनि मरेकाहरूलाई जीवित पार्नुभयो, आज पनि पारिराख्नु भएको छ परमेश्वरले, आज पनि मान्छेहरू निको भइराखेका छन्। मान्छेहरू सोचे अब मर्छु भनेर जीवन हिँडेकाहरूले अब बाँच्ने रहर उनीहरूले मनमा पाएका छन्। कहाँबाट भन्दा परमेश्वर येशू ख्रीष्ट जीवित हुनुहुन्छ र उहाँले त्यो जीवित आशा मानिसहरूलाई आज दिइराख्नु भएको छ। हामीले थाहा पाउँदछौँ कि येशू साँच्चै नै परमेश्वर हुनुहुन्छ, किनकि यौहन्ना 1:1 हामीले अघि नै पढिसकेका छौँ कि आदिमा येशू ख्रीष्ट चाहिँ वचनको रूपमा परमेश्वरसँग नै हुनुहुन्थ्यो, अनि उहाँ स्वयं नै परमेश्वर हुनुहुन्थ्यो भनेर त्यो पदले बताउँछ। तसर्थ येशू चाहिँ साँच्चै परमेश्वर हुनुहुन्थ्यो, किनकि उहाँ स्वयं नै त्रिय परमेश्वरमा निहित हुनुहुन्छ, पिता, पुत्र अनि पवित्र आत्मा परमेश्वर। तसर्थ तपाईँ र मैले येशू ख्रीष्टलाई साँच्चै परमेश्वर हो भनेर विश्वास गर्न सक्यौं भने हाम्रो उद्धार हुन्छ, हाम्रो स्वतन्त्रता हुन्छ। तपाईँ के तयार हुनुहुन्छ यस्तो प्रभु येशू ख्रीष्ट जो परमेश्वरको पुत्र हुनुहुन्छ उहाँलाई विश्वास गर्नको लागि आज तपाईँलाई यो मौका छ। विश्वास गर्नुहोस्, सुन्नुहोस्, बुझ्नुहोस्, पछ्याउनुहोस् र तपाईँ अनन्तको जीवनको भागीदार बन्नुहोस्। परमेश्वरको वचनले भन्दछ कि येशू ख्रीष्टलाई पाप क्षमा गर्ने अधिकार पनि दिएको। आज को छ तपाईँ र मलाई पाप क्षमा गर्ने अधिकार? कसैले पनि सक्दैन। हामीले पशु पन्छीको बलिदान गरेर रगत चढाएर हाम्रो पाप क्षमा हुँदैन प्रियो, तर येशू ख्रीष्टको बलिदानमा जब हामी विश्वास गर्दछौ अनि हाम्रो पापको क्षमा हुन्छ। बाइबल धर्मशास्त्रमा अर्को ठाउँ पनि प्रभुले भन्नुभएको छ, सम्पूर्ण अधिकार चाहिँ पाप क्षमा गर्ने अधिकार पनि येशूलाई दिएको कारणले गर्दाखेरि हामी भन्न सक्छौ येशू चाहिँ परमेश्वर नै हुनुहुन्छ। यो मर्कुसको सुसमाचार 4:37 हामीले 37 गएर हामीले हेर्यौं भने त्यहाँनिर हामी पाउँछौ, त्यहाँ लेखिएको छ मर्कुसको सुसमाचार 4:37 हामी 37 हामीले पढ्यौं भने त्यहाँनिर हामी पाउँछौ। 4:37 यसरी लेखिएको छ, अनि त्यहाँ ठुलो हुरी बतास चल्यो, छालहरू ढुङ्गामा बज्न लागे, यहाँसम्म कि ढुङ्गा पानीले भरिन लाग्यो। उहाँ पापै चाहिँ ढुङ्गाको पछिल्लो भागमा एउटा सियानी लाएर निधाइरहनु भएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै जाए, गुरुजी हामी डुब्न लाग्यौं भन्ने के तपाईँलाई वास्ता छैन? तब उहाँ बिउजनु भयो र बतासलाई हकाउनु भयो, समुद्रका छालहरूलाई भन्नुभयो शान्त हो, रोकिजा, अनि बतास थानियो, ठुलो सन्नाटा छायो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन? तिनीहरू सबै भयभीत भए, आपसमा भन्न लागे, यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्दा रहेछ। हालेलुया। आदरणीय श्रोता, तपाईँ र मैले के त सुन्दा, येशू प्रभुले प्रकृतिलाई समेत आफ्नो अधीनमा राख्न सक्नुहुन्छ, राख्नुभयो, त्यस कारण पनि उहाँ परमेश्वर हुन्छ। आज कसले, तपाईँले पानीलाई छेक्न सक्नुहुन्छ? समुद्रलाई? तपाईँ पानीमाथि हिँड्न सक्नुहुन्छ? तपाईँले आँधी बेहरीलाई रोक्न सक्नुहुन्छ? सक्दैनौ। हामी कोसिस त गरेका छन्, मान्छेले बर्सात गराउने कोसिस गर्न सक्छन्, मान्छे नै बनाउने कोसिस गरिरहेका छन्, बनिरहेको छ, तर त्यो दीर्घायु छैन, त्यसको लङ लास्टिङ छैन, त्यसको चाहिँ पूर्ण रूपमा थाहै छैन। मात्र परमेश्वरले बनाएका कुराहरू मात्र थाहै छ। त्यसकारण परमेश्वरले प्रकृतिमाथि पनि आफ्नो अधिकार र शक्ति राख्न सक्नुहुन्छ र नियन्त्रण गर्न सक्नुहुन्छ। त्यसकारण त्यो चाहिँ परमेश्वरमा मात्र सीमित छ अनि परमेश्वरले मात्र त्यो गर्न सक्नु भए कारण येशु ख्रिस्टले त्यो गर्नुभयो, त्यसकारण येशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ। हामीले मर्कुस 2:5 हामीले हेर्यो भने त्यहाँ पाउँछौ, त्यहाँ लेखिएको छ 5 म पढ्न चाहन्छु। येशुले तिनीहरूको विश्वास देखेर त्यस पक्षघातीलाई भन्नुभयो, ए छोरा तिम्रा पापहरू क्षमा भए। तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए, यस मानिसले किन यसरी बोल्दछ, यो त ईश्वर निन्दा हो, केवल एक अर्थात परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ। अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भन्ने येशूले तुरन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, किन तिमीहरू आपसको मनमा यस्तो विचार गर्दैछौ, पक्षघातीलाई तिम्रा पापहरू क्षमा भए भन्नु कि उठ तिम्रो खाट उठाएर हिँड भन्नु कुन चाहिँ सजिलो छ। तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु उठ, तिम्रा खाट उठाऊ र घर जाऊ। त्यो उठ्यो, तुरन्तै खाट उठाएर सबैका सामान्यबाट गइहाल्यो। यहाँसम्म कि सबैजना आश्चर्यचकित भए र हामीले यस्तो त कहिले देखेका छैनौ भनेर तिनीहरूले परमेश्वरको महिमा गरे। हालेलुया, आमेन। आदरणीय श्रोता, तपाईँ र मैले थाहा हुनु पर्यो कि प्रभु येशु ख्रिस्टले पाप क्षमा गर्नुभयो र गर्नुहुन्छ। त्यसकारण पाप क्षमा गर्ने अधिकार मात्र परमेश्वरलाई छ र स्वयं येशु प्रभुले गर्नुभएको कारण येशु चाहिँ परमेश्वर नै हुनुहुन्छ र तपाईँ मेरो पाप पनि येशुले क्षमा गर्नुहुन्छ। के तपाईँ आफ्नो जीवनमा भएका जस्तो सुकै पाप होस् तपाईँ के येशुलाई दिन चाहनुहुन्छ? आज नै तपाईँले येशुलाई दिनुहोस् र तपाईँ स्वतन्त्र हुनुहोस् र तपाईँ खुसी भएर बाँच्नुहोस्। येशु प्रभुले भन्नुभयो, येशु ख्रिस्टमा पुनरुत्थानको शक्ति छ, येशुमा पुनरुत्थानको शक्ति छ, मृत्युलाई जित्ने शक्ति छ, पापमाथि विजय गर्ने शक्ति छ, प्रकृतिलाई जित्ने शक्ति छ भनेदेखि यो परमेश्वरले मात्रै गर्न सक्ने काम हो। यसकारण आदिने श्रोता, यौहन 11:25 पनि त्यही भन्छ, पुनरुत्थान र जीवन म नै हो, मलाई विश्वास गर्नेहरू मरे भने पनि फेरि जीवित हुनेछन्। साँच्चै नै श्रोता, तपाईँ र मेरो जीवनको लागि परमेश्वरले आफ्नो पुत्र येशूलाई यस धरतीमा पठाउनु भएको हो अनि हामीले साँच्चै नै त्यो ख्रिस्ट येशूलाई चिन्न सक्यौं भनेदेखि उहाँ तपाईँको लागि पनि परमेश्वर हुनुहुन्छ, तपाईँको लागि पनि प्रेमिलो पिता हुनुहुन्छ अनि तपाईँ र मलाई उहाँले आफ्नो अंगालोमा बाँधिराख्नुहुन्छ। येशू साँच्चै नै परमेश्वर हुनुहुन्छ भने हामीले अर्को पनि कुराले थाहा पाउन सक्छौ कि यौहन्नाको सुसमाचार 14 हामी त्यहाँनिर हेर्यो भने तपाईँ हामीले पाउन सक्छौ, यौहन्नाको सुसमाचार 14:8-9 के भन्छ भने, फिलिपले उहाँलाई भने, हे प्रभु हामीलाई पिता देखाइदिनुहोस् त्यति भए हामीलाई पुग्छ। प्रश्न सुन्नुहुन्छ, फिलिपले सोधेको प्रभुलाई, हामीलाई पिता देखाइदिनुहोस्। अनि येशूले तिनलाई भन्नुभयो, फिलिप यतिको समयसम्म म तिमीहरूसँग छु तैपनि तिमीले मलाई चिन्दैनौ, जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ, तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्। अनि प्रभुले अझ त्यहाँ गएर गएर सोध्नुहुन्छ, म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? त्यो तपाईँ र मैले विश्वास गर्नुपर्छ। येशु ख्रिस्ट नै पिताको रूप हुनुहुन्छ, पिता परमेश्वरको स्वरूप हुनुहुन्छ अनि उहाँ एउटै हुनुहुन्छ, पिता पुत्र। अनि उहाँलाई जब हामी विश्वास गर्छौ चिन्छौ अनि परमेश्वरलाई हामीले चिन्छौ अनि येशु ख्रिस्ट साँच्चै नै परमेश्वर हुनुहुन्थ्यो, नत्र भने उहाँ परीक्षामा पर्दा कसरी उहाँले पार गर्नुहुन्थ्यो? येशु परीक्षामा पर्नुभयो तर उहाँले कहिले पनि पाप गर्नु भएन, यसको मतलब उहाँ पाप रहित हुनुहुन्थ्यो, उहाँ धर्मी हुनुहुन्थ्यो, उहाँ एक निष्कलङ्क थुमा हुनुहुन्थ्यो, उहाँ एक पवित्र जीवन जिउने परमेश्वरका पुत्र हुनुहुन्थ्यो। तसर्थ तपाईँ र मैले येशू नै परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्न सक्यौं र जान्न सक्यौं र चिन्न सक्यौं भने हाम्रो जीवनको उद्धार हुन्छ र येशू मानिस भएर जिउनु भएको कारणले गर्दा हामीहरूले पनि हाम्रो जीवनमा आउने हरेक संकष्टहरूमा दुःखहरूमा हामी साँच्चै नै विजय हुन सक्छौ, सहन सक्छौ, किनकि येशूले त्यो शक्ति तपाईँ मलाई दिनुहुन्छ। तसर्थ आजको वचनको शीर्षक अनुसार नै येशू चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ। विश्वास गर्नुहोस्, उहाँलाई चिन्ने कोसिस गर्नुहोस्, सुन्नुहोस्, मनन गर्नुहोस्। तपाईँलाई आज पनि उहाँले बोलाउँदै हुनुहुन्छ, हेर म ढोकामा उभिएर ढकढकाउँछु, यदि कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसका भित्र आउनेछु र त्यससँग भोज गर्नेछु र त्यसले मसँग भोज गर्नेछ। आदिने श्रोता, तपाईँलाई येशूको निमन्त्रणा छ, तपाईँलाई येशूको माया प्रेम सदा अनि सर्वदा छ, तपाईँले पनि परमेश्वरका पुत्र येशू ख्रिस्टलाई विश्वास गर्नुहोस् र जीवन पाउनुहोस्। यहाँहरू सबैलाई परमेश्वरले यस वचनद्वारा प्रशस्त आशिष खनाउनु भएको होस् भनिकन यहाँहरूबाट अब बिदा हुन चाहन्छु। सबैलाई जय मसीह।
0: प्रिय श्रोता, हाम्रो निर्धारित समय कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको संकेत मलाई मिलेको छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि धेरै धेरै धन्यवाद छ। म विश्वास गर्छु, आशा गर्छु यो कार्यक्रम तपाईँको लागि लाभदायक भएको छ। श्रोता, भजन सुन्दा, प्रवचन सुन्दा यहाँको मनमा पक्कै पनि जिज्ञासाहरू हुन सक्छन्। यदि तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ, बागमती, नेपाल। हाम्रो टेलिफोन नम्बर छ 9840271879, 9840271879। श्रोता, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। यहाँहरूलाई कार्यक्रम कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। र यस्तै आशिषमय भजन र प्रवचन लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तोता यहाँहरूबाट बिदा हुन्छु र यहाँहरू सबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। जय मसीह। प्रभुको आशिष रहोस्।
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमप्रभु परमेश्वरले तपाईहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। जसरी तपाईहरूले परमेश्वरको वचन रेडियो मार्फत सुनिरहनु भएको छ, उहाँले तपाईहरूलाई आशीर्वाद दिनुहुनेछ। म परमेश्वरमा विश्वास गर्दछु कि उहाँले तपाईहरूलाई उहाँको नजिकमा ल्याउनुहुनेछ र आशिष दिनुहुनेछ। आज म तपाईहरूको ध्यान आकर्षण गराउन चाहन्छु परमेश्वरको वचनप्रति। आजको हाम्रो बाइबलको खण्ड रहनेछ पहिलो कोरन्थीको पुस्तक 15:22। यहाँ यसरी हामीले पढ्न सक्छौं, यस्तो लेखिएको छ, किनकि जसरी आदममा सबै मर्दछन् त्यसै गरी ख्रिष्ट येशूमा सबै जीवित हुनेछन्। पावलले यस पदमा आदममा एक भएको कुरा बताउँदछन्। यस पदले सबै मानिसको सम्बन्ध आदमसित भएको कुरा उल्लेख गरिएको छ। हामी सबै आदममा मर्दछौं। आदमले सारा संसारको मानिसहरूको प्रतिनिधित्व गर्दछ। आदम संसारको पहिलो मानिस थिए। आदम आजको हाम्रो बाइबलको खण्ड रहनेछ पहिलो कोरन्थीको पुस्तक 15:22। यहाँ यसरी हामीले पढ्न सक्छौं, यस्तो लेखिएको छ, किनकि जसरी आदममा सबै मर्दछन् त्यसै

अदममा सबै मानिस मर्दछन्, सबै मानिस पापको वशमा छन्, कोही मानिस पनि पापको वंशबाट उम्कन सक्दैनन्। सबै मानिस मर्दछन् र लोप हुन्छन्। सबै मानिसहरू पापी भएको कारणले गर्दा यो भएको, किनकि सबै मानिसको पुर्खा आदम नै हुन्। आदमले पाप गरे, तसर्थ हामीले आदमबाट पाप लिएर आएका छौं। हामी पापबाट संक्रमित छौं। कोही पनि धर्मी छैनन्, सबैले पाप गरेका छन्। तसर्थ हामी सबैको मृत्यु अवश्य छ। हामी सबै मृत्युको बहसमा छौं। सबै मानिस मर्दछन्। मृत्यु चाहिँ पापको नतिजा हो। हामीले रोमीको 6:23 पढ्न सक्छौं, किनकि पापको ज्याला मृत्यु हो। रोमी 5:12 यसरी उल्लेख गरिएको छ, एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। यो खण्डले प्रष्ट रूपमा हामीलाई भनिरहेको छ, सबैले पाप गरेका छन्, सबै पापबाट संक्रमित छन्। पापको ज्याला चाहिँ मृत्यु हो, र कसैले पाप गरेको छ भने ऊ मर्नुपर्छ। हामी सबै स्वभावैले पापी छौं। हामी सबैलाई उद्धारकर्ताको आवश्यकता छ। पापबाट छुटकारा दिने मुक्तिदाताको खाँचो छ हामीलाई। हामी सबैले पापको छुटकारा पाउनु आवश्यक छ। हामीलाई कसैको आवश्यकता छ, कुनै व्यक्तिको आवश्यकता छ जसले हामीलाई हाम्रा पापबाट छुटकारा गर्न सक्छ। हामी परमेश्वरलाई धन्यवाद दिन्छौं, किनभने उहाँले हाम्रो पापबाट छुटकारा गर्नको लागि एउटा व्यक्तिको बन्दोबस्त गरिदिनु भयो, र हामीलाई उद्धार गर्ने व्यक्ति चाहिँ ख्रिष्ट येशू हुनुहुन्छ। परमेश्वरले ख्रिष्ट येशूलाई हाम्रो निम्ति तयार पार्नुभयो। उहाँले हामीलाई हाम्रो पापबाट छुटकारा दिनुहुन्छ। उहाँले हामीलाई हाम्रो पापको क्षमा दिनुहुन्छ। उहाँले हाम्रो निम्ति उद्धार तयार पार्नु भएको छ। उहाँमा हाम्रो पाप क्षमा छ। प्रिय मित्र, ख्रिष्ट येशूमा मात्रै हाम्रो पापको क्षमा हुन सक्छ। उहाँको धार्मिक कार्यद्वारा हामीले हाम्रो पापको छुटकारा पाएका छौं। उद्धारको मार्ग हाम्रो निम्ति येशू ख्रिष्ट मात्र हुनुहुन्छ। ख्रिष्टमा सबै जीवित पारिनेछन्। येशूले हामी सबैलाई महिमित पार्नुहुन्छ। उहाँले हामीलाई नयाँ सृष्टि बनाउनुहुन्छ। हामी उहाँमा नयाँ मानव बन्न सक्छौ। आदम पतित मानिसको अर्थात पतित भएको मानिसको एउटा प्रतिनिधि उसले गर्दछ। तिनले सारा संसारका पतित र अधर्मी मानिसको प्रतिनिधित्व गर्दछन्। पहिलो कोरन्थीको पुस्तक 15:21 हामीलाई भन्दछ, जसरी मानिसबाट मृत्यु आयो त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाटै आयो। पहिलो आदमबाट मृत्यु आयो भने दोस्रो मानिस ख्रिष्ट येशूबाट जीवन र पुनरुत्थान आयो। यहुन्नाले भनिरहेका छन्, मानिसबाट पुनरुत्थान आयो। तिनले येशूको बारेमा उल्लेख गरेका हुन्, जो एक मानिसका प्रतिनिधित्व हुनुहुन्छ। पौलले पहिलो कुरन्ती 15:47 यसरी भन्दछन्, पहिलो मानिस माटोले बनिएको हो, पृथ्वीबाट हो, र दोस्रो मानिस स्वर्गको हो। म दुईजना मानिसका प्रतिनिधिका विषयमा बताउन चाहन्छु। मानव इतिहासमा दुईजना प्रतिनिधिहरू छन्। आदम पृथ्वीका पहिलो मानिस थिए, तर ख्रिष्ट येशू स्वर्गबाट आउनुभएको दोस्रो मानिस हुनुहुन्छ। परमेश्वरले पहिलो व्यक्ति आदमलाई सृष्टि गर्नुभयो र तिनको जाँच गर्नुभयो। आदम परीक्षामा असफल भए, तिनले पृथ्वीमा पाप ल्याए। तिनको पापको परिणाम चाहिँ मृत्यु थियो। हामीले एउटा खुशीको खबर यहाँनिर सुन्न सक्छौ। येशू पनि मानिसको प्रतिनिधित्व हुनुहुन्छ, तर उहाँ स्वर्गबाट आउनुभयो। आदमको अनाज्ञाकारिताबाट संसारमा पाप आयो, तर ख्रिष्ट येशूको आज्ञाकारिताद्वारा जीवन आयो। उहाँको आज्ञा पालनद्वारा धार्मिकता आयो। आदमले जे गर्न सकेन, तर प्रभु येशूले पूर्ण रूपमा त्यो काम गर्नुभयो, अर्थात आज्ञा पालनद्वारा त्यो काम पूरा गर्नुभयो। उहाँले परमेश्वरको अधीन मुनि रहेर आज्ञा पालन गर्नुभयो। परमेश्वरले माग गर्नुभएको आज्ञालाई उहाँले पूरा गर्नुभयो। ख्रिष्टमा जीवन छ, यो एउटा हाम्रो निम्ति महिमित आशा हो। आदमले जे गरेनन् त्यो ख्रिष्ट येशूले गर्नुभयो। आदमले परमेश्वरको आज्ञा पालन गरेनन्, तर ख्रिष्ट येशूले परमेश्वरको आज्ञालाई पालन गर्नुभयो। उहाँ परमेश्वरको पूर्ण आज्ञाकारितामा रहनुभयो। पहिलो कोरन्थीको पुस्तक 15:21 हामीलाई भन्दछ, जसरी मानिसबाट मृत्यु आयो त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसहरूबाट नै आयो। मानिसद्वारा पाप आयो, मानिसबाट नै मृत्यु आयो, मानिसबाटै पुनरुत्थान आयो, अनि मानिसद्वारा नै छुटकारा आयो। मानिसले परमेश्वरको आज्ञालाई उल्लंघन गर्यो र संसारमा पाप ल्यायो र पापले मृत्यु ल्यायो, तर उहाँले मानिसको जीवनमा उद्धार अनि मुक्ति ल्याएको छ। हामीले ख्रिष्ट येशूमा अर्थात उहाँमा मात्रै उद्धार पाउन सक्छौ। परमेश्वरको कार्यक्रम भनेको उद्धार ल्याउनु हो। परमेश्वरको योजना भनेको उद्धार ल्याउनु थियो। मानिस स्वभावैले पापी छ। यो काम ख्रिष्ट येशूले

मानिसको जीवनमा पूरा गर्नुभयो। उहाँ आफै मानिस भएर उहाँ मानव रूप लिएर पापीलाई बचाउन यो संसारमा आउनुभयो। हामीले उहाँमा मुक्ति पाउन सक्छौ। पौल प्रेरितले भन्दछन् पहिलो तिमोथी 2:5 परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येशु ख्रिष्ट। बाइबलले येशु ख्रिष्टको मानव अवतारको बारेमा भन्दछ। उहाँ स्वयं परमेश्वर भएर पनि मानव चोला लिएर संसारमा आउनुभयो। उहाँ मानिस भएर पनि पापरहित पवित्र निष्कलङ्क हुनुहुन्थ्यो। उहाँमा कुनै पाप थिएन। उहाँ धर्मी मानिस हुनुहुन्थ्यो। उहाँ परमेश्वर मानव हुनुहुन्थ्यो र उहाँले पापी मानिसहरूका निम्ति चाहिने आवश्यकता पूरा गर्नुभयो। उहाँ परमेश्वर भएर पनि मानव बन्नुभयो। पापीहरूका पाप क्षमा गर्न, पापीहरूको पापको मूल्य चुकाउन उहाँ मानिसको रूपमा आउनुभयो। प्रभु येशु परमेश्वरको व्यवस्था पूरा गर्न आउनुभयो। उहाँ परमेश्वरको व्यवस्था भंग गर्न भनी आउनु भएन। प्रिय मित्र, प्रभु येशु व्यवस्थाको अधीनमा बस्नुभयो। उहाँले परमेश्वरको आज्ञालाई उल्लंघन गर्नु भएन। परमेश्वरले हामीबाट पनि परमेश्वर प्रति पूर्ण आज्ञाकारी भएको चाहनुहुन्छ, जसरी ख्रिस्ट येशु आज्ञाकारी हुनुभयो। उहाँले पूर्ण रूपले व्यवस्था पालन गरेको चाहनुहुन्छ, तर कोहीले पनि परमेश्वरको व्यवस्था पालन गर्न सकेनन्। यसकारण परमेश्वरले सबै मानिसलाई पापको दोषी ठहराउनु भएको छ। अब यस पापको बन्धनबाट हामी कसरी उम्कन सक्छौ? जब हामी आफ्नो पाप स्वीकार गरी ख्रिस्ट येशूमा आउँदछौ, त्यसपछि यसको सम्भव छ। मानिसको अवस्था कमजोर र नाजुक छ। हामी आफूलाई कुनै पनि हालतमा छुटकारा दिन सक्दैनौ। हामी हाम्रो कार्यमा भरोसा गर्नु हुँदैन। हाम्रो भरोसा ख्रिस्ट येशूमा हुनुपर्दछ। हामीले आफूलाई उहाँमा समर्पण गर्नुपर्दछ। व्यवस्थाले परमेश्वर प्रति पूर्ण समर्पणको माग गर्दछ। पापी मानिसले परमेश्वरको व्यवस्थाको माग पूरा गर्न सक्दैन, किनभने मानिस पापी छ। हामी पापको दास र पापको बन्धनमा बस्न बाध्य छौं। हाम्रो निम्ति आशा ख्रिस्ट येशू मात्र हुनुहुन्छ, किनभने उहाँले हाम्रो पापको मोल तिरिसक्नु भएको छ। उहाँले हाम्रो पाप बोकी क्रुसमा मर्नु भएको छ। उहाँ परमेश्वरमा पूर्ण समर्पण हुनुभयो। उहाँले हाम्रो निम्ति उद्धार ल्याउनुभयो, छुटकारा ल्याउनुभयो। परमेश्वर ख्रिस्ट येशूको पूर्ण आज्ञाकारी प्रति खुशी हुनुहुन्छ। उहाँ हाम्रो निम्ति श्राप बन्नुभयो। उहाँले हाम्रा सबै पापहरू क्रुसमा लानुभयो। अब जसले येशूमा विश्वास गर्दछन् तिनीहरूले उद्धार पाउन सक्छन्। परमेश्वरको न्याय येशूमाथि परिसकेको छ। प्रिय मित्र, हामीले गरेको पापको न्याय ख्रिस्टमाथि परिसकेको छ। हामीले पाउनु पर्ने न्याय र दण्ड उहाँमा परेको छ। परमेश्वर येशूमा पूर्ण सन्तुष्टि हुनुभयो। उहाँले परमेश्वरको क्रोध आफ्नो मृत्युद्वारा शान्त पार्नुभयो। उहाँमा मात्र हाम्रो पाप क्षमा र उद्धार हुन सक्छ। उहाँ क्रुसमा मर्नु मात्र भएन, तर मृत्युबाट जीवित पनि हुनुभयो। यहाँ तपाईँको लागि खुसीको खबर छ मसँग। ख्रिस्ट येशू मृत्युबाट जीवित हुनुभएको छ तपाईँलाई नयाँ जीवन दिनको लागि। तपाईँले विश्वास गरेको येशू मरेको मरे हुनुभएन। प्रिय मित्र, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। ख्रिस्ट येशूद्वारा हामीले परमेश्वरसँग मिलाप पाएका छौं। हामीले येशूमा उद्धार पाएका छौं। हाम्रो मिलाप परमेश्वरमा येशूद्वारा भएको छ। यसकारण आज तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुपर्दछ र तपाईँको मिलाप परमेश्वरसँग हुनेछ अनि तपाईँले उद्धार पाउनुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ। एउटा नयाँ विचार, एउटा नयाँ कुरा लिएर म तपाईँको अगाडि उपस्थित भएको छु। एउटा प्रश्नको उत्तर हामीले जान्न आवश्यक छ। त्यो प्रश्न हो, तपाईँ र म को हौं? यस प्रश्नको उत्तरले हाम्रो जीवन र जीवनको व्यवहारमा धेरै फरक पार्नेछ। आज हामी यही महत्वपूर्ण प्रश्नको विषयलाई लिएर कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। तपाईँले दिनुभएको माया प्रेम, तपाईँले देखाउनु भएको सद्भाव, तपाईँले प्रदान गर्नुभएको आर्थिक सहयोगद्वारा यो कार्यक्रम निरन्तर तपाईँको घर दैलोसम्म प्रसारण हुन सकिरहेको छ। हाम्रो अनुरोध यही छ कि तपाईँले देखाउनु भएको यो सद्भावले निरन्तरता पाउन सकेको होस्, हाम्रो अनुरोध हो। तपाईँलाई धन्यवाद। आउनुहोस् सधैँ उझै आज पनि एउटा मधुर अर्थपूर्ण संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: तपाईलाई आजको कार्यक्रममा हार्दिक स्वागत गर्दछु। मलाई विश्वास छ कि आजको सन्देशले तपाईको जीवनमा एउटा परिवर्तनको नयाँ मोड ल्याउनेछ। आदरणीय मित्र, एउटा प्रश्न यो छ तपाईलाई कि तपाई को हुनुहुन्छ? सायद तपाईँ भन्नुहुन्छ होला म गणेश हुँ, तर त्यो त तपाईँको नाम पो हो। तपाईँ चाहिँ को हुनुहुन्छ त? सायद तपाईँ भन्नुहुन्छ म श्रेष्ठ हुँ, तर त्यो त तपाईँको थर हो नि त। तपाईँ भन्नुहुन्छ म नेपाली हुँ, तर त्यो त तपाईँको राष्ट्रियता पो हो। त्यसपछि तपाईँ भन्नुहुन्छ म एक शिक्षक हुँ, अरे बाबा यो त तपाईँको पेसा हो। तपाईँ चाहिँ को हुनुहुन्छ त? सायद तपाईँ भन्नुहुन्छ होला म एक पुरुष हुँ। प्रिय मित्र, त्यो तपाईँको अर्को पहिचान मात्र हो। तपाईँ भन्नुहुन्छ म मान्छे हुँ, त्यसो त म पनि एउटा मान्छे नै हुँ। यो संसारमा धेरै मान्छेहरू छन्, तपाईँ र म तिनीहरू मध्येका दुईजना हौ, होइन त? तर तपाईँ को हुनुहुन्छ भन्नुहोस् न। अब चाहिँ निकै सोचेर गहिरिएर तपाईँले जवाब दिनुपर्ने हुन्छ। सो विचार गर्नुहोस् त, तपाईँ वास्तवमा को हुनुहुन्छ? तपाईँ एक प्राणी हुनुहुन्छ, परमेश्वरले सृष्टि गर्नुभएको प्राणी हुनुहुन्छ। परमेश्वरले एउटा निश्चित जीवन दिएर तपाईँलाई यो संसारमा पठाउनु भएको छ, राख्नु भएको छ, अस्तित्व दिनुभएको छ। यो संसारमा जिउँदा हामी धेरै पल्ट हामी को हौ भन्ने कुरा भुल्छौं, संसारका थोकहरूमा भुल्छौं, सबैलाई सम्झेर पनि तिमीलाई भुलेछु भने जस्तो जिन्दगी हामीले जिइरहेका हुन्छौं। कसैले पैँचो दिएको जिन्दगी जिएर जिन्दगी दिनेलाई नै भुल्नु भनेको कति निष्ठुरी मन, होइन त? परमेश्वरले तपाईँ र मलाई एउटा निश्चित जीवन दिनुभएको छ। विचार गर्नुहोस्, अबको 60-70 वर्षपछि हामी यो संसारमा रहँदैनौ, हामी हुँदैनौ, हामीलाई सबैले भुलिदिन्छन्। तपाईँ भन्नुहोला कहाँ बोल्छन् र? प्रिय मित्र, अब यही विषयलाई लिएर लामो गफ नगरौं। अहिले हामी ऐनामा यता फर्की उता फर्केर आफ्नो रूप हेर्छौ, शरीरलाई हेर्छौ। प्राण निस्केर गएपछि आफन्तहरूले यो शरीरलाई चितामा राखेर जलाइदिन्छन्। खरानी बन्छ शरीर कि जमिनमा खनेर 5 फिट मुनि गाडिदिन्छन् र माटो बन्छ यो शरीर। आफन्तहरूको साइनो पनि खिया लागेको खुकुरी जस्तै हुन्छ। आज काका मामा दिदी बहिनी भाउजू बुहारी माइजू ठुलाबा सानोबा सानीमा मित्र भन्नेहरू सबैको सम्झनाबाट लोप भएर हामी हराएर जानेछौ। हो, यही हो कथा। हामी साधारण मानिस हौ, हाम्रो इतिहास पनि लेखिँदैन। सबैका निम्ति हाम्रो सम्बन्ध, हाम्रो माया, नाता, साइनो, मोह बिर्सेको कथा जस्तो बन्नेछ। मैले यी सबै कुरा तपाईँसित किन गरिरहेको छु? मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, यसकारण भनिरहेको छु कि हामीले आफ्नो मूललाई बिर्सन हुँदैन। बाइबलमा एउटा कुराको सम्झना आउँछ जहाँ परमेश्वरले इजरायलीहरूलाई यो कुराको सम्झना गराउनुहुन्छ र भन्नुहुन्छ तिमीहरू कुन खानीबाट निकालिएका ढुङ्गाहरू हौ र कुन ढुङ्गाले तिमीहरूलाई चाहिँ कोपेर बनाएको हो त्यो चाहिँ नबिर्स। हामी नाश भएर जाने कुराहरूको पछि आफ्नो जीवन फाल्नु हुँदैन। प्रभु येशूले भन्नुभएको यो वचनलाई याद गर्नुहोस् है। येशूले हुन त धेरैवटा वचनहरू भन्नुभएको छ, तीमध्ये एउटा वचन यस्तो छ, आकाश र पृथ्वी टलेर जानेछ तर मेरो वचन टलेर जाने छैन। कस्तो डरलाग्दो कुरा, येशूले भन्नुभएको आकाश र पृथ्वी टलेर जानेछ अर्थात् नष्ट भएर हराएर जानेछ भने येशूले भन्नुभएको छ। आकाश र पृथ्वी टलेर जाने हो भने हामी पनि त रहने छैनौ। यो संसारमा अहिले हामीले जे देखिरहेका छौं, उपभोग गरिरहेका छौं, जुन धन सम्पत्ति मान मर्यादा भरोसा राखेर बाँचिरहेका छौं, सबै कुरा खत्तम भइहाल्छन्। कति अचम्मको कुरा। यी सन्दर्भमा तपाईँसित म यो भन्न चाहन्छु कि परमेश्वरका वचन र प्रभु येशूले भन्नुभएका कुराहरू सायद सुन्ने मानिसहरूको निम्ति मामुली कुरा होला, साधारण कुरा छ। एउटा कानबाट सुन्यो अर्को कानबाट उडेर गइहाल्छ। तपाईँले सायद म जस्तै टमाटर खानुहुन्छ होला। तपाईँले टमाटरको बिउ देख्नु भएको छ, कस्तो हुन्छ? कुप्रुपरया है, टमाटरको बिउ के न रूप छ, न रंग छ, न स्वाद हुन्छ त्यसमा। त्यही टमाटर तपाईँ र मैले चाहिँ लर बारीमा रोपेपछि केही दिनपछि राता राता मनै रसाउने, आँखा नै तिरमिराइदिने टमाटर फल्छ र हामी त्यसलाई अचार बनाउँछौं, थरी थरीका परिकार बनाएर हामी खान्छौं। परमेश्वरको वचन पनि त्यो बिउ जस्तै, हेर्दा मामुली सुन्दा केही जस्तो नलाग्ने कुरा जस्तै हुन्छ, जब तपाई र मैले त्यसमा विश्वास गर्छौं, आस्था राख्छौं, आफ्नो हृदयमा त्यो गाड्छौं भने केही समयपछि त्यसले हाम्रो जीवनमा प्रतिफल ल्याउँछ। प्रिय मित्र, यो संसारमा यस संसारका थोकहरू हामीलाई चाहिँदै चाहिँदैन भन्ने होइन, चाहिन्छ, तर वास्तवमा हामी मानिसलाई अति धेरै चाहिने कुरा भनेको परमेश्वरसितको सम्बन्ध हो। यीशुस त्यसै कारण यो संसारमा आउनुभयो, परमेश्वरसित टुटेको सम्बन्ध हाम्रो जोड्नलाई, चट्ट चुडिएको सम्बन्धको धागो फेरि जोड्न यीशु संसारमा आउनुभयो। शरीरबाट प्राण निस्केर गएपछि आत्मा कतातिर जानेछ होला भन्ने कुरा हामीले बिर्सनु हुँदैन। मोक्ष प्राप्त गरेनौ भने हाम्रो आत्मा दिशाहीन ताराहरू जस्ता होलान्। यीशु ख्रिष्ट आत्माको मोक्षका निम्ति यो संसारमा आउनुभयो। बाइबलले स्पष्ट भन्छ, धार्मिक कार्य गर्नु नराम्रो होइन, राम्रै हो, तर धार्मिक कार्य पुण्य कार्य गरेर मोक्ष प्राप्त गर्न सकिँदैन। मोक्ष कमाइने वस्तु होइन, तर परमेश्वरले दिने वरदान हो मानिसलाई। परमेश्वरले यो वरदान यीशुद्वारा तपाईँ र मलाई दिनुहुन्छ। हाम्रा पापको निम्ति यीशुले आफ्नो प्राण बलिदान गर्न यो संसारमा आउनुभयो। उहाँले सिद्ध जीवन जिउनुभयो, निष्पाप जीवन जिउनुभयो। उहाँले आफ्नो सिद्ध जीवन हाम्रा पाप क्षमाको निम्ति बलिदान गर्नुभयो। तपाईँले यीशु ख्रीष्टलाई चिन्नु र विश्वास गर्न जरूरी छ, किनकि तपाईँ उहाँकै सृष्टि हुनुहुन्छ। उहाँसित त्यो बिग्रेको पुरानो सम्बन्धलाई फेरि मिलाप गर्न जरूरी छ। तपाईँ मरेपछि तपाईँको नाउँ, थर, राष्ट्रियता, पेसा, पहिचान, पासपोर्ट सबै कुरा हराएर जान्छ, केवल तपाईँको आत्मा रहन्छ, कारण तपाईँ एक आत्मिक प्राणी हुनुहुन्छ। आत्मा दिनुहुने परमेश्वर ख्रिष्टलाई तपाईँले चिन्नुपर्छ। तपाईँको आत्माको ठेगाना कता र कुन हुनेछ, स्वर्ग कि नरक, त्यसको निश्चित टुङ्गो लगाउने बेला अहिले हो र यो तपाईँको हातमा छ। बाइबलले यो कुरा स्पष्ट भन्छ, जमिनबाट आएको धुलो जमिनमा नै फर्कन अघि तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जान अघि सृष्टिकर्ताको सम्झना गर। के मैले तपाईँसित यस विषयमा लामो भाषण गर्न पर्छ? यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति सार्थक अर्थपूर्ण कुरा रोज्ने अधिकार, कर्तव्य र हक पनि तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई विदाई दिइसक्यो। यदि आज भर्खरै सुनेका कुराहरूमा तपाईँका आफ्नै विचारहरू, प्रतिक्रिया छन् भने निसंकोच मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: एक्लोपनको भावनालाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 29 यहाँहरूलाई स्वागत छ। के तपाईँले कहिले एक्लोपन महसुस गर्नुभएको छ? जब तपाईँ आफ्नो जीवनमा धेरै गम्भीर समस्याहरूबाट गुज्रिराख्नु भएको थियो र तपाईँलाई लाग्छ कि तपाईँको समस्याहरू साझा गर्न विश्वास गर्न सक्ने कोही छैन, तपाईँलाई आवश्यक सहयोग प्रदान गर्ने कोही छैन, तपाईँको अवस्था बुझ्ने कोही छैन। जब हामी यीशुको साँचो चेला बन्छौ, एक्लोपन प्राय एउटा चुनौती हुन्छ जसको सामना हामीले गर्नुपर्ने हुन्छ र पार गर्नुपर्ने हुन्छ। यीशुले हाम्रो जीवनको लागि दिनुभएको बोलावट र यो त्यस्तो कुरा हुन सक्छ जुन हाम्रा परिवारका सदस्यहरू, साथीभाइहरू र पास्टरले पनि बुझ्दैनन्, र जब त्यस्तो हुन्छ यीशुलाई पछ्याउने यात्रा धेरै एक्लो हुन सक्छ। एलिया परमेश्वरका एक महान मानिस थिए, तरै पनि उनी एक्लोपनसँग संघर्ष गरिरहेका थिए। एलिया एक्लै थिए, गुफामा सुतिरहेका थिए। परमेश्वरले एलियालाई सोध्नुभयो, तिमी यहाँ किन छौ? पहिलो राजाहरूका पुस्तक 19:14। तिनले जवाफ दिए, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इजरायलीहरूले तपाईँको करारलाई त्यागेका छन्, तपाईँका वेदीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्र रहेको छु र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। प्रिय श्रोता, इलिया परमेश्वरसँगको आफ्नो यात्रामा विश्वासनीय योग्य थिए। समस्या यो थियो कि उनी शैतानबाट धोकामा परिरहेका थिए। जब कोही परमेश्वरको लागि ठूलो सेवा गरिरहेको हुन्छ, तिनीहरू शैतानको निशाना बन्छन् र शैतानले प्रयोग गर्ने रणनीतिहरू मध्ये एक भनेको हामीलाई एक्लोपन र पराजयको विचारहरू मनमा राख्ने प्रयास गर्नु हो। त्यसो भए हामी यो एक्लोपनको समस्यासँग कसरी व्यवहार गर्ने? यदि हामीले आफूलाई हेनी छनौट गर्यो भने हामीसँग भएका कमजोरीहरू देख्छौं र यसले हामीलाई दुःखी बनाउनेछ। यदि हामीले अरूलाई आफ्नो शक्तिको रूपमा हेर्यो भने हामी निराश हुनेछौं, किनभने यस पृथ्वीमा एकजना पनि त्यस्तो व्यक्ति छैन जसले हाम्रो आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्न सक्छ। हामीलाई हाम्रो एक्लोपनबाट बाहिर निकाल्ने क्षमता भएको एक मात्र व्यक्ति यीशु ख्रीष्ट हुनुहुन्छ। मत्तीको पुस्तक 11:28। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। प्रिय श्रोता, यीशु नै हाम्रो जीवनका सबै आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ। उहाँ नै हामीलाई पूर्ण रूपमा बुझ्ने एक मात्र व्यक्ति हुनुहुन्छ। हाम्रो जीवनको एक्लोपनलाई निको पार्ने क्षमता र इच्छा दुवै उहाँसँग छ। परमेश्वरले एलियालाई केही सान्त्वनादायी समाचारको साथ जवाफ दिनुभयो। पहिलो राजाहरूको पुस्तक 19:18। तापनि 7,000 म इजरायलमा बचाइराख्छु, ती सबै जसले बालको सामुन्ने आफ्ना घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्। शैतानले एलियालाई आफू मात्र उभिने व्यक्ति हो भन्ने सोच्न लगाए, तर परमेश्वरले एलियालाई प्रकट गर्नुभयो कि त्यहाँ 7,000 समान विचारधारा भएका मानिसहरू छन् जसले साँचो परमेश्वरलाई प्रेम गर्न र सेवा गर्न चाहन्थे। हाम्रो जीवनमा कहिलेकाहीँ हामी कसैलाई गहिरो प्रेम गर्छौ र तिनीहरूले त्यो प्रेम हामीलाई उस्तै तरिकाले फिर्ता गर्दैनन्। तिनीहरूले हामीले उनीहरूलाई गरिरहेको कामको कदर नगर्न सक्छन्। तिनीहरूले हामीले उनीहरूलाई दिइरहेको जस्तै ध्यान दिन खोज्न सक्दैनन्, र यदि हामी होसियार भएन भने यसले हामीलाई एक्लोपन र निराशाको अवस्थामा पुर्याउन सक्छ। तपाईँलाई त्यस्तो हुन नदिनुहोस्। हाम्रो माया र कदर हुने स्रोत परमेश्वरबाट आउनुपर्छ, अरू मानिसहरूबाट होइन। पहिलो योहन्नाको पुस्तक 4:16। यसरी हामी प्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। प्रिय श्रोता, मानिसहरूले हामीलाई जीवनमा चाहिने प्रेम कहिले दिने छैन। हामीले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई प्रेमको स्रोत बनाउनुपर्छ। त्यसपछि हामी बदलामा केही आशा नगरी त्यो प्रेम अरूलाई हस्तान्तरण गर्न सक्छौं। मलाई थाहा भएको एकलोपनको लागि यो एक मात्र उपचार हो। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: is a pani sakyo.
1: मेरो SE पनि सकियो,
2: मेरो प्लस टू को एग्जाम पनि सकियो,
1: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
3: गुड न्युज FM ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: सम्पर्कको लागि गुड न्युज FM प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
4: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार, विज्ञापन हो।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
4: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
11: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
12: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
11: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
12: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहम।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुन्छ दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्ने हिँडेकी नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घराइसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: छनौटहरू, नमस्ते तथा जयमसी। म जोनी एरिक्सन टाडा। आज म हामीले जीवनमा गर्ने छनौटहरूको बारेमा एउटा सानो पाठ लिएर आएकी छु। तपाईँलाई थाहै छनौट गर्न कहिलेकाहीँ निकै गाह्रो हुन्छ, र मेरो मतलब कोका कोला र पेप्सी मध्ये एउटा रोज्ने जस्तो सजिलो कुरा होइन। म त ती कठिन, गम्भीर र एउटै लक्ष्यमा केन्द्रित भएका छनौटहरूको कुरा गर्दैछु जसले तपाईँलाई जीवनमा अगाडि बढ़ाउँछन्, जसले तपाईँलाई आफैप्रति दया गर्ने बानीबाट बाहिर निकालेर अरूको सेवा गर्नेतर्फ डोर्याउँछन्, अथवा त्यस्ता छनौटहरू जसले तपाईँलाई पुरानो पापी जीवनशैलीबाट अलग गराउँछन् र यसोमा एउटा ताजा र नयाँ जीवन जिउने ढोका खोलिदिन्छन्। कहिलेकाहीँ हामीले गर्ने छनौटहरू एकदमै साना र सामान्य देखिन सक्छन्, तर तिनले ल्याउने परिणाम भने निकै विशाल हुन्छन्। जस्तै कि जब मेरो घाँटी भाँचियो, पुनर्स्थापना केन्द्रबाट निस्किएपछि र चारैवटा हातखुट्टा नचल्ने अपाङ्गताको जीवन शुरू गरेको केही समयपछि म अन्तत परिवारको टेबलमा अरूको हातबाट खाना खाँदा खाँदा थाकिसकेकी थिएँ। मलाई आफ्नो कारणले धेरै नराम्रो लाग्थ्यो, किनभने मेरी बहिनीले आफ्नै खानाको आनन्द लिन पाउँदिनथिन्, बरू आफूले एक गाँस खाँदै बीचबीचमा मलाई खुवाउनु पर्थ्यो। म आफ्नो बाँकी जीवनभरि यसरी नै बस्ने कुरा कल्पनासम्म पनि गर्न सक्दिन थिए। तर जब म आफ्ना नचल्ने हातहरूद्वारा आफै खाना खाने प्रयास गर्न थाले, म निकै चाँडो थाक्थे। झण्डै एक हप्तामा आफै खाने प्रयास गरेपछि मलाई अब सबै आशै मारो जस्तो लाग्यो। यो यति धेरै गाह्रो थियो कि म आफैप्रति दया गर्न थाले। म केवल मेरा हातहरू पहिला जस्तै चलुन् भन्ने मात्र चाहन्थे। मेरो छालाको हात बाँध्ने पट्टीमा रहेको सानो खल्तीमा एउटा बाङ्गो चम्चा घुसारेर आफ्ना कमजोर काँधका मांसपेशीहरूलाई जोड दिएर त्यो चम्चामा खाना उठाउनु अनि त्यसको सन्तुलन मिलाउँदै मुखसम्म पुर्याउनु बाहेक के अरू कुनै सजिलो उपाय थिएन र? चम्चाको खाना मुखमा पुग्नुको सट्टा मेरै काखमा खस्दा, वा त्यो भन्दा पनि खराब, मुखमा नपरेर पूरै अनुहारभरि लेपिँदा मलाई निकै अपमानित महसुस हुन्थ्यो। त्यति बेला मैले हार मान्न सक्थे, त्यो एकदमै सजिलो हुन्थ्यो र धेरैले मलाई दोष पनि दिने थिएनन्। तर मैले एउटा छनौट गर्नु थियो, के म ती निराशजनक असफलताहरूलाई आफूमाथि हावी हुन दिनेवाला थिए? अह, बिल्कुलै हुने दिने थिएन। मैले निर्णय गरे कि आफै खाना खाँदा हुने त्यो अप्ठ्यारोपन र झन्झट, आफैप्रति दया गरेर बस्दा मिल्ने क्षणिक सन्तुष्टि भन्दा कता हो कता राम्रो थियो, र यसैले मलाई प्रार्थना गर्न बाध्य तुल्यायो। ओ परमेश्वर, कृपया मलाई यो चम्चा समात्न मदत गर्नुहोस्। भोलिपल्ट बिहानको खाजामा म फेरि त्यही काममा लागे। मैले एकदमै सजिलो कुराबाट शुरू गरे, फुटेको अण्डाको, किनभने दूध र कर्नफ्लेक्स खानु मेरो लागि धेरै चुनौतीपूर्ण हुने थियो। र पक्कै पनि धेरै जसो अण्डा मेरै काखमा खस्यो, तर मैले प्रयास गर्न छोडिन अनि बिस्तारै म आफै सहजै खान सक्ने भए। हो, मेरा हातहरू पहिले जस्तै निको भएनन्, तर म आफैप्रतिको त्यो दयाको भावनालाई पछाडि छोड्न र आफूभित्र अलिकति नम्रता विकास गर्न सफल भए। तर यसको अर्थ मैले त्यो कठिन छनौट एकपटक मात्र होइन, धेरै धेरै पटक दोहोर्याउनु परेको थियो। मेरा मित्र, ख्रिस्टमा मेरो आत्मिक वृत्तिलाई सायद एउटै शब्दमा समेट्न सकिन्छ, छनौट गर्नुहोस्। सही बाटो रोज्नु निकै कठिन हुन्छ र अक्सर तपाईँका असफलताहरूको बावजुद पनि तपाईँ अगाडि बढ़िरहनुपर्छ। कहिलेकाहीँ परमेश्वरका निर्देशनहरूलाई व्यवस्था गर्नु नै धेरै सजिलो जस्तो लाग्न सक्छ, तर परमेश्वरले हितोपदेश 8 अध्यायमा भन्नुहुन्छ, चाँदी भन्दा मेरो उपदेशलाई रोज, अर्थात छनौट गर। अनि यहोशू 24 अध्यायमा भनिएको छ, तिमीहरू कसको सेवा गर्छौ, आजै आफ्ना निम्ति रोज। र तितस 2 अध्यायले हामीलाई सही दिशामा अघि बढ़न एउटा ठूलो प्रेरणा दिँदै भन्दछ कि परमेश्वरको अनुग्रहले हामीलाई अभक्तिको जीवनलाई होइन भन्न र आत्मा संयमी, धर्मी र भक्तिको जीवनलाई हो भन्न सिकाउँछ। यो पद मेरो हृदयसँग सिधै मेल खान्छ, किनभने मेरा लागि केही यस्ता संगीतहरू छन् 60 र 70 दशकका केही लोकप्रिय गीतहरू जुन म पहिले सुन्ने गर्थे, तर अब मैले तिनलाई मेरो मनपर्ने गीतहरूको सूचीमा नराख्ने छनौट गर्नुपर्छ। म यस्तो छनौट गर्छु किनभने सही दिशामा अघि बढ़न एउटा ठूलो प्रेरणा दिँदै भन्दछ कि परमेश्वरको अनुग्रहले हामीलाई अभक्तिको जीवनलाई होइन भन्न र आत्मसंयमी, धर्मी र भक्तिको जीवनलाई

0: सम्म सुनिरहे भने त्यसले आत्मिक कुराहरूप्रतिको मेरो चेतना र संवेदनशीलतालाई थमिलो बनाइदिनेछ। मेरा मित्र, हरेक दिन तपाईँले धेरै छनौटहरूको सामना गर्नुपर्छ र म प्रार्थना गर्छु कि परमेश्वरले तपाईँलाई सही बाटो छान्दा मिल्ने आशिषहरू र यसका अनन्त परिणामहरू बुझ्न मदत गरून्। उहाँ तपाईँको असल गोठालो हुनुहुन्छ जसले तपाईँलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। त्यसैले कृपया आज उहाँकै पछि लाग्नुहोस्, उहाँको एकदमै नजिक हुनुहोस्। यो आशिषहरूले भरिएको एउटा यस्तो छनौट हो जसको लागि तपाईँले जीवनमा कहिल्यै कति पनि पछुतो गर्नुपर्ने छैन। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: छ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो एसई पनि सकियो,
3: मेरो प्लस टूको इक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
4: सही हो।
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
5: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-54, 01-52-02-54 र 98-511-25-638, 98-511-25-638।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: होइन, यो झोलाभित्र के छ?
13: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
12: यो झोलाको पोकाहरूमा के छ?
13: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
14: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
15: प्रस्तोता कुमार अब्राहमको साथमा।
13: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने।
2: बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
16: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
17: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
18: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
17: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
19: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
10: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
9: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
10: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
9: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
11: बेथलेहेम गेस्ट हाउस,
9: हाम्रा सेवाहरू
10: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
9: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
10: पार्किङ र ग्रीन गार्डन भएको,
9: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
10: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
9: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
10: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
12: मेरो एसी पनि सकियो,
13: मेरो प्लस टूको एग्जाम पनि सकियो,
12: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
14: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ, यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
12: सही हो।
14: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
15: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
14: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
15: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला, छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
16: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
17: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
18: माउँ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर रेडियोले त भनिरहन्छ नि, अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
17: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
18: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुकमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

0: जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8 देखि 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुबस रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जय मसीमा। आदरणीय श्रोता, कार्यक्रम जय मसी लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने तपाईँले यतिखेर आफ्नो प्रिय जनैलाई सम्झेर जय मसी अभिवादन तपाईँले टक्राउन सक्नुहुन्छ। त्यति मात्र होइन, कसैसँग क्षमा आदान प्रदान गर्नुपर्ने छ भने पनि तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। राम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। हजुर, तपाईँले हामीलाई कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुन्छ। यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ कार्यक्रममा, उहाँलाई म स्वागत गर्ने नै छु र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुनेछ। राम्रो फोन नम्बर रहेको छ 4770754। अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

0: र अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, कोही मित्र त हुनुहुन्थ्यो, उहाँ बाहिरिसक्नु भएको छ र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम जयमुस्ती। र कार्यक्रम जयमुस्तीमा भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4777054 हाम्रो फोन नम्बर रहेको छ। र कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही त हुनुहुन्थ्यो, उहाँ पाइसकेको जानकारी मैले पाइसकेको छु। र विशेष गरिकन कार्यक्रम जयमसीमा तपाईँले आफ्नो साथी संगी आफन्तजनहरूलाई सम्झेर जयमसी अभिवादन तपाईँले टक्राउन सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईँको प्रत्यक्ष अप्रत्यक्ष रूपमा कसैसँग सम्बन्ध बिग्रिएका छन् भने पनि कार्यक्रमबाट क्षमा आदान प्रदान गर्न सक्नुहुनेछ र उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी हजुर।
0: जयमसी पुनाजी, आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छु, म सन्चै छु।
0: अनि खाना भयो हजुरको?
1: हजुर, खाना भइसक्यो।
0: ल भन्नुहोस्, यतिखेर कार्यक्रमबाट कसलाई सम्झेर जय मसी अभिवादन टक्राउन चाहनुहुन्छ?
1: हुन्छ, परमेश्वरलाई धन्यवाद छ धेरै धेरै। अनि कुन पनि लाउँदो नलाग्ने, कहिले हिजो त पटक्कै लागेन पनि है। अब कहाँ जानु छ त नि, गुड न्युज भन्दा अन्त त कता फर्किनु पर्छ र अन्त अनि र अनि मरि गएला होइन, अनि ठिकै छ। अनि म चाहिँ धन्यवाद दिन्छु, प्रभुलाई धन्यवाद दिएर नसक्नु छ है। हाम्रो परमेश्वर, प्रेमिलो परमेश्वर, महान परमेश्वर दर्शन। हजुर नमस्कार, ए दादा सन्चो हुन्छ? कस्तो हुन्छ? हजुर ल ल हुन्छ। अनि म चाहिँ किनभने मेरो मलाई जो जतिले प्रार्थना गरिदिनु भयो सबैलाई म जयमसी भन्छु, अभिवादन म टक्राउँदछु। म एकुटा भनेर त भन्नै सक्दैन, अनि म चाहिँ पम्फा बहिनीलाई सम्झिन्छु, सारा बहिनी, अनि त्यहाँनिर अब सबैजनालाई म गुटनेसमा जोडिएको मानिसहरू विश्वासी सबैलाई म जयमसी अभिवादन गर्दछु। अनि माया बहिनीलाई, तामाङ माया मगर बहिनीलाई सम्झिन्छु, यति हो। अनि त्यहाँ धेरै हुन्छ, अनि विशेष मेरो मण्डली परिवारलाई धन्यवाद छ, जयमसी अभिवादन म गर्दछु। अनि अहिले म सङ्गति छ मालपोत पारी, त्यहाँ जान लागेको छु। अब त्यो बहिनीले रेडियो त सुन्नु भयो होइन, र पनि धन्यवाद छ जयमसी। अनि विशेष गरी अनि गुडनेस परिवारलाई धन्यवाद र जयमसी भन्छु म है। मलाई यस्तो भेट गराउनु भयो, मेरो प्रभुले गुडनेस हात दिनुभएको, मबाट जन्दिनँ म भनौँ न, प्रभुले चाहिँ मलाई हामी मध्यले जान्छु बुवाको घरमा, मध्यले हो म छोरी नि। अनि मलाई गुडनेस परिवारले मलाई धेरै त हजुरहरूबाट मलाई प्रार्थना पाएको छु सबै कुराबाट, शरीरमा अशक्तपन बिमारीपन जहिले पनि आउँछ हामीलाई आउँदो रहेछ, तर हस्पिटलमा गएर भर्ना भएर अब खोजेर जानु नपर्ने के। हाम्रो महान डाक्टर हुनुहुन्छ, महान डाक्टर हुनुहुन्छ, ऊ माथि बुवाको घरमा छ, तयारी छ घरमाथि। अनि बुवाको घर कस्तो आशिष हुन्छ, यो गीतले मलाई यही दिन कस्तो आशिष झरिगयो। अनि सबजना यहाँनिर केही पनि रहन्छ कि, मेरो त मेरो बुवाको घर त ऊ माथि, अनि मेरो बुवा छ, म पछि हामी जहिले हुन्छ उहाँलाई थाहा छ, कसैलाई पनि थाहा छैन। अनि एउटा घर छ, अनि काहीँ पनि जान्छु म, एकछिन जान्छु, एक रात जान्छु, अनि एक रात दुई रात बस्छु आफन्त अनि केटाकेटी भट। अनि मेरो म जाने चाहिँ मेरो बुवाको घर र स्वर्गमा त्यही हो। म असाध्यै खुसी भएँ यो गीतले, म आशिष भएँ, धन्यवाद छ। अनि साँच्चै नै यो खुसीले नै म बचेको छु, हजुरहरूको प्रार्थना धन्यवाद छ धेरै धेरै धेरै। अनि मैले किनभने पश्चाताप गर्दाखेरिमा म एक्लो दिदी बहिनी विश्वव्यापीलाई पनि सम्झिन्छु, उहाँले नि मलाई प्रभुले चिनाउनु भएको छ, धेरै मेरो लागि सम्झिनुहुन्छ। अनि ठिकै छ, अस्तिको पालि म जान सकिनँ आइतबार, म आज त आजको हिजो आज रातिको एक रातबाट अहिले त बता तुरै डकुर्नी यस्तो भइसकेको छु, म कस्तो निको भएको। हालेलुया, प्रभु धन्यवाद। मेरो दुखे घुँडा दुखे दुइटै घुँडा थिएको थियो, अस्ति आइतबार सङ्गति गइनँ। अनि त्यहाँनिर चाहिँ बहिनी एकजना बहिनीले भनेको थिएँ, अनि त्यहाँनिर अहिले त म त आजको रातिबाट अहिले त म त फुटुट्टै निको भएँ, एकदम कतै पनि दुखेको छैन, दुखी दुख्न भन्नाले फाल हाल्नेर हिँड्न त हुँदैन, आफ्नो सुरले हिँड्नुपर्छ त्यसलाई जतन गरेर, अनि दुख दोब्राउन नहुने, बख्न नहुने, पाइलो चालेर हिँड्न नहुने, जम्मै पोल्ने भने सबै पोल्ने भगवती। अहिले त आजको रातिबाट म कस्तो निको भएर आएको छु, प्रभुलाई धन्यवाद। जो जतिले मेरो नाम लिएर प्रार्थना गरिदियो सबैलाई म धन्यवाद दिएर नसक्नु छ। अनि क्षमा माग्दाखेरिमा दिनेखेरिमा चाहिँ म चाहिँ कहाँनिर छुटेको छु, मेरो प्रभुसँग मेरो बुवासँग म सरी म क्षमा माग्छु, म चाहिँ उहाँसँग अनि मैले क्षमा दिन सकम, क्षमा लिन सकम है हजुरहरूलाई नि, यही फुन मात्रै हो नि जोडिने, अनि कुनै शब्दबाट अनि बिग्रिएको छ भने, मन दुखेको छ भने क्षमा दिन सकम, क्षमा लिन सकम
0: है। हजुर पुनाजी हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो कार्यक्रम हो जयमसी र कार्यक्रम जयमसीमा आफ्ना मित्रहरूलाई जयमसी अभिवादन तपाईँले टक्राउन सक्नुहुन्छ, त्यति मात्र होइन क्षमा आदान प्रदान पनि गर्न सक्नुहुन्छ। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो कोही मित्र त हुनुहुन्थ्यो तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु र अहिलेलाई पनि राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण वचन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जय मसी पम्पाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिक ठाक छु। अनि सलल बग्ने खोला बगिरहेको छ कि के छ अहिले? बगिरहेछ है, हेर्नुभयो? हेर्नुभयो मजाले?
1: मजाले हेरेछ
0: हजुर,
1: ठिकै छ। परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई लाखौं लाख धन्यवाद।
0: सबैले एकदमै राम्रो भयो।
1: हजुरलाई के चित्त दुखाए कि हजुर? अनि फोन पनि गरिसकेन, केमा चित्त दुखाए कि? क्षमा चाहन्छु हजुर।
0: छैन हजुर, छैन, मेरो त्यो दुख्ने खालको चित्तै छैन, होइन? त्यो भएर ढुक्क हुनुहोस्, त्यस्तो केही भएको छैन। मैले गीत तपाईँको हेरिरहेको छु, लाइक सेयर कमेन्ट दुनियाँलाई भनिरहेको छु।
1: अनि मण्डली परिवारलाई भनिसकेको छ?
0: यो शनिबार हामी मण्डलीमै देखाउँदैछौ मजाले। त्यस्तो छ,
1: सबैलाई अनुरोध पनि टक्राएको छु भन्दैछु है,
0: तपाईँको साथीहरूलाई पनि सबैलाई भनिदिनु, तपाईँहरू पनि देखिनु भएको छ भनेर।
1: हुन्छ
0: ल भन्नुहोस्, यतिखेर कसलाई सम्झेर जयमसी अभिवादन टक्राउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई जयमसी टक्राउन छु, दुवै हात जोडेर
0: धन्यवाद।
1: अनि सुनिर नि साथीहरू सबैलाई दुवै हात जोडेर एकदमै सम्मानको साथ सम्झनाको साथ म जमिसी टक्राउन छु। भाग लिने साथीहरू कतिजना भाग लिएर जानुभयो, उहाँहरूलाई पनि जमिसी टक्राउन छु, दुवै हात जोडेर सम्झनाको साथ प्रेमको साथ जमिसी टक्राउन छु। अनि गुनिरहेको परिवार सबैलाई पुनम मिसलाई सम्झिँदै जमिसी टक्राउन छु, ज्ञानी मिसलाई सम्झिँदै जमिसी टक्राउन छु, तातन गुरुङ सरलाई सम्झिँदै जमिसी टक्राउन छु। अनि अनि के सुजन सरलाई जमिसी टक्राउन छु, सुनिल सरलाई जमिसी टक्राउन छु, दुवै हात जोडेर सम्झनाको साथ प्रेमको साथ जमिसी टक्राउन छु। अनि अनि ज्ञानु मिसलाई जमिसी टक्राउन छु। अनि ऊ के अरे जो जसले भाग लिएर जानुभयो उहाँलाई दुवै हात जोडेर सम्झनाको साथ म जमिसी टक्राउन छु। साथीहरू डाँडोको प्रार्थना जो जति आउनु भएको छ उहाँहरू सबैलाई म एकदमै सम्झना गर्दै दुवै हात जोडेर म जमिसी टक्राउन छु। साथीहरू र यति सुनिरहनु भएको छ भए म पम्फा रोका मैले भिडियो म्युजिक भिडियो गरेको थिएँ, त्यो म्युजिक भिडियो चाहिँ नि युट्युबमा गएर पम्फा रोका सर्च गरेर हेर्नु होला र लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला भनेर अनुरोध पनि टक्राउँछु सबैलाई। म सम्झिरहेको छु भारतबाट फोन गर्नुहुने सुन्नुहुने, इन्डियाबाट फोन गर्नुहुने सुन्नुहुने साथीहरू, सिक्किमबाट गर्नुहुने सुन्नुहुने साथीहरू, अमेरिकाबाट गर्नुहुने, कुवेतबाट गर्नुहुन्छ एकजना मिस एकदमै राम्रो सबै भाग लिनुहुन्छ सबै कार्यक्रममा, उहाँलाई पनि एकदमै उहाँलाई पनि सम्झिँदै उहाँको परिवारलाई उहाँको मण्डली परिवारलाई कुवेतबाट सधैँ भाग लिन सक्नुहुन्छ, उहाँले सधैँ भाग लिनुहुन्छ जुनसुकै कार्यक्रममा पनि, म उहाँप्रति एकदमै आनन्दित भएको छु। जस्तो विदेशमा गएर पनि काम गर्दा गर्दै पनि गुनिजेमा सुनेर गुनिजेमा फोन गर्नुहुन्छ, विदेशमा बसेर पनि उहाँ साथीलाई एकदमै सम्मान गर्दै प्रेम गर्दै म दुवै हात जोडेर जमिसी टक्राउन छु। अनि उहाँलाई पनि अनुरोध टक्राउँ छु, मैले म्युजिक भिडियो गरेको छु पम्फा रोका भनेर सर्च गर्नु युट्युबमा, पहिलाको पनि गीत छ त्यसलाई त्यहाँ त्यसमा पनि हजुरले यदि हेर्न सक्नुभयो भने हेर्न पाउनुभयो भने पहिलाको पनि गीत छ त्यसमा पनि लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला नयाँ गीतलाई पनि, अनि प्रार्थना पनि गरिदिनु होला। अर्को गीत पनि म रेकर्ड गर्न तयारी छु, गीतहरू रेकर्ड परमेश्वरले तयारीमा दिनुभएको छ, शब्दहरू लयहरू परमेश्वर दिनुभएको, म त के जान्दछु र सबै परमिशन दिनुभएको रेडी छ, त्यो पनि म रेकर्ड गर्न चाहन्छु। साथीहरू सबैले सबैलाई म अनुरोध टक्राउँछु, दुवै हजुर प्रार्थना गरिदिनु होला र त्यो पनि असल तरिकाले रेकर्ड गर्न सकौँ परमेश्वरकै महिमाको लागि भएको होस् र भन्दै सबैजनालाई एकदमै सम्झनाको साथ प्रेमको साथ जमिसी टक्राउँछु। मेरो भक्तपुर मण्डली परिवार, पाँचखाल मण्डली परिवार, मेरो घर परिवार र नेपाल देशमा भएका परमेश्वरको जन छोरीहरू, एकदमै पास्टर गुजनहरू, अगुवाजनहरू, एल्डर डिकनहरू, सबै परमेश्वरको जन छोरीहरूलाई र गुनिजन कार्यक्रम अभियान छ बजीदेखि बेलुका दस बजीसम्म कार्यक्रम चलाउन आउने वचनहरू हामीलाई परमेश्वरमा अगाडि बढ्नको लागि, विश्वासमा अडिक हुनको लागि, विश्वासमा बढाउनको लागि कति दुःख गरेर वचनहरू ल्याउनु साथीहरू सबै सम्माननीय हाम्रो पास्टर गुरुजनहरू, अगुवाजनहरू सबैलाई एकदमै सम्झिँदै प्रेम गर्दै आदर गर्दै दुवै हात जोडेर जमिसी टक्राउँछु हजुर।
0: धेरै धेरै धन्यवाद पम्फाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ
1: हजुर, अनि क्षमा माग्यो खोइ त?
0: ए हुन्छ हजुर, हुन्छ हुन्छ,
1: क्षमा माग्दा पहिला परमेश्वरलाई क्षमा माग्नु, सोचेर गरेका सुनेर गरेका मैले मेरो कार्यहरूदेखि परमेश्वरले मन दुखन भएको छ होला. म परमेश्वरको वचन उल्लङ्घन गर्छु र परमेश्वर मन नपर्ने प्रार्थना गर्छु कि परमेश्वर मन नपर्ने भजन गीतहरू गाउँछु कि परमेश्वर थाहा छ मेरो गल्ती भुलहरू कमजोरीहरू परमेश्वरको दृष्टिमा कुनै कुरा लुकेको हुँदैन छिपेको हुँदैन. प्रभु तपाईँसँग क्षमा माग्छु. परमेश्वर अनुग्रह कृपालु हुनुहुन्छ. आफ्नो जान छोरीहरूले क्षमा गर्नुहुन्छ. क्षमा दिइसक्नु भएकोलाई धन्यवाद. र गुणीजन्म कार्यालयमा कार्यक्रममा फोन गर्दा ओर्दा बोल्दा हजुरसम्म सबैजनासँग क्षमा माग्छु. गल्ती भुलहरू बोल्छु कि टेक्निसियन सरहरूसँग क्षमा माग्छु. अनि सुनिरहने साथीहरू सबैजनासँग क्षमा माग्छु. अनि अनि भक्तपुर मण्डली परिवार पाँच खाल मण्डली परिवार सबैजनासँग क्षमा माग्छु. मैले घर परिवारसँग क्षमा माग्छु. मैले गरेको कार्यहरूदेखि उहाँलाई मन दुखेको छ भए
0: हुन्छ. धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो. एकदमै खुसी लाग्यो.
1: हजुरसँग त धेरै धेरै क्षमा माग्छु. हजुरले चित्त दुखाउनु भएको छ मेरो मनमा छ.
0: छैन
1: सरहरूसँग क्षमा माग्छु. अनि सुनिरहने साथीहरू सबैजनासँग क्षमा माग्छु. अनि अनि भक्तपुर मण्डली परिवार पाँच खाल मण्डली परिवार सबैजनासँग क्षमा माग्छु. मेरो घर परिवारसँग क्षमा

0: हुनुहुन्थ्यो पम्फा रोकाजी, निकै नै आशिषमय कुराकानी उहाँले बाँड्नुभयो र पम्फाजीको लागि प्रार्थना गरिदिनुहोस्, उहाँलाई परमेश्वरले यति राम्रो राम्रो गीतहरू दिनुहुन्छ र त्यो गीतहरू रेकर्ड गर्ने पैसाहरू पनि जुट्न सकोस् अनि प्रार्थना गरिदिनुहोस् भन्न चाहन्छु। र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: कोही मित्र त हुनुहुन्थ्यो तर उहाँ बाहिरिसक्नु भएको छ अहिलेलाई भने सलल बग्ने खोलानी बोलको गीत नै यतिखेर राख्न चाहन्छु, पम्फा रोकाजीको स्वर र शब्दमा रहेको यो संगीतको साथ।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौ। हेलो,
1: हजुर सर, जय मसी हजुर।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
1: सर, म लक्ष्मी मगर।
0: ए लक्ष्मीजी, लक्ष्मीजी आरामै हुनुहुन्छ लक्ष्मीजी?
1: हजुर सर, अहिलेसम्म एकदमै आरामै, परमेश्वरको अनुग्रह कृपा, हजुरहरूको प्रार्थना, मण्डलीको प्रार्थनाले एकदम ठिकै छु। हजुरलाई अनि गुड न्युज एफएम परिवार कस्तो हिँड्छ?
0: हामी एकदमै ठिकठाक छौँ हजुर, एकदमै ठिकठाक छौँ। अनि तपाईँको खाना भयो?
1: बाँकी छ सर, हजुरले खाइछ?
0: मैले त खाएर पनि अब खाजा खाने पो बेला हुन लागिसक्यो।
1: म अलिकति बिजी नै छु आज, अनि त्यही भएर बाँकी छ सर।
0: ल भन्नुहोस् त्यतिखेर लक्ष्मीजी, ककसलाई सम्झेर जयमसी अभिवादन टक्राउन चाहनुहुन्छ र क्षमा माग्न चाहनुहुन्छ?
1: हजुर सर, हुन्छ। सर्वप्रथम त परमेश्वरलाई धेरै धन्यवाद, यो दिन साँच्चै हाम्रो निम्ति परमेश्वरले फेरि पनि यो नयाँ दिन दिनुभयो, अनि यो नयाँ दिनमा हामीले फेरि पनि हजुरहरूसँग जोडेर अनि हकको महिमा गर्ने यो अवसर मौकाको लागि, अनि यो सुन्दर दिनमा परमेश्वरको महिमा गर्न पायौँ, यो समय पनि हजुरले दिएको छ। परमेश्वरलाई धन्यवाद, अनि हजुरलाई पनि धन्यवाद यो समयको लागि। यो समय म जयमसी अभिवादन हजुरलाई नै भन्न चाहन्छु सर, यो समय। अनि फोन उठाउनु हुने सरलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु, अनि ज्ञानु म्यामलाई जयमसी अभिवादन, पुनम म्यामलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि सुनिल सरलाई, जनार्दन गिरी सरलाई जयमसी अभिवादन, सन्ध्या म्यामलाई जयमसी अभिवादन भन्न चाहन्छु यो समय। अनि म गुड न्युज एफएम चलाउनु हुने मैले नाम लिन छुट्नु भएका धेरै सर म्यामहरू हेर्छ, अनि अरू सम्पूर्णलाई पनि

0: एकमुष्टमा जय मसिया अभिवादन मेरो दिदी देखि भन्न चाहन्छु अनि गीत गाउने गायककार संगीतकार रचनाकार अरू सम्पूर्णलाई जय मसिया अभिवादन भन्न चाहन्छु अनि हरेक कार्यक्रम ल्याएर हामीलाई चाहिँ एकदमै बिहान 6 बजेदेखि राति 10 बजेसम्म हामीलाई एकदमै आशिष तुल्याउनु भएको छ यो गुडन्युज एफएम चलाउनु हुने होल टिम सम्पूर्णलाई नछुटाइकन एकदमै हृदयदेखि आदर सम्मानको साथमा जय मसिया अभिवादन भन्न चाहन्छु सर अनि मेरो मण्डली परिवार तालचु खेल मुलपानी दुइटै मण्डली परिवार मेरो गुरुबालाई जय मसिया अभिवादन गुरुआमा लाई जयमसी अभिवादन राजु भाइ राजन भाइ सन्जु अनु जोडन जसुवा राजेल हरको सम्पूर्ण परिवारलाई जयमसी अभिवादन भन्न चाहन्छु यो समय अनि कृष्णकाजी भाइको परिवारलाई जयमसी अभिवादन अनि ज्ञानको परिवार उदयको परिवार अनि दुइटै अनि शोभाको परिवार भगवती दिदी ललिता दिदी फुलमाया दिदी अनि मेरो मण्डली दुइटै परिवारलाई सुताइकन हृदयदेखि जयमसी अभिवादन भन्न चाहन्छु अनि पुना दिदीलाई जयमसी अभिवादन संगीता रिमाल दिदीलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु यो समय अनि यसु भक्तलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु यो समय पम्फा रुखका दिजुलाई जयमसी अभिवादन पम्फा गोपाली दिजुलाई जयमसी अभिवादन भन्न चाहन्छु चन्द्रमाई मगर दिजुलाई जयमसी अभिवादन भन्न चाहन्छु उहाँको सम्पूर्ण परिवारलाई अर्जुन प्रधानलाई जयमसी अभिवादन भन्न चाहन्छु म संगीता दिदीलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु उत्तम शिवाकोटी पास्टर बुवा जयमसी अभिवादन भन्न चाहन्छु हाम्रो सुमन दाईलाई जयमसी अभिवादन भन्न चाहन्छु उहाँको सम्पूर्ण परिवारलाई अनि सुमन राई दाईलाई पनि अनि माया मगर दिजुलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु अनि रश्मिला बोहरा उहाँलाई पनि जयमसी अभिवादन समयमा गुड न्युज एफएममा फोन गर्नुहुने गुड न्युज एफएमलाई माया गर्नुहुने देश विदेश पोखरा इन्डिया भारत सिक्किम जहाँ जहाँबाट फोन गरिसिन्छ अनि गुड न्युज एफएमलाई माया गरिसिन्छ परमेश्वरको जन छोराछोरीहरू अनि सम्पूर्णलाई म नछुटाइकन मेरो हृदयदेखि नै जय आदर सम्मानको साथ जय मसी अभिवादन भन्न चाहन्छु सर अनि मैले क्षमा लिनु दिनु पर्दा साँच्चै हामी संसार शरीरमा छौँ हामीले जानी नजानी कति कुराहरूबाट हामीले परमेश्वरको चित्तहरू दुखाइराखेका हुन्छौँ हाम्रो बोलीहरू हिँडाइ बसाइ खुवाइदेखिबाट हाम्रो हरेक सोचाइबाट पनि परमेश्वरको हामीले चित्त दुखाइराखेका हुन्छौँ होला अनि म मेरा सबै गल्ती परमेश्वरकै अगाडि म स्वीकार गर्दै अनि प्रभुसँगै मेरा कमी कमजोरी पाप अधर्मलाई म हृदयदेखि पश्चातको साथ क्षमा माग्दै अनि गुड न्युज एफएम परिवारमा फोन गर्दाखेरि कति कुराहरू मैले जानी नजानी बोलेको हुन्छु होला गीत गाउँदा हरेक कार्यक्रममा फोन गर्दा अनि म हजुरहरू सम्पूर्णसँग मेरो भुल गल्तीलाई पनि एकदमै हजुरहरूसँग पुरै परिवारसँग क्षमा माग्न चाहन्छु अनि सुनिरहनु हुने साथीहरूलाई पनि मैले कुनै कुरामा अब कतिको नाम लिन छुटेको हुन्छ अनि त्योद्वारा नै हजुरहरूको चित्त दुखेको छ भने म क्षमा माग्न चाहन्छु यो समय अनि जतिले फोन गरेर गएछ सम्पूर्णलाई पनि जयमसी अभिवादन अब अझै थोरै समय होला फोन गर्नुहुने हरलाई पनि सम्पूर्णलाई जयमसी अभिवादन भन्न चाहन्छु अनि मेरो सबै अधर्मलाई क्षमा माग्दै अनि म क्षमा पनि दिन चाहन्छु सर
1: धेरै धेरै धन्यवाद लक्ष्मीजी साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौ
0: हुन्छ सर हजुरलाई धेरै धन्यवाद जयमसी
1: हजुर लक्ष्मीजी हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि भर्खरैदेखेर कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो हो कार्यक्रम जयमसी र आफ्नो साथी सङ्गी आफन्त जन प्रियजनहरूलाई सम्झने कार्यक्रम र त्यति मात्र होइन कसैसँग तपाईँको सम्बन्ध बिग्रिएको छ भने क्षमा आदान प्रदान गरेर सम्बन्धलाई सुधार्न पनि सक्नुहुनेछ र अहिलेलाई पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: क्रिस्चियन जाति चार दिनको जिन्दगीमा गरौ जयमसी, जयमसी अभि वामन लिएर आएको छु, अप्राम शाला जयमसी।
0: हाम्रो सुमन शाला पनि मनैदेखि जयमसी। के छ त हजुर हाल खबर तपाईँको?
1: एकदमै हाँसेको छु, बाँचेको छु आजको दिनसम्म। प्रभुलाई धेरै धेरै धन्यवाद। हजुरको के छ हजुर?
0: म पनि एकदमै ठिकठाक छु सुमनजी, सबै कुरा ठिकठाक छ। ल भन्नुहोस्, कार्यक्रमबाट ककसलाई सम्झेर जयमसी अभिवादन टक्राउन चाहनुहुन्छ?
1: एकदमै मैले केही ल्याएको छैन, कसैलाई केही दिनु सक्दिनँ, कसैलाई केही दिनु सकेको छैन। मैले जयमसी अभिवादन मात्रै लिएर आएको छु, अनि जयमसी अभिवादन भन्न चाहन्छु, परमेश्वरको महिमा गर्न चाहन्छु। जयमसी अभिवादन हाम्रो अपराधलाई, जयमसी अभिवादन हाम्रो सुमन सरलाई, जयमसी अभिवादन हाम्रो विजय सरलाई, जयमसी अभिवादन हाम्रो जोनास्थान गिरीलाई, जयमसी अभिवादन सन्दीप भाइलाई, जयमसी अभिवादन हाम्रो सुनित दास सरलाई, जयमसी अभिवादन हाम्रो तार्जन गुरुङ सरलाई, जयमसी अभिवादन हाम्रो कुमार विष्ट सरलाई, जयमसी अभिवादन हाम्रो ज्ञान बहिनीलाई म सम्झेर, जयमसी अभिवादन हाम्रो पुनः बहिनीलाई सम्झेर, जयमसी अभिवादन भन्न चाहन्छु। मिनिमा बहिनीलाई जयमसी अभिवादन। यसै गरी उनी एफएममा एकदमै हामीलाई आत्मिकी भजन खुवाउनुहुन्छ हाम्रो टेक्चाल सरलाई, जयमसी अभिवादन। नारायण शर्माजीलाई जयमसी अभिवादन। मंगल मान महोदनजीलाई जयमसी अभिवादन। यसै गरी आइसिक राईलाई जयमसी अभिवादन भन्न चाहन्छु। सिमन पाण्डेजीलाई जयमसी अभिवादन। केजुरोकाजीलाई जयमसी अभिवादन। ज्ञानु खटौडाजीलाई जयमसी अभिवादन भन्न चाहन्छु। यसै गरी हाम्रो मिन कुमार राईलाई जयमसी अभिवादन, उहाँको परिवारलाई जयमसी अभिवादन भन्न चाहन्छु। सम्पूर्ण गुन्दी एफएम परिवारलाई म सुमन्दरको तर्फबाट जयमसी अभिवादन दुई हात जोडेर भन्न चाहन्छु। अहिले भर्खरै कन्ट्याक्ट गरेर जानुहुने हाम्रो लक्ष्मी मगर बहिनीलाई जयमसी अभिवादन, उहाँको परिवारलाई जयमसी अभिवादन। यसै गरी हाम्रो पञ्चारो काजीलाई जयमसी अभिवादन भन्न चाहन्छु। उहाँको दाईलाई जयमसी अभिवादन भन्न चाहन्छु। जयमसी अभिवादन भन्न चाहन्छु। हाम्रो पुना दिदीलाई जयमसी अभिवादन। सारा बहिनीलाई जयमसी अभिवादन। हाम्रो चन्द्रमा बहिनीलाई जयमसी अभिवादन। उहाँको साथीहरूलाई जयमसी अभिवादन। अनि यसै गरी हाम्रो उत्तम शिवकोटीजीलाई जयमसी अभिवादन। जयमसी अभिवादन। हाम्रो विद्या सदस्यजीलाई जयमसी अभिवादन। अमिता बहिनीलाई जयमसी अभिवादन। माया बहिनीलाई जयमसी अभिवादन भन्न चाहन्छु। शोभा मिश्राजीलाई जयमसी अभिवादन। सुन्दरी तामाङजीलाई जयमसी अभिवादन भन्न चाहन्छु। हाम्रो दुर्गा बास्नेतजीलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि यसै गरी हाम्रो सुमित्रा बहिनीलाई जयमसी अभिवादन। साना बहिनीलाई जयमसी अभिवादन। शान्त बहिनीलाई जयमसी अभिवादन भन्न चाहन्छु। शर्मिला गोपतामजीलाई जयमसी अभिवादन। साथै गोलढुङ्गाबाट पञ्चायत हुनुहुन्छ हाम्रो हन्डा बहिनीलाई म सम्झेर जयमसी अभिवादन। सङ्गीता रिमालजीलाई जयमसी अभिवादन। सावित्री रोक्काजीलाई जयमसी अभिवादन। हरि रोक्काजीलाई जयमसी अभिवादन। हाम्रो सम्पूर्ण हाम्रो सावित्री रोक्का, सावित्री खड्का जीलाई जयमसी अभिवादन भन्न चाहन्छु। हालेलुया, जयमसी अभिवादन। सम्पूर्ण मित्रहरूलाई
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो सुमनजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र भने जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने यो मिठो गीत छोड्दै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जयमसी अभिवादन।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टूको एक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
6: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
5: सही हो।
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
3: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: आहा, अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3:30-3:30 सुन्न नभुल्नु होला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ट्जबाट।
9: नमस्कार सेनसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान।
13: प्रस्तुता कुमार अब्राहमको साथमा प्रस्तुत हुँदैछ कार्यक्रम वरदान प्रस्तुता कुमार अब्राहमको साथमा।
8: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी इसाई कलाकारहरूसँग विशेष गरिकन कुराकानी गर्ने गर्छौं र आज पनि स्टुडियोमा विशेष अतिथि हुनुहुन्छ। धेरैले उहाँको गीत सुन्नुहुन्छ, कार्यक्रममा अनुरोध गर्नुहुन्छ, पुग्नेछौ हामी विश्वासी, म त गाएर गर्छु उहाँको प्रशंसा जस्ता निकै नै हृदयस्पर्शी गीत गाइसक्नुभएका गायक अथवा एल्डर अनि गायक संगीतकार शब्दकार भक्त भण्डारी आज स्टुडियोमा हुनुहुन्छ र उहाँलाई ढिला नगरिकन कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई कार्यक्रममा।
14: हस्, जयमसी सबैजनालाई धन्यवाद यो वेलकम गर्नुभएको लागि।
8: हाल चाहिँ केमा व्यस्त हुनुहुन्छ?
14: हाल त म विशेष गरेर आफ्नै स्थानीय झापा हरिया बुधबारे चर्च सेवाकाईमै व्यस्त विशेष गरेर।
8: जयपुर हेब्रोन चर्च बिटामोडको तपाईँ एल्डर पनि हुनुहुन्छ होइन, लामो समयदेखि सेवाकाईमा पनि आबद्ध हुनुहुन्छ।
14: हजुर हजुर। पहिला चाहिँ अब गीत संगीत क्षेत्रलाई विशेष पहिलो जोड थियो भने र पछिल्लो समयमा चाहिँ लगभग 2012-13 पश्चात चाहिँ एउटा चर्च मिनिस्ट्रीतर्फ पनि एकदमै त्यहाँ अगाडि बढ़िरहेको छु र हाम्रो आफ्नै चर्च त्यहाँ भएको कारणले गर्दाखेरि चाहिँ सपोर्टिङ गर्ने परमेश्वरले त्यो त्यतातिर पनि डोरिराख्नु भएको छ।
8: यसो गरौँ, सुरुमै अलिकति तपाईँको गीत गुनगुनाइदिनु पर्यो, म त गाएर गर्छु उहाँको प्रशंसा भनेको छोटो गाइदिनुहोस्, त्यसपछि हामी अगाडि बढौँ।
14: हुन्छ, यो 2008 रेकर्ड भएको प्रशंसा प्रभुलाई मेरो दोस्रो एल्बमको एकदमै आशिषमय भजन थियो। म त गाएर गर्छु प्रशंसा प्रभुको, म त गाएर

0: बाजा बजाई गर्छु आराधना प्रभुको, बाजा बजाई गर्छु आराधना आनन्दित भई उनकै प्रेममा, आनन्दित भई उनकै प्रेममा।
1: ओके श्रोता, मैले तपाईँलाई बताइसकेको छु र हामीलाई गुड न्युज टिभीबाट पनि हेरेर साथ दिइराख्नु भएको छ र आज निकै नै लोकप्रिय गायक भक्त भण्डारी स्टुडियोमा हुनुहुन्छ। उहाँसँगको भलाकुसारी एकदमै अर्थपूर्ण रहनेछ। प्रभुलाई चाहिँ कसरी पाउनुभयो, छोटो बताइदिनुहोस् न।
2: प्रभुलाई लगभग 2046-47 सालतिर विशेष गरेर हाम्रो अङ्कलहरू हुनुहुन्थ्यो यहाँ ज्ञानेश्वर चर्चमा सेवकाई गर्दै हुनुहुन्थ्यो, डीके तामाङ, पास्टर डीके तामाङ, जो अहिले युएसमा हुनुहुन्छ। अनि उहाँहरूको थ्रुबाट धेरै सुसमाचारहरू आउँथ्यो कि हाम्रो घरमा, अनि त्यतिखेर सुरुमा सुसमाचारको फेस थियो। अनि उहाँहरू आएर चाहिँ म अरू त होइन, मलाई चाहिँ भजन चाहिँ एकदमै उहाँहरूले गाएको चाहिँ मनपर्ने क्या। त्यतिखेर यो दिलैमा राजा यो आँखैमा भनेर गाउनुहुन्थ्यो, अब को को हुनुहुन्थ्यो त्यो थाहा थिएन, म सानै थिएँ, त्यो साह्रै मन पर्थ्यो। अनि त्यसरी नै बिस्तारै बिस्तारै गीत भजन मार्फत प्रभुमा डोरिँदै गयो भने
1: गीत भजनले प्रभुमा,
2: हजुर एकदम। मलाई चाहिँ भजन अब यसु भन्दा पनि त्यो भजन साह्रै राम्रो लागेको, अहिले पनि राम्रो छ। यो दिलैमा राजै यो आँखैमा भन्ने त्यतिखेर हामी सानो सुन्थ्यौँ क्या। कसले
1: प्रभुलाई पाउनुभन्दा अगाडिको जीवन र प्रभुलाई पाइपसेको जीवनमा चाहिँ के फरक पाउनु भएको?
2: त्यो समयमा त अब हामीले प्रभुलाई अब ग्रहण गर्दाखेरि होइन, अब बुवा काकाहरू विश्वास गरेको कारणले हल्कै रूपमा विश्वासहरू गरियो, त्यस्तो गवायर त छैन। अब गीत सङ्गीत सुनेरै अब त्यो मन परेर हुन थाल्यो, अनि उहाँहरू लाग्दै गएपछि बिस्तारो हामी पनि आयौँ। अब बिस्तारो अहिले वचनमा परिपक्वता हुँदै जाँदाखेरि, परमेश्वरको ज्ञानमा परिपक्वता हुँदै जाँदाखेरि चाहिँ धेरै फरकका कुराहरू छन्। हिजोको जीवन अब यसो बिनाको शून्य जीवन रहेछ, बिना अर्थको जीवन, एउटा शून्यता भनौँ न, कुनै मूल्य नहुने। तर आजको जीवन भनेको चाहिँ यसोलाई पाउनु चाहिँ बहु महत्वपूर्ण र एउटा मूल्यवान जीवन, अनन्त जीवन, अनन्त राज्यको लागि चाहिँ सबैभन्दा ठुलो कुरो, आत्मिक कुराको लागि चाहिँ त्यो धेरै फरक कुराहरू आज महसुस हुँदैछ।
1: जस्तो तपाईँको समकालीन मित्रहरू धेरै त्यतिखेर पनि धेरै गायनी क्षेत्रमा थिए, तर कतिले छोडेर कोही विदेश कोही कता भए, तर तपाईँले चाहिँ कन्टिन्यू गायन क्षेत्रलाई अँगालिराख्नु भएको छ होइन। यो क्षेत्रमा चाहिँ प्रवेश चाहिँ कसरी गर्नुभयो तपाईँले?
2: म सानैबाट अलिकति गीताङ्गे समुदायहरूको सानो गीत गाउने भन्नुहुन्छ, त्यहाँ हाम्रो अब गाउँघर होइन, गाउँघर थियो, अनि भैँसी चराउनु पर्थ्यो, अनि भैँसीको डडालोमा चढेपछि चाहिँ भएको नभएको गीत कहाँबाट त्यो आउँथ्यो अरे क्या अरूले भन्थ्यो, मैले त्यो सुरु गरेपछि फेर्न टुप्पो गीत गाएर टुक्का जोडेर आफ्नै पारामा कसैलाई नहेरी गाउँथ्यो अरे क्या, त्यो भैँसीको डडालोमा चढेपछि भैँसी चढ्दै गर्दा आम्मा यो मान्छे त यसरी गाउँछ यस्तो कसरी हाँस्थे अरे क्या, के गएको गएको। अनि यसको मतलब चाहिँ सानैबाट यो कला परमेश्वरले मलाई दिनुभएको रहेछ। अनि त्यस पश्चात पछि चाहिँ यता क्रिस्चियनिटीमा आइसके पछाडि चाहिँ झन् राम्रो भयो, बाजा गाजा गिटारहरू लिएर आउने, त्यसले मलाई धेरै प्रभाव पार्यो। प्रभाव पारिसकेपछि मलाई एकदमै सजिलो भयो, अनि गाउनु ओर्नु अगाडि बढ्नु सजिलो भयो।
1: त्यसरी नै कलाकारिताको यात्रा तपाईँको तय भयो।
2: हजुर हजुर,
1: जस्तो त्यतिखेर कुन चाहिँ कलाकारको गीत बढी सुन्नुहुन्थ्यो र भविष्यमा गएर चाहिँ म यो कलाकार जस्तो बन्छु भन्ने को को हुनुहुन्छ तपाईँ?
2: यता सेकुलर या त त्यतिखेर अब हामीले धेरै सुन्ने भने त मलाई अब नारायण गोपालको गीतहरू गाए पनि मैले होइन, कलेजहरूतिर धेरै बाहिर सेकुलर प्रोग्राम हुँदै पनि अब त्यतिखेरको समयमा अब होइन, हामी टिनेजर समयमा बोलाउनु हुन्थ्यो, प्रोग्राम हुँदाखेरि हामी गाउँथ्यौँ। हाम्रो मलाई मनपर्ने कलाकारहरू नारायण गोपाल, प्रेमराज प्रधानहरू, प्रायः आधुनिक शैलीको मेलोडियो गीत मन पर्थ्यो क्या मलाई। पछिल्लो समयमा रामकृष्ण ढकालहरू उहाँहरू भयो, यता इसाई जगतमा होइन भने चाहिँ अब सोलोमी तिमोथी दिदीहरू उहाँहरूको राम्रो लाग्थ्यो एल्बमहरू है। त्यसपछि लोरेटो सिंहहरूको सुन्थ्यो मैले, त्यतिखेर रेडियोमा सुनिन्थ्यो क्या, उडी जाने बादल झै बगी जाने खोला झै भन्ने गीतहरू रेडियोमा आउँदाखेरि चाहिँ म कापीमा टिप्थेँ। अनि मैले कहिले यसरी चाहिँ गाउनु होला, कहिले रेकर्ड गर्नु, कस्तो होला भनेर म त्यतिखेर कल्पना गर्थेँ क्या रेडियोको अगाडि बसेर।
1: हजुर, जस्तो यो तपाईँको जुन आफ्नै प्रकारको गीत छ, जुन आधुनिक प्रकारको गीत छ होइन, तपाईँले यो गीत जुन एक प्रकारको फ्लेभर छ भने अलिक अर्कै प्रकारको तिर चाहिँ तपाईँ अलिक जान सक्नुभयो नि, कस्तो थियो वेस्टर्न प्रकारका गीतहरू?
2: अब विशेष गरेर मलाई चाहिँ अब एउटा गोस्पल सिङ्गर भनेर पनि चिन्छन् पूर्वतिर, एउटा पूर्व झापाको पूर्वीय क्षेत्रमा बसेर एउटा गोस्पल गायकको रूपमा चाहिँ विशेष गरेर त्यतैतिर बेसी कार्यक्रम हुँदाखेरि पनि उहाँहरूले गोस्पलतिर बेसी बोलाउनुहुन्छ, अनि मैले लेखन पनि प्रायः गोस्पलमै मेरो गयो, जस्तै होइन त्यो पवित्र साई विश्वासीहरू यस्तोहरू गोस्पल एउटा शिक्षामूलक त्यसमै गएको, र प्रभाव चाहिँ अब मलाई आधुनिक सङ्गीतको भएको कारणले गर्दाखेरि चाहिँ मलाई मेलोडियस शब्द एकदम वैटिलो शब्दहरू गाउनु मनपर्ने त्यो भएको कारणले कम्पोजिसन पनि त्यही टाइपको हुन गयो त्यतिखेर। र अब पछिल्लो समयमा त अब केही केही मैले प्रयोग चाहिँ गर्न खोजेछु, अब कति श्रोताहरूलाई थाहा छैन त्यो कुराहरू होइन, जस्तै महिमा महिमा येशूलाई प्रशंसा प्रशंसा प्रभुलाई भन्नेहरू, अब अलिकति डान्स बिटको त्यो पनि गरेका छ, तर अब ज्यादा से ज्यादा के अरे उस राम्रो चाहिँ आधुनिक आफ्नै टोनमा गर्नुपर्छ भन्नेहरूको पनि सुझाव आउँछ क्या मलाई।
1: गीत सङ्गीतबाट हामीले कसरी परमेश्वरको काम गर्न सक्छौँ?
2: गीत सङ्गीतबाट एकदमै धेरै गर्न सक्छौँ, किनकि गीत सङ्गीत अब मन नपराउने कोही पनि हुँदैन। अब मैले थुप्रै अनुभवहरू गरेको छु, अनि जब हामी त्यतिखेर एउटा गिटार बोकेर होइन कुनै गाउँमा गाउँदै जाँदाखेरि चाहिँ बाहिरी गीतहरू गाउँदाखेरि पनि मानिसहरू एकदमै भेला भइहाल्ने क्या, त्यतिखेर चाख दिएर सुन्ने, अब मजाले सुन्ने, गीत र सङ्गीतद्वारा चाहिँ छिट्टो मान्छे प्रभावित हुन्छ। र हामीले त्यतिखेर त्यो गीतहरू गाउँदै गर्दाखेरि चाहिँ होइन थुप्रै मानिसहरू आउनुहुन्थ्यो, अनि विश्वास गरेका पनि छन् थुप्रै, प्रभुमा छिट्टो उनीहरूलाई कनेक्ट हुन्छ, किन गीत सङ्गीतको चाहिँ छिट्टो हुन्छ क्या कनेक्टहरू, उनलाई चाहिँ छुन्छ भनौँ न,
1: त्यसले मान्छेलाई जोड्न सक्छ
2: एकदमै एकदमै।
1: जस्तो तपाईँले धेरै गीत गाइसक्नु भएको छ, लगभग 30-35 गीत त तपाईँको रेकर्ड भइसक्यो
2: होला गरेको त छैन मैले होइन,
1: धेरै गीतहरू छन्, तर ती गीत मध्येमा पनि तपाईँलाई छुने गीत, मन छुने गीत चाहिँ कुन छ?
2: अब गीतहरू थुप्रै आफआफ्नो विषयहरूमा लेखेको छ,
1: आज हामी त्यही गीत पनि सुनाउँछौँ अब हाम्रो दर्शक र श्रोतालाई।
2: हजुर, अब यहाँ थुप्रै गीतहरू छन्, विभिन्न विषयहरूमा मैले कलम चलाएको छु, विभिन्न विषयहरूमा छ, विवाहको गीत पनि मेरो त्यत्तिकै पूर्वतिर पपुलर छ, आशिष त्यो भन्ने कपाल सङ्गहरू पछिल्लो दिनमा छुट्टिनु मन छैन त्यत्तिकै छ। अब सुरुको कुरा गर्दाखेरि चाहिँ मेरो अब पहिला सबैभन्दा बेसी आशिषित त्यो समयमा हुने चाहिँ 2000 अगाडि लेखिएको पुग्ने साई विश्वासी अन्धारो बस्तीहरूमा, अनि यो यसले चाहिँ एकदमै मलाई धेरै परिचय पनि गरायो, अनि धेरै यो चाहिँ एउटा मिसन सङ्गठनमा पनि नेपालमा रह्यो, जनजीवनमा रह्यो, अनि यो एकदमै मनपर्छ मैले, मलाई चाहिँ यो त्यही भएको कारणले मैले चाहिँ अब यसलाई एक नम्बरमै राख्छु।
1: अहिलेलाई हामी यो गीत राख्न चाहन्छौँ हाम्रो श्रोताहरूको लागि, पुग्नेछौँ हामी विश्वास।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज इसाई जगतका लोकप्रिय गायक भक्त भण्डारी स्टुडियोमा हुनुहुन्छ र उहाँ गायक संगीतकार र शब्दकार पनि हुनुहुन्छ। भर्खरै सुन्नुभयो पुग्नेछौ हामी विश्वासी निकै नै लोकप्रिय गीत धेरैले विभिन्न ठाउँमा यो गीतलाई चाहिँ नाच्नुहुन्छ गाउनुहुन्छ होइन त्यही गीतका सर्जक भक्त भण्डारी आज स्टुडियोमा हुनुहुन्छ। उहाँसँग सांगीतिक क्षेत्रका फलाकुसारी र अनुभवहरू नै हामी तपाईँसँग बाँडिरहेका छौं र फेरि पनि म जोडिन चाहन्छु गीत संगीतमा लगानी गर्नुहुन्छ ठ्याक्कै लगानी चाहिँ अब कसरी उठाउन सकिन्छ तपाईँको विचारमा जस्तो गीत पनि रेकर्ड गर्न पैसै लाग्यो म्युजिक भिडियो बनाउन पैसै लाग्यो होइन यो लगानी चाहिँ कसरी उठाउन सकिन्छ तपाईँको विचार?
1: यो त अहिले धेरैको क्वेसन
0: हजुर
1: र महत्वपूर्ण क्वेसन
0: हजुर
1: यसको अब आन्सर दिनु पनि अब गाह्रो त छैन किन सबैलाई थाहा छ लगानी उठ्दैन भन्ने कुरो छ अहिलेको परिप्रेक्ष्यमा बरु अब पहिला सजिलो थियो होइन रिलको समयमा सिडीको समयमा केही न केही इजी त्यो बिक्री गरेर विश्वासीहरूले लिइदिन्थे सुनेर गएर गाइन्थ्यो दुई चार पैसा पनि आउँथ्यो तर अब अहिले त एउटा भिडियो बनाउनको लागि पनि धेरै लगानी गर्नुपर्छ एउटा सङ्ग बनाउनुपर्छ अब एल्बम बनाउने समय छैन अहिले अनि अर्को कुरो अब समय धेरै चेन्ज भयो अब हेर्न खोज्छन् होइन अहिले त धेरै अब गायकहरू हेर्न खोज्छन् सुन्नुभन्दा पनि अहिले त हेर्न खोज्छन् हेर्ने समय आयो त अब हेर्ने समयसँगै यो प्रविधि महँगो छ
0: अब
1: हजुर पनि कलाकारिता क्षेत्रमा हुनुहुन्छ अनि एकदमै महँगो छ अनि यो लगानी त अब उठाउन सबै कुरो मिल्यो भने उठ्छ पनि होला होइन सबै कुराहरू अब परमेश्वरको भयो भने उठ्छ पनि होला तर उठ्छ नै भन्ने चाहिँ मलाई लागेको छैन
0: जस्तो तपाईँ त अब स्टेजमा पनि गीत गाउनुहुन्छ
1: हजुर हजुर हजुर
0: स्टेजले कभर गर्छ
1: कभर गर्दैन नि स्टेजले अब त्यति कभर गर्दैन विशेष गरेर अब कलाकारहरू व्यस्त हुने भनेको क्रिसमसको टाइममा विशेष गरेर त्यतिखेर अलिअलि खोजी हुन्छ होइन त्योभन्दा अरू भनेको त अब साधन सेमिनार यस्ता त्यस्तै मात्रै भयो त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब त्यति उठ्दैन भनौँ न अब
0: भनेपछि परमेश्वरको लागि नै लगानी भयो
1: यो त नितान्त एउटा अहिले सेवा हामी अब सेवकाई नै गरेको भन्छौँ परमेश्वरले यो वरदान दिनुभयो सेवकाईको लागि उहाँको राज्य विस्तारको लागि र विशेष गरेर अब टोटल्ली रिटर्न ब्याक आउँछ भनेर हामीले आशा गर्नु पनि एउटा गलत हुन जान्छ अनि अहिलेको यो सेवा नै जस्तो नै भइरहेको छ कतिपय ठाउँमा गएर अब त्यतिकै गाइदिनु पर्ने हुन्छ परमेश्वरको निम्ति
0: भनेपछि स्टेजमा जानुहुन्छ पारिश्रमिक भन्दा पनि बढी धन्यवाद पाइन्छ कि कस्तो
1: धन्यवाद त पाइ नै हालिन्छ धन्यवाद त
0: धन्यवाद सहित खानभित्र पनि हुन्छ कतिको छ यो
1: त्यो चाहिँ अब यसो ट्रान्सपोर्टेसन खर्चहरू नै धान्छ भनौँ न अहिलेको सिचुएसनमा चाहिँ खासै हुँदैन
0: सन्तुष्टि सहितको चाहिँ हुँदैन
1: त्यो लेभलको त हुँदैन अहिलेसम्म मिलेको पनि छैन
0: प्रार्थना गरौँ होइन
1: प्रार्थना गरौँ हेर्दैछ
0: श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज गायक संगीतकार शब्दकार भक्त भण्डारी पनि हुनुहुन्छ र उहाँ जयपुर हेब्रोन चर्च बितामोडको एल्डर पनि हुनुहुन्छ अनि संगतिको एउटा अगुवा एउटा गायन क्षेत्रको पनि एउटा पपुलर सिङ्गर नै हुनुहुन्छ तपाईँ पूर्व क्षेत्रमा भक्त भण्डारी भनेर नचिन्ने कोही नै छैन होइन कसरी समय यसलाई लानुहुन्छ सेवकाई र गायन क्षेत्रलाई
1: यसलाई अब मिलाउनु पर्छ अहिलेसम्म चाहिँ अब समय मिलिरहेको छ अब सेवकाई क्षेत्रमा विशेष गरेर अब हाम्रो त्यति ठुलो सेवकाईहरू नभए पनि 15-20 परिवारको छ सानो गाउँमा अवस्थित छ अनि पास्टर मेरो काका हुनुहुन्छ अनि विशेष गरेर म चाहिँ बाहिर फेर जाँदा काका पास्टर उहाँले नै गर्नुहुन्छ अनि मैले हुँदाखेरि मैले पनि सहायता गर्छु यसरी नै चलिरहेको छ मिलाउन सकिराखेको छ अहिलेसम्म
0: हजुर यो गीत सङ्गीत चाहिँ कस्तो अवस्थामा हजुर लेख्नुहुन्छ अथवा कसरी प्रभुले दिनुहुन्छ तपाईँलाई गीत सङ्गीत
1: यो चाहिँ एउटा गहिरो महत्वपूर्ण प्रश्न रह्यो अब यो हामी लेख्छौँ वास्तवमा अब लेख्न चाहेर चाहिँ म चाहिँ लेख्न सक्दिनँ जसरी तपाईँ लेख्न सक्नुहुन्छ म चाहिँ लेख्न सक्दिनँ अनि मलाई चाहिँ कसरी आउँछ भने अहिलेसम्म अब धुनहरू कहिलेकाहीँ गुनगुना यसरी अब काम गर्दै गर्दा कहाँ बस्दै गर्दा कोही बेला अचानक धुनहरू आउँछ होइन, मनमा आउँछ, दिमागमा आउँछ, अनि त्यो त्यसैलाई नै मैले क्याच गर्दै अनि त्यसैमा एउटा शब्दहरू फिलिङ गर्दै नै जान्छु. एकैचोटि स्ट्रक्चर थाई र अन्तरा मैले कहिले पनि लेखेको छैन. थाई बन्छ आज, अन्तरा बन्छ फेरि एक दुई हप्ता पछाडि, कोही एक वर्ष पछाडि पनि बन्छ. अनि त्यसलाई चाहिने कुराहरू त्यसरी चाहिँ तयारी हुन्छ. म एकैचोटि लेख्न सक्दिनँ, पहिला धुन आउँछ होइन, गुनगुना त्यसरी नै, अनि गर्दै गर्दा आयो भने म जान्छु र ठक्क त्यो धुनलाई क्याच गर्नको लागि चाहिँ गिटार लिएर त्यसलाई यसो समात्छु होइन, ल्याउने गर्छु. त्यसमा चाहिँ कुन शब्द फिट हुन्छ भनेर यसो लगाउने गर्दछु. अनि यो चाहिँ सायद परमेश्वरकै योजना, परमेश्वरले नै दिनुहुन्छ,
0: परमेश्वरले दिने तरिका फरक
1: छ. हो, कसैलाई फ्याटै लेख्न सक्नुहुन्छ तर म फ्याटै लेख्न सक्दिनँ.
0: तर तपाईँको गीतको शब्दहरू एकदम गहकिलो लाग्छ मलाई चाहिँ होइन, त्यो टचिङ चाहिँ एकदमै हृदय छुने खालको के शब्दहरू हुन्छ, कति सुन्छु म तपाईँले कति
1: हाली
0: हो त्यो महसुस चाहिँ हुन्छ मलाई पनि होइन. जस्तो स्टेज अब इसाई कलाकारले क्या, जस्तो तपाईँ हुनुहुन्छ, एडिन देवान हुनुहुन्छ, राजेश राय हुनुहुन्छ, चन्दा देवान हुनुहुन्छ, धनुषा घले हुनुहुन्छ, सलोमी तिमोतेर हुनुहुन्छ होइन, एउटा इसाई कलाकारले कहिले देखे होला कि स्टेजमा र प्रोग्राममा गीत गाएर एउटा परिवार पाल्न सक्ने अवस्था कहिले आउला?
1: यो त एउटा महान आज्ञा कहिले पूरा हुन्छ भन्ने छ नि एउटा. महान आज्ञा कहिले पूरा हुन्छ त भन्दाखेरि चाहिँ, महान आज्ञा चाहिँ अब तहिले तब पूरा हुन्छ अरे जब सबै जातिहरूले होइन, जातिहरूमा सुसमाचार प्रचार गरिन्छ, जति सुन्ने छन् अनि प्रचार गरिसकिन्छ हरेक गाउँ शहरमा, तह महान आज्ञा पूरा हुन्छ भने जस्तै त्यही समय जब संख्या पुग्छ, जब हाम्रो नेपालमा पनि इसाई नेपाली भाषी सुन्नेहरूको चाहिँ जब इसाईको संख्या जुन दिन पुग्छ नि,
0: पुग्छ
1: धेरै संख्या हुन्छ नि, भइसके पछाडि अटोमेटिकल्ली यो कुराहरू चाहिँ हुन्छ जस्तो लाग्छ मलाई. पहिलो कुरो चाहिँ त्यो हो, अब संख्या हाम्रो थोर छ, संख्या थोर भइसके पछाडि चाहिँ अब भार धेर पर्छ. अब कसैले प्रोग्राममा बोलाउनुहुन्छ, अब होइन सेकुलर कलाकारहरू जसरी बोलाउनुहुन्छ त्यसरी दिन सक्नुहुन्न नि त हामीलाई त, किनभने उहाँहरूको फन्ड अब सबै कुराहरू कमजोरी छ कुराहरू, कहीँ जाँदाखेरि सामान्य छ. प्रायः नेपाली भाषी मण्डलीहरू धेरै अब साम निम्न स्तरका मण्डलीहरू छन्, त्यो भइसके पछाडि उनीहरूले एफोर्ड गर्न सक्दैनन्, त्यो डिमान्ड गरेर गयो भने पनि हुँदैन क्या. र म अब त्यस्तो डिमान्ड पनि गर्दिनँ, अहिलेसम्म त्यसरी भनेको पनि छैन.
0: ओके, जस्तो यति लामो समय तपाईँ गीत सङ्गीतमा हुनुहुन्छ, सेवकायमा पनि त्यति नै हुनुहुन्छ, सानो हुँदादेखि नै गिटार समाएर मादल समाएर सेवकायमा आइसक्नु भयो तपाईँ होइन, त्यो प्रभुमा लगानी धेरै गर्नुभएको छ
1: तपाईँले होइन.
0: जस्तो कहिलेकाहीँ चाहिँ यो क्षेत्रमा लागिराख्दाखेरि किन यो क्षेत्र रोजेछु जस्तो कहिलेकाहीँ मनमा चस्छ लाग्छ कि लाग्दैन?
1: मान्छेको अब दिमाग दुईटा हुन्छ, एउटा पोजिटिभ नेगेटिभ होइन, भित्र एउटा आत्मिक रूपमा बोलिरहेको हुन्छ, एउटा शारीरिक रूपमा हर्षमै बोलिरहेको हुन्छ. आत्मिक र भौतिक चुनौती दुइटै भइरहेको हुन्छ, दुइटै क्वेसन आइरहेको हुन्छ. संसारले पनि क्वेसन गरेर हुन्छ, यता आत्माले पनि क्वेसन गरेर हुन्छ. अनि अब यसलाई अब के भन्ने, अब कसो भन्ने, अब
0: कहिले आए कि आएन, कहिले काहीँ हुन्छ नि त होइन,
1: कहिले काहीँ त्यस्तो कुराहरू अब कोही कोही बेला चाहिँ अब यो समयमा मैले अब होइन अब बाहिर गएर होइन कमाएको थिएँ भने त केही आर्थिक अवस्थाहरू त हुन्थ्यो होला. अहिले अब चाहेको बेला भजन रेकर्ड गर्न नसक्दाखेरि, चाहेको बेलामा चाहिँ अब म्युजिक भिडियो गर्न नसक्दाखेरि, आफ्ना राम्रा गीत सङ्गीतहरूलाई बाहिर ल्याउन नसक्दाखेरि त अब पीडा हुन्छ सधैँभरि, अरूको सहायता माग्न पनि सकिँदैन. अनि यो चाहिँ खटपट त हुन्छ, तरै पनि म अब अर्को कुराले चाहिँ चित्त बुझाउँछु कि, अब परमेश्वरको योजना नै यस्तै, अब हाम्रो भागमा नै परमेश्वरले यो राखिदिनु भयो होइन. एउटा परमेश्वरको सेवाकाई गर्ने मानिसहरू वास्तवमा धेरै असल सेवकहरू दुःखमा नै सेवाकाई गरिरहेका छन् क्या, एकदमै दिनचर्य जस आजलाई पुग्यो भन्ने एउटा भनौँ न त्यसलाई सन्तुष्टि गर्न बाइबलले सिकाएको छ, त्यसै सूत्रलाई प्रयोग गरेर सन्तुष्टि मान्नु परेको छ, तर कहिले काहीँ ती क्वेसनहरू त हुन सक्छ, नहुने होइन सबैको उसमा।
0: यदि भक्त भण्डारी गायक नभएको है के हुनुहुन्थ्यो होला है?
1: म त पहिला एउटा विशेष गरेर आर्मी पनि हुन चाहने, ब्रिटिस आर्मीहरू पनि अलिकति धेरै दुई तिनचोटि भिडे, इन्डियन आर्मीहरू पनि भिडे, मेरो माओवादीहरू अब आर्मीहरू हुनुहुन्थ्यो, त्यो कारणले गर्दाखेरि म आर्मी जान एकदमै चाहना गर्थेँ, धेरै कुराहरू गर्थेँ। तर अब परमेश्वरको योजना त्यो रहेन रहेछ क्या, र बोलावट भन्ने हुन्छ नि एउटा कलिङ, म त्यतातिर पनि सेलेक्ट भइनँ र बाहिर पनि गएँ। बाहिर जाँदाखेरि पनि सेवा कार्यमै इन्भल्भ हुनु पर्यो, गीत सङ्गीत क्षेत्रको मान्छे गर्दाखेरि घुमी फेरि म यही गीत सङ्गीत क्षेत्रमा नै पठाएँ। म मलेसियामा सेवाकाई 2005 गर्दाखेरि पनि त्यहाँको पास्टरहरूले चाहिँ त नेपालमै जा, तेरो गीत सङ्गीत एकदम, तेरो टोन एकदम राम्रो छ, आई डो नट अन्डरस्ट्यान्ड युर ल्याङ्ग्वेज बट अन्डरस्ट्यान्ड युर भोइस टोन इज द भेरी ब्लेसेड, सो यु हेभ टु गो ब्याक नेपाल टु स्टार्ट युर गोस्पल म्युजिक जर्नी। म 3 वर्षमै अनि चाइनिजहरूले त्यो सल्लाह दियो, तेरो जस भोइसमा चाहिँ एउटा एक प्रकारको अभिषेक चाहिँ छ भन्नुहुन्थ्यो क्या। त्यसपछि आएर मैले 3 वर्षको कमाइ सबै पहिलो एल्बममा लगाएको, यो जीवन भन्ने एल्बममा पहिलो एल्बममा लगाएँ मैले, 50-60 हजार लगानी गरेर पछि अरूले पनि भने किन यो त भित्तामा लगाएको थियो नि कति बढ्थ्यो भने होइन गर्थ्यो गराए गाली गरे, तर मैले प्रभुको एल्बममा लगाएँ, रिटर्न ब्याक आएन अब भएन केही छैन, तर त्यसको अहिले प्रतिफल फर्केर हेर्दाखेरि चाहिँ यो 20-25 वर्ष पछाडि त्यो चाहिँ एउटा जग थियो, परमेश्वरले जग निर्माण गर्नुभयो, त्यही गीतहरू आज बन्छन्
0: प्रभुको राज्यको लागि लगानी,
1: एकदमै लगानी परमेश्वरको राज्यको लागि मैले गरेँ, जे भए पनि परमेश्वर जान्नुहुन्छ।
0: ओके, अनि यति मिठो स्वरको धनी हुनुहुन्छ, यता सेकुलरबाट चाहिँ तपाईँलाई अफरहरू आयो कि आएन गीत गाउनु?
1: सेकुलरमा पनि अब थुप्रै अब आयो नि, धेरै कुरा गर्नुपर्छ। सेकुलर गीत सङ्गीत पनि मैले रचना सङ्गीतहरू गरेको छु, धेरै राम्रा राम्रा आमाको विषयमा, विधवाको विषयहरूमा, लाहुरिएको परदेशीको विषयहरूमा, थुप्रै सन्दर्भमा मेरा छन् सेकुलर गीतहरू पनि, थुप्रै कुराहरू छन्, लभ सङहरू पनि छन्, थुप्रै गरेका छु। तर मैले चाहिँ ती सबै कुरालाई चाहिँ अब के भन्ने, अलिकति ज्यादा आत्मिक भएर होला कि के भएर, अब त्यो आफ्नो पाटोहरू छ, त मैले चाहिँ परमेश्वरलाई नै पहिलो प्राथमिकतामा राखेँ पछिल्लो दिनहरूमा। अनि आए थुप्रै मलाई च्यालेन्ज गर्छन्, तिमीले त यतिखेर सेकुलरसँग गाइसक्नु, तिमी कहाँ हुन्थ्यौ, यो मिस्टेक गर्यो भन्छन् संसारको साथीहरूले होइन। नेपाली तारामा थर्ड राउन्डसम्म भिडे यहाँ 2062 सालमा चाहिँ नेपाली तारा पनि भिडेको नि त म, यहाँबाट 3रो राउन्डसम्म पुगेको थिएँ म त्यतिखेर यहाँ काठमाडौँबाट, फर्स्ट सेकेन्ड थर्ड राउन्डसम्म चाहिँ पुगेको थिएँ, त्यहाँबाट चाहिँ फालिएँ। भन्नुहुन्छ धेरैले तिमीले बाहिरी सेकुलर गएको थियौ भने राम्रो हुन्छ हाम्रो, इभन अन्जु दिदीले पनि एकचोटि भेट्दाखेरि भन्दै हुन्थ्यो नि, भक्त भाइ तपाईँको स्वर साह्रै राम्रो रहेछ, आउनुहोस् गाउनुहोस् प्लेब्याक सिङ्गरमा आउनुहोस् भन्नुहुन्थ्यो। तर किन हो कसो, मेरो इच्छा पनि भएन, परमेश्वरको योजना पनि थिएन होला, अहिलेसम्म अब गाइनँ मैले। अब
0: मौका पाउनुभयो नि?
1: अब मौका खै अब त्यो चाहिँ त्यतिखेर थाहा हुन्छ होइन,
0: समयले बताउँछ होइन,
1: असल शब्द सङ्गीतहरू भयो भने अब के हुन्छ।
0: जस्तो अब तपाईँ जस्तै एउटा प्रोफेसनल रूपमा सिङ्गर बनेर अगाडि बढ्न चाहने यो जेनजी पुस्ताहरू हुनुहुन्छ क्या, कतिले सुनिराख्नु
1: हजुर,
0: के सल्लाह दिनुहुन्छ, कसरी अगाडि बढ्दा राम्रो हुन्छ गीत सङ्गीतमा?
1: अब यो गीत सङ्गीतलाई उहाँहरूले बुझेर र यसलाई गीत सङ्गीत किन परमेश्वरले दिनुहुन्छ र यो इसाई गीत सङ्गीत गाउनुको उद्देश्य चाहिँ के हो, यो कुरा पहिला बुझ्नुपर्छ। उहाँहरू रहरले गाउँदै हुन्छ कि पैसा भएर गाउँदै हुन्छ या बोलावट र कलिङका साथ गाउँदै, यो 3 कुरो पहिला छुट्याउने,
0: रहर हो कि दर्शन बोध
1: हो, यो 2 कुरो म भन्दै गर्छु उहाँ पनि युथहरूलाई, उसमा युथहरूमा बोल्न जाँदाखेरि चाहिँ मलाई भन्नुहुन्छ, तर यो 2 कुरा छुट्याउनु पर्यो। तपाईँ यदि दर्शन र बोझका साथ यस क्षेत्रमा आउनुहुन्छ भने चाहिँ थुप्रै हण्डर दुःख सुख अभाव घटी कमी भएर र निरन्तरता दिएर जानुपर्छ, र यदि तपाईँको जीवनमा बोलावट छ भने परमेश्वरले स्थिर पनि राख्नुहुन्छ। घटी कमी यद्यपि थुप्रै हुन्छ, परिस्थिति थुप्रै नकारात्मक पनि आउन सक्छन्, तर त्यसलाई हो यो 2 कुरो म भन्दै गर्छु उहाँ पनि युथहरूलाई, उसमा युथहरूमा बोल्न जाँदाखेरि चाहिँ मलाई भन्नुहुन्छ, तर यो 2 कुरा छुट्याउनु पर्यो। तपाईँ यदि दर्शन र बोझका साथ यस क्षेत्रमा

0: सेवकायु हो, पहिलो त सेवकायु हो, जसले जे भने पनि एउटा सेवकायु, हामी बाइबललाई हेर्ने हो भने यो एउटा सेवकायु हो, र यसलाई प्रोफेसनल बनाउनु निकै गाह्रो पर्छ क्रिस्चियन जगतमा, र अब आउँदो पिँढीहरूले यसलाई प्रोफेसनल बनाउनु गाह्रो पर्छ। हुन त अहिले टेक्नोलोजी थुप्रै कुराहरू छ, टेक्नोलोजी भएर मात्रै भएन, त परमेश्वरले उहाँलाई त्यो कलिङ दिनु पर्यो के, थुप्रैले गाउनुभयो, थुप्रैले हराउनु भयो नि त, आजसम्म किन हुनुहुन्न भन्दाखेरि त्यो कलिङ दर्शनबाट उहाँहरू भड्किनु भयो कि, अर्को बाटो जानुभयो, पुरा भएन, या के स्वार्थ राख्नु भएको थियो त्यो भएन, रहरले गर्दा त्यो भएन, तर दर्शन र बोझका साथ गयो भने चाहिँ यसलाई परमेश्वरले नै हामीलाई सस्टेन गराउनुहुन्छ, बिस्तारै गराउनुहुन्छ, समय लाग्छ। मलाई चाहिँ त्यस्तो लाग्छ, आउँदो पिँढीहरूले चाहिँ यसलाई गीत सङ्गीतलाई बुझेर, यो चाहिँ नितान्त एउटा सेवकाई हो, यो एउटा सेलिब्रेटी पनि होइन भन्छु म त, होइन एउटा स्टेजमा मात्रै उत्रिने एउटा सेलिब्रेटी पनि होइन, र यो एपिसी चारको एक अनुसार परमेश्वरले हरेकलाई वरदान दिनुभएको छ, त्यो वरदान अनुसारको चाहिँ हामीले जीवनयापन गर्नु पर्यो। एपिसी चारको एक अनुसार चाहिँ सबैलाई एउटा एउटा केही वरदान छ, त्यो वरदान फरक छ, र त्यो वरदान अनुसारको चाहिँ जीवनयापन अर्थात् त्यो वरदानलाई न्याय गर्ने किसिमको तपाईँ हाम्रो जीवन शैली चाहिँ हुनु पर्यो भनेर पावलले पनि भन्छन्, र तपाईँसँग त्यो वरदान छ, गाउने सङ्गीत गर्ने जे कुराहरू पनि छ, तर त्यो अनुसारको व्यावहारिक जीवन चाहिँ तपाईँसँग हुनु पर्यो, तब परमेश्वरले पनि उठाउनुहुन्छ, अगाडि बढ्न सक्नुहुन्छ। र अब यसबाट धेरै कुराहरू चाहिँ संसारिक भौतिक आर्जन गर्न खोज्नुभयो भने त्यहाँ चाहिँ तपाईँलाई समस्या पनि पर्न सक्छ।
1: जस्तै भक्तजी, जस्तो मेरो मनमा लागेको कुरा,
0: हजुर,
1: आजभन्दा 10-12 वर्ष अगाडि त एउटा सिडीको जमाना थियो, सिडी लिनु पर्थ्यो, तर समयले यति फर्को मार्यो नि, त्यो एकैचोटि चिप्समा आयो क्या, आइपुग्यो होइन, कस्तो लाग्छ तपाईँलाई?
0: अब यसले
1: बिचमा धेरै कुराको तपाईँले पनि होइन फेस गर्नु पर्यो, पहिले अब सिडी बोकेर हामी सिडी बेच्थ्यौँ भने, अब अहिले त्यो अवस्था छैन, सिडी त अब होइन, डेक सिडी त एकादशको कथा भइसक्यो होइन, यति चाँडो यो फड्को मारे कि तपाईँ कस्तो महसुस हुन्छ कि?
0: हामीलाई
1: सम्झिँदा र आजको दिन सम्झिँदा
0: यसले त एक प्रकारको ठुलै झड्का दिएको हामीलाई, सासुटै होला नि त,
1: हो नि,
0: अलिअलि जेन तेन त्यो गरिन्थ्यो, र यसो फिजिकल मान्छेलाई भेटघाट गरेर त्यो बिक्री हुन्थ्यो, त झड्काइ भयो क्या, 440 भोल्टै हाने जस्तो भयो। अब यो के गर्नु, अब चिप्स बोकेर जाउँ भन्दा चिप्स किन्दैन, त्यहाँ अब डिजाइनिङ गर्न मिलेर हेर्नुहोस्, यो के भन्दै भन्ने, अब टेक्नोलोजीको विकाससँगै अब हामीलाई एउटा एक प्रकारको झड्का भयो, अनि ठुलो रूपमा चाहिँ अब खर्च गर्नुपर्ने भयो क्या, अर्कै हामीलाई ठुलो झड्काइ भयो, एउटा सक्यो नै भनौँ न हाम्रो, एउटा अलिअलि आउँदै भयो, त्यस्तो भयो।
1: निकै नै रमाइलो र अर्थपूर्ण कुराकानी भइरहेको छ, किनभने लामो समयदेखि सङ्गीतको अनुभव बटुल्नु भएको व्यक्तित्व आज स्टुडियोमा हुनुहुन्छ, गायक, सङ्गीतकार, शब्दकार भक्त भण्डारी। अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, अब तपाईँलाई केही ती प्रश्नहरू हुन्छ, छोटो बताउनु पर्ने हुन्छ तपाईँलाई, म यतिखेर त्यो बाल्यकालको भक्त भण्डारीतिर दोहोऱ्याउन गइरहेको छु होइन, सानो अवस्थामा जस्तो तपाईँ स्कुल पढ्नुहुन्थ्यो,
0: हजुर,
1: स्कुलले जीवनमा
0: हजुर,
1: शिक्षकहरूको नजरमा चाहिँ तपाईँ कस्तो भक्त भण्डारी?
0: शिक्षकहरूले म एउटा अब कम बोल्ने, अहिले पनि त्यही शैली छ, अलिकति के भन्ने, ओझेलमै पर्ने खालको, अगाडि नआउने, झट्टै नआउने, कसरी बोलाइदियो भने मात्रै आउने, अनि कुनै पनि कुराहरू खोजेर नजाने, त्यो स्वभाव थियो। अनि अलिक पछाडि पछाडि बस्ने, धेर नबोल्ने, अलिकति साइलेन्स टाइपको नै मान्छे थिएँ म, साइलेन्स, लजालु, साइलेन्स, नबोल्ने, त्यही टाइप नै थिएँ, अहिले पनि त्यस्तै नै लाग्छ म आफैलाई।
1: भनेपछि त्यतिखेर शिक्षकहरूको नजरमा भक्त भण्डारी लजालु,
0: कम नभन्ने, त्यति फरवर्ड नभएको, अलिकति नर्मल माइन्डकै मान्छे जस्तो।
1: अनि आमा बुवाको नजरमा चाहिँ कस्तो भक्त भण्डारी?
0: आमा बुवाको नजरमा पनि म त्यस्तै एकदमै सोझो टाइपको, सानैबाट छटाइ फटाइ नगर्ने, सोझो एकरो टाइपको, अहिले पनि एउटा सोच्यो भने त एउटै सोचिराख्ने, त्यस्तै टाइपको नि, जे छ अगाडि त्यसैमा रमाइ बस्ने।
1: साथीभाइको नजरमा चाहिँ कस्तो?
0: साथीभाइको नजरमा पनि एउटा भनौँ न मिलनसार, कम बोल्ने, झगडा नगर्ने, कहिले कसैसँग झगडा नगर्ने।

0: अलिकति अब आफ्नो पाराले गीत गाउने, एकान्तमा हुँदाखेरि गुनगुनाउने त्यस्तो टाइपको भिडभाडमा चाहिँ.
1: अनि अहिले आएर श्रीमतीको नजरमा चाहिँ भक्त भण्डारी कस्तो श्रीमान सोध्नु पर्ने त हजुरलाई थियो.
0: हजुर हजुर,
1: त्यो पनि कुनै बेला आउला
0: होइन. उसले कस्तो सोच्छिन् होइन, उसको नजरमा चाहिँ एउटा एक प्रकारको सोझो उसले भने गरेको, तपाईँ धेरै सोझो हुनुहुन्छ त्यही भएर माथि जान प्रगति गर्न सक्नु भएन, सङ्गीत क्षेत्रमा पनि त्यति अगाडि बढ्न सक्नु भएन, एउटा अलिकति सोझो बुद्धि प्रयोग नगर्ने, जे छ त्यसै तपाईँ कहीँ खोजी पनि नगर्ने, कहीँ जानु पनि चाहना पनि नगर्ने, कुनै प्रोग्राम पनि नखोज्ने, कोही यसो गरौँ न भन्ने पनि नखोज्ने, एक प्रकारको चाहिँ तलै रहिबस्न चाहने खालको त्यस्तै प्रकारको सन्तुष्टि जे छ त्यही छ, बाहिर जानु पनि कोसिस नगर्ने, कहीँ केही प्रोग्रामहरू पनि खोजी नगर्ने, कहीँ केही अरू कता कता गइसक्यो तपाईँ के हो होइन, तपाईँ त होइन यसो अमेरिकातिर यसो माग्नुपर्छ प्रार्थना होइन, तर होइन म चाहिँ के भने सबै कुरा समय छ, समय आएपछि परमेश्वर लानुभयो भने आफै लानुहुन्छ भन्ने टाइपको के आफ्नै टाइपको.
1: दुईजना छोरी छन्
0: हजुर, छोरी
1: होइन, दुईजना छोरी छन्, दुईजना राजकुमारी, तपाईँको नजरमा चाहिँ तपाईँ कस्तो पिता?
0: एउटा असल प्रभुमा एउटा उदाहरणीय असल जीवन जिउने र परमेश्वरको लागि चाहिँ एउटा असल तरिकाले अनवरत अविरल निरन्तर दुःख सुखमा अभावमा पनि मुस्कुराउन सक्ने
1: कस्तो राम्रो कुरा. अब एउटा घटना बताइदिनुहोस् जुन तपाईँ स्कुलै जीवनमा हुनुहुन्थ्यो होइन, मैले तपाईँलाई स्कुलतिरै फर्काइरहेछु बाल्यकालतिरै, जुन घटना कहिल्यै बिर्सन सक्नुहुन्न क्या, त्यो स्कुलै जीवनमा हुन्छ नि बच्चाहरूसँग होइन रमाइलो गरेर त्यो घटना क्या, जुन घटना जहिले मनस्पटलमा रहिराख्ने क्या,
0: त्यस्तो कुनै घटना?
1: हजुर, त्यस्तो कुनै घटना बताइदिनुहोस्
0: स्कुलले लाइफमा. अब हामी विशेष गरेर साथीभाइसँग टिफिनमा त्यो मजाको झुम्रे गोल बनाउने चलन थियो, त्यो खेल्थ्यौँ, त्यो बिर्सिन सक्दिनँ. अनि त्यस पछाडि त्यो एउटा भाले जुदाई भन्थ्यो, तपाईँलाई थाहा छै छैन, त्यो भाले जुदाई चाहिँ यो कुम चाहिँ रगटिने सुन्ने नै गरी यो पखेटाले हाल्नुपर्ने, त्यो खेलेको अहिले पनि याद आउँछ स्कुलको लाइफको जीवनमा. अनि त्यो पोकको लडाई पनि भन्छ एउटा, दुई तिनवटा त्यो खेलिन्थ्यो हामी, ती कुराहरू चाहिँ विशेष गरेर सधैँभरि याद आउँदो रहेछ क्या, त्यो पढाइको सिलसिला भन्दा पनि त्यो चाहिँ साथीहरूको एकदमै याद आउँछ अहिले पनि सम्झाउनुहुन्छ.
1: अब भने भक्त चाहिँ हामी लगभग कार्यक्रमको अन्त्यतिर छौँ होइन, तपाईँको अहिले पनि नयाँ गीतहरू गरिराख्नु भएको छ युट्युबहरूतिर होला होइन, कसरी तपाईँलाई हाम्रो लिसनर अथवा दर्शकले तपाईँलाई हेर्न सक्छन्?
0: मेरो एउटा पहिल्यै पुरानो च्यानल पनि छ, तर त्यति त्यसलाई प्रोफेसनल लान सकिएन. मेरा केही कलेक्सनहरू अहिले पछिल्लो समयमा चाहिँ मेरो नयाँ गीत सङ्गीतहरू चाहिँ त्यहाँ आइरहेको छ, भक्त भण्डारी अफिसियल युट्युब च्यानल, भक्त भण्डारी अफिसियल युट्युब च्यानलमा जानुभयो भने त्यहाँ केही केही होइन थोरै, त्यस्तो धेरै त छैन, तर केही पनि मेरो सेवकाईहरू यताउता त्यहाँ पाउनुहुन्छ. अनि भर्खरै यो छ महिना जति भयो होला एउटा मैले एउटा विशेष गरेर इसाई एउटा मृत्युमा चाहिँ कसरी सुसमाचार गर्न सकिन्छ होला भन्ने विषयलाई लिएर प्रभुले मलाई एउटा शब्द सङ्गीतहरू दिनुभयो, उपदेश तीनलाई लिएर मैले बनाएको छु, हरेक कुराको समय छ भनेर, अजम्बरी छैन यो हाम्रो जीवन, एक दिन सबै हामी जानै पर्छ, संसारको माया मोह नातागोता सबैलाई छोडेर भन्ने त्यो भजन चाहिँ हाल त्यहाँ छ, त्यो पनि तपाईँले भिजिटहरू गर्न सक्नुहुन्छ, त्यो चाहिँ नयाँ भजनहरू त्यहाँ हालिएको छ, केही क्रिसमस भजनहरू पनि त्यहाँ पाउनुहुन्छ.
1: धेरै धेरै धन्यवाद त्यति व्यस्त समय हामीलाई दिनुभयो. अन्तिममा गुड न्युज एफएमसँग बसिराख्नुभएका दर्शक र श्रोतालाई के भन्न चाहनुहुन्छ?
0: सम्पूर्ण हाम्रो इसाई श्रोताहरूलाई है निरन्तर अब सम्पूर्ण इसाई कला साहित्य संगीत समग्र थुप्रै कुराहरू आउँछन् इसाई गीत संगीत क्षेत्रभित्र, कला साहित्य संगीत सबै पर्छन् र विशेष गरेर अब अलिकति पिछडिएको छ हाम्रो इसाई कला साहित्य सङ्गीतलाई प्रवर्धन पिछडिएको छ अलिकति, त्यसलाई चाहिँ अब सबैजनाले प्रार्थना गरिदिनुहोस्। अब समय आएपछि यो बढेर जान्छ होला, राम्रै हुन्छ। अब गुड न्युज एफएम मार्फत पनि आज हामीलाई होइन सुनिराख्नु भएको छ, थुप्रै श्रोताहरू माझमा पुर्याउने कोसिस गर्नुभएको छ। यस्ता गुड न्युज एफएम मार्फत पनि अब अझै होइन राम्रो राम्रो कार्यक्रमहरू आउन सकोस्, ताकि कलाकारहरू जोडिएर हाम्रा कला साहित्यहरू चाहिँ सबैको कानमा घर घरमा पुग्न सकोस्, ताकि त्यसले चाहिँ हामीलाई नै आउँदो दिनहरूमा इसाई गीत संगीत कला साहित्य चाहिँ मजबुत एउटा सम्पत्तिको रूपमा चाहिँ स्थापित भएर जाओस्। यसैको लागि प्रार्थना गरिदिनु हुनेछ र भक्त भण्डारीलाई स्पेसल रूपमा मैले एउटा प्रण प्रार्थना छ, मेरो जीवनकालभरि प्रभुले जति दिनुहुन्छ गाउन कोसिस गर्नेछु, कम्पोजिसन गर्न कोसिस गर्नेछु भन्ने मेरो एउटा प्रार्थना छ प्रभुमा। जति सक्छु प्रार्थना गरिदिनु होला, सम्झिदिनु होला। र यदि कसैलाई अब गोस्पल होइन कार्यक्रम यदि पूर्व क्षेत्रमा सुन्दै हुनुहुन्छ भने चाहिँ विशेष गरेर गोस्पलको वरदानहरू दिनुभएको छ, अनि उत्साहको गीतहरू गाउने, कसैलाई मोटिभेट गराउने गीतहरू गाउने तपाईँहरूले सम्झाउन सक्नुहुन्छ, बोलाउन सक्नुहुन्छ। भक्त भण्डारी सरल छ होइन, सरल तरिकाले नै आउँछ, सबै कुरा सरल छ।
1: ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। परमेश्वरले आउँदो दिनमा प्रशस्त मात्रामा ढोकाहरू खोल्नु भएको होस्। गुड न्युज एफएम परिवार तपाईँको लागि निरन्तर प्रार्थना छ।
0: धन्यवाद त्यसको लागि।
1: र श्रोता, अब भने लगभग लगभग कार्यक्रमले पनि हामीलाई बिदा दिइसकेको छ र आजको बसाइ आजको कुराकानी एकदमै अर्थपूर्ण रह्यो। लामो समयदेखि सांगीतिक क्षेत्रको अनुभव हामीले सुन्ने मौका पायौं र नयाँ पुस्ताको लागि पनि एउटा उत्साह मिलेको छ मलाई लाग्छ र मिल्ने पनि छ। र भने आजका पाहुना गायक संगीतकार शब्दकार भक्त भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजय र सुजनलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिले बिदा हुन्छु। धन्यवाद। जय मसी।
0: नमस्ते। जय मसी। जय मसी। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्मदर्ता दिनुहोस् त
2: जन्मदर्ता गरेको छैन नि म्याडम
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
9: फोन नम्बर 40225444
7: र 40225744 40225744
10: ओहो
11: ला मरे के हो
10: हेर त रगत रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
10: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
10: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
12: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
13: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
12: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
13: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
12: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
13: चर्च शोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
12: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
13: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9514424141 9514424141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com
14: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन नभुल्नुहोला प्रस्तोता मार्था राईको साथमा
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
15: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
18: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
17: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
18: थप जानकारीका लागि
17: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
18: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
5: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदै छ नि।
5: कहाँ छ?
6: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
7: र सरिता महर्जन 9841910094, 9841910094।
5: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौ,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ।
6: आटन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-4-61, 01-49-62-4-61 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
9: कार्यक्रम स्वास्थ्य र सौन्दर्य प्रत्येक बुधबार 2-3 बजेसम्म प्रस्तोता ज्ञानुको साथमा।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम friendship.com।
2: जय मसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम फ्रेन्डसिप डट कम लिएर प्राविधिमा सुजनसँगै म ज्ञानु हामी उपस्थित भएका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ र फ्रेन्डसिप डट कम हरेक मंगलबार दिउँसो 1-2 बजेसम्म प्रसारण हुने गर्दछ र म तपाईँहरूलाई साथ दिने गर्दछु। तपाईँहरूले कार्यक्रम सुनेर साथ दिन सक्नुहुन्छ र तपाईँहरूले गुड न्यूज एफएमलाई पोखराबाट पनि रेडियो मार्फत सुनेर साथ दिन सक्नुहुनेछ। जसको लागि 105.6 MHz तपाईँहरूले ट्युन गर्नुपर्ने हुन्छ भने काठमाडौँ र काठमाडौँको आसपासबाट त तपाईँहरूले 105.1 MHz मार्फत सुनेर साथ दिइरहनु भएको छ भने अनलाइन मार्फत पनि हामीलाई संसारको जुनसुकै ठाउँमा रहेर पनि तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि तपाईँहरूले www.goodnewsfm.com.np लगइन गर्नुपर्ने हुन्छ। र आज पनि एउटा कुनै विषयलाई लिएर म तपाईँहरूको बीचमा आएकी छु। दिउँसोको समय छ, तपाईँहरू जहाँ हुनुहुन्छ जे गर्नु भएको छ कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने म आशा पनि राख्दछु। शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि पनि आजको विषयलाई लिएर म तपाईँहरूको बीचमा आउने नै छु।

हजुर अनेकै नै आशिष म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्युज एफएम र म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु friendship.com हुनुहुन्छ र आज मैले एउटा विषयलाई लिएर तपाईँहरूको बीचमा आएकी छु हामीले एकअर्कालाई हेर्ने दृष्टिकोणमा चाहिँ सुधार गर्नुपर्छ भन्ने विषयलाई लिएर आएकी छु हुन त यो सुन्दा फेरि नयाँ नलाग्न सक्छ तर हाम्रो जीवनमा चाहिँ एकदमै अनिवार्य कुरा हो जस्तो पनि लाग्छ किनकि हामी सबैजना फरक छौँ होइन एकदमै म जस्तो अर्को व्यक्ति नहुन सक्नुहुन्छ मेरो सोच जस्तो अर्को व्यक्तिको सोच नहुन सक्छ अनि हामी धेरै पटक चाहिँ आफूलाई भन्दा अरूलाई चाहिँ एकदमै धेरै मूल्याङ्कन पनि गर्छौँ होइन तर परमेश्वरको वचन चाहिँ ऐना हो भनेर भन्दछ कि होइन वचनमै नलेखे पनि परमेश्वरको वचन चाहिँ एउटा ऐना पनि हो किनकि जसले हेर्छ त्यसको अनुहार चाहिँ त्यहाँनिर देखिन्छ होइन त्यसको मतलब भन्न खोजेको चाहिँ हामीले जसले परमेश्वरको वचन पाएका छौँ हामी पाउँछौँ त्यो चाहिँ उसको लागि हो उसले चाहिँ त्योबाट चाहिँ सिक्ने कुरा सुधार्ने कुरा सत्रिने कुरा अनि त्यस पछाडि अरूलाई सिकाउने कुराहरू आउँछन् होइन तर हामी धेरै पटक वचनहरू पढ्छौँ अनि यो चाहिँ यसको लागि हो यो चाहिँ यसको लागि भनेर पहिले हामी आफूलाई भन्दा अरूलाई एकदमै छिट्टै हेर्ने गर्छौँ यो दृष्टिकोण भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ परमेश्वरको वचनमा लेखिएको छ परमेश्वरको दृष्टिमा परमेश्वरका सृष्टिका सबै कुराहरू असल छन् र सुन्दर छन् यसो भन्दा भन्दै पनि आज संसारमा मानिसहरूले एकले अर्कालाई हेर्ने दृष्टिकोण एकदमै फरक पाउँछौँ हामी होइन जस्तो म छु मैले जे काम गरिरहेको छु तर त्यो व्यक्तिले त्यस्तै अनुसार नबुझिदिन सक्छ त्यही दृष्टिले मैले केही काम गरिरहेको छु भने अर्को व्यक्तिको दृष्टिकोण त्यही नहुन सक्छ तर त्यसो भन्दैमा हामीले चाहिँ सबैको दृष्टिकोणलाई परिवर्तन गर्न सकिँदैन अथवा दृष्टिकोण फरक छ जे गर्दा नै हुन्छ भन्ने त पक्कै पनि हुँदैन किनकि परमेश्वरको दृष्टि चाहिँ हामी सबैजनामा छ फेरि यो कुरा चाहिँ हामीले बुझ्नु पर्दछ आज मैले गरेका कतिवटा कुराहरू अरूको दृष्टिमा नपर्ला कहिलेकाहीँ पर्ला कहिलेकाहीँ नपर्ला तर परमेश्वरको दृष्टिमा भने हरेक ठाउँमा गरेका कामहरू उहाँको दृष्टिमा चाहिँ पक्कै पनि पर्छ यो कुरालाई हामीले एकदमै ध्यान दिनुपर्दछ त्यो कारणले गर्दा आज संसारमा एकदमै हुन्छ नि धेरै प्रतिस्पर्धाका कुराहरू छन् धेरै चाहिँ मानिसहरूलाई औलाउने कुराहरू छन् दुस्ताउने कुराहरू छन् पर्दाभास गर्ने कुराहरू छ होइन अहिले त टेक्नोलोजीको माध्यम भएको कारणले गर्दा एक सेकेन्डमा मानिसहरूलाई एकदमै कहाँ पुगेको मानिसलाई एकदमै डाउनमा पुर्याउने प्रविधि पनि एकदमै बढेको छ होइन कहिलेकाहीँ उसले गरेर पनि हुनसक्छ कहिलेकाहीँ नगरिकन पनि हुनसक्छ तर मानिसहरूको स्वभाव के हुन्छ भन्दा जे देख्यो त्यसमा विश्वास गर्ने पनि हुन्छ यथार्थता त्यो नहुन पनि सक्छ किनकि त्यो सबै कुराहरू देखाएका कुराहरू हो नै भन्ने ग्यारेन्टी छैन अहिलेको समयमा सबै न्युजहरू सबै कुराहरू चाहिँ एकदमै असलै छन् र साँचो छन् भन्ने कुरा छैन यस्तो समयमा तपाईँ र मैले चाहिँ एकले अर्कालाई हेर्ने दृष्टिकोण मानिसप्रति हेर्ने दृष्टिकोणमा चाहिँ कसरी सुधार गर्ने त कसरी चाहिँ एउटा पहिचान गर्ने त होइन यो एकदमै महत्वपूर्ण कुरा छ यो कुरा किन महत्वपूर्ण कुरा छ भन्दाखेरि चाहिँ हामी परमेश्वरको सन्तानहरू अथवा भनौँ परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ त्यो पनि प्रेमले बनाउनु भएको छ एकदमै विशेष बनाउनु भएको छ हामी विशेष व्यक्तिहरू तर कतिपटक एकदमै भनौँ न विशेष काम गरिरहेका हुँदैनौँ विशेष व्यक्तिहरूलाई नै विशेष देखिरहेका हुँदैनौँ होइन हामी आफूलाई विशेष देख्छौँ तर अरूलाई हामी विशेष देख्दैनौँ हाम्रो आफ्नो कामलाई हामी विशेष देख्छौँ तर अरूको कामलाई हामी विशेष देख्दैनौँ धेरै पटक यो कारणले गर्दा मानिसहरूको बीचमा एकदमै बेमालका कुराहरू एकदमै भनौँ न अप्ठ्यारो कुराहरू एकदमै असुरक्षाका कुराहरू पनि फैलिरहेका छन् मैले गरेको काम अथवा उसको हृदयमा अर्कै सोचेर गरे तापनि मानिसहरूले त्यसलाई अर्कै अर्थ लगाइरहेको अवस्था पनि छ सफल बन्ने विभिन्न किसिमका विचारहरू छन् उपायहरू छन् र धेरै कुराहरू छन् यदि तपाईँले चाहिँ अरूबाट सद्भावना अथवा अरूबाट एउटा राम्रो सकारात्मक चाहिँ एउटा रेस्पोन्स भनौँ न त्यो पाउन सक्नुभयो भने चाहिँ तपाईँको एउटा सफलताको बाटो सधैँको लागि खुल्ला पनि छ त्यसको लागि चाहिँ हाम्रो सकारात्मक सोच हुन चाहिँ निकै नै आवश्यक छ होइन धेरै पटक यस्ता थुप्रै कुराहरू आउँछन् तपाईँलाई हुनसक्छ होइन व्यवसायले त्यतिखेर उन्नति गर्छ जब तपाईँको राम्रो नाम र ख्याति बजारमा आउँछ भनेर एउटा भनाइ छ
त्यति बेला व्यवसायले उच्च स्थान लिन्छ जति बेला तपाईँको नाम र ख्याति चाहिँ अगाडि छ, होइन? त्यसको मतलब चाहिँ मानिस यदि राम्रो छ भने, मानिस एकदमै ठिक छ भने, त्यो व्यक्तिले गरेका हरेक कामहरू सफल हुन्छन्। अझ कतिजनाको नाम नै एउटा ब्रान्डको रूपमा हामी चिनिरहेका छौँ, होइन? जस्तो नेपालमै पनि कतिवटा कुराहरू छ, उदाहरणको लागि बिजनेसको मामिलामा हामी हेर्ने हो भने चाहिँ जस्तो हामी हेर्न सक्छौँ, होइन, थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ। केही व्यक्तित्वहरूको बुकहरू मैले पढ्ने एउटा अवसर पाएको थिएँ। त्यो थुप्रै व्यक्तिहरू मध्येमा चाहिँ केही व्यक्तिहरू यस्तो हुनुहुन्छ जसको नाम सुन्दा पनि अब उहाँहरूले बनाएको ब्रान्डहरू अथवा प्रडक्टहरू चाहिँ एकदमै बिक्री भइरहेको हामी देख्न सक्छौँ, होइन? जस्तो विनोद चौधरी, होइन, नेपालमा एकदमै बच्चादेखि सबैजनालाई थाहा छ। धेरै कुराहरूमा उहाँको ब्रान्ड अथवा उहाँले बनाउनु भएको प्रडक्टहरू एकदमै चलिरहेको हामी देख्न सक्छौँ। यो एउटा दृष्टिकोण हो, मानिसहरूले उहाँले बनाउनु भएको छवि हो, उहाँले गर्नुभएको काम हो, होइन? आज प्रडक्ट भन्दा पनि उहाँको नाममा नै एउटा यस्तो कुरा देखिन्छ कि यो चाहिँ उहाँको भन्ने कुरा चाहिँ थाहा हुन्छ मानिसहरूलाई। त्यो कारणले गर्दा आज तपाईँ र मैले चाहिँ मानिसहरूले एउटा असल दृष्टिकोणले हेर्नको निम्ति आज हामीले नै त्यो सुरुवात गर्नुपर्छ। हो, ठिक छ, आजको दिनसम्म हामीले गरेका कतिवटा कुराहरूमा मानिसको एउटा असल दृष्टिकोण छैन भने पनि, चाहे त्यो व्यक्तिहरूले आज अथवा अहिले किन नदेखोस्, तर हाम्रो कोसिस भने चाहिँ एउटा असल दृष्टिकोणतिर नै हुनुपर्छ। यो समय एउटा गीतको साथ म तपाईँलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

निकै नै आशिष माय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। यसुको रगतले किनिएको सलमेज्यूको स्वरमा रहेको गीत रहेको थियो, निकै नै आशिष माय गीत। र यो समय भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो न्यूज एफएम म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। र आज भने मैले तपाईँहरूको बीचमा मानिस प्रति हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्दछ। यदि हामी चाहिँ असल व्यक्ति हौ भने अथवा असल एउटा भनौँ न परमेश्वरको सन्तानको परिचय हामीबाट दिन हामी चाहन्छौ भने चाहिँ हामीले चाहिँ मानिसहरूलाई हेर्ने दृष्टिकोण चाहिँ सुधार्नु पर्दछ। धेरै वर्ष केही दृष्टिकोण नसुधारेको कारणले गर्दा पहिलाको समयदेखि नै जे थियो होइन जस्तो थियो त्यस्तै दृष्टिकोण हामी बनाइरहेको कारणले गर्दा कहिलेकाहीँ हाम्रो आफ्नो दृष्टिकोण पनि होइन, हामी त अरूको दृष्टिकोणबाट पनि हेरिरहेका हुन्छौँ होइन। कसैले केही भनिदियो त्यो व्यक्तिको विषयमा भने हामी आफ्नो दृष्टिकोणले देखेका कुराहरू पनि बिर्सिएर उसको दृष्टिबाट हेरिरहेका हुन्छौँ। दृष्टिकोण भन्ने बित्तिकै एउटा हेर्ने कोण हो नि त होइन, त्यो कारणले गर्दा कसको आँखाबाट पनि हामीले हेरिरहेका हुन्छौँ, अरूहरूको आँखाबाट पनि हेरिरहेका हुन्छौँ। फलान चाहिँ यस्तो छ है भनिदिएको भरमा हामी त्यसलाई एकदमै गर्छौँ, तर कतिपटक उसले गरेका कुराहरू हामी देख्दैनौँ। कतिपटक चाहिँ एकदमै देख्दा देख्दै पनि हामी अधिक गर्छौँ होइन, व्यक्ति अथवा यो कुरा चाहिँ ठिक छ है भन्दा भन्दै पनि अरूले यो ठिक छ भनिदिएको भरमा चाहिँ यो ठिक छ भन्ने कुरामा पनि हामी गइरहेका हुन्छौँ। त्यो कारणले गर्दा दृष्टिकोण परिवर्तन गर्ने भन्ने कुरा अरूको दृष्टिकोण भन्दा पनि आफ्नो दृष्टिकोण चाहिँ पहिला परिवर्तन गर्नुपर्दछ अथवा सुधार्नु पर्दछ। मैले हेर्ने दृष्टिकोण चाहिँ मेरो दृष्टिकोण यदि सकारात्मक छ भने, यदि राम्रो छ भने यो चाहिँ एकदमै राम्रो कुरा हो होइन। जस्तो कतिवटा कुराहरू हुन सक्छन् होइन, हामी थुप्रै कुराहरू संसारमा देख्छौँ। जस्तो तपाईँलाई त्यति बेला मात्र माथिल्लो तहमा बढुवा गरिन्छ जब तपाईँभन्दा माथिकाले तपाईँको प्रशंसा गर्छन् होइन। यदि कामदारहरूले तपाईँको नेतृत्व र कार्यक्रम ग्रहण गरे भने तपाईँको उत्पादकत्व पनि बढ्न सक्छ। आजको विश्वमा दिगो र महत्वपूर्ण कुरा भनेको चाहिँ सबैलाई मनपर्ने लायकको बन्नु पनि हो। अहिलेको समयमा चाहिँ असल व्यक्ति बन्नु एउटा संसारको भाषामा त भनौँ सबैजनाले चाहिँ अहिले के कुरामा चाहिँ फोकस गरिरहनुहुन्छ भन्दाखेरि चाहिँ सबैजनाको नजरमा राम्रो भन्नु चाहिँ त्यो व्यक्ति असल कुरा हो। तर महत्वपूर्ण कुरा त्यो भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ सबैलाई बनाउनु हुने परमेश्वरको दृष्टिमा असल भन्नु चाहिँ सबभन्दा राम्रो र असल व्यक्ति हो। किनकि कतिपटक हामीले सोचेको जस्तो हुन्न होइन, धेरै पटक हामी मानिसको लागि गरिरहेका हुन्छौँ, मानिसको लागि गर्नु पनि पर्छ किनकि हामी मानिसहरूकै बीचमा छौँ। परमेश्वरले हामीलाई मानिस परिवार समाजमा राख्नु भएको छ, दृष्टिकोण राम्रो हुनुपर्छ। तर देखावटी दृष्टिकोण हुनुहुन्न, उसले देख्दैछ, ऊ आउँदैछ, उसले गर्दैछ भन्ने बेलामा मात्रै गर्ने नत्र नगर्ने व्यक्तित्व चाहिँ हामीमा हुनुहुन्न, त्यो दृष्टिकोण हुनुहुन्न। तर असल दृष्टिकोण भएको व्यक्ति चाहिँ परमेश्वरको दृष्टिमा असल गर्ने व्यक्तिले चाहिँ हर ठाउँमा चाहिँ एउटा भएको साथ असल कामहरू पनि गर्न सक्छ होइन। त्यस्तो व्यक्तिहरूले चाहिँ असल दृष्टिकोणले हेर्न पनि सक्छ, मैले जे हेर्दैछु यो चाहिँ मैले असल प्रकारले हेर्नुपर्छ अथवा मैले यसलाई सुधार्नुपर्छ भन्ने मूल्याङ्कन चाहिँ उसले गर्न सक्छ। यो चाहिँ एउटा परमेश्वरको वचन बाहेकहरूले हामी सक्छौँ जस्तो मलाई लाग्दैन, किनकि व्यक्तिहरूमध्ये जो सबैभन्दा उत्तम छ उसैलाई चुनिन्छ होइन। आज संसारमा थुप्रै कुराहरूमा च्यालेन्जका कुराहरू आउँछन्, कम्पिटिसनका कुराहरू आउँछन्, तहका कुराहरू आउँछन्, प्रमोसनका कुराहरू आउँछन्। साधारण भाषामा भन्ने हो भने चाहिँ एउटा उच्च वादामा कस्तो व्यक्तिलाई राख्ने त भन्दा फेरि पोस्ट पोजिसनको कुराहरूमा चाहिँ एउटा मेजोरिटीको हिसाबले होइन सबैजनाले चाहिँ यो व्यक्ति ठिक छ नि त भनेर राखेको खण्डमा चाहिँ त्यो व्यक्तिसँग चाहिँ मानिसहरू सहजताको साथ काम गर्न सक्छन्। तर मेजोरिटीमा चाहिँ म्याक्सिमम व्यक्तिहरूले अब यो व्यक्तिसँग हामी काम गर्न सक्दैनौँ अथवा यो हुँदैन भन्दा भन्दै पनि यदि त्यस्तो हुन गएको खण्डमा चाहिँ कतिपटक विवादित कुराहरू पनि आउन सक्छन्। त्यो कारणले गर्दा पनि हामीलाई जो लायकको लाग्छ उसैलाई हामी माथिल्लो तहमा पनि लाग्छौँ। यो एउटा सिस्टम भनौँ अथवा एउटा तरिका पनि रहेको छ होइन। प्रत्येक साथीहरू जस्तै आफूलाई माथि पुर्याउँछन्
र सहजताले पनि हामी माथि पुग्छौँ उनीहरूको कारणले भन्दा उनीहरूलाई नै हामी साथी बन्छ। जस्तो साथीहरू पनि थुप्रै छन् नि त होइन, आज तपाईँको किन संसारमा भएको हरेक व्यक्तिहरू साथी बन्न सकिरहेका छैनन्, अथवा भनौँ हरेक तपाईँसँग आउने व्यक्तिहरू एकदमै असल मित्र बन्न किन सकिरहेका छैनन् भन्दा तपाईँलाई पुस गर्ने, तपाईँलाई उत्साह दिने, तपाईँलाई वास्ता गर्ने, तपाईँलाई सुधार्ने व्यक्तिहरू नै तपाईँको असल व्यक्ति भन्छन् होइन। यो एउटा दृष्टिकोण हो, सबै सफल व्यक्तिहरूको अरूसँग सम्बन्ध बढाउने क्षमता हुन्छ। हामी सबैजना सफल बन्न चाहन्छौ, हामी सबैजना असल बन्न चाहन्छौ, तर त्यस्तो व्यक्तिहरूमा चाहिँ सम्बन्ध बढाउने क्षमता हुन्छ रे, यो क्षमता तपाईँ र ममा छ कि छैन? सफल असफल भन्ने कुरा भन्दा पनि यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, परमेश्वर पिताको योजनामा आउनुभयो होइन। उहाँ कहीँ पनि चुक्नु भएको, असफल हुनुभएको हामीले देखेका छैनौँ, किनकि उहाँमा त्यो क्षमता थियो कि उहाँले चाहिँ सम्बन्ध राख्न सक्ने क्षमता थियो हरेक व्यक्तिसँग। मानिसले यो त पापी हो, यससँग सङ्गतै नगर्नुहोस् भन्नेसँग पनि सङ्गत गर्ने, उसलाई त्यहाँबाट फर्काउने, उसलाई जीवन दिने त्यो क्षमता उहाँसँग थियो। मानिसहरूले यो त पापी छ, यसको नजिकै जानुहुन्न तपाईँ धर्मै भनेर चेलाहरूले कतिपटक भन्दा पनि उहाँले चाहिँ त्यो क्षमता थियो कि उहाँ प्रेम गर्न सक्नुहुन्थ्यो, क्षमा दिन सक्नुहुन्थ्यो। क्षमता भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ। तिनीहरू सबै प्रकारका मानिसहरूसँग मिल्न पनि सक्छन् भनेर भनिन्छ। एउटा सकारात्मक दृष्टि भएको व्यक्ति उनीहरूप्रति मानिसहरूको नराम्रो पक्षलाई व्यवस्था पनि गरिदिन्छन्। कतिपटक हामी खालि नराम्रो कुराहरू मात्रै हेरिरहन्छौँ, खालि नराम्रो कुराहरू मात्रै हेरिरहन्छौँ, तर सफल व्यक्तिहरू असल व्यक्तिहरू कतिपटक नराम्रा कुराहरूलाई बिर्सि पनि दिन सक्छन्। हाम्रो पक्षको मात्र प्रशंसा गर्छन्, राम्रो पक्षको मात्र प्रशंसा गर्छन्, जसले दुवैलाई फाइदा पुर्याउँछ त्यसैले तिनीहरू सबैसँग मिल्ने हुन्छन्। यो समय एउटा गीतको साथ म तपाईँलाई दिन चाहन्छु। यही विषयलाई म तपाईँहरूको बीचमा कन्टिन्यू गर्नको निम्ति भने म आउने नै छु। रेडियो छोडेर कतै पनि नजानुहोला।

हजुर, अनि किन आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। मैले हिँड्ने बाटोमा भन्ने गीतको बोल रहेको थियो र तपाईँहरूले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र फ्रेन्डसिप .com हुनुहुन्छ। आज मैले तपाईँहरूको बीचमा चाहिँ दृष्टिकोण एकदमै महत्वपूर्ण कुरा छ। हामीले चाहिँ मानिसलाई हेर्ने दृष्टिकोण, एकअर्कालाई हेर्ने दृष्टिकोणमा चाहिँ सुधार गर्नुपर्छ भन्ने विषयमा बोलिरहेकी छु। किन भन्दा फेरि चाहिँ परमेश्वरले हामीलाई अघि पनि मैले भनिसकेकी छु, मानिसहरूकै बीचमा राख्नु भएको छ। परिवार, मण्डली, एउटा राष्ट्र होइन, विश्वव्यापी रूपमा पनि हामी मानिसहरूसँग नै भेटघाट गर्छौं। मानिस यस्तो प्राणी हो जससँग चाहिँ एकदमै चेतनाका कुराहरू पनि छ र एउटा सर्वश्रेष्ठ प्राणीको रूपमा पनि मानिसलाई परमेश्वरले आफ्नै स्वरूपमा बनाउनु भएको छ। र असल दृष्टिले हेर्नुहुन्छ परमेश्वरले मानिसलाई, असल प्रकारले हेरेको कारणले गर्दा नै तपाईँ र मेरो त्यो स्वभाव अनुसारको व्यवहार उहाँले गर्नुभएको छैन। उहाँले हामीलाई मौका दिनुभएको छ, उहाँले हामीलाई एउटा उत्साह दिनुभएको छ, एउटा अवेरनेसका कुराहरू पनि दिनुभएको छ, चेतनाका कुराहरू पनि दिनुभएको छ। उहाँले तर मानिसहरूलाई त्याग्नु भएको छैन, छोड्नु भएको छैन, आरोप लगाउनु भएको छैन। जबसम्म मानिसहरूले परमेश्वरलाई खोज्छ उहाँ भेटिनु भएको छ होइन। तर आज मानिसहरूले चाहिँ मानिसहरूलाई आफ्नो अगाडि भएको मानिसहरूलाई पनि हेर्ने दृष्टिकोण परिवर्तन भएको छ होइन। एकदमै असल दृष्टिकोण अथवा असल एउटा हेराइ नभएको कारणले गर्दा धेरै थुप्रै व्यवसायहरू, काम गर्ने ठाउँहरू अस्तव्यस्त भएका कुराहरू पनि छन्। कुन व्यक्ति कहाँ कसरी गर्नुपर्ने उसले काम भन्ने कुरालाई चाहिँ थाहा नगरेको कारणले गर्दा, डिसिजन लिन असल नसकेको कारणले गर्दा थुप्रै पटक सोचेको भन्दा विपरीत प्रकारले संस्थाहरू चलेका कुराहरू पनि छन्। त्यो कारणले

आज दृष्टिकोण हरेक ठाउँमा महत्वपूर्ण कुरा छ। एउटा साथी बनाउनको लागि पनि असल दृष्टिकोण भएको व्यक्ति हुनु चाहिँ सबभन्दा ठूलो कुरा हो। आज मानिसहरूले चाहिँ रूपियाँ पैसा भौतिक कुराहरूलाई हेरिरहेका हुन्छन् कि त्योसँग तुलना गरेर मित्रता सम्बन्ध व्यापार व्यवसाय गरेको कारणले गर्दा थुप्रै पटक मानिसहरूले चाहिँ धोका पाएका कुराहरू छन्। तर जसले एउटा असल दृष्टिकोणले हेरेको छ नि त्यो दृष्टिकोणको कारणले गर्दा उसको जीवनमा धेरै उन्नति प्रगति भएका कुराहरू पनि छन्। सबैसँग सजिलो भन्नुहोस् जसले तपाईँलाई चाहिँ बढी परिश्रम गर्नुपर्ने छैन। धेरै पटक हामी अप्ठ्यारो भइदियौँ भने असजिलो भइदियौँ भने धेरै पटक गाह्रो हुन सक्छ सबै ठाउँमा होइन। धेरै पटक हामी के गर्छौँ भन्दा इक पनि लिने व्यक्तिहरू भन्छौँ होइन, इक हालु नबन्नुहोस्, आफू सबै जान्दछु र सबै गर्छु भनेर आफ्नो प्रभावलाई पोषण पनि नगर्नु सक्नु, एउटा बुस्ट गर्ने काम पनि नगर्नु होइन। कति पटक म सबै आउँछ मलाई नआउने केही पनि छैन भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ। यसो जोसँग सबै कुराहरू सम्भव थियो, जोसँग सबै कुराहरू थियो र पनि उहाँले कहिले पनि घमण्ड गरेका कुराहरू छैन, एकदमै नम्रतामा गएका कुराहरू हामी देख्छौँ। कहिले पनि म चाहिँ यस्तो व्यक्ति हो, मसँग यस्तो पावर छ भनेर पनि उहाँले त्यो किसिमको घमण्ड पनि गर्नु भएन। मानिसहरूको लागि क्षतिपूर्ति दिने वा गल्ती सुधार गर्नको लागि सधैँ चनाएको पनि भन्नुपर्दछ। कसैको सफलता वा प्राप्तिमा राम्रा शब्दहरू जस्तै कंग्रेचुलेसन होइन र दुःखको बेलामा समवेदनाहरू अथवा दुःख प्रकट पनि गर्ने व्यक्ति भन्नुपर्छ। आज असल दृष्टिकोण भएको व्यक्ति चाहिँ एकदमै महत्वपूर्ण कुरा छ दृष्टिकोण भन्ने कुरा। आज संसारका मानिसहरूको दृष्टिकोण चाहिँ समय होइन विभिन्न किसिमका कुराले चाहिँ अहिलेको समयले यस्तै नै मागिरहेको छ, त्यो कारणले गर्दा यसरी हेर्नुपर्ने हुन्छ त्यसरी हेर्नुपर्छ भनेर मानिसहरूले धेरै पटक भन्ने गर्छन्। तर जे जस्तो भए पनि दृष्टिकोण भन्ने कुरा हृदयसँग पनि कनेक्सन छ जस्तो मलाई लाग्छ, किनकि हृदयका विचारहरूले नै तपाईँले अल्ला मूल्याङ्कन गर्नुहुन्छ। तपाईँले आफ्नो हृदयमा कस्तो प्रकारको दृष्टिकोणलाई राख्नु भएको छ, कस्तो प्रकारको विचारलाई राख्नु भएको छ, कस्तो सोचको व्यक्ति हुनुहुन्छ तपाईँ भन्ने कुरा चाहिँ तपाईँको दृष्टिकोणको त्यो मूल्याङ्कन गर्ने क्षमता छ नि त्यसले पनि मापन गर्छ। आज तपाईँले सही व्यक्ति चिन्न सक्नुहुन्छ कि हुँदैन, सही व्यक्ति राख्न सक्नुहुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ तपाईँको दृष्टिकोणले मूल्याङ्कन गर्दछ कि तपाईँ कस्तो क्षमता भएको व्यक्ति हो भनेर। हामी यसोकै उदाहरण लिन सक्छौँ। यसलाई जब उहाँ फास्टिङ बस्नुभयो त्यो समयमा परीक्षाहरू अथवा भनौँ एक किसिमको इक्जाम भएका कुराहरू हामी त्यहाँनिर देख्न सक्छौँ। तर त्यो समयमा उहाँले दिनुभएको जवाफबाट उहाँको दृष्टिकोणलाई हामी अथवा उहाँको क्षमतालाई पहिचान गर्न सक्छौँ। आज तपाईँलाई ममा थुप्रै त्यस्ता कुराहरू आउन सक्छन् होइन, तर हामीले चाहिँ कस्तो दृष्टिकोणले हेरिरहेका छौँ, कस्तो दृष्टिको क्षमता भएका व्यक्तिहरू तपाईँ र म हौ। आज आँखाले धोका दिएछ अथवा यो गरेको मैले यो कुराले धोका दिएछ भन्नुभन्दा अगाडि तपाईँको दृष्टिकोण असल हुनु राम्रो छ, आवश्यक छ। र थुप्रै उद्योग व्यवसायहरू जो चाहिँ एकदमै सफल छन् उनीहरू चाहिँ मानिसहरूलाई साथी बनाउन एकदमै खप्पिस हुन्छन् रे, एकदमै सिपालु हुन्छन् रे। उनीहरूको दृष्टिकोण कहाँसम्म पुगेको छ होइन, पछिको व्यवसायको दृष्टिकोण मानिसहरू सबैजनासँग घुलमिल गर्दा उनीहरूको एउटा व्यवसायको व्यापकता उनीहरूले त्यहाँनिर देखेका हुन्छन्। आज तपाईँ र मेरो दृष्टिकोण चाहिँ सर्ट छ अथवा लामो रेसको घोडा भन्छ नि, पछिसम्मको लागि देख्ने दृष्टिकोण छ। अहिलेलाई काम चलाउँ गरौँ न त, अहिले राखिदिउँ न त, यो व्यक्तिको ठाउँमा यसलाई रिप्लेस गरौँ अथवा यो व्यक्तिलाई यसरी गरिदिउँ, त्यो व्यक्तिलाई त्यहाँ पठाइदिउँ, उसको क्षमता उसको दान वरदान उसको खुबी कुन क्षेत्रमा छ के छ भन्ने कुरा हामी धेरै पटक बुझ्दैनौँ। तर हामीलाई समाधान गर्नु छ सर्ट पिरियडको लागि हामी एकदमै हताश पनि निर्णय लिन्छौँ र पछि गएर पछुताएका अवस्थाहरू पनि थुप्रै पटक आउन सक्छन्। त्यो कारणले गर्दा तपाईँ चाहिँ कस्तो व्यक्ति भन्दै हुनुहुन्छ त्यसरी साथी बनाउने साँच्चैको जिम्मा लिनु। साथी भन्ने कुरा त्यो कुनै पनि सम्बन्ध भन्ने कुरा सानो कुरा होइन, अगाडि बढ्नको लागि कसैलाई पनि नपर्खनुहोस्। मानिसहरूप्रति सकारात्मक सोचाइ राख्नुहोस्, उनीहरूलाई जान्नको लागि नेतृत्व गर्नुहोस्। तपाईँ समूहमा हुनुहुन्छ भने प्रत्येकलाई परिचय माग्नुहोस्, ढुक्काउनुहोस्, अरूले तपाईँको नाम सजिलै लिनेछन्। एउटा मानिसको दृष्टिकोणले गर्दा उसको व्यक्तित्व झल्किन्छ, ऊ व्यक्ति कस्तो हो भन्ने कुरा देखिन्छ।
दूरदृष्टि भएको व्यक्ति हो अथवा एकदमै नजिकको मात्र दृष्टि भएको अगाडिको पनि देख्दैन यो व्यक्ति, यहीँ गरिरहेको पनि देख्दैन, जति गर्दा पनि देख्दैन, अथवा भनौँ मैले भन्नुभन्दा अगाडि त्यो व्यक्तिले देख्छ बुझ्छ तपाईँ कुन चाहिँ खालको व्यक्ति हो। कसैलाई गरी सफाई दिइरहनु पर्ने, गरी भनिरहनु पर्ने, म यस्तो हो त्यस्तो हो तिमीले यो गर्नुपर्छ भनिरहनु पर्ने कसैलाई चाहिँ भन्ने नपर्ने व्यक्तिहरू छन्, किनकि दृष्टिकोणमा सुधार जो व्यक्तिले गरेको छ, दृष्टिकोणलाई असल जसले बनाएको छ त्यसले हरेकलाई असल प्रकारले देख्छ। परमेश्वरको दृष्टिमा सृष्टिका सबै कुराहरू असल छन्, आज मानिसको दृष्टिमा लिमिट कुराहरू मात्रै असल छन्। कतिवटा कुराहरू जुन कुरा परमेश्वरलाई मन नपर्ने पनि हुन सक्छ, जुन कुराहरूले परमेश्वरको महिमा नगर्न पनि सक्छ। आज तपाईँको मेरो दृष्टिमा चाहिँ त्यो कुरा असल देखिन सक्छ, आकर्षक देखिन सक्छ, लोभ्याउने खालको देखिन सक्छ, एकदमै आनन्द, एकदमै मनोरञ्जन, एकदमै भनिन्छ नि शान्ति, त्यसले हामीले देखेको देख्छौँ होला त्यो कुरामा, तर त्यो क्षणिक हुनसक्छ, त्यसले हामीलाई अनन्तसम्म नलैजान सक्छ। त्यस कारणले गर्दा आज हामी परमेश्वरको वचनको दृष्टि ल्याएरौं, परमेश्वरको वचनलाई पछ्याउँ, अध्ययन गरौं, मनन गरौं, अनि हामी भनौं कि प्रभु आज मेरो दृष्टि, आज मेरो परिवारको दृष्टि असल होस्, सुधारिएको होस्, मेरो अफिसमा, मेरो काम गर्ने ठाउँमा जसले असल निर्णयहरू लिनुहुन्छ, जसले जिम्मेवारीहरू वहन गरिरहनु भएको छ, उहाँहरूले चाहिँ असल दृष्टिकोणले हेर्न सक्नु भएको होस् भन्ने कुराहरूमा हामी प्रार्थना गरौँ। हामी प्रार्थना गर्छौँ कति पटक होइन, प्रभु तपाईँको दृष्टि मबाट नहटाउनुहोस्, मलाई तपाईँ हेरिरहनुहोस् भन्न खोजेको हुन्थ्यो त्यो होइन, किनकि परमेश्वरको दृष्टि असल छ र कुनै पनि कुराहरू छिपेको छैन। आज तपाईँ र मेरो दृष्टि चाहिँ असल छ कि छैन, परमेश्वरलाई मनपर्ने छ कि छैन, सुधारिनु पर्ने छ कि होइन, एकदमै मौज मजामा, एकदमै क्षणिक कुराहरूमा गइरहेको छ भने हामीले चाहिँ दृष्टिलाई परिवर्तन गर्नुपर्छ। र दृष्टि मानिसको जीवनमा महत्वपूर्ण कुरा छ भन्ने विषयमा आज मैले तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु, अब भने समयले पनि बिदा दिन लागिसकेको छ। म अन्तमा यही भन्न चाहन्छु, परमेश्वरको दृष्टिमा हामी छौँ र हाम्रो दृष्टिमा पनि परमेश्वर हुनुपर्छ, परमेश्वरको वचन हुनुपर्छ, परमेश्वरको आज्ञा हुनुपर्छ, परमेश्वरको प्रेम हुनुपर्छ, चाहे संसार उथल पुथल किन नहोस्, मानिसले तपाईँलाई जेसुकै भनन्, तर तपाईँ परमेश्वरको वचनमा चाहिँ असल हुनुपर्छ र तपाईँले असल कुराहरू देख्नको निम्ति, दृष्टि सुधारको निम्ति प्रार्थना पनि गर्नुपर्छ, आफ्नो लागि मात्र नभए अरूको लागि पनि। यस्तो भएको खण्डमा चाहिँ आज संसारमा भएका बेमेलका कुराहरू, दोषारोपणका कुराहरू, अरूलाई सच्याउँदा आफ्नो सबै लथालिङ्ग भएका कुराहरू सबै सुध्रिएर जान सक्छ। सबभन्दा पहिला तपाईँ र मैले परमेश्वरको वचन अनुसार आफ्नो दृष्टिलाई सुधार्ने प्रयास गरौं भन्दै अब पनि मैले कार्यक्रमबाट बिदा माग्नुपर्ने समय भएको छ र अर्को हप्ता यस्तै विषय लिएर म तपाईँहरूको बीचमा आउने वाचा गर्दै आज भने प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्ड्स सेभ.कमबाट म ज्ञानु बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। टाइम चेक। यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: प्रेमले जीवन बदल्छ, कार्यक्रम प्रेम र जीवन सुन्न भुल्नुहोस्। प्रत्येक सोमबार बिहान 7:30 देखि 8 बजेसम्म पास्टर रमेश गजमेरको साथमा।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
7: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
7: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
7: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
8: हेलो,
9: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
8: नमस्कार हजुर,
9: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
8: तपाईँलाई पनि टेलिफोन, मोबाइल, वाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिसा लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज, टेलिफोन आएको त छैन।
10: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्। नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटीपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
11: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
12: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
13: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
14: हेलो,
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
16: ल दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो, हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
16: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
15: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको पुस्तक 26 अध्यायको 17-30 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। आशा छ यहाँहरूले ध्यान लगाएर सुन्नुहुनेछ भनिकन म यसरी पाठ गर्नेछु। अब अखिमेरी रोटीको चाडको पहिलो दिन चेलाहरूले यीशु कहाँ आएर भने, तपाईँको निम्ति निस्तार चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं? उहाँले भन्नुभयो, शहरमा एकजना मानिस कहाँ जाओ र तिनलाई भन, गुरूज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ, म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार चाड मान्नेछु। तब यीशुको आदेश अनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार चाडको प्रबन्ध मिलाए। साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खाना बस्नुभयो। उहाँहरूले खाइराख्नु भएको बेला उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ। तब तिनीहरू साह्रै दुखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, प्रभु, के त्यो म हुँ? अनि उहाँले भन्नुभयो, जसले मसँग थालमा रोटी चोपेको छ त्यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखे बमोजिम जानेछ, तर धिकार त्यस मानिसलाई जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो। तब उहाँलाई पक्राइदिने यहुदाले सोध्यो, गुरूज्यू, के त्यो म हुँ? उहाँले त्यसलाई भन्नुभयो, तिमी आफैले भन्यो। तिनीहरूले भोज खाइराखेको बेला यीशुले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, लेऊ, खाओ, यो मेरो शरीर हो। तब कचौरा पनि लिएर धन्यवाद दिए। उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, तिमीहरू सबैले यसबाट पियो, किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। तर म तिमीहरूलाई भन्दछु कि दाहको यस फलबाट म तबसम्म पिउने छैन, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिन। एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर जानुभयो। आदरणीय श्रोता, यो खण्डमा हामी यीशुको मृत्यु धर्मशास्त्र अनुसार नै तोकिसकेको थियो भन्ने कुरा हामी स्पष्ट रूपमा बुझ्न सक्छौं। यीशुको मृत्यु धर्मशास्त्र अनुसार नै तोकेको थियो, यो पहिले नै यीशुको मृत्यु हुनै पर्छ भन्ने कुरा थियो। सारा मानव जातिको पापको प्रायश्चितको लागि यीशु ख्रीष्टको रगत बगाउनै पर्ने थियो र उहाँको रगतले धेरैको निम्ति पापको प्रायश्चित ल्याउँछ भन्ने कुरा यहाँ स्पष्ट बताउँछ। यीशुको मृत्यु सार्वजनिक मृत्यु साँच्चीकै मृत्यु हो भन्ने कुरा र यो मृत्यु नभइकन मानव जातिको पापको प्रायश्चित हुनै सक्दैन थियो भन्ने कुरा पहिलादेखि नै, उत्पत्तिभन्दा अगाडिदेखि नै, यो संसार सृष्टि गर्नुभन्दा अगाडि नै परमेश्वरले यो तोकिसक्नु भएको थियो। यस खण्डमा लेखकले यीशुको निम्ति निस्तार चाडको भोज खाने प्रबन्ध कहाँ गर्ने भन्ने बारेमा चेलाहरूले प्रश्न गरे। यीशुको निम्ति चाडको भोज खाने प्रबन्ध कहाँ गर्ने भन्ने बारेमा चेलाहरूले प्रश्न गरिसकेपछि यीशुले शहरमा एकजना मानिस कहाँ जाने आज्ञा दिनुभयो। तिनलाई यीशु प्रभुको क्रूसमा मर्ने दिन नजिक आएकोले निस्तार चाड मनाउनलाई घर दिनका लागि अनुरोध पनि गरेको छ र एक किसिमले आज्ञा नै गरिएको छ, त्यो घर चाहिन्छ मालिकको लागि भनेर चेलाहरूलाई अगाडि पठाउनु भएको कुरा पनि हामी यहाँ देख्छौ। र चेलाहरूले यीशुले भन्नुभए चाहिँ चेलाहरूले गरे र भोजको प्रबन्ध पनि मिलाए। साँझ भएपछि उहाँले चेलाहरूसँग खाना बस्नुभयो। खाना खाइरहनु भएको बेलामा यीशुले चेलाहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ। यीशु प्रभुको क्रूसमा जानलाई अथवा उहाँको मृत्युको लागि प्रक्रियामा जाँदाखेरि पक्राउनु पर्ने कुरा पनि महत्वपूर्ण नै थियो। त्यसै कारण यहाँ पक्रने कुरा समावेश भएको छ। प्रत्येक चेलाले दुखित भएर आफ्नो बारेमा सोध्न लागे कि कुन व्यक्तिले कि मैले भन्ने प्रश्न उनीहरूले गर्न लागे। यीशु प्रभुले तिनीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ भनिसकेपछि अथवा भनिसक्नु भएपछि यहाँ चेलाहरूको मनमा एउटा ठूलो आँधी बेरी आएको हामी देख्छौ। कसले धोका दिन्छ, कसले पक्राइदिन्छ, हामीहरू मध्ये को होला त्यो भन्ने कुरा चेलाहरूको बीचमा खुल्दुली मचियो। यीशुले यहुदा इस्करियोतले पक्राइदिनेछ भन्ने सत्यता बताइदिनु भयो र यीशुले इस्करियोतलाई हिकार्नु पनि भयो। नजन्मेको भए पनि हुने थियो भन्ने कुरा यीशु प्रभुले भन्नुभयो। मानिसको पुत्र त धर्मशास्त्र अनुसार नै मृत्युमा जानै पर्थ्यो, तर यहुदा इस्करियोतको लागि साह्रै नराम्रो भन्नुभएको थियो। त्यो मानिस त नजन्मेको भए असल हुने थियो भन्नुभयो। यीशुले निस्तार चाडको समयमा रोटी भाँचेर आफ्नो चेलाहरूलाई उहाँले उहाँको शरीर हो भनेर दिनुभयो र यीशु प्रभुले जब रोटी भाँच्नुभयो आफ्नो चेलाहरूलाई बाँडिदिनुभयो, त्यसमा उहाँले यो रोटी चाहिँ उहाँको शरीरको सम्झनामा उहाँले यो रोटी भाँचेर आफ्ना चेलाहरूलाई दिनुभयो। यसको अर्थ यीशु साँच्चै नै उहाँको मृत्यु, साँचो मृत्यु, पक्का मृत्यु र मानव जातिको लागि मृत्यु, एकजना व्यक्तिको मृत्युको आवश्यकता थियो। पापको ज्याला मृत्यु हो भनेर बाइबल धर्मशास्त्रले स्पष्ट बताउँछ। रोमी 6:23 पापको ज्याला मृत्यु हो भनिएको छ र मृत्यु चाहिँ अब सबै मानिसहरूले मृत्यु भोग्नै पर्ने भएको छ र बाइबलले यसरी भन्दछ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। पाप नगर्ने कोही पनि छैन। सारा विश्वको मानव जातिले आज झन्नै 8 अरब भन्दा बढी मानिसहरू यो पृथ्वीमा छन् र त्योभन्दा अगाडि कैयौं मानिसहरूले आफ्नो जीवनयात्रा पूरा गरिसकेका छन्। यी मानिसहरू सबै पापी हुन् भनेर बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताएको हामी पाउँछौ। रोमी 3:23 सबैले पाप गरेका छन् भनेछ। यो मानिसले भनेको होइन, यो कुनै मानिसले सोचेर भनेको होइन, यो त बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताएको कुरा हो। यो विश्वास गर्नुहोस् या नगर्नुहोस्, यो धर्मशास्त्रले भनेको कुरा है। यदि यहाँहरूको बीचमा आज आफैलाई पापी हो भन्ने कुरा थाहा पाउनु भएको छैन भने एकपटक सोच्नु होला, एकपटक विचार गर्नु होला, पाप कति अथवा सबैले पाप गरेका छन् भन्ने कुरालाई एकपटक विचार पुर्याउन सक्नुहुन्छ। र रोमी 3:23 बताउँछ सबैले पाप गरेका छन्। र रोमी 3:23 पापको ज्याला मृत्यु हो भनिएको छ। त्यसकारणले मृत्यु, पापको ज्याला मृत्यु भएकोले अब मृत्यु खोजिराखेको छ। सबैले पाप गरेकोले सबै मृत्युमा गएका छन् अथवा मृत्युको भागीदार भएका छन्, दण्डको योग्य भएका छन्। अनि त्यो दण्ड चाहिँ मृत्यु नै हो र दुईवटा मृत्यु मानिसहरूले सामना गर्नु परेको छ। जब ऊ जन्मिन्छ, आमाको गर्भमा ऊ जन्मिन्छ, अनि जन्मिन आमाको गर्भबाट ऊ जन्मिन्छ, जन्मिना साथ उसको जीवनमा दुईवटा मृत्यु लिएर ऊ आएको हुन्छ, एउटा शारीरिक मृत्यु, एउटा आत्मिक मृत्यु। पापले गर्दा, पापको असरले दुईवटा मृत्यु मानव जीवनमा प्रवेश भयो, शरीरको पनि मृत्यु, आत्माको पनि मृत्यु। आत्माको मृत्यु अनन्त मृत्यु हो, कहिले पनि टुङ्गिँदैन, कहिले पनि अन्त हुँदैन। तर यो शरीर चाहिँ मरणशील शरीर भयो, जुन शरीर कहिले नमर्ने शरीर थियो भने अब मरणशील शरीर भयो पापको असर। आदरणीय श्रोता, पापले गर्दा आज मानव जीवनमा यी सबै पीड़ा, यी सबै मृत्यु, दुईवटा मृत्यु मानिसहरूले सहनु पर्दछ, सामना गर्नु पर्दछ, चाहेर होस् नचाहेर होस्, शरीरको मृत्यु र आत्माको मृत्यु। तर यीशु प्रभुको मृत्युको अर्थ उहाँले रोटी भाँचेर दिनुभयो, यो मेरो शरीरको सम्झनामा गर भन्नुभयो। अनि यो शरीरको सम्झना भनेको यीशुको शरीर चाहिँ अब पूर्ण रूपमा मृत्यु भोग्न गइराखेको छ र यीशुको त्यो मृत्यु धर्मशास्त्र अनुसार नै उहाँ मर्न नै पर्ने थियो भनेर स्पष्ट बताउँछ। यो कसैले यीशुलाई जबरजस्ती पक्रेर लगेर मारेर भन्ने कुरा आउँदैन। यीशु प्रभुलाई चाहिँ धर्मशास्त्र अनुसार नै यीशु ख्रिस्टलाई पक्राइदिनेछ र शासकहरूको हातमा सुम्पिनेछ र अन्तिममा उहाँलाई मृत्यु दण्ड दिइनेछ। यो कुरा पहिलादेखि नै योजनाबद्ध रूपमा भएकोले यीशुको मृत्यु सारा विश्वका मानव जातिको, अनगिन्ती मानिसहरूको मृत्युको सट्टामा उहाँको एउटै शरीर सारा विश्वमा एकै पटक सधैँभरिको लागि उहाँ कलवरी क्रुसमा उहाँ मर्नुभयो। उहाँको मृत्युले सारा विश्वको मानिसहरूलाई उद्धार र मुक्ति ल्यायो। अब यीशु ख्रिस्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरूले पाप क्षमा पाउँछ। उसले गरेका जानेर नजानेर आमाको गर्भमा रस्दाखेरि नै ऊ पाप स्वभावमा सृष्टि भएको हुनाले ऊ दुईवटा मृत्युको भागीदार भएर आउने भएकोले अब यो मृत्युको सामना गर्नु पर्दैन। यीशुलाई विश्वास गरिसकेपछि सबैभन्दा पहिला चाहिँ पापको क्षमा हुनेछ, पापको प्रायश्चितको लागि उहाँले बगाउनु भएको रगतले सबै पापलाई धोएर शुद्ध पवित्र र हिउँ जस्तै सेतो सेतो बनाउनुहुनेछ। र यही हो आज येशूलाई विश्वास किन गर्ने भन्ने प्रश्न आउँदाखेरि हाम्रो उत्तर चाहिँ यही हो कि उहाँलाई विश्वास गर्नुको कारण सबैभन्दा पहिला हामीले गरेका पाप, हामीलाई लागेको दोष, पापको ज्याला मृत्यु जो मानव जातिले सामना गरिरहेका छन् त्यो मृत्युबाट विजय पाउनका लागि आज येशूलाई विश्वास गर्नुपर्छ। येशूलाई विश्वास गर्ने कारणहरू मध्ये यो चाहिँ अति नै महत्वपूर्ण छ। पापबाट छुटकारा पाउने, पापबाट क्षमा पाएर स्वर्गीय नागरिक हक भएर परमेश्वरको सन्तान भएर बस्नलाई, अनन्त जीवन प्राप्त गर्नलाई आज येशु कहाँ बाहेक अरू कहीँ पनि समाधान छैन। पापको प्रायश्चितको लागि येशुले आफ्नो रगत बगाउनु भएकोले त्यो रोटीले उहाँको शरीरको सम्झनामा, विशेष गरेर रोटीले उहाँको शरीर, मृत्यु भएको शरीरको सम्झनामा यो रोटी उहाँले बाँड्नुभएको हो भने, र त्यसपछि रगतले, उहाँले बगाउनु भएको रगतले चाहिँ मानव जातिको पापको प्रायश्चित गर्नेछ, र अनगिन्ती मानिसहरूको पापको प्रायश्चितको लागि उहाँले रगत बगाउनु भएको हो भनेर उहाँले कचौराबाट पिउनलाई पनि दिनुभयो। यो रात्रि भोज जो प्रभु भोज पनि भनिन्छ, यीशु ख्रीष्टसँगै भोज खाने कुरा यहाँ सम्बन्धित छ। उहाँले आफूलाई मृत्युमा जानुभन्दा अगाडि यो सबै कुरा उहाँले भविष्यवाणीको रूपमा भन्नुभएको थियो, र रोटी खाँदै गर्दा उहाँले यो कचौरा बाँड्दै गर्नुहुँदाखेरि उहाँले आफ्नो मृत्युको बारेमा स्पष्ट पार्नुभएको देखिन्छ। आदरणीय श्रोता, यहाँ लेखकले भनेका कुरालाई हामी हेर्छौं। यहाँ मानव जातिको पापको प्रायश्चितको लागि यीशुको मृत्युको आवश्यकता छ भन्ने सत्यतालाई बताएका छन्। रात्रि भोजको समयमा उहाँले आफ्नो चेलाहरूको बीचमा रोटी दिँदै गर्नुहुँदाखेरि रोटीले चाहिँ आफ्नो शरीर मानव जातिको लागि बलिदान हुनुपर्ने बताएका छन् भने, कचौराले मानव जातिको पापको प्रायश्चितको लागि उहाँले बगाउनु भएको रगतले बताएका छन्। यसरी मानव जातिको उद्धार र मुक्तिको लागि यो रोटी र कचौराले यीशुको मृत्युको आवश्यकताको बारेमा बुझ्न सकिन्छ। आदरणीय श्रोता, मानव जातिको उद्धार मुक्तिको लागि अब एउटै आशा येशूमाथिको विश्वासमा भर परेको छ। कसैले येशूलाई विश्वास गर्छ भने उसको पाप क्षमा हुन्छ र उसले उद्धार र मुक्ति प्राप्त गर्न सक्छ। आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस्, उद्धार र मुक्ति प्राप्त गर्नुहोस्। मैले पनि येशू ख्रीष्टलाई विश्वास गरेको झन्नै 50 वर्ष लगभग पुग्न लाग्यो, र यो समय अवधिमा मैले येशू ख्रीष्टलाई विश्वास गरेर मेरो जीवनमा अनन्त जीवनको लागि म ढुक्क भएको छु। यहाँहरूको बीचमा पनि आज बाइबल धर्मशास्त्रले सबैले पाप गरेका छन् भनिसकेपछि हामी सबै पापी भएकोले, पापको ज्याला मृत्यु हो भनेर भनिएकोले, तर परमेश्वरको सित्तैको वरदान अनुग्रह चाहिँ यही हो, यीशु ख्रीष्टमा आनन्द जीवन हो। त्यसकारण यो समय हजुरहरूको लागि हो, र यदि यहाँहरूले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन र आफू पापी हो भनेर अहिलेसम्म महसुस गर्नुभएको छैन र पापको ज्याला मृत्यु हो भनेर पनि यहाँहरूलाई अझै थाहा छैन भने, आजको प्रवचनलाई यहाँहरूले सुन्दै गर्नुहुँदा यो सबै कुरा स्पष्ट भएको छ। यदि यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि कतिवटा कुराहरूमा जिज्ञासा छ, यदि यसलाई अझै बुझ्ने कोशिस गर्नुहुन्छ र यसमा यहाँहरूले चाहना गर्नुहुन्छ भने नजिकैको मण्डली चर्चमा गएर यहाँहरूले सम्बन्धित यीशुलाई विश्वास गर्ने व्यक्तिहरूसँग बसेर अझ बढी यसको बारेमा जानकार लिन सक्नुहुन्छ, अझै धेरै कुराहरू बुझ्न सक्नुहुनेछ। यति भन्दै आजको प्रवचन सेवालाई यतिमै राख्दै, यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउनेछु। यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
9: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
8: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
9: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
8: अधिक जानकारीका लागि
9: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
10: पुग्ने छौ हामी।

0: जय मसीह। म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz घडी रेडियो तरंग काठमाडौँ र 105.6 MHz घडी रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। प्रिय श्रोता, यो कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलको तपाईँ हाम्रो जीवनमा कस्तो भूमिका रहेको छ र बाइबल धर्मशास्त्रलाई हामीले हाम्रो जीवनमा अवलम्बन गर्दा कतिको सान्दर्भिक छ भन्ने विषयमा हामी चर्चा परिचर्चा गर्ने गर्दछौ। र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको बाइबलको विरुद्धमा बाइबल विरोधीहरूले फैलाएको नकारात्मक भ्रम र नकारात्मक कुराहरूलाई हामीले तोड्नु र चिर्नु रहेको छ। वास्तवमा बाइबल धर्मशास्त्रले तपाईँ हाम्रो जीवनलाई ईश्वरीय पवित्रतातर्फ डोर्याउने काम गर्दछ। त्यसैले पवित्र धर्मशास्त्र बाइबल हरेक मानिस जातिको मानिसको जीवनलाई उहाँको सत्यता र उहाँको पवित्रतामा डोर्याउनु पर्ने भएको कारणले गर्दा आज बाइबल धर्मशास्त्र हरेक भाषा लिपि र वर्णहरूमा उल्लेख भएको अथवा लेखिएको हामी पाउँदछौ। तादृश श्रोता, पवित्र धर्मशास्त्र बाइबल सबै संस्कृतिहरूको माझमा अहिले प्रत्येक भाषा भाषीहरूको माझमा उल्था भएर हरेक मानिसको हातमा पुग्नुको रहस्य पनि सम्भवत यही नै हो। यसर्थ प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबल फेरि यसको लेखन शैली यति सरल र स्पष्ट छ, एउटा सामान्य लेखपढ गर्न सक्ने मानिसले पनि एक या दुई चोटी पढिसकेपछि उसले पूर्ण रूपले बाइबलका कुराहरूलाई बुझिहाल्दछ। हो, कति कुराहरू हामीले हेर्ने हो भने सांकेतिक रूपमा अथवा विभिन्न एउटा दृष्टान्तको रूपमा यहाँ सन्देशहरू दिइएको छ, तर यी सन्देशहरू ती दृष्टान्तहरू त्यति कठिन पनि छैन, तर यसलाई एउटा मनमा अलिकति तृष्णा सिकिलिने तृष्णा लिएर सकारात्मक सोचका साथ परमेश्वर प्रति थोरै भए पनि भक्ति राखेर बुझ्न चाहने हृदयको साथ जो कोहीले पढ्दछ भने बाइबल धर्मशास्त्र बुझ्नको लागि यति कठिन छैन, किनकि बाइबल धर्मशास्त्रमा लेखिएका प्रत्येक शब्दहरू तपाईँ हाम्रो आत्मासँग आत्माको भाषासँग ठ्याक्कै मिल्दो जुल्दो गरी लेखिएको छ। अझै भन्नुपर्दा तपाईँ हाम्रो आत्माले के चाहेको छ, तपाईँ हाम्रो अन्तर आत्माले के कुराको खोजी गरेको छ र बाइबल धर्मशास्त्र त्यही अन्तर आत्माको आवाजसँग ठ्याक्कै मिल्ने गरी लेखिएको छ। प्रिय श्रोता, जसले आत्मिक कुराहरूलाई वास्ता गर्दैन, जसले भौतिक कुराहरूको मात्रै उसले अस्तित्वलाई मानिलिन्छ, त्यस्ता व्यक्तिहरूले बाइबल धर्मशास्त्रमा लेखिएको आत्माको भाषा बुझ्न सक्दैन र त्यस्ता व्यक्तिहरूको लागि बाइबल एउटा रूढिवादी अन्धविश्वासले भरिएको पुस्तक वा वाह्यत मूर्खताले भरिएको पुस्तक भनेर उनीहरूले भन्न सक्दछन्। यी त्यस्ता व्यक्तिहरू हुन् जसले बाइबललाई अन्धविश्वास भन्दछन् वा एक प्रकारको दिग्भ्रमित गर्ने कुरा लेखिएको भनेर भन्दछन्। ती व्यक्ति यस्ता व्यक्ति हुन् जसको आत्मिक जीवन नै छैन, अथवा अझै भन्नुपर्दा ती व्यक्तिभित्र आत्मा छँदै छैन। यदि आत्मा छ भने पनि पूर्ण रूपले उनीहरूको आत्मिक कान र आत्मिक आँखा अन्धा पारिएको अर्थात् देख्न नसकिने पारेको छ भनेर हामी थाहा गर्न सक्दछौ। त मानिसको आत्मिक आँखा र आत्मिक कानलाई कसले अन्धा पार्दछ अथवा कसले देख्न नसक्ने पार्दछ त भनेर भन्दै पर्दा सबैभन्दा पहिले मानिसको जब हेड नलेज अर्थात दिमागी ज्ञान बढ्न जान्छ त मान्छेले आफूले आफूलाई अब म ईश्वर तुल्य भए अब म सृष्टिकर्ता ईश्वरलाई च्यालेन्ज गर्न सक्छु भन्ने प्रकारको घमण्डी मानसिकता बोकेको कारण उनीहरूको आत्मिक आँखा
बन्द हुन पुग्दछ र तिनीहरूले बाइबलको भाषालाई विशुद्ध रूपले बुझ्न सक्दैनन् र बाइबलको भाषा त्यस्ता व्यक्तिहरूको लागि मूर्खता हो। आदरणीय श्रोता, ती व्यक्ति जो टाउको हेड नलेजमा विश्वास गर्दछ, साँच्चै भनौँ भने उसले जति पनि जीवनभर विभिन्न अध्ययन अनुसन्धान गरेर सिक्दछ, त्यो सम्पूर्ण विश्व ब्रह्माण्डका ज्ञानहरू मध्ये 10 लाख अंशको एक अंश पनि सिकेको हुँदैन। आदरणीय श्रोता, अनि यति सानो अल्प ज्ञानमा मानिसले आफूलाई विद्वान भन्ने ठान्दछ। अझै अचम्म लाग्दो कुरो त के छ भने, मानिस जातिले अहिले वैज्ञानिक बनेर विभिन्न कुराहरू इनोभेसनतिर अर्थात् आविष्कारतिर लागेको छ र उनीहरूको आविष्कार भनेको यही सृष्टिकर्ता परमेश्वरले सृष्टि गरिदिएको पृथ्वीभित्रका कुराहरूलाई सही र सटीक तरिकाले मानिस जातिको जीवन शैलीमा प्रयोग गर्न मिल्ने तरिकाले ती कुराहरूलाई एरेन्ज गर्दछन् अर्थात् व्यवस्थापन गर्दछन् र यसरी व्यवस्थापन गरिसकेपछि उनीहरूबाट एउटा उपयोगी यन्त्र उपकरण वा सिद्धान्त उनीहरूले प्रतिपादन गर्न सफल हुन्छन् र जुन मानिसको जीवन उपयोगी हुन्छ र यति कुरा आविष्कार गरिसकेपछि त्यो व्यक्तिले आफूले आफूलाई अब म ईश्वर तुल्य भए भनेर उसले विचार गर्ने गर्दछ र यही कारण हो कि मानिसको आत्मिक आँखा बन्द हुनु। जस्तो उदाहरणको लागि हामीले तपाईँ र मैले चढ्ने साइकिल, मोटरसाइकिल, मोबाइल फोन, पक्कै पनि यो सबै कुराहरू वैज्ञानिकहरूले धेरै लामो अध्ययन अनुसन्धान पछि इनोभेसन गरेका कुरा हुन् अथवा सिद्धान्त बनाएर त्यसलाई प्रयोगमा ल्याएर आविष्कार गरेका कुराहरू हुन्। तर याद गर्नुहोस्, त्यो आविष्कार गर्नको लागि चाहिने मटेरियल अर्थात कच्चा पदार्थहरू ती कहाँबाट आएका हुन्? यी सबै पृथ्वीको गर्भभित्र लुकेर बसेका विभिन्न तत्त्वहरूबाट आएका हुन्। तपाईँ मोटरसाइकलको कुरा गर्नुहुन्छ, मोटरसाइकलको इन्जिन बनाउनका लागि आवश्यक पर्ने किट र त्यसै गरेर फलामहरू, च्यासिस बनाउन प्रयोग गरिने फलाम अनि पोलिकार्बोनेटका पाताहरू जति पनि छन् यी सब धरती मुनिबाट उत्खनन गरेर निकालिएपछि त्यो बन्न सफल भएको हो। यसको अर्थ यो होइन कि वैज्ञानिकले आफूले आफूलाई ईश्वरको दर्जामा तब राख्न सक्छन् जब उनीहरूले आउट अफ नथिङबाट समथिङ बनाउन सक्छन् अर्थात् केही नभएको कुराबाट उनीहरूले केही कुरा बनाउन सक्छन्। यदि उनीहरूले आविष्कार गर्दछन् भने यस पृथ्वीमा प्रयोग अथवा यस पृथ्वीमा भएका उपलब्ध स्रोत र साधनहरूको प्रयोग नगरिकन शून्यताबाट उनीहरूले त्यसलाई आविष्कार गर्न सकेको भए केही हदसम्म उनीहरूलाई ईश्वरीय दर्जामा राख्न पनि सकिन्थ्यो। आदरणीय श्रोता, जति पनि हाम्रो आजको दिन औषधि विज्ञान, जीव विज्ञान, रसायन शास्त्र, भौतिक शास्त्र, मनोविज्ञानको शास्त्र आदि जति पनि कुराहरू प्रतिपादन भए यी सबै यसै पृथ्वीमा अगाडिदेखि नै अस्तित्वमा भएका कुराहरूलाई बाहिर स्रोत र साधनहरूको प्रयोग नगरिकन शून्यताबाट उनीहरूले त्यसलाई आविष्कार गर्न सकेको भए केही हदसम्म उनीहरूलाई ईश्वरीय दर्जामा

ल्याउन मात्रै वैज्ञानिकहरूले सहजीकरण गरेका हुन्। तर उनीहरूले यसरी बाहिर यी कुराहरू ल्याए भन्दैमा उनीहरू हामी मानिसको नजरमा उनीहरूले धेरै मेहनत गरे, परिश्रम गरे, अध्ययन गरे र आविष्कार गरे र उनीहरू ज्ञानी मानिस भनेर उनीहरूलाई हामीले सम्मान दिनु आफ्नो ठाउँमा ठिक छ। तर उनीहरूले पत्ता लगाएको सिद्धान्त र ज्ञानलाई हाम्रो टाउकोमा हेड नलेजको रूपमा राखेर उनीहरूलाई नै ईश्वरको रूपमा मान्नु वा सृष्टिकर्ता परमेश्वरको अस्तित्वलाई इन्कार गर्नु यो मानिस जातिको मूर्खता हो। त्यसकारणले आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलले हजुर आत्माको भाषा बोल्दछ र आत्माको भाषा बुझ्नको लागि हाम्रो आत्मिक आँखा र आत्मिक कानहरू खोल्नु पर्दछ र ती आत्मिक आँखा र आत्मिक कानहरू खोल्न तब सक्दछौ जब हामीले हाम्रा दिमागी नलेजहरूलाई हेड नलेजहरूलाई हामीले इग्नोर गर्दछौ। हजुर, पूर्ण रूपले हामीले हाम्रो आत्मालाई हाम्रा हेड नलेज चाहिँ बाहिर राखेर आफ्नो आत्मा केन्द्रित गरेर जब हामी बाइबल पढ्न थाल्दछौ त्यसपछि सृष्टिकर्ता परमेश्वरलाई हामी देख्न र बुझ्न सक्दछौ। हजुर, र आज सृष्टिकर्ता परमेश्वर पनि के चाहनुहुन्छ त? आज सृष्टिकर्ता परमेश्वर पनि यही चाहनुहुन्छ कि हरेक सृष्टिका सबै मानिस जातिले उहाँको वचन पढोस् र उहाँको बारेमा जानोस् भन्ने उद्देश्य नै सृष्टिकर्ता परमेश्वरको हो। आदरणीय श्रोता, यस कारणले गर्दा हामीले बाइबल धर्मशास्त्रलाई सबैले अध्ययन गर्नु पर्दछ। त श्रोता, फेरि पनि आज म तपाईँको बीचमा अलिकति प्रसंग बदल्न चाहे। त्यो प्रसंग के हो भन्दा हाम्रो संसारमा भएका जति पनि नीति नियमहरू, जति पनि लिखित धार्मिक दस्तावेजहरू भन्न चाहे अथवा धर्मशास्त्रका ज्ञान र गुणका कुराहरू जति पनि छन्, यी सबै कुराहरूको जग वा बेसिस भनेको चाहिँ सृष्टिकर्ता परमेश्वरको 10 आज्ञामा आधारित भएर नै बनेको हामी पाउँदछौ। र यो कुराहरूलाई अध्ययन गर्नको लागि पनि यदि तपाईँ अध्ययन गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ र यी कुराहरूलाई बुझ्नको लागि हामीले सूक्ष्म रूपले ती धर्मशास्त्रहरूलाई केलाउनै पर्ने हुन्छ। आदरणीय श्रोता, जब हामीले ती धर्मशास्त्रमा लेखिएका गुणका कुराहरू, नैतिकताका कुराहरू जति पनि छन् ती कुराहरूलाई हामीले सूक्ष्म अध्ययन गर्दै गर्दै गर्दै हामी गयौं भने अन्तमा गएर त्यो सृष्टिकर्ता परमेश्वरले दिनुभएको 10 आज्ञामा आएर त्यसको जरो टुङ्गिन्छ। श्रोता हजुर, सृष्टिकर्ता परमेश्वरले दिनुभएको 10 आज्ञाको शिलापाटी नै संसारमा सबैभन्दा पहिलो लिखित धर्मशास्त्र हो भन्दा यसलाई गल्ती हुँदैन। किनभने त्यतिखेर जतिखेर सृष्टिकर्ता परमेश्वर सिनाई पर्वतमा मोसासँग बोल्दै हुनुहुन्थ्यो त्यतिखेर लेख्नको लागि ढुङ्गाका टुक्राहरू, ओडारमा भएका यी विभिन्न कुराहरूलाई प्रयोग गरिन्थ्यो। त्यतिखेर कागज, कलम र मसी जस्ता कुराहरू आविष्कार भएको थिएन। न त त्यतिखेर आजको जस्तो विभिन्न क्षमताका टेप रेकर्डरहरू या क्यामेरा नै आविष्कार भएका थिए। आदरणीय श्रोता, यस कारणले गर्दा सृष्टिकर्ता परमेश्वरले आफ्नो आज्ञा चाहिँ ढुङ्गामा लेखेर दिनुभएको हामी पाउँदछौ र जसलाई उल्लेख गरिएको छ प्रस्थानको पुस्तक 20:3-17। हजुर, र हामी हरेक एपिसोडहरूमा हामीले यो 10 आज्ञालाई दोहोर्याउने गर्दछौ किनभने यो नै हाम्रो कार्यक्रमको मुख्य थिम हो र हामीले यदि 10 आज्ञालाई पालन गर्दछौ भने हामी जुनसुकै धर्म, संस्कृति, सम्प्रदायको भए तापनि सृष्टिकर्ता परमेश्वरको अगाडि हामीले फेवर अर्थात उहाँको दया प्राप्त गर्न सक्दछौ। तादनि श्रोता, हामी अरू धर्मशास्त्रमा हेर्ने भने यही 10 आज्ञालाई विभिन्न कथा र उपन्यासहरूद्वारा घुमाई फिराइकन यही एउटा कुरालाई विभिन्न दृष्टान्तहरू दिइकन सिकाउने गरेको हामी पाउँदछौ। तर बाइबल धर्मशास्त्रमा यो 10 आज्ञाहरू सिधै स्पष्ट रूपले लेखिएको छ जुन तपाईँ हाम्रो निम्ति अत्यन्तै उपयोगी रहेको छ। त श्रोताउनुहोस्, यो 10 आज्ञा म तपाईँको निम्ति वाचन गरेर सुनाउन गइरहेको छु। लेखिएको छ, म बाहेक अरू कुनै देवताहरू, देवीहरू नमान्नु। दोस्रो, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु। माथि आकाश,

तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु नन्युरिनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परम प्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूको सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परम प्रभुले निरअपराध ठहराउनु हुने छैन। सबातको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर सातौं दिन परम प्रभु तिमीहरूका परमेश्वरको निम्ति विश्राम अर्थात सबातको दिन हो, र त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्ना छोराले, न छोरीले, न कमारा कमारीले, न गाईवस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्, किनकि छ दिनमा परम प्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भएको हो, तर सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो। यसकारण परम प्रभुले सबात दिनलाई आशिष दिनुभएको र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परम प्रभुले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। आदरणीय श्रोता, यी कुराहरू सृष्टिकर्ता परमेश्वरले आफ्नो 10 आज्ञामा दिनुभएको छ। जुन 10 आज्ञा पालन गर्नलाई सजिलो छ र यसको लागि हामीले कथित धर्मान्तरण गर्नु आवश्यक पनि छैन, तर हामी जुनसुकै सम्प्रदायमा रहेर पनि आफ्नो आस्था र विश्वासमा रहेर पनि यदि हामीलाई यसलाई पालन गर्दछौ भने हाम्रो समाज शिष्ट सभ्य र समुन्नत र शान्त बन्न सक्दछ। र हामीले बारम्बार भन्दै आइरहेको कुरो हो, जुन अटल सत्य पनि हो, र आज संसारमा विभिन्न प्रकारका देश देश बीचको लडाई, जाति जाति बीचको हिंसा, द्वन्द यस्ता कुराहरू हुनुको पछाडि यही 10 आज्ञालाई मानिसले शिरोपण नगरेको कारण वा लत्याएको कारण आज मानिसहरू एकटा मानिस अर्को मानिसको रगतको प्यासी भइरहेको हामी पाउँदछौ। आदरणीय श्रोता, संसारमा मानिस मानिस बीचको प्रेम सद्भाव, ईश्वर र मानिस बीचको प्रेम र सद्भाव जस्ता कुरा हराएको छ। ईश्वरको डर मान्नु, परमेश्वरको भय मान्ने कुराहरू डराएको कारण आज विभिन्न प्रकारका जातीय तथा धार्मिक हिंसाहरू भड्किरहेको छ भने राष्ट्र राष्ट्र बीच लडाई र झै झगडा भइरहेको छ, जसमा हजारौं लाखौंको संख्यामा एउटा कुनै पनि गुना नगरेका निर्दोष बेगुना मानिसहरू मारिरहेको छन्। आदरणीय श्रोता, यो किन भइरहेको छ? किनभने मान्छे जातिले सृष्टिकर्ता परमेश्वरको 10 आज्ञालाई लत्याएको कारण आज संसारमा ठूलो विपत्ति ल्याइरहेको छ। जब मानिसले सृष्टिकर्ता परमेश्वरको 10 आज्ञालाई लत्यायो, ऊ व्यभिचारी भयो, र आज बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ़िरहेका छन्। मानिसहरू क्रोधी भयो, दयारहित भयो, यसकारणले गर्दा थोरै सानो कुरामा हत्या गर्न तम्सिरहेका छन्, रक्तपात गर्न तयारी भइरहेका छन्। त्यति मात्रै नभएर सानो भन्दा सानो रकम र सानो भन्दा सानो कुराको निम्ति एउटा मानिसले अर्को मानिसको ज्यान लिइरहेको छ। यसै गरी विभिन्न प्रकारका लोभ र लालचको कारण मानिस चोरी गर्नतर्फ लागिरहेको छ। आफू ठूलो हुने र आफू मात्रै राम्रो हुने धुनमा लागेर मानिसले अरूलाई गिराउनको लागि विभिन्न प्रकारका झुटा षड्यन्त्र जाल र प्रपञ्चहरू रचिरहेका छन्। मानिसको ज्ञान बुद्धि अर्थात मैले अघि नै भने दिमागी ज्ञान बुद्धि बढेको कारण आफूलाई जन्म दिने आमा बाबुको आदर गर्न
छोडेका छन् र यही कारण हो कि सर्वशक्तिमान परमेश्वरको 10 आज्ञा मानिसको बीचमा रहेन। त्यो कारण समाज अहिले विश्व अहिले रक्तपातपूर्ण भइरहेको छ। आदरणीय श्रोता, यसबाट हामी के थाहा गर्न सक्छौ भने के तपाईँ शान्ति प्रिय मानिस हुनुहुन्छ? के तपाईँ शान्त बनेर बस्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँले म तपाईँलाई भन्दिन कि जो यो ख्रिस्ट विरोधी शक्तिमा रहेका मानिसहरूले भन्ने गर्छन् कथित धर्मान्तरण त्यो गर्नुहोस् भन्दिन। तपाईँ आफ्नो आस्थामा रहेर शान्त जीवन जिउन चाहनुहुन्छ भने बाइबलमा उल्लेख गरिएको 10 आज्ञालाई शिरोधार्य गर्नुहोस्। तपाईँले मात्रै होइन, तपाईँको परिवार, तपाईँको समाज, तपाईँको वरपरका छिमेकीलाई पनि हामी यो सिद्धान्तमा अब हाम्रो समाजलाई अगाडि बढाउ भनेर 10 आज्ञालाई सृष्टिकर्ता परमेश्वरले दिनुभएको 10 आज्ञालाई हामीले प्रचार गरेर त्यो अनुसार मानिसहरूलाई तालिम दिन थालौ अनि सारा पृथ्वीभरि अशान्त र रक्तपात भइरहँदा तपाईँको परिवार र तपाईँको समुदायमा ईश्वरीय शान्तिले बास गरिरहेको हुन्छ, त्यहाँ तपाईँले कथित धर्मान्तरण गरिराख्नु पर्दैन श्रोता। त्यो ठाउँमा समृद्धिले बास गरिरहेको हुन्छ र तपाईँ सुखी र समुन्नत भएर समुन्नति पूर्ण रूपले जीवन यापन गर्न पाउनुहुनेछ र संसारमा जतिसुकै ठूलो द्वन्द लडाई झै झगडा जस्ता कुराहरू आए तापनि तपाईँको समुदाय र तपाईँको परिवारमा चाहिँ खुसियाली र शान्तिपनले बास गरिरहेको हुन्छ र तपाईँलाई पृथ्वीको एउटा कुनामा एउटा सभ्य र एउटा शान्त जातिको रूपमा तपाईँले आफूले आफूलाई स्थापित गर्न सक्नुहुन्छ। अतर्ने श्रोता, यस कारणले गर्दा यो 10 आज्ञालाई तपाईँले पालन गरेर हेर्नुपर्छ। प्रिय श्रोता, आज थुप्रै यस्ता अभियन्ता भनाउँदाहरूले यी कुराहरूको विरोध गर्न सक्छन् किनभने तपाईँसँग तपाईँ एउटा शान्त र समुन्नत भएर बसेको देख्न चाहँदैनन् ती अभियन्ता भनाउँदा बुवासाहरूको नजरमा। ती अभियन्ता भनाउँदा बुवासाहरूको यदि तपाईँ ईश्वरको 10 आज्ञालाई पालन गरेर बस्नुहुन्छ भने उनीहरूको गरी खाने खेती गरी खाने एउटा माध्यम टुट्दछ। तपाईँको जीवनमा तपाईँको परिवारमा शान्ति खुसियाली आयो भने यी अभियन्ता भनौदाहरूको नेत्र जल्दछ किनभने यिनीहरूले आफ्नो एउटा दुनो सोझ्याएर खाने बाटो सदाको लागि बन्द हुन्छ। यसकारणले कोही पनि मानिस शान्त सभ्य भएर बस्न सकोस् भन्ने उनीहरू चाहँदैनन्। यसकारणले गर्दा ती गल्लीका कुकुरहरू चाहिँ भुक्ने गर्दछन् र समाजमा अराजकता ल्याउने, समाजमा भाइचारा र प्रेमको जुन प्रकारको एउटा माहौल बन्दै गइरहेको छ त्यो माहौललाई खल बन्याउने यस्ता प्रकारका कुतत्वहरू सृजित भइरहेका छन् आदरणीय श्रोता। यसकारणले गर्दा तपाईँ हामी यस्ता कुतत्व मानव रूपी बुवासाहरूको कुरालाई नसुनिकन जो आफूलाई धर्मगुरूको खोल ओढ्दछन् र भित्र भने पाखण्डीपन र मानिस एउटा स्वार्थीपनले भरिएका छन् यस्ताहरूको कुरा नसुनिकन तपाईँ हामी आम सर्वसाधारण मानिसहरूले सृष्टिकर्ता परमेश्वरले दिनुभएको ईश्वरीय आज्ञाहरूलाई अभ्यास गर्दै यदि हामी बस्छौं भने हामी पूर्ण रूपले सुरक्षित र शान्त सम्य समाज बन्न सक्दछौ। प्रिय श्रोता, तपाईँ कार्यक्रम बाइबलको सान्दर्भिकता सुनिराख्नु भएको छ, प्रस्तोता जनार्दन गिरीको साथमा। तादेन श्रोता, तपाईँलाई यो कार्यक्रम कस्तो लाग्दैछ? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। र अब भने साँच्चै भन्नुपर्दा आजको कार्यक्रमबाट विदा लिने समय हुन आँटिसकेको छ र अब हामीसँग केही मिनेटहरू मात्रै बाँकी छ र अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला। श्रोता, पवित्र धर्मशास्त्र बाइबलमा सृष्टिकर्ता परमेश्वर जो हुनुहुन्छ उहाँ एउटा व्यक्ति हुनुहुन्छ र उहाँले आफ्नो अनुग्रह, आफ्नो कृपा र आफ्नो दया देखाउनु हुँदा उहाँले कुनै पनि धर्मको आधारमा, जातको आधारमा बिना भेदभाव उहाँले हामीलाई प्रेम गर्नु भएको छ। श्रोता, कथित सनातनीहरू भन्ने गर्छन् कि त्यहाँ चाहिँ जातीय विभेद कहीँ कायमै रहोस्, सती प्रथा जस्तो कुरीति कायम नै रहोस् अनि एउटा त्यहाँ भएका रूढिवादी परम्पराले जरो गाडी रहोस् भनेर परिवर्तन नचाहने, समाजमा शान्ति नचाहने कुतत्वहरूले
दश आज्ञा पालन गरेर बस्ने समुदाय, दश आज्ञा ईश्वरको दश आज्ञालाई शिरोधार्य गरेर शान्त र सभ्य जीवन बिताउने प्रण गरेका मानिसहरूको विरोध गर्ने गर्दछन्। तर त्यस्ता व्यक्तिहरू कुन प्रकारका शक्तिद्वारा परिचालित छन् भन्ने कुरा हामी भलिभाँति जान्दछौं र हामीले त्यस्ता प्रकारका मानिसहरूको कुरा नसुनिकन हामी निरन्तर तपाईँ हामीलाई सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरको अधीनमा रहेर उहाँका वचनहरूलाई पालन गरेर हामीले जीवन जिउनु पर्दछ। आदरणीय श्रोता, यो दश आज्ञा केवल इजरायलीहरूको लागि मात्रै नभएर आज तपाईँ हाम्रो हातमा पनि आइपुगेको छ। यसकारणले म आजको बसाइमा तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूलाई के बताउन चाहन्छु, के अनुरोध गर्न चाहन्छु भने तपाईँ सम्पूर्ण श्रोताहरूले पवित्र धर्मशास्त्र एउटा एउटा आफ्नो घरमा राख्नुहोस्। तपाईँ जुनसुकै धर्मको हुनुहोस्, तपाईँ आफ्नो धर्म संस्कृति र आफ्नो परम्परालाई कायम राख्नुहोस्, तर साथसाथमा बाइबल धर्मशास्त्रलाई पढ्नुहोस्। किनभने बाइबल धर्मशास्त्र चाहिँ तपाईँको धर्मशास्त्र भन्दा असल तरिकाले बुझ्न सजिलो छ र जसले तपाईँलाई कसरी आफ्नो जीवनलाई सहज रूपले यापन गर्ने भन्ने कुरा सिकाउँदछ, कसरी आफ्नो समाजमा तपाईँले शान्ति स्थापना गर्ने, कसरी तपाईँले आफ्नो परिवारलाई एउटा सभ्यताको पाठ सिकाउने भन्ने कुराको एउटा ज्ञान सरल रूपले बाइबल धर्मशास्त्रले तपाईँलाई दिने गर्दछ। तपाईँ यो कुरामा भ्रमित नहुनुहोस् कि बाइबल धर्मशास्त्र क्रिस्चियनहरूको मात्रै हो। होइन आदरणीय श्रोता, बाइबल धर्मशास्त्र न यहुदीको मात्रै हो न क्रिस्चियनको लागि मात्रै हो, यो सम्पूर्ण धर्म संस्कृति र सम्प्रदायका मानिसहरूको साझा ईश्वरीय प्रेम पत्र हो श्रोता। र यो साझा ईश्वरीय प्रेम पत्र पढ्ने तपाईँको अधिकार हो र तपाईँको दायित्व पनि हो र तपाईँलाई सृष्टिकर्ता परमेश्वरद्वारा प्रदत्त यो अधिकारलाई कसैले पनि कुनै पनि शक्तिले हनन गर्न सक्दैन र मिल्दैन पनि। श्रोता, तपाईँले बाइबलबाट जीवन दर्शन सम्बन्धी ज्ञान हासिल गरेर आफ्नो जीवनलाई धन धान्य बनाउन सक्नुहुन्छ। यो बाइबल धर्मशास्त्रले तपाईँलाई दिने यो आशिषहरू मध्ये एउटा निष्पक्ष र फ्रीको एउटा उपहार भन्नुहोस्, एउटा सित्तैको उपहार तपाईँले पाउन सक्नुहुन्छ। आदरणीय श्रोता, विशेष गरी म तपाईँलाई आजको कार्यक्रमबाट के उत्साह दिन्छु भने पवित्र धर्मशास्त्र बाइबलमा प्रस्थानको पुस्तक 20:3-17 पदमा उल्लेख भएका 10 आज्ञाहरूलाई तपाईँले लिनुहोस् र त्यसलाई आफ्नो जीवनमा शिरोधार्य गर्ने अभ्यास गर्दै अगाडि बढ्नुहोस्। अनि म समस्त रेडियो सुनेर बस्ने श्रोताहरूमा अनुरोध गर्न चाहन्छु अनि त्यसपछि तपाईँले आफ्नो जीवनमा फरक परिवर्तन देख्न सक्नुहुनेछ भन्दै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। श्रोता, अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ कार्यक्रम प्रस्तुता जनाथन गिरीलाई पनि अर्को हप्ता मंगलबार 3:30 बजेसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसीह। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईँले उहाँलाई भेटाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिश्चियन रक्षाशास्त्री।
4: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन दाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
5: कहाँ छ?
6: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
7: र सरिता महर्जन 9841191094, 9841191094।
5: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र? ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: यसुले भन्नुभयो, जीवनको रोटी म नै हुँ,
7: म नै जीवनको रोटी म हुँ।
8: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र विजयजी र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9803444 9803444। हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँ भने हामीसँग जोडिन सक्नुहुन्छ र विशेष गरिकन यो कार्यक्रमको एउटै उद्देश्य हो प्रवासमा रहेका प्रियजनहरूलाई हामी जोड्ने कोसिस गर्छौं र धेरैजना प्रवासमा पनि हुनुहुन्छ, हामीलाई सुन्नुहुन्छ र हामीलाई फोन गरेर साथ दिनुहुन्छ, धेरै धेरै धन्यवाद। र यो कार्यक्रम गुड न्यूज प्रवासी सन्देश चाहिँ तपाईँको निम्ति पुल बनोस् भन्ने म चाहन्छु र तपाईँका प्रियजनहरू पक्कै पनि प्रवासमा हुनुहुन्छ, उहाँहरूलाई सम्झेर केही सन्देश र कुनै पनि गीत संगीत पस्कने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

0: निकै नै अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, र प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। पक्कै पनि तपाईँको घरबाट कोही त प्रवासमा हुनुहुन्छ होइन, उहाँहरूलाई सम्झिने कार्यक्रम हो गुड न्यूज प्रवासी सन्देश। र प्रवासमा पनि धेरैजनाले हाम्रो कार्यक्रम सुन्नुहुन्छ र आफ्नो देशमा रहेका आफ्ना प्रियजनहरूलाई तपाईँ सम्झन सक्नुहुन्छ। र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: नमस्ते, कुमार अब्राहम सुनाम सर।
2: जय मसे हजुर, हाम्रो हरिबोल बुढा थुकी जी।
1: हजुर हजुर, एकदम सही अनुमान गर्नु।
2: कस्तो हुनुहुन्छ तपाईँ हजुर?
1: आरामै छु, अलिअलि रुगा खोकी लागेको छ अहिले मौसमले गर्दा कि।
2: हजुर हजुर, अनि हजुरको खाजा भयो त?
1: भयो, अनि सर्को नि?
2: मेरो पनि भयो हजुर। ल भन्नुहोस् हजुर, प्रवासमा रहेको ककसलाई सम्झन चाहनुहुन्छ र कुन गीत?
1: मेरो अलाबामा बस्ने रञ्जना खड्का बुहारी, सचिन बुढाथोकी छोरा, त्यसै गरी टेक्ससमा बस्ने सचिता बुढाथोकी छोरी, दशरथ खड्का जय साहब, कोलोराडोमा बस्ने श्रीराम खड्का भिनाजु, लक्ष्मी खड्का, बिदुर खड्का भान्जा, विकास खड्का, अनि दुबईमा बस्नुहुने कुमार ठोकर पास्टर पनि हुनुहुन्छ उहाँ दुबई चर्चको, त्यसै गरी दुबईमा बस्नुहुने मिलन तामाङ अनि गोपाल मगर र रेबिका तामाङ अनि लासोङ लामा, उहाँहरूलाई म सम्झिन चाहन्छु, शुभकामना दिन चाहन्छु, परमेश्वरको कृपाले उत्तरोत्तर प्रगति होस् भनेर।
2: हजुर, उहाँहरूको लागि कुन गीत यतिखेर तपाईँ राख्न चाहनुहुन्छ?
1: हजुर,
2: कुन गीत पस्कन चाहनुहुन्छ?
1: गीत
2: हजुर,
1: त्यो खोलो खोलो ढोका खोल्दैनौ किन नि भन्ने गीत सुनाउन चाहन्छु, उहाँहरूलाई डेडिकेटेड गर्न चाहन्छु यो गीत।
2: हजुर, धेरै धेरै धेरै धन्यवाद हरिबोल बुढाथोकीजी, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौं।
1: हस् सर,
0: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो हरिबोल बुढाथोकीजी, हामीलाई सुन्दरी जलबाट जोडिनु भएको थियो। र तपाईँ पनि प्रवासमा रहेका प्रियजनहरूलाई यसरी नै सम्झन चाहनुहुन्छ भने चाहिँ हामीलाई फटाफट फोन गर्नुपर्ने हुन्छ। र अहिलेलाई भने हरिबोल बुढाथोकीजीको रोजाईमा रहेको अर्थपूर्ण संगीत प्रवासमा रहेका प्रियजनहरूको लागि।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो, हजुर जय मस्ती। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? ए कुवेतबाट। कस्तो नाम हजुरको बिर्सेँ मैले,
1: होइन
0: अब म बिर्सिन्न है तपाईँको, कुवेतबाट भन्ने बित्तिकै म रुचि भनेर थाहा गरिहाल्छु है त। अनि ल भन्नुहोस्, प्रवासमा त हुनुहुन्छ तपाईँ होइन, आफ्नो जन्मभूमिमा रहेका आफन्तहरूलाई कसलाई सम्झेर के भन्न चाहनुहुन्छ र कुन गीत सुनाउन चाहनुहुन्छ?
1: म चाहिँ हाम्रो नेपालमा हुनुभएको मेरो आफन्त परिवारहरू सम्झिन चाहन्छु, अनि उहाँहरूलाई चाहिँ म अशान्तिमा जिउनेहरू कृष्ण तिमीलाई खोजिरहेछन् भन्ने भजन सुनाउन चाहन्छु।
0: त्यसरी
1: मेरो परिवार, मेरो श्रीमान, मेरो सासू हुनुहुन्छ, अनि छोरा बुहारी हुनुहुन्छ, नाता नातिमा पनि हुनुहुन्छ, अनि छोरी हुनुहुन्छ, सानो छोरा हुनुहुन्छ, अनि बहिनी रिता, अनि लगायत उहाँको सम्पूर्ण परिवार, अनि भाइहरू, सम्पूर्ण भाइहरूलाई, अनि विशेष अनि हाम्रो त्रिवेणी स्वतन्त्र मण्डली सम्पूर्ण परिवारलाई, अनि पास्टर बुवा केबी भण्डारी, पास्टरमा राहुल भण्डारी लगायत सानो नानी क्रिस्टिनालाई, अनि लगायत हाम्रो साइप्रसकै मण्डली परिवारलाई सम्झिन चाहन्छु। उहाँहरू यहाँनिर साइप्रस नेमा मण्डली परिवारमा सोनी श्रेष्ठ लगायत सम्पूर्ण अनलाइन फिजिकल सबै सेवामा आबद्ध हुनुहुने कति परिवारलाई सम्झिन चाहन्छु। अनि आज हामी एकसाथी जाना चाहिँ उपवास प्रार्थना, 40 दिनको उपवास प्रार्थना आज एन्डिङ भएको छ, अनि सम्पूर्ण उपवासमा आबद्ध हुनुहुने मर्य मामा लगायत सम्पूर्ण मण्डलीलाई सम्झिन चाहन्छु। भाइ पास्टर सुरज, उहाँको परिवार फ्यामिलीलाई सुनाउन चाहन्छु, अनि विशेष गरी अनि गुड न्युज एफएम परिवार, अनि जति बेला पनि फोन लगाउँछ रक्त लाग्छ, अनि विशेष तपाईँलाई अनि सम्पूर्ण होल गुड न्युज एफएम परिवारलाई सुनाउन चाहन्छु यो गीत, अनि मसँग हुनुहुने मेरो साथी सोमालाई पनि सुनाउन चाहन्छु। अनि सम्पूर्णमा विशेष मलाई गुड न्युज एफएममा सुन्नुहुने सम्पूर्णलाई सुनाउन चाहन्छु, विश्वमा जतिजनाले सुन्नुहुन्छ सबैलाई यो गीत एउटा सुसमाचारको गीत पनि हो, अनि अशान्तिमा जिउनेहरूलाई चाहिँ यसमा शान्ति छ भन्न चाहन्छु।
0: जयमस्ती, धेरै धेरै धन्यवाद रुचि, हामीलाई साथ दिनुभयो कुवेतबाट, अहिलेलाई छुटौ। जयमस्ती, उहाँ हुन्थ्यो रुत मघरातीजी, कुवेतबाट हामीलाई सम्झिनु भएको थियो र तपाईँ पनि प्रवासमा हुनुहुन्छ र आफ्ना प्रियजनहरूलाई सम्झन चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई पनि रुचिको रजाइमा रहेको अर्थपूर्ण संगीतको साथ यतिखेर।

0: अर्थपूर्ण भजन पछि भने यतिखेर कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो हजुर, जय मसी हजुर।
0: जय मसी, पुनाजी आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु म, हजुरहरू सन्चै हुनुहुन्छ सबैजना?
0: हामी पनि एकदमै ठिकठाक छौँ। अनि तपाईँको खाजा भयो त?
1: खाजा भइसक्यो, एकपल्ट खासी दुईपल्ट खान सक्दैन है।
0: हजुर हजुर,
1: सङ्गतितिर खाजा थियो, त्यतै खाएर आइयो। अब यहाँ घरतिर भोलि पानी आउँछ, भाँडा साँडा यसो खनै खुनै बनाएर बसिरहेको।
0: ल भन्नुहोस्, यतिखेर प्रवासमा रहेको ककसलाई हजुर सम्झन चाहनुहुन्छ यतिखेर?
1: अनि त्यही त, प्रवासमा रहनेहरू, म सम्पूर्ण सबैलाई मेरो मण्डलीबाट जो जति जानुभएको छ, धेरैजना जानुभएको छ, सबै चाहिँ प्रभुका छोरा छोरीलाई म सम्झना गर्छु। अनि जो जति नजाने प्रभु नचिन्नेलाई म सम्झना गर्छु। प्रेमको आत्मा, प्रेमको प्रेमले म धेरै माया गर्छु सबैलाई। अनि जो जति चाहिँ जहाँ जहाँ जति मेरो माइती खलग्नी धेरैजना छन्, अनि सबैजना मेरो घर परिवारबाट पनि धेरै छन्, अनि सबैलाई सम्झिन्छु। गुड न्युजबाट पनि जानुभएको छ, अनि सबैलाई सम्झिन्छु। अनि जो जति हुनुहुन्छ विदेशमा जाने स्वदेशमा बहिनी, सबैलाई म सम्झना गर्छु है। अनि जो जति जताततै हामीले मैले चिनेको साथीहरू पनि सम्झना गर्छु म सबैलाई। एक एक भनेर त म भन्न सक्दिनँ, यो मेरो मात्रै फोन होइन है, सबैको हो। अनि सबैले बोल्नुहुन्छ, आउनुहुन्छ, सबैलाई सम्झन्छु म, हजुरहरूलाई पनि सम्झन्छु ल है। प्रभुको प्रेम छ त्यहाँ, ल जय मेची है। बाँकी चाहिँ मैले गीत चाहिँ मैले भित्र भनेको छु के मैले गीत है। अनि किनभने यो गीतले नै मलाई धेरै मेरो हृदयलाई मलाई मेरो जीवनलाई छुन्छ के। व्यर्थ थियो यो जीवन मेरो, प्रभु तिमी अर्थ, तिमी अर्थ पाए है। मलाई शब्द यहाँ मेरो शब्दले मेरो जीवनलाई एकदम मलाई आशिष हुन्छु है। यो गीत म सुन्न चाहन्छु पेटभरि ल।
0: हजुर, धेरै धेरै धन्यवाद,
1: सबैलाई सुनाउँछु।
0: हुन्छ, धेरै धेरै धन्यवाद पुनाजी, साथ दिनुभयो, खुसी लाग्यो। अलिअलि छुटौँ, धन्यवाद। जय मसी, पुनाजी हुनुहुन्थ्यो हामीसँग, कलङ्कीबाट जोडिनु भएको थियो। र अहिलेलाई भने पुनाजीको रोजाइमा रहेको अर्थपूर्ण संगीत कार्यक्रम गुड न्युज प्रवासी सन्देशमा।

जब म प्रभुको भएर जिउन थाले निकै नै अर्थपूर्ण संगीतको साथ थियो श्रोता र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश. प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश. हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ. हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754. हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446 र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ. र अहिलेलाई भने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा.

0: घर सम्हाल्नु पर्यो नि त होइन. निकै छोटो तर मिठो छुने मनै छुने खालको कविता रच्नु भएछ, धेरै धेरै धन्यवाद. कस्तो नाम चाहिँ बिर्सेँ मैले हजुरको, रश्मीजी. ल भन्नुहोस् हजुर, प्रवासमा रहेको कसलाई हजुर सम्झाउन चाहनुहुन्छ?
1: प्रवासमा धेरैजना हुनुहुन्छ, जो जति जना हुनुहुन्छ सबैलाई सम्झन चाहन्छु. विशेष गरी मेरो भाइ र बुहारी इन्डियामा छन्, भाइ गणेश बोहरा अनि बुहारी कल्पना बोहरा. अनि अस्ति कता त्यो के भन्छ किडनीमा इन्फेक्सन भयो भन्थे अनि सञ्चत भयो भन्थे, तिनीहरूलाई पनि सम्झिन चाहन्छु र जो जतिजना हुनुहुन्छ सबैजनालाई एकमुष्टमा सम्झिन चाहन्छु.
0: हजुर, कुन गीत पस्कन चाहनुहुन्छ तपाईँ उहाँहरूको लागि?
1: मैले पम्फा दिदीको गीत रोजेको छु, लल्ला भन्ने.
0: हुन्छ, धेरै हजुर धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौँ
1: सर, धन्यवाद.
0: जय मसी. हाम्रो रश्मिला पोखराजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो. र तपाईँले पनि यतिखेर सम्झन सक्नुहुन्छ है प्रवासमा रहेका प्रियजनालाई. यतिखेर भने हाम्रो रश्मिजीको रोजाइम रहेको अर्थपूर्ण संगीतको साथ

0: यतिखेर अनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु कार्यक्रममा. उहाँलाई स्वागत गरौं. हेलो.
1: यो हाम्रो जिन्दगी सोचे जस्तो छैन, विदेश जाउँ त भन्दै थिइन् साथीले, तर म त गइन. जय मच्छर.
0: किन जानु भएन?

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी जजुलपा।
0: जय मसी अमिताजी, आरामै हुनुहुन्छ?
1: आरामै छु हजुर। बल्ल भ्याइयो, आज पनि संगति थियो घरमा।
0: हजुर हजुर हजुर हजुर, भनेपछि संगति सकेर फोन गर्न भ्याउनु भयो।
1: हजुर,
0: अनि अहिले त तपाईँलाई ठिकै छ नि?
1: ठिकै छ, यसको नाममा।
0: भनेपछि भिडियो हेर्नुभयो तपाईँको?
1: अब चाहिँ हजुर,
0: भिडियो हेर्नुभयो तपाईँको?
1: भिडियो मैले हेरे, एकदम राम्रो।
0: तपाईँ नाच्नु भएको छ है मजाले?
1: हजुर, सँगसँगै नाचेको है।
0: हो नि, ल ठिक छ ठिक छ।
1: एकदम अब अर्को पालीमा चाहिँ हामी साँच्चै नै नाच्छु, अस्तिको बहिनीहरू जस्तै ड्रेस लाएरै नाच्न आउँछु। अब
0: पर्छ पर्छ पर्छ, नाच्नु पर्छ। ल भन्नुहोस्, यतिखेर प्रवासमा रहेको ककसलाई हजुर सम्झन चाहनुहुन्छ?
1: प्रवासमा रहेका मेरा छोरी जाई नाति नातिनाको लागि, अनि अस्ट्रेलियामा भएका मेरा दिदीका छोरीहरू, दाईको छोरीहरू छन्, उहाँहरूको लागि साथीको छोरीहरू सबैतिर छन्। नर्वेमा छ, युकेमा छ, सबैतिर बसेका त्यहाँ भाइ बहिनीहरूको लागि, छोराछोरीको लागि, परमेश्वरमा नचिनेकाहरू पनि परमेश्वरमा चिन्न सकेको होस् यो गीतद्वारा भन्न चाहन्छु म। अनि मेरा आफन्तजनहरू, नाता कुटुम्ब सबैलाई सुनाउन चाहन्छु म यो जिन्दगीको सहयात्री गीत चाहिँ सुनाउन चाहन्छु।
0: धेरै धेरै धन्यवाद हामीलाई साथ दिनुभयो, अहिलेलाई छुटौ अमिताजी।
1: हुन्छ, धन्यवाद, जय मसी।
0: जय मसी अमिताजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। ल अब लगभग लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै, अमिता महर्जनजीको रोजाइमा रहेको अर्थपूर्ण संगीत छोड्दै अहिलेलाई पनि कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: टाइम चेक यति बेला अपराह्नको 5 बज्यो।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन। साथै हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई आटेन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रम मार्फत आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक इस्तर राईज्यूले तपाईँलाई साथ दिन गइरहनु भएको छ। र यो समय हामी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ र गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ र अब चाहिँ ढिला नगरिकन हामी कार्यक्रमको विषय वस्तुतर्फ अगाडि बढ्नेछौ र यो समय म आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जय मसी अनि नमस्कार। कार्यक्रम पुस्तक र जीवनमा यहाँ सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तर राईको तर्फबाट कार्यक्रम पुस्तक र जीवन प्रत्येक मंगलबार गुड न्यूज एफएमबाट यहाँले साँझ 5 बजे सुन्न सक्नुहुनेछ र पुस्तक र जीवनमा हामी पुस्तकको बारेमा चर्चा परिचर्चा गर्छौं र पुस्तक पढ्न किन आवश्यकता छ, पुस्तकले हाम्रो जीवनहरूलाई कसरी बदल्दछ भन्ने कुराहरू नै हामी छलफल गर्दछौ। र आटेन पुस्तकालय एउटा पुस्तकालय हो, नेपालको सबैभन्दा ठूलो इसाई जगतको पुस्तकालय हो। हामीसँग करिब 30,000 भन्दा बढी पुस्तकहरू छन् र पुस्तकालयको बारेमा तपाईँहरूलाई थप जानकारी लिन मन छ भने यस कार्यक्रमको अन्त्यमा दिएको सम्पर्क नम्बरमा यहाँहरूले सम्पर्क गर्न हामीलाई सक्नुहुनेछ। र ढिला नगरी हामी कार्यक्रमतिर जाउँ र सदाभन्दा आज बेग्लै प्रकारको कार्यक्रम यहाँहरूको माझमा हामीले लिएर आएका छौँ। सदा हामीले पुस्तकको बारेमा चर्चा परिचर्चा गर्थ्यौँ भने आज पुस्तकलाई संरक्षण गर्नुहुने व्यक्तिहरूको बारेमा हामी चर्चा परिचर्चा गर्नेछौँ। उहाँहरूले पुस्तकालयलाई कसरी हेरचाह गर्नुहुन्छ, उहाँहरूको जीवनमा पुस्तकालय पुस्तकको महत्व चाहिँ के कस्तो छ भनेर हामी यहाँहरूलाई सुनाउनेछौँ। कृपया कार्यक्रम छोडेर कतै नजानुहोला। र कार्यक्रममा आज यहाँहरूको माझमा हामीले दुईजना गेस्टहरूलाई अतिथिहरूलाई लिएर आएका छौँ र उहाँहरू दुईजना आटेन पुस्तकालयको पुस्तक संरक्षणहरू अथवा आटेन पुस्तकालयलाई केही समयदेखि हेरिराख्नु भएको हेरचाह गरिराख्नु भएको व्यक्तिहरू हुनुहुन्छ र उहाँहरूलाई स्वागत गर्न चाहन्छु। बाँकी कुरा चाहिँ उहाँहरूकै मुखबाटै हामी सुनौला। सबैभन्दा पहिला यहाँहरू दुवैजनालाई म स्वागत गर्न चाहन्छु। परिचयदेखि सुरु गरौँ होला यहाँहरूले आफ्नो परिचय।
2: जयमसी सबैजनालाई, मेरो नाम अकृत बलामी, म चाहिँ 1 वर्षदेखि आटेनमा कार्यरत छु, सेवा गर्दैछु।
3: जयमसी, म रेविस राई, म चाहिँ आटेनमा 3 वर्ष कम्प्लिट भएर भइसक्यो, म आटेनमा सेवाकारी गर्दैछु।
1: हुन्छ, मलाई सबैभन्दा पहिला सोध्न मन लागेको कुरा चाहिँ यहाँहरू आटेनमा 1 वर्षदेखि भन्नुभयो, तपाईँ 3 वर्ष 3.5 वर्ष भन्नुभयो। योभन्दा अगाडि यहाँहरूले कुनै अरू संघ संस्थाहरूमा अथवा कतै काम गर्नुभएको थियो कि अथवा सेवाकारी गर्नुभएको थियो कि के छ?
2: त्यस्तो अब पल्लवी काम चाहिँ अब सेवाकारी बाहेक अरू गरेको थिएन, यही आएर गरेको हो। अरू काम चाहिँ आफ्नो घरमा गरिन्छ।
3: मैले चाहिँ त्यस्तो काम भन्दा पनि मैले पठाउ चाहिँ गरेँ, झन्डै मैले 3 वर्ष 2.5 वर्ष चाहिँ गरेको थिएँ काम, भन्नु लामो समय भनेको त्यही हो। अनि अरू कामहरू चाहिँ अलिअलि त्यस्तो आफ्नो स्किलको लागि गरेको थियो फाल्टै मार्केटिङ सेक्टरमा।
1: हजुर, र प्रश्न सोध्न चाहे कि तपाईँले पहिला पठाउ गर्नुभयो, अरू मार्केटिङ सम्बन्धी कामहरू सानोतिनो यताउता गर्नुभयो भनेर भन्नुभयो, र ती काम गर्दा र एकैचोटि पुस्तकालयमा काम गर्न पाउँदै त एकदमै भिन्न कुरा हो नि। अनि तपाईँले कसरी यहाँ आउने र कसरी यहाँ आउनुभयो त्यो एकचोटि बताइदिनुहोस् न।
3: म पहिले चाहिँ यहाँ जस्ट यहाँ आउनुभन्दा अगाडि म पठाउ गर्नुभन्दा अगाडि म बाहिरको लागि ट्राई गर्दाखेरि लाइब्रेरीमा आइराखेको थिएँ।
1: हजुर,
3: आइराख्ने वातावरणमा म घुलमिल भइरहेको थिएँ, त्यसरी नै आउन जुरो, किनभने म पहिलेदेखि नै यहाँ काम गर्नुभन्दा 2-3 वर्ष अगाडिदेखि नै म लाइब्रेरी चाहिँ कन्टिन्यू आउने
1: गर्दथेँ,
3: यहाँको पुस्तकहरू म पढ्ने गर्दथे। हजुर, त्यही
1: भनेपछि तपाईँ लाइब्रेरी आउँदा आउँदै तपाईँलाई लाइब्रेरी प्रतिको महत्व जाग्यो अथवा लाइब्रेरीको महत्व के रहेछ भन्ने तपाईँले बुझ्नुभयो होइन?
3: हजुर, पढ्ने ठाउँहरू जस पढ्न ठाउँ राम्रो थियो, जस काम गर्न पनि अझै सजिलो भयो, त्यही बानी पनि भयो, आउने बानी पनि भयो, त्यही भएर।
1: त्यसले गर्दाखेरि तपाईँलाई अर्को क्षेत्रदेखि लाइब्रेरीको क्षेत्रमा आउन सजिलो भयो, सजिलो तरिकाले काम गर्नुभयो, गरिराख्नु भएको छ। र अकृतजीको पनि बुझौँ न, तपाईँ पहिला सेवाकाई गर्नुभएको व्यक्ति, तपाईँलाई लाइब्रेरीमा काम गर्नको लागि, लाइब्रेरीमा म जब गर्छु भन्नको लागि चाहिँ केले उत्साह दियो, केले प्रेरणा मिल्यो र किन गर्दै हुनुहुन्छ?
2: म पहिला बिटिएस पढ्दाखेरि नै म यहाँ आएको थिएँ, अनि मलाई लाइब्रेरी देख्दा चाहिँ कस्तो लाग्छ त भन्दाखेरि हो, मलाई पनि यहाँ कहाँ यसरी लाइब्रेरियनहरू भएर काम गर्दाखेरि काम गर्न पायो भनेदेखि कस्तो रमाइलो हुन्छ होला, बुकहरू पनि पढ्न पाउँछ, सेवा पनि हुन्छ जस्तो चाहिँ फिल हुन्थ्यो।
1: अनि
2: पछि पनि मलाई के मनमा आयो त भन्दाखेरि सेवाकारी गर्दै यहाँ पनि सेवाकारी गर्नु चाहिँ एउटा असल कुरा हो, र अर्को कुरा चाहिँ यो चाहिँ पुस्तक भण्डार हो, त्यस कारणले गर्दाखेरि यहाँ धेरै नलेजहरू चाहिँ लिन सकिन्छ, अनि त्यो नलेज चाहिँ हामीले सेवाकाईमा पनि चलाउन सकिन्छ, अझै हामी यहाँ कामसँगै हाम्रो नलेज पनि वृद्धि हुन्छ, त्यो चाहिँ मेरो चाहिँ मन हो। त्यस कारणले गर्दाखेरि मलाई पुस्तकालयमा काम गर्ने चाहिँ इच्छा थियो। अनि मैले फेसबुकबाट चाहिँ यहाँको एडभर्टाइज थाहा पाएर मैले एप्लाई गरेर यहाँ काममा आएँ।
1: र तपाईँले अघि भन्नुभयो कि पुस्तकालय हेर्दाखेरि चाहिँ मलाई पुस्तकालयमा बसेर काम गर्दा कति आनन्द आउँछ होला भनेर, अनि तपाईँले अहिले पुस्तकालयमा काम गर्दै हुनुहुन्छ, तपाईँले एक्सपेक्ट गरेको अनुसार भइरहेको छ कि एक्सपेक्टेसन भर्सेस रियालिटी डिफरेन्ट भइरहेको छ कि तपाईँले चाह गरेको जस्तै भइरहेको छ?
2: हजुर, अब भन्नुपर्दाखेरि चाहिँ अब हामीले जे सोच्छौँ त्योभन्दा अलिक फरक नै हुँदो रहेछ जे पनि कुरामा पनि। त्यस कारणले गर्दाखेरि यहाँ पनि काम गर्दै गर्दाखेरि अब कति समयमा बिजी हुने, पुस्तकहरू पढ्न भन्दा पनि अब कामहरू चाहिँ गर्नुपर्ने भएको कारणले पुस्तकहरू पढ्ने कुरामा चाहिँ अलिक कमै हुन्छ, तर पनि पुस्तकहरू पनि पढ्न हेर्न अलिअलि पाउँछ।
1: हजुर हजुर, धेरै धेरै राम्रो। र तपाईँले एक वर्ष भयो काम गरेको भनेर भन्नुभयो, अनि एक वर्षमा चाहिँ कतिवटा पुस्तकहरू पढ्नु भएको केही छ? आर्टेन पुस्तकालयमा सकेपछि कतिवटा पुस्तक पढ्नु भएको छ?
2: मैले चाहिँ लगभग 4 जति पुस्तक चाहिँ पढ्न पाएँ। पर्पल रिबन अफ लाइफ भन्ने, उद्देश्य प्रेरित लाइफ अनि जीवन काँडा कि फुल भन्ने हाम्रो महावीर पुरको पुस्तकलाई चाहिँ पढ्न पाएँ। अनि यो ओल्ड टेस्टामेन्टको कमेन्ट्रीहरू पनि मैले पढ्न पाएँ।
1: तपाईँले एकदम लाभ पनि उठाउँदै हुनुहुन्छ। मैले हाम्रो डेभिडजीको बारेमा पनि सुनाउनु, तपाईँ 3.5 वर्ष आर्टेन पुस्तकालयमा काम गरेको भने, तपाईँ आर्टेन पुस्तकालयमा काम गरेपछि त तपाईँको तपाईँले त सायद पुस्तक पढ्नुपर्छ है भनेर रिडरहरूलाई उत्साह पनि दिनुपर्छ होला। र तपाईँले आफै चाहिँ अरूलाई उत्साह दिँदा दिँदै तपाईँले आफै चाहिँ कतिको पुस्तकहरू पढ्नुहुन्छ, कतिवटा पढिसक्नु भएको छ?
3: मैले त्यस्तो गरेको त छैन, तर मैले पुस्तक पुरै भन्दा पनि प्राय चाहिँ म पढिरहेको छु। नयाँ नयाँ किताबहरू आउँदाखेरि त्यहाँभित्र के लेखेको छ, विशेष गरी हाम्रो क्रिस्चियन समाजको चाहिँ व्यक्तित्वहरूको चाहिँ जीवनी चाहिँ पढ्छु, कसरी उहाँहरूले स्ट्रगल गर्नुभएको थियो भन्ने कुराहरू, अनि जस इन्डियाबाट आउनुभएको मिसनरीहरूको बारेमा त्यस्तोहरू चाहिँ म पढिरहेको हुन्छु। तर पुस्तक पुरै चाहिँ सकेको भनेको मैले पहिले एउटा संकष्टमाथि विजय भन्नेहरू र अनि अहिले चाहिँ हाल सर आदि पुर्याउँदै प्रौढै गरेको चाहिँ सकारात्मक सोचको शक्ति भन्ने चाहिँ पढ्दैछु। अनि अर्को पनि छ, सबै त पढ्न सकिन्न, तर आजादी गर्दै अर्को एक्लो भन्ने पनि पढ्दैछु, पढ्दै राख्दै, तर अब धेरै चाहिँ बिचबिचमा पुर्याउँदै अरू चेन्ज गर्दै पढ्छु पढ्दैछु, तर यो यति पुरै चाहिँ सकेको छुइनँ, फेरि प्राय कम्प्लिट चाहिँ भएको छैन।
1: भनेपछि तपाईँले त्यो मैले एउटा फोटो देखाएको थिएँ कि, त्यो एकजना सानो बच्चाले 10-12 च्याउ एउटा पनि टोक्दै राख्दै सब जुठो चाहिँ बनाउने खाइसक्यो त्यस्तो
3: हजुर, हुन अलिकति समय नपुगेको कारण फेरि काम पनि गर्नुपर्ने हुन्छ। एउटा पढ्दै गर्दा एकदम रोचक कुराहरू हुन्छ, पढ्दै गयो त सकिन्छ, अनि अरू आएपछि चाहिँ ठ्याक्कै त्यसलाई छोडेर काममा लागिहालिन्छ। त्यही भएर चाहिँ त्यस्तो भइरहेको छ, त्यस्तै बच्चाले टोकेको जस्तै नै हो त्यो पनि।
1: अरूलाई सल्लाह दिँदाखेरि चाहिँ पुस्तक पढ्न कसरी पुस्तक पढ्नुहोस् भनेर भन्नुहुन्छ त, तपाईँले जस्तै थोथोरी पढ्नुहोस् भन्नुहुन्छ कि, अथवा तपाईँहरूले चाहिँ म पो व्यस्त भएर पढे त, तर तपाईँहरूले चाहिँ यसरी पढ्नुहोस् है भनेर केही तपाईँको सल्लाह छ हाम्रो पाठकहरूलाई?
3: सल्लाह चाहिँ अब यो चाहिँ अब जस्तो हामीलाई चाहिँ क्रिस्चियन कुराहरू पनि बुकहरूको आवश्यक पर्छ हामी क्रिस्चियन भएकोले गर्दा, अनि किनभने यहाँ चाहिँ अब सबै इतिहासहरू छ, क्रिस्चियनिटी कसरी आयो जस हामी क्रिस्चियन भएकोले चाहिँ हेतुले चाहिँ पढ्नुपर्छ है, किनभने त्यो बुझ्नुपर्छ हामीले इतिहासको कुराहरू, अनि नेपालमा कसरी बाइबलहरू भित्रियो, बाइबलहरूको उल्था कसले गर्नुभयो, अनि हामीले चाहिँ त्यसपछि चाहिँ हामी कसरी क्रिस्चियनमा अगाडि बढ्न सक्छौँ, त्यो कुराहरू चाहिँ बुझ्नुपर्छ भनेर चाहिँ आउनुहोस् भन्न चाहन्छु उहाँहरूलाई।
1: लाइब्रेरीमा आउनुहोस् भनेर भन्नुभयो है। मलाई मेरो विचारमा चाहिँ हाम्रो डेभिडजीलाई चाहिँ इतिहास सम्बन्धी एकदमै एकदमै इन्ट्रेस्ट रहेछ जस्तो लाग्यो, र उहाँले पढ्ने किताबहरू पनि त्यस्तै प्रकारको अघि जस्तै मेन्सन गर्नुभयो अनुसार कसरी क्रिस्चियनिटी नेपालमा सुरु भयो भने जस्तो, र अहिले सल्लाह दिँदा पनि उहाँले आफूलाई जे मन पर्यो त्यही नै अरूलाई सल्लाह दिन्छ, त्यसै नै उहाँले पनि हिस्ट्री सम्बन्धी पढ्ने सल्लाह दिनुभयो। र अकुरुचिको बारेमा चाहिँ के छ, तपाईँको कुन जनर चाहिँ कुन प्रकारको पुस्तकहरू चाहिँ तपाईँलाई मनपर्छ, र पाठकहरूलाई चाहिँ तपाईँले के सल्लाह दिनुहुन्छ पुस्तक पढ्नको लागि?
2: मलाई चाहिँ पढ्न मनपर्ने भनेको चाहिँ अरूको गवाईहरू चाहिँ मलाई धेरै पढ्न मनपर्छ, उहाँहरूको गवाईहरू बाट पनि धेरै कुराहरू सिकिन्छ, जीवन के हो, जीवन कसरी चल्छ भन्ने कुराहरू चाहिँ उहाँहरूको जीवनलाई हेर्दै गर्दाखेरि पढ्दै गर्दाखेरि चाहिँ कति प्रेरणा मिल्छ, शक्ति मिल्छ, उत्साह मिल्छ, त्यो कारणले मलाई त्यो मनपर्छ। तर पाठकहरूलाई चाहिँ म त्यही मात्र पढ्नुपर्छ भन्ने चाहिँ सल्लाह दिँदिनँ, पाठकहरूले हिस्ट्रीहरू पनि पढ्नुपर्छ, बायोग्राफी पनि पढ्नुपर्छ, थियोलोजीहरू पनि पढ्नुपर्छ मलाई त्यो लाग्छ।
1: हो, पाठक त फेरि सबै सबै वर्गको मनपर्ने हुन्छ नि त। हामीलाई हिस्ट्री मन पर्यो भनेर सबैजनालाई हिस्ट्री मनपर्छ भन्ने पनि हुँदैन होइन। सबै प्रकारको पाठकहरू हुनुहुन्छ, तर जसलाई जे मनपर्छ त्यो चाहिँ पढ्नुहोस्, तर पढ्नु चाहिँ होस्, नपढी चुप लागेर चाहिँ नबस्नुहोस्। धेरै धेरै धन्यवाद तपाईँहरूको सल्लाहको लागि। अवश्य पनि हामीले जतिले सुन्दै हुनुहुन्छ उहाँहरूले केही न केही सिक्नुभयो, बुझ्नुभयो अहिलेसम्ममा भनेर हामीलाई लाग्दछ। त्यस्तै गरेर तपाईँहरूले चाहिँ यो अघि डेबिटजीले कुन भन्नुभयो, कुन किताब पढ्दैछु भनेर भन्नुभयो,
3: सकारात्मक सोचको शक्ति,
1: सकारात्मक सोचको शक्ति पढ्दै हुनुहुन्छ। र फेरि एउटा प्रश्न यहाँहरूको माझमा राख्न मन लाग्यो, प्रश्न रहेको छ, कार्यक्रमको नाम नै पुस्तक र जीवन भएको कारणले गर्दा पुस्तकले चाहिँ हामीलाई जीवन दिन्छ, तपाईँहरूले अहिले पढेको त्यस्तो केही पुस्तकहरू छ जसले तपाईँहरूलाई जीवन दिएको छ, अथवा तपाईँहरू निराशामा भइरहेको बेला पुस्तक पढ्दाखेरि तपाईँहरूलाई केही राम्रो कुराहरू भएको अथवा केही भएको त्यस्तो केही छ भने यहाँहरूले सुनाउनुहोस् न।
2: हजुर हजुर, पक्कै पनि छ। मैले चाहिँ महावीर पुन उहाँको किताब पढ्दै गर्दाखेरि जीवन जीवन भनेको चाहिँ अब साँच्चै मरेर फेरि फिर्ता आएको होइन, तर साहस साहस नै पाएँ, जस्तो सुकै कठिन परिस्थिति आउँदाखेरि पनि लडिन्छ तर उठ्नुपर्छ, हिँड्नुपर्छ, फेरि लडिन्छ, फेरि उठ्नुपर्छ, हिँड्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ, आफूले राखेको सपना र उद्देश्य पूरा गर्नको लागि चाहिँ हार्नु हुँदैन, सङ्घर्ष गर्नुपर्छ, लड्नुपर्छ, एउटा उत्साह र जोस चाहिँ पाएँ।
3: जसैले पढ्दै गरेको किताब भनेको सकारात्मक सोचको शक्ति नै हो। त्यहाँ चाहिँ भन्दछ कि उहाँ लेखकले पनि भन्नुहुन्छ बाइबलको पदबाट नै उहाँले प्रायः लेख्नु भएको छ, हामीले चाहिँ जहिले पनि जसको विषयमा या आफ्नो विषयमा भए पनि सकारात्मक जहिले सोचेर हिँड्नुपर्छ, कहिले हामीले निराशाको कुरा गर्नु हुँदैन। यदि हामीले जहिले पनि हामीले घोषणा सहितको सकारात्मक मात्रै हामी कुरा गर्छौँ भने त्यही कुराले चाहिँ हामीलाई चाहिँ एकदम सकारात्मक बनाउँदो रहेछ। हामीलाई जिउन झन् अझै पोजिटिभ नेगेटिभ कुराहरूलाई सोच्नु हुँदैन, जहिले पनि पोजिटिभ कुरा सोच्यौँ भने चाहिँ हामी पनि त्यसरी नै जिउँछौँ र हामीलाई त्यसले चाहिँ एकदमै हाम्रो जीवनमा उन्नतिको कुराहरू चाहिँ ल्याउँछ, हामीलाई खुसी बनाउँछ भन्ने कुराहरू हामी सिकाउँछौँ।
1: एकदमै हजुर हजुर, तपाईँहरूले धेरै लाभ लिनु हुँदो रहेछ। आठन पुस्तकालयमा यहाँहरूले तलबकै लागि मात्र त्यस्तै भगाई गर्नुभएको होइन होला, यहाँहरूले अवश्य पनि मेरो काम सँगसँगै परमेश्वरको काम भनेर यहाँहरूले लाइब्रेरीसँग जोडिनु भएको जस्तो मलाई लाग्छ। र आठन लाइब्रेरीमा यहाँहरूले काम गर्दै गर्नुहुँदा लाइब्रेरीको पुस्तकहरूलाई सम्हालेर राख्ने त आफ्नो जिम्मेवारी छ एउटा, तर त्योभन्दा अरू कस्तो प्रकारले यहाँहरूले सेवालाई पुर्याइराख्नु भएको छ एकचोटि बताइदिनुहोस् न अकृतजीबाट सुरु गरौँ।
2: हाम्रो आर्टिन लाइब्रेरीमा चाहिँ हाम्रो अब स्टुडेन्टहरू आउनुहुन्छ, थियोलोजी स्टुडेन्टहरू पनि आउनुहुन्छ र हाम्रो सेकुलर स्टुडेन्टहरू पनि आउनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ हामीले कति थियोलोजी स्टुडेन्टहरू चाहिँ बुक कता छ, यो बुक छ कि छैन भनेर चाहिँ उहाँहरूले खोज्नुहुन्छ, हामीले उहाँहरूलाई बुक छैन भने छैन र यहाँ छ भनेर खोजिदिने काम देखाइदिने काम गरेर सेवा गर्छौँ। र यहाँ सेकुलरहरू पनि पढ्नको लागि आफ्नो किताबहरू पढ्नेको लागि पनि आउनुहुन्छ, उहाँहरूको लागि चाहिँ हामीले लाइब्रेरीको विषयमा राम्रोसँग बुझाइदिएर सोध्न आउने मान्छेहरूलाई राम्रोसँग राम्रो जवाफ दिएर राम्रोसँग बुझाइदिएर चाहिँ हामीले त्यसरी सेवा गर्छौँ र उहाँहरूलाई चाहिँ हाम्रो चरित्रबाट बोलीबाट चाहिँ हामीले राम्रोसँग सेवा गर्छौँ बोलेर।
3: हजुर, उहाँहरूले पनि युज गर्नुहुन्छ आफ्नै विषयहरू, कोही डक्टर पढ्दै हुनुहुन्छ, कोही डक्टरकै एमडी गर्ने हुनुहुन्छ, कोही इन्जिनियरको लागि लाइसेन्सको लागि आउनुहुन्छ, कोही मेडिकल फिल्डको लागि आउनुहुन्छ, कोही लोकसेवाहरू चाहिँ धेरै त लोकसेवा आउनुहुन्छ तर म्याक्सिमम अहिले चाहिँ पास भएर गइसक्नु भएको छ उहाँहरू।
1: र उहाँहरूले कस्तो मेम्बरसिप पे गर्नुहुन्छ कि अथवा फ्रीमै दिँदै हुनुहुन्छ कि अनि के उद्देश्यको लागि आउनुहुन्छ?
3: उहाँहरू चाहिँ अहिले चाहिँ केही पैसा केही सर्टन एमाउन्ट चाहिँ तिरेर आउनुहुन्छ, त्यो भएकोले गर्दा किनभने हामीलाई मेन्टेनेन्स गर्न पनि पर्छ अफिसलाई, प्लस हामीले चाहिँ त्यो मेम्बरसिप फी लियौँ भने अलिकति क्राउडहरू पनि कम हुने रहेछ, त्यो उहाँलाई पढ्ने व्यवस्था पनि राम्रो हुने रहेछ, त्यो भएकोले गर्दा लिमिटेड आउनुहुन्छ तर प्याक चाहिँ हुन्छ, अनि जस उहाँहरूले पनि खुसी मान्नुहुन्छ दाइ जस फ्री नभएर अलिकति यसरी लिनु भएकोले गर्दा ठिकै छ, हामीलाई पढ्न सहज भइरहेको छ, किनभने फ्री भयो भने अलिकति भ्यालु हुँदैन रहेछ, धेरै मान्छे हल्ला गर्ने डिस्टर्बहरू गर्ने आउँछ, तर अलिकति यसरी तपाईँहरूले अलिकति पेमेन्टहरू लिँदा चाहिँ एकदमै ठिक पढ्ने मान्छे मात्रै आउँछ, जस हामीले राम्रो भइरहेको छ भन्छ जाने बेलामा चाहिँ पास भएर गइसकेपछि आउनुहुन्छ लड्डु लिएर आउनुहुन्छ उहाँहरू त
1: हजुर ए त्यो त धेरै राम्रो हो भनेपछि तपाईँहरू लाइब्रेरीमा काम गरेर लड्डु पनि खान पाइराख्नु भयो
3: हजुर हामी त सर त उयो हुनुहुन्न म चाहिँ पाइराखेको हुन्छु म चाहिँ अब त्यही त मलाई चाहिँ ल्याइदिनुहुन्छ हामीलाई सबैलाई स्टाफलाई छोडिदिनुहुन्छ घरि सबैको लागि
1: भनेपछि त त्यस्तै गरेर अरू कस्तो कस्तो प्रकारको फिडब्याकहरू हाम्रो सेकुलर साथीहरूबाट चाहिँ कस्तो कस्तो प्रकारको फिडब्याकहरू यहाँले प्राप्त गर्नुहुन्छ लाइब्रेरीमा बसेअनुसार
3: लाइब्रेरीमा बसेअनुसार एकदम वातावरण ठिक छ सिट लिमिट भए पनि एकदमै यहाँको एकदमै शान्त छ
1: सिट लिमिट चाहिँ कति हो
3: अहिले क्यापेसिटी हाम्रो 70 प्लस छ
1: हजुर प्रत्येक दिन 70 आउनुहुन्छ
3: प्रत्येक दिन अहिले सिजन र अफ सिजन हुन्छ फेरि हाम्रो क्रिस्चियन थियोजीहरू चाहिँ कम आउनुहुन्छ हप्तामा एकचोटि या दुई हप्तामा एकचोटि आउनुहुन्छ तर उनीहरूको चाहिँ यो वैशाख जेठ चाहिँ एकदमै उनीहरूको इक्जाम भएकोले गर्दा 60+ आउनुहुन्छ अनि उहाँको फिडब्याक एकदम राम्रो छ उहाँहरू खुसी हुनुहुन्छ हाम्रो यो देखेर किनभने हामीले उहाँहरूलाई दिइरहेका छौँ हाम्रो प्रोभाइड गरिदिइरहेको छौँ सबै कुराहरू मिलाएको कारणले उहाँहरू पनि खुसी हुनुहुन्छ फिडब्याक चाहिँ एकदमै धेरै धन्यवाद भन्नुहुन्छ प्रायः किनभने ठिक्क छ राम्रो छ हल्ला गर्नु दिनुहुन्न विशेष म त फेरि हल्ला गर्नुभयो भने अलिकति रिसाई पनि दिन्छु रिसाएको जस्तो गरिदिन्छु त्यसरी हल्लाहरूलाई डिस्टर्ब गर्नु हुँदैन भनेर कराएको जस्तो पनि गरिदिन्छु तर त्यो एकछिनको लागि मात्रै तर भरे फेरि हामी त बाहिर निस्केपछि त्यस्तो हल्ला गर्नु हुँदैन भनेर सम्झाउँछु अनि जस्तो हामी फेरि खुसी साथी जस्तै हो फेरि बाहिर निस्केपछि यहाँ चाहिँ अफिसमा चाहिँ अफिसै जस्तो गरिदिन्छु म यहाँ निस्केर छुट्टी भइसकेपछि चाहिँ साथी जस्तै हो सबैजना म जस साथी जस्तो गरेर सम्झाउँछु फेरि सरी है मैले त्यसो भन्नुको कारण चाहिँ लाइब्रेरीभित्र हल्ला गर्नु हुँदैन सरलाई डिस्टर्ब गर्नु हुँदैन भन्छु त्यसरी
1: मलाई भनेपछि राम्रोसँगले तपाईँले व्यवस्थापन लाइब्रेरीको व्यवस्थापन गरिराख्नु भएको कुराहरू हामीले बुझ्यौँ र हाम्रो थियोलोजीको स्टुडेन्टहरूको बारेमा कुरा गरौँ न हाम्रो थियोलोजी पढ्ने पाठकहरू चाहिँ कति हुनुहुन्छ त्यो लाइब्रेरीमा
3: थियोलोजी पढ्ने पाठकहरू प्रायः चाहिँ उहाँहरू चाहिँ किताब लिएर गइहाल्नुहुन्छ प्रायः चाहिँ आउनु चाहिँ हुन्छ तर उहाँहरू चाहिँ किताब लिएर गइहाल्नुहुन्छ आफ्नै रुममा पढ्नको लागि घरमा पढ्नको लागि विशेष चाहिँ हाम्रो सिफ्टबाट धेरै आउनुहुन्छ अनि नेसनल थियोलोजी कलेजबाट धेरै आउनुहुन्छ अनि अरूबाट पनि आउनुहुन्छ विशेष आइराख्नु हुने भनेको चाहिँ नेसनल थियोलोजी कलेज सिफ्टबाट चाहिँ उहाँहरू धेरै आउनुहुन्छ धेरै किताबहरू लानुहुन्छ अनि हाम्रो बेस्थालमबाट पनि आउनुहुन्छ उहाँहरू
1: भनेपछि तिनवटा कलेजहरू चाहिँ प्रायः
3: रेगुलर आउनुहुन्छ उहाँहरू
1: कस्तो राम्रो उहाँहरू चाहिँ आएर बस्नुहुन्न तर
3: अहिले उहाँहरू चाहिँ आएर बस्नुहुन्छ अरू चाहिँ आएर गइहाल्नुहुन्छ किताब लिएर मैले नाम लिएकोहरू चाहिँ उहाँहरू आएर बसेर पढ्नुहुन्छ
1: यो आटेन पुस्तकालय त थियोलोजिकल पुस्तकालय हो यहाँहरूले चाहिँ आटेन लाइब्रेरीमा काम गरेको व्यक्तिहरू भएको कारणले गर्दाखेरि चाहिँ थियोलोजिकल स्टुडेन्टहरूलाई अथवा कलेजहरूलाई अथवा बाइबल कलेजलाई अनि चर्चहरूलाई चाहिँ कस्तो प्रकारको सल्लाह दिनुहुन्छ
3: तपाईँहरूले मैले चाहिँ सल्लाह दिने गर्छु प्राय उहाँ प्रिन्सिपलहरूलाई नै भेट्छु म प्रायः तपाईँहरू स्टुडेन्ट पठाइदिनुहोस् किनभने हाम्रो चाहिँ खेप खास थियोलोजी लाइब्रेरी भएकोलाई थियोलोजी नआएर प्रायः सेकुलरले भरिराख्नु भएको छ हामीले उहाँलाई सर्टेन एमाउन्ट दिएर पढाइराखेका छौँ खास लाइब्रेरी तपाईँहरूको पठाइदिनुहोस् भन्छु अनि कति पठाइराख्नु भएकोलाई धन्यवाद पनि दिन्छौँ तपाईँहरूले कति धेरै स्टुडेन्टहरू पठाइराख्नु भएको छ तपाईँलाई धन्यवाद भन्छु अनि उहाँले त्यसो हामीले अवार्ड दिनुहोस् न त भन्नुहुन्छ कोही कलेजहरूले हामीले अवार्ड दिनुहोस् न त भन्नुहुन्छ त अवार्ड त पछि भइहाल्छ तर जस उहाँहरूलाई सबैलाई म चाहिँ भेटेको बेला तपाईँहरूले स्टुडेन्टहरू पठाइदिनुहोस् अब हामीले तपाईँले मेम्बरसिप मात्रै पे नगरिदिनुहोस् भविष्यकै आएर पढिदिनुहोस् भन्छु म जहिले उहाँहरूलाई भेटेको बेला चिन्ने बित्तिकै म उहाँलाई भनिहाल्छु तपाईँको पठाइदिनुहोस् न भने
1: र अक्रुचि आफैमा थियोलोजीको स्टुडेन्ट हुनुहुन्छ तपाईँले एमडिप केआइटीबाट एमडिप सक्नु भएको छ र यो थियोलोजी पढ्ने स्टुडेन्टहरूको लागि चाहिँ थियोलोजीको लाइब्रेरी पुस्तक कतिको महत्वपूर्ण छ
2: थियोलोजी पढ्नेहरूको लागि थियोलोजी लाइब्रेरी धेरै महत्वपूर्ण छ रिसर्चको लागि चाहिँ अब कहाँ जाने त अब लाइब्रेरी नै हो रिसर्च लेख्नको लागि पेपरहरू लेख्नको लागि अब थेसिसहरू लेख्नको लागि चाहिँ अब हामीले रिसर्च पाउने ठाउँ भनेको लाइब्रेरी नै हो त्यस कारणले एकदमै महत्वपूर्ण ठाउँ चाहिँ छ अब उदाहरणको लागि अब माछालाई महत्वपूर्ण ठाउँ कहाँ हो भन्दाखेरि पोखरी हो समुद्र हो पानी हो भने जस्तरी नै अब रिसर्च गर्नेहरूको लागि पढ्नेहरूको लागि पेपर तयार पार्ने पेपर लेख्नेहरूको लागि चाहिँ महत्वपूर्ण ठाउँ चाहिँ लाइब्रेरी नै हो
1: र त्यो लाइब्रेरी त कलेजहरूसँग आफैसँग पनि छ नि त होइन साना ठुला लाइब्रेरीहरू छ लाइब्रेरी त पुस्तक कलेजहरू आफैसँग पनि अथवा अहिले त व्यक्ति व्यक्तिसँग पनि लाइब्रेरी छ नि त होइन, आफ्नो सानो ठुलो आफूलाई चाहिने बुकहरू आफ्नै घर घरमा लाइब्रेरी बनाएर चलाउन थाल्नु भएको छ र आटेन पुस्तकालय नै चाहिँ किन प्रयोग गर्नुपर्छ उहाँहरूले, तपाईँलाई के लाग्छ?
2: आटेन लाइब्रेरी नै किन प्रयोग गर्नुपर्छ भन्दाखेरि पनि अब आटेन लाइब्रेरीमा आएर उहाँहरूले अझै आटेनलाई चलायो भने राम्रो छ। किन त भन्दाखेरि आटेनमा अब धेरैवटा पुस्तकहरू छ। अब आटेन लाइब्रेरी नै किन चलाउने किन प्रयोग गर्न सकिन्छ त भन्दाखेरि अब आटेनको रिसोर्सहरू धेरै छ, अर्थात् एक किसिमको यो समुद्र जस्तै भन्न सकिन्छ। अब अरू लाइब्रेरीहरू अब थोरै थोरै पुस्तक भएको कारणले गर्दाखेरि अब एउटा लाइब्रेरी अर्को लाइब्रेरी धाइराख्नु पर्ने भएको कारणले आटेनमा आयो भनेदेखि अरू लाइब्रेरीहरू धाइराख्नु नपर्ने एउटै लाइब्रेरीमा रहेर धेरैवटा कुराहरू चाहिँ पाउन सकिने, रिसर्चहरू गर्न सकिने, धेरै भेराइटीहरू चाहिँ यहाँ पाउन सकिने भएको कारणले गर्दाखेरि आटेन चाहिँ राम्रो हुन्छ, बेस्ट हुन्छ जस्तो लाग्छ मलाई। र म यही पनि सुझाव दिन्छु आटेनलाई, आटेनको पुस्तकलाई चलाउनको निम्ति।
1: र धेरैजनाको गुनासो छ कि आटेन पुस्तकालयमा चाहिँ चाहिएको पुस्तक चाहिँ छैन, नयाँ नयाँ अपडेट गरेको पुस्तकहरू चाहिँ छैन भन्ने जस्तो कुराहरू हामीले सुनिरहेको हुन्छौँ। अनि तपाईँहरूलाई प्रश्न, किन छैन होला त आटेनमा पुस्तकहरू?
2: आटेनमा पुस्तकहरू छ, अहिले नयाँ नयाँ अपडेट पुस्तकहरू पनि आइराखेको कुरा चाहिँ हामीले देख्दैछौँ र पढ्दैछौँ। अहिले धेरै नयाँ पुस्तकहरू पनि आटेनमा आइसकेको छ। अब कति अब आटेनमा आइकन कतिजना रिडर्सहरूले चाहिँ थियोलोजियनहरूले चाहिँ अब नेपाली पुस्तकहरू खोज्नुहुन्छ त्यस कारणले गर्दाखेरि अब नेपालमा त्यस्तो अब राइटर्सहरू नभएको कारणले पनि कति कुराहरू अभाइलेबल हुँदैन, त्यस कारणले पनि उहाँले कति कुराहरू पाउनुहुन्न। तर चाहिँ नयाँ पुस्तकहरू चाहिँ आइराखेको छ आटेनमा, थियोलोजी पुस्तकहरू चाहिँ अपडेटहरू आइराखेको अपडेट पुस्तकहरू।
1: र आटेन लाइब्रेरी त सेवा गरिरहेको एउटा संस्था हो र रिडर्सहरूको लागि सेवा गरिरहेको छ आटेनले, अनि रिडर्सहरूलाई अझै सजिलो बनाउनको लागि राम्रो प्रकारले सेवा गर्नको लागि चाहिँ अहिले आटेनले के कस्तो कार्यहरू गरिरहेको छ भनेर एकचोटि बताइदिनुहोस् न।
3: अहिले चाहिँ रिडर्सहरूको लागि चाहिँ हामीले ई लाइब्रेरी पनि डेभलप गरिसकेका छौँ, अब अन्तिम फेजमा छ। त्यो भयो भने चाहिँ अझै हामी चाहिँ जति पनि नेपाली राइटरहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले प्रायःलाई मागिसकेका छौँ, पिडिएफ माग्दैछौँ उहाँ जस अब चाहिँ घर बसेर पनि पढ्नुहोस् है भने जति पनि मेम्बरसिप लिनु भएको छ उहाँहरूको लागि हामी त्यो कामहरू गर्दैछौँ। अब सकिसकेको छ, अन्तिम चरणमा पुगेको छ। अब त्यही हो, अब अनि नेपाली भनिसके नेपाली बुक चाहिँ धेरै पिडिएफ मगाउन हामी कोसिसमा छौँ, अनि त्यसपछि हामी बाहिरबाट पनि किताबहरूको पिडिएफ चाहिँ हामी किनेर मगाउनेछौँ। त्यही भएर स्टुडेन्टहरूलाई चाहिँ हामीले त्यसरी सहायता पुर्याउनेछौँ ताकि उहाँहरूले चाहिँ लाइब्रेरी आउनु नपाउनु भएको खण्डमा उहाँले घरबाटै पनि पढ्न सक्नुहुन्छ किताबहरूलाई चाहिँ। त्यही कुराहरू चाहिँ हामीले अन्तिम चरणमा छौँ। अबको केही महिनापछि चाहिँ उहाँहरूले मेम्बरसिप लिइसकेपछि उहाँहरूले लाइब्रेरीबाट घरमा बसेर पनि पढ्न सक्नुहुन्छ।
1: र अब ई लाइब्रेरी भनिसकेपछि नेपालमा मात्रै होइन, काठमाडौँ बाहिरको मात्रै होइन, तर नेपालदेखि बाहिरको पनि जतिजना स्टुडेन्टहरू हुनुहुन्छ, थियोलोजीको स्टुडेन्टहरू, उहाँहरूले पनि पढ्न पाउनुहुने भयो त कस्तो राम्रो लाइब्रेरीले काम गर्दै हुनुहुँदो रहेछ। र यो ई लाइब्रेरीको कार्य हामी कहाँ पुग्यो होला र यो ई लाइब्रेरी चाहिँ पाठकहरूले कहिले चाहिँ कति समयदेखि चाहिँ पढ्न पाउनुहुन्छ, युज गर्न पाउनुहुन्छ?
2: ई लाइब्रेरीको काम चाहिँ अहिले अन्तिम चरणतिर छ र हामी पनि सिक्दैछौँ त्यसको लागि, त्यो कसरी चलाउने, कसरी अब रिडर्सहरूलाई चाहिँ मेम्बर बनाउने, त्यो कुराहरू चाहिँ कसरी मेम्बर बनाउने भन्ने कुरा चाहिँ हामीले सिक्दैछौँ। अब यो सिकेपछि चाहिँ उहाँहरूले पनि काम गर्दै हुनुहुन्छ, अब अन्तिम चरणमा छ, चाँडै नै सायद अब रिडर्सहरूले यो
1: र हामी कार्यक्रमको अन्त्यमा पनि छौँ र अन्त्यमा एकजना व्यक्तिले आटेन पुस्तकालयको मेम्बरसिप लिनु पर्यो भने उहाँहरूले के छ प्रोसेस, र उहाँले एकजना व्यक्तिले मेम्बरसिप लिइसकेपछि उहाँहरूले के कस्तो प्रकारको सुविधाहरू प्राप्त गर्नु हुन्छ त्यो बताइदिनु होला ठुलो स्तरमा?
3: उहाँहरूले सुरुमा मेम्बरसिप लिनुहुन्छ, उहाँले मेम्बरसिप लिइसक्नु भएपछि चाहिँ उहाँलाई हामी बस्ने ठाउँ प्रोभाइड गरिदिन्छौँ, वाइफाईहरू चलाउनुमा अलिक रिसर्च गर्नुपर्ने कम्प्युटर छ हाम्रो लागि, उहाँहरूको लागि रिडर्सको लागि फाल्टै कम्प्युटर छ, अझ आफ्नै ल्याउनु भयो भने उहाँहरूले चाहिँ कम्प्युटरबाट वाइफाई जोडेर पनि गर्न सक्नुहुन्छ। अनि उहाँहरूले मेम्बरसिप चाहिँ 2000 पे गर्नुपर्ने हुन्छ, वर्षको एकचोटि पे गरेपछि उहाँले 5 बुक लान पाउनुहुन्छ, 15 दिन गरेर 1 महिनाको लागि एकदमै इमर्जेन्सी उहाँले त्यो पढिसक्नु भएन भने चाहिँ हामी उहाँलाई 15 दिन अझै थप गरेर 45 दिन जति दिन्छौँ। त्यसपछि ल्याउनु भएन चाहिँ हामी दिनको 10 रुपियाँले फाइन पनि तिराउने गर्दछौँ।
1: र अन्त्यमा एउटा प्रश्न, तपाईँहरू आटेन पुस्तकालयमा कर्मचारीको रूपमा अथवा सेवा गरिराख्नु भएको छ, आटेन पुस्तकालयमा तपाईँहरूले के के योगदान दिन चाहनुहुन्छ अथवा कस्तो प्रकारले आटेन हेर्न
2: चाहनुहुन्छ? अबको 5 वर्षमा चाहिँ हामी आटेन चाहिँ कस्तो देख्न चाहन्छौँ भनेदेखि सबै पुस्तकहरू चाहिँ अझै थपिकन अब हाम्रो नेपाली राइटर्सहरूको पुस्तकहरूलाई पनि हामीले कलेक्सन गर्ने र विदेशबाट पनि हामीले थियोलोजिनहरू थियोलोजी बुक्सहरू चाहिँ कलेक्सन गरेर सबै सोर्सहरू चाहिँ अभाइलेबल गर्ने चाहिँ हाम्रो उद्देश्य सपना छ र सबै सोर्स सबै खोजेको कुरा चाहिँ पाउने ठाउँलाई ठाउँ चाहिँ आटेन लाइब्रेरी बनाउन चाहिँ हामी चाहन्छौँ। रिगर्सरलाई सल्लाह दिन चाहन्छु, आग्रह गर्न चाहन्छु, यो लाइब्रेरीलाई चलाइदिनुहोस्, आफ्नो ज्ञान बढाउनुहोस्, यहाँ आइकन धेरैभन्दा धेरै पुस्तकहरू पढ्ने बानी बसाल्नुहोस्, आत्मिकी लाभ उठाउनुहोस्, किनकि आत्मिकी लाभ उठाउने ठाउँ नै आटेन हो, त्यस कारणले आटेनमा आइकन आत्मिकी लाभ उठाउनु होला भन्न चाहन्छु।
1: हुन्छ, धेरै धन्यवाद। र कार्यक्रमको निर्धारित समय सकिएको कारणले गर्दा आजको कार्यक्रमलाई हामी यही राख्नेछौँ र अर्को हप्ता पुनः यहाँको माझमा नयाँ श्रृङ्खला लिएर हामी उपस्थित हुनेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला, गुड न्युजहरू सुन्दै गर्नुहोला भन्दै यहाँबाट हामी बिदा हुन चाहन्छौँ। सबैजनालाई जय मसी अनि नमस्कार।
0: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आटेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आटेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 98231947 र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com esterrai747@gmail.com। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसीह, नमस्कार।
4: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत हुँदैछ कार्यक्रम Gospel for All।
5: उकाली ओराली गर्दै रहनुभएका, घाँस दाउरा गर्दै रहनुभएका, खेत बारीमा कुटो कोदालो गर्दै रहनुभएका, जीवनका विभिन्न परिस्थितिलाई जुझ्दै गर्नुभएका आदरणीय मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म प्रभुजन साईको हार्दिक नमस्कार तथा क्रिस्टी अभिवादन। आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा म फेरि यहाँहरूका बीचमा उपस्थित भएको छु। आजको यो रेडियो एपिसोडमा तपाईँहरूका बीचमा सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा म आउने गर्दछु। मलाई यही कार्यक्रम नै सबैभन्दा महत्वपूर्ण लाग्छ, किनभने यो कार्यक्रमले धरतीमा आशिष सहित जिउन र धरती पछिको जीवन स्वर्गीय राज्यमा प्रवेश गराउन सूत्र सहितको सन्देश दिने गर्दछ। श्रोता, यो कार्यक्रममा विशेष गरेर हामी पवित्र धर्मशास्त्र बाइबल प्रयोग गर्ने गर्दछौ, किन त भने संसारमा मुक्ति सम्बन्धीको निश्चित सल्लाह दिने, शिक्षा दिने एकमात्र धर्मशास्त्र बाइबल, जहाँ दुईटा मत छैन मुक्तिको बारेमा, एउटा मात्रै मत छ, जहाँ मानिसहरू धरतीमा पापे पापले जिइरहेका भए तापनि पापको निम्ति ईश्वरी योजना अनुसार महाबलीको रूपमा मसीह येशु आएर बलि भएको र उहाँ ईश्वर भएको प्रमाण देखाउनलाई मृत्यु पछि 3 दिनपछि फेरि बौरेर उठे सम्पूर्ण शिक्षा दिनुभएको प्रस्तै ऐतिहासिक घटनाहरू छ। श्रोता, तपाईँ हामीहरू यो विश्वास गर्नै पर्ने परिस्थिति देखिन्छ, किन त भने इतिहास झुट कहिल्यै हुँदैन, विद्वानहरूले झुटलाई कहिले पनि पछ्याउँदैनन्, विद्वानहरू प्रमाणित कुरालाई पछ्याउँछन्। आज धेरै जसो विद्वानहरूले झुकेर विश्वास गर्ने शास्त्र बाइबल हो, जहाँ विकसित राष्ट्र होस् या विकसनमुख राष्ट्रहरू होस्, यो प्रवृत्ति र यो मान्यता बढ्दै गइरहेको छ। त्यसैले आदरणीय मित्र, यहाँहरूका बीचमा म पनि यही कुरा राख्दछु कि म पनि यसमा दृढ विश्वास र भरोसा राख्दछु। मेरो हातमा यतिखेर पवित्र धर्मशास्त्र बाइबल छ। बाइबल भित्रका बाढीहरू ईश्वरबाट आएका हुनाले यिनीहरू एकदमै गत लाग्दछन्, यिनीहरू एकदमै चाख लाग्दछन्। यिनीहरूद्वारा तपाईँ र मेरो जीवन परिवर्तन हुन सक्छ, तपाईँ र मेरो जीवनमा आशिषको रस भरिदछ। श्रोता, तपाईँ र मेरो जीवन कहिले काहीँ रुखो महसुस हुन्छ, कहिले काहीँ वाक्क दिक्क लाग्छ, तर जब तपाईँले मैले येशु ख्रिस्टले सिकाउनु भएको बाइबली शिक्षा पाउँदछौ, भेट्टाउँदछौ, महसुस गर्दछौ र यसलाई ग्रहण गर्दछौ, हाम्रो जीवनमा एक फरक प्रकारको रस भरिदछ। धरतीका कुनै पनि सतावट अभावले हामीलाई पिरोल्न सक्दैन, किन त भने हामी जान्दछौ कि यो धरती एउटा अस्थायी ठाउँ रहेछ, कि धन दौलत भनेको जस्ट पेट पाल्नलाई प्रयोग गरिने साधन रहेछ, आत्मा पाल्नलाई येशु नै चाहिने रहेछ र यसको शिक्षा बाइबलमै पाइँदो रहेछ भन्ने कुरा निश्चय भइसकेको छ। आदरणीय मित्र, यहाँहरूका बीचमा सुसमाचार सबैका लागि कार्यक्रम लिएर हामी आउँदछौ, यसै सम्बन्धित विषयहरू लिएर। आदरणीय मित्र, तपाईँहरूका बीचमा मैले पवित्र धर्मशास्त्र बाइबलको एउटा अध्याय ल्याएको छु, जुन भजन संग्रह भन्ने पुस्तकको 115 अध्याय छ। यो अध्याय म पाठ गर्दछु, यहाँहरूले ध्यान दिएर सुनिदिनु हुन म अनुरोध गर्दछु। यसको हेडलाइन बताइएको छ, परम प्रभु साँचो परमेश्वर भनेर। यहाँ एक पददेखि 18 पदसम्म हामी पाउँदछौ र यहाँ यसरी परमेश्वरको वचनले बोल्दछ, हाम्रो होइन हे परम प्रभु, हाम्रो होइन, तर तपाईँको करुणा र विश्वसनीयताको खातिर तपाईँको आफ्नै नाउँको महिमा होस्। जातिहरूले किन यस्तो भन्छन्, तिनीहरूका परमेश्वर कहाँ छन्? हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका हुन् र चाँदीका कलाहरू मात्र हुन्। तिनीहरूका मुख छन् तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्, कान छन् तर सुन्न सक्दैनन्, नाक छन् तर सुँघ्न सक्दैनन्, हात छन् तर छाम्न सक्दैनन्, खुट्टा छन् तर हिँड्न सक्दैनन्, तिनीहरू आफ्ना गलाबाट कुनै आवाजै निकाल्न सक्दैनन्, तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरू जस्तै हुनेछन्, तर तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्। हे इजरायलको घराना, तिमीले परम प्रभुमा भरोसा राख। हे इजरायल, हे नेपालीको घराना, तिमीले परम प्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनको वंश, परमेश्वरमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। तिमीहरू जो परम प्रभुको भय मान्छौ, उहाँमा भरोसा राख, तिमीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। परम प्रभुले हामीलाई सम्झनुहुन्छ र हामीलाई आशीर्वाद दिनुहुनेछ। उहाँले इजरायलको घरानालाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनको वंशलाई आशीर्वाद दिनुहुनेछ, ठूला र साना दुवै परम प्रभुका भय मान्नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ। परम प्रभुले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई स्वर्ग र पृथ्वी सृजन हुने परम प्रभुबाट तिमीहरूलाई आशिष मिलोस्। सर्वोच्च स्वर्ग त परम प्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई प्रदान गर्नुभएको छ। मृतकहरूले परम प्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्, तर हामी त अहिले र सदा सर्वदा परम प्रभुको स्तुति गर्दछौ, परम प्रभुको प्रशंसा गर। आमेन, हालेलुया। आदरणीय मित्र, पवित्र धर्मशास्त्र बाइबल भजन संग्रह 115 एकदेखि 18 पदसम्म मैले पाठ गरे। श्रोता, यहाँभित्र धेरै महत्वपूर्ण कुराहरू हामी पाउन सक्छौ यदि हामी यसलाई गहिरो रूपले अध्ययन गर्यौं भने। श्रोता, यो ब्रह्माण्ड अति ठूलो छ र यो ब्रह्माण्ड भित्र एउटा सानो पिण्ड छ जसलाई पृथ्वी भन्छन्, जुन हामी बसेको ग्रह हो। यो ग्रहलाई ईश्वरले बाइबलमा ब्रह्माण्ड भित्र धुलोको कण सरह भनेर बताउनु भएको छ। परमेश्वर र बाइबलको दृष्टिमा धुलोको कण सरह पृथ्वी भित्र हामी झन पृथ्वीकै धुलोको कण भन्दा पनि साना हामी मानिसहरू कसरी कति ठूलो प्रकारले परमेश्वरको अगाडि देखिन सक्छौ। त यति मात्र हो, तपाईँले मैले परमेश्वरलाई भेटाउन र देख्न सक्दैनौ र उहाँमाथि विश्वास गर्न चाहिँ सक्छौ। पवित्र धर्मशास्त्र बाइबल पढ्यौं भने विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ भनेर हामीले उहाँको वचनमा भेटाउँदछौ। त्यसैले आदरणीय मित्र, यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रम मार्फत म यहाँहरूलाई बिन्ती टक्राउँदछु। पृथ्वीभित्र हामी झन पृथ्वीकै धुलोको कण भन्दा पनि साना हामी मानिसहरू कसरी कति ठूलो प्रकारले परमेश्वरको अगाडि देखिन सक्छौ। त यति मात्र हो, तपाईँले मैले परमेश्वर

जीवनको छिटो भन्दा छिटो पहिलो पहरमै येशु प्रभुलाई पाप क्षमा गर्ने अधिकारी र हामीहरूका मुक्तिदाता भनेर स्वीकार्नु पर्दछ। यो बराबर ठूलो हाम्रो जीवनमा अर्को उपलब्धि छैन यदि हामीले बुझ्यौं भने। हुन त श्रोता, आज धेरै जसो बेला हामीलाई सुनको अगाडि हीरा भने जस्तै भएको छ। संसारिक मन मस्तिष्क, संसारिक सोच विचारमा भरिएका हामीहरूका बीचमा जीसस क्राइस्ट आएर पवित्रता र शुद्धताको शिक्षा दिनु र त्यसको लागि कृपा गर्नु भनेको हामीहरूको लागि सुँगुरको अगाडि हीरा भने जस्तै हो। तर श्रोता, कतिपयले यो उद्धार र मुक्ति र मोक्षको कुरालाई एकदमै आत्मसात गरेर विश्वास गर्नु पनि हुन्छ। यो अति महान कुरा हो, यो अति ठूलो कुरा हो। परमेश्वरमा विश्वास गर्नु, उहाँमा भरोसा गर्नु, उहाँको आराधना स्तुति गर्न पाउनु भनेको निकै प्रभुको आशिष अनुग्रह हो। किन त भने परमेश्वर स्वर्गमा हुनुहुन्छ, यो धरतीमा तपाईँले मेरो हृदयमा राज बास र छुवाई गर्न चाहनुहुन्छ। यदि तपाईँ र मैले पवित्र धर्मशास्त्र बाइबल पढ्यौं र बाइबल अनुसारको जीवन जिउने प्रयत्न गर्यौं, नजिकको मण्डलीमा गएर पास्टर गुरुजनलाई नबुझेका कुरा शिक्षा दिलाउन लगाएर हाम्रा परमेश्वरको महिमाको लागि जीवन अर्पण गर्नु, हाम्रा परमेश्वरको प्रशंसाको लागि हाम्रो ज्ञान बुद्धि अर्पण गर्नु, हाम्रा परमेश्वरको महिमाको लागि हाम्रो सम्पूर्ण दिल दिमाग खर्च गर्नु भनेको स्वर्गीय आशीर्वाद पाउनु हो। आन्द्रेय मित्र, यसको लागि तपाईँले मैले मण्डलीहरूमा चर्चहरूमा गएर येशुको बारेमा प्रस्तै बुझ्नै पर्ने हुन्छ। येशु बिना मुक्ति र उद्धार छैन, येशु बिना पाप क्षमा छैन, येशु नै उद्धारक मुक्तिदाता भनेर स्वीकारिसकेको अवस्थामा पनि आज हामी विरोधको सोच लिएर बसिरहेका हुन्छौं। श्रोता मित्र, यो कुनै कम्पनी या कुनै पनि कार्यालयको जागिरमा होइन, स्वर्गीय परमेश्वरको महान अभियान र उद्धार र मुक्ति लिने महान आत्मिक युद्धमा तपाईँ र म छु। र आज हरेक नेपाली युवा, हरेक नेपाली दाजुभाइ, हरेक नेपाली वासीलाई म यही अनुरोध गर्न चाहन्छु कि तपाईँ र मेरो जीवन धन दौलतमा यस आरम्भमा घुमेको त हुन सक्छ, तर अन्तमा अनन्त अनन्तसम्म नरक आगोको तलाउमा खसालिनेछौ। त्यसैले श्रोता मित्र, प्रभु येशु ख्रीष्टमा विश्वास गरिसकेपछि त्यो तलाउमा, त्यो पापको दलदल, त्यो संसारिक दलदलबाट उकासेर तपाईँ र मलाई एउटा नयाँ जीवन दिनुहुन्छ। परमेश्वरले तपाईँ र मेरो भलो र उद्धार भएको चाहनुहुन्छ। त्यसैले मित्र, आज तपाईँ र मैले जान्नुपर्ने कुरा यो छ कि हामीहरूले परमेश्वर सृष्टिकर्ता ईश्वर येशुको नाउँमा हामी घुँडा टेकेर आफ्ना पापबाट पश्चाताप गर्ने र हामी फेरि प्रभु येशु ख्रीष्टको सल्लाह र शिक्षा अथवा बाइबली शिक्षाको अनुशासनमा रहेर उहाँको सेवा गर्नेछौ। यसैले मित्र, हामीहरू सबै परमेश्वरका जन हौ, परमेश्वर हामी सबैका परमेश्वर हुनुहुन्छ, कुनै एक व्यक्तिको व्यक्तिगत ईश्वर हुनुहुन्न। त्यसैले पनि आदरणीय मित्र, परमेश्वर प्रभुले तपाईँ हामी हरेकलाई प्रेमका साथ आफ्नो नजिक बोलाउनु भयो, त्यसैले उहाँले तपाईँ र मेरो पाप र अधर्मका निम्ति बलि हुनुभयो र उहाँको महानता, उहाँको न्याय, उहाँको अनुग्रह तपाईँ हामी हरेकले पाउनु पर्छ। प्रभु येशु ख्रीष्टको नाममा हामी सधैँ क्रिश्चियन जनहरू यसको लागि प्रार्थना गरिरहेका छौँ। आदरणीय मित्र, अब यतिखेर हामी एउटा गीत सुन्नेछौ, परमेश्वर सृष्टिकर्ता ईश्वरको महान महिमाको लागि, जसले तपाईँ हामीलाई पनि शब्द बुझ्दा आत्मिक वृद्धि, नबुझ्दा शारीरिक मनोरञ्जन दिनेछ।

0: त्यसैले आधुनिक मित्र ईश्वरलाई एउटा निर्जीव आकृतिको रूपमा नलिऊ र उहाँ जीवित हुनुहुन्छ र उहाँले हामीलाई राम्रोसँग बुझ्नुहुन्छ र उहाँले आफ्नो कृपाद्वारा हामीलाई आशीर्वाद दिनुहुन्छ। यो कुरा हामीले एकदमै याद गर्नुपर्दछ। आदरणीय श्रोता, तपाईँ र मलाई जन्म दिनुहुने ईश्वर कोही न कोही हुनुहुन्छ। उहाँमाथि विश्वास गरौं, भरोसा गरौं। उहाँ यो धरतीमा यीशु मसीह बनेर आएर तपाईँ र मेरो पाप धुनलाई बलि हुनुभएको छ। यो एउटा सत्य ऐतिहासिक घटना जहाँ प्रभु येशु ख्रिस्टको मुख्य भूमिका छ। येशु ख्रिस्ट तपाईँ र मेरा उद्धार गर्न र मुक्ति गर्न ईश्वरबाट सिधै आएका हुन्। त्यसैले श्रोता मित्र, कुनै जात र धर्मको विषय छैन, पाप र मोक्षको विषय छ, जुन कुरा जो कोही हरेकलाई आवश्यकता पर्दछ। त्यसैले यहाँनिर परम प्रभुले तिमीहरूलाई वृद्धि गरून् जीवनमा दिएको धरतीलाई सञ्चालन गर्दै गर्न सकौ। आदरणीय मित्र, तपाईँ मैले यो विचार गर्नुपर्छ कि यो ब्रह्माण्ड साह्रै ठूलो छ। यो ब्रह्माण्ड भित्र एउटा धुलोको कण र पृथ्वी छ। त्यो हामीहरूको लागि ठूलो पृथ्वी र ईश्वरको निम्ति धुलोको कण। त्यो ग्रहमा हामीहरू त्यहाँ भित्र झन् कति साना प्राणी छौ, कति साना सजीव छौ र ईश्वरीय दृष्टिकोणले हेर्दा हामीहरू घरको फोहोर पुज्ने, घरको पुछा लगाउने पोता जस्तै फोहोरी छौ। आदरणीय मित्र, तपाईँ र मेरो यो फोहोरी जीवनलाई शुद्ध पारेर धुनलाई ईश्वरले मानव रूप लिएर येशु नाउँले यो धरतीमा आएर बलिदान हुनुभयो। उहाँको त्यो बलिदानमाथि विश्वास गर्नेका मात्रै पाप क्षमा हुने कुरा पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। येशु बिना मोक्ष छैन भन्ने कुरा हामीले बुझ्नु पर्दछ र येशु ख्रिस्टलाई बिना धन पैसा आफ्नो जीवनमा निमन्त्रणा गरेर हाम्रो जीवनबाट उहाँलाई काम गर्न दिनु पर्दछ। नत्र भने तपाईँ र मैले पाउने दुःखको सीमा हुने छैन, तपाईँ र मैले पाउने असन्तुष्टिको सीमा हुने छैन। त्यसैले मित्र, तपाईँ र मलाई प्रभु येशु ख्रिस्ट आशिष दिन चाहनुहुन्छ, सहायता गर्न चाहनुहुन्छ, उद्धार मुक्ति दिन चाहनुहुन्छ। के तपाईँ र हामी लिन तयार छौ? पक्कै पनि हामी हुनु पर्दछ। परमधामका परमेश्वरको महान कृपा अनुग्रहको लागि धन्यवाद दिनु पर्दछ कि उहाँले आफ्नो एकलौटे पुत्र अथवा जीसस क्राइस्टलाई दिएर बलि गर्न योजना गरेर आज हामी उहाँमाथि विश्वास गर्ने जतिको मोक्ष र मुक्ति मिलेको छ। परमेश्वरको महिमा होस् र प्रभुले जसलाई चलाउनुहुन्छ उहाँहरूलाई आशिष होस्। त्यसैले मित्र, तपाईँ र मैले जान्नुपर्छ कि यो ठूलो ब्रह्माण्ड भित्र सानो धुलोको कण र पृथ्वी र पृथ्वी भित्र अझै आणु परमाणु जस्तै तपाईँ हाम्रो जिन्दगी र जीवन छ। तर तपाईँ र मलाई ईश्वरले यस्तो अधिकार र शक्ति दिनुभएको छ कि स्वर्गीय पितालाई बोलाउने, स्वर्गीय पिता येशु ख्रिस्टको नाममा भूत भगाउने, स्वर्गीय पिता येशुको नाममा रोग निको पार्ने र निरन्तर आफ्नो जीवनभरि स्तुति आराधना प्रशंसा महिमा ईश्वर येशु ख्रिस्टका नै गर्ने। यो कुरा प्रस्तै हामीले जान्नु पर्दछ। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरो चिन परिचय नभए तापनि हामीहरू मर्छौ यो निश्चित छ। एक दिन नरक या स्वर्ग जानुपर्छ यो निश्चित छ र स्वर्ग जानलाई येशु ख्रिस्टमै विश्वास गर्नुपर्ने निश्चयता छ। त्यसैले अन्य मान्छेको बठाई, अन्य मान्छेको ज्ञान बुद्धि धन दौलतले कहिल्यै मुक्ति र मोक्ष दिन नसक्ने प्रष्ट बाइबलले बताउँदछ। तपाईँ र मेरो जिन्दगीमा प्रभु येशु ख्रिस्टको अनुग्रह, पवित्र आत्मा परमेश्वरको साथ सहभागिता र परमेश्वर पिताको कृपा दया सधैँ रहिरहनेछ। तपाईँ र हामीले पूर्ण विश्वास गर्न सक्छौ त्यही एक मात्र ईश्वर येशुमा। त्यसैले आदरणीय मित्र, तपाईँ र मैले जात र धर्म बदल्न होइन, सत्य ईश्वरको ज्ञान लिनलाई मण्डलीमा र चर्चमा जानुपर्छ, सिक्नुपर्छ, बुझ्नुपर्छ कि तपाईँ र मेरो जिन्दगी बनाउने मुख्य भूमिका हाम्रो आफ्नै छ। हामीले प्रयास गर्नुपर्छ प्रार्थना सहित पूरा गरिदिने येशु ख्रिस्ट हुनुहुन्छ। उहाँलाई चाखेर हेरौं, परमेश्वरको कृपा दया अनुग्रह कति धेरै भएर आएको छ। बाइबलको भजन संग्रह 115:13 पददेखि तल यसरी बताइएको छ, ठूला र साना दुवै परम प्रभुका भय मान्यहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ। परम प्रभुले तिमीहरूलाई वृद्धि गरून् तिमीहरू र तिमीहरूका सन्तानलाई पनि। स्वर्ग र पृथ्वी सृजना हुने परम प्रभुबाट तिमीहरूलाई आशिष मिलोस्। सर्वोच्च स्वर्ग त परम प्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई प्रदान गर्नुभएको छ। मृतकहरूले परम प्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्, तर हामी त अहिले र सदा सर्वदा परम प्रभुको स्तुति गर्दछौ। परम प्रभुको प्रशंसा गर। आदरणीय मित्र, यहाँनिर हामीले जुन पद पढ्यौं, साना र ठूला दुवै परम प्रभुका भय मान्नेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ। के तपाईँ र मेरा अगुवा, लिडर, गाइडर, प्रोभाइडर, हाम्रा गार्जियन परमेश्वर हुनुहुन्छ? के तपाईँ र मैले परमेश्वरलाई आफ्नो साक्षी राखेर जीवन बिताइरहेका छौ? के हामी मानिसहरूलाई छल गरेर मात्रै जीविका अर्जन गर्ने कोसिस गर्दैछौ? आदरणीय मित्र, हरेक व्यक्तिले परिश्रम गर्नुपर्छ। हरेक व्यक्तिहरू परमेश्वरको हातका रचना हुन् र तपाईँ र म उहाँको योग्य र मन पर्दो छोरा या छोरी हुनु पर्दछ। र ठूला साना दुवैले परम प्रभुले आशिष दिनुहुन्छ, तर तिनीहरू परमेश्वर सृष्टिकर्ताको भय मान्ने र उहाँको अनुशासनमा हिँड्ने, उहाँको सरसल्लाह नीतिमा हिँड्ने, अथवा अर्को अर्थमा भन्दा पवित्र धर्मशास्त्र बाइबल पढ्ने र बिब्लिकल जीवन जिउने हो भने परम प्रभुले हामीलाई आशिषको झरी बर्साउनुहुन्छ। परम प्रभुले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई भनेर भजन संग्रह 115:14 पदले प्रस्तै बताएको छ। स्वर्ग र पृथ्वी सृजन हुने परम प्रभुबाट तिमीहरूलाई आशीर्वाद मिलोस् भनेर पनि परमेश्वरको जीवित वचन लेखिएको छ। आदरणीय मित्र, तपाईँ र मेरो जीवनमा ईश्वरले अति राम्रो काम गर्न चाहनुहुन्छ, तर तपाईँ र मैले आफै हामीले आफ्नो हृदयको ढोका येशूको निम्ति खोल्दैनौ त हामी आशिषका भागदार कसरी हुन सक्छौ? र परिश्रमबाट पाएको ज्यालाले पनि हामीलाई सन्तुष्टि दिँदैन र ठूलो प्रगति देखाउँदैन। आशिष चाहिँ परमेश्वरबाटै आउने भएकोले यो कुरा महसुस गरेर हाम्रो जीवनमा लागू गर्नुपर्दछ। परमेश्वरले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई भनेर 14 पदमा बताएको छ, र 15 पददेखि तल सृजना हुने परम प्रभुबाट तिमीहरूलाई आशिष मिलोस्। सर्वोच्च स्वर्ग त परम प्रभुकै हो, तर पृथ्वी चाहिँ मानिस जातिको लागि समर्पित गर्नुभएको छ। मृतकहरूले परम प्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। आदरणीय श्रोता, जति जनाले हामी एक सृष्टिकर्ता ईश्वर हुनुहुन्न र परमेश्वर सृष्टिका मालिकको सबै हातको रचना हो भनेर विश्वास गर्दैनौ भने त्यो मान्छेलाई मृत मानिस भनेर यहाँ भनिएको छ। किनभने 17 पदमा बताइएको छ, मृतकहरूले परम प्रभुको प्रशंसा गर्दैनन्। जो जीवित छ, जोसँग जीवन छ, जोसँग पवित्र आत्मा छ, त्यसले परम धामका परमेश्वरको प्रशंसा, महिमा र व्याख्या गर्दछ भने जो जतिसँग त्यो आत्मा छैन उसले परमेश्वरसँगको सम्बन्धलाई ख्याल गर्दैन। त्यसैले आदरणीय मित्र, तपाईँ र हामीले सृष्टिकर्ता परमेश्वर येशूको नाममा निरन्तर प्रार्थना गर्न सिक्नुपर्छ। उहाँले तपाईँ र मेरो जीवन परिणत र परिवर्तन गर्न चाहनुहुन्छ। मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन् भनेको छ। यदि हामीले येशू ख्रिस्टको प्रशंसा गर्दैनौ, हाम्रा पापको निम्ति बलि हुने मुक्तिदाताको प्रशंसा गर्दैनौ र गर्न जानेका छैनौ भने मृत लोकमा जानेहरूको समूहमा हामी पर्दछौ। किन त भने संसारको ज्ञान, धन, इज्जत, मानले मुक्ति र मोक्ष दिँदैन कि येशू ख्रिस्टको नाममा पाप पश्चातापको प्रार्थना गरे मात्रै उहाँले हाम्रा जान अन्जानमा भएका सम्पूर्ण भूल गल्ती र पापहरूलाई धोइदिनुहुन्छ, हामीलाई पुनर्जीवित र नयाँ पारिदिनुहुन्छ। त्यसैले आदरणीय मित्र, परमपिता परमेश्वरको महान योजनालाई बुझौ र येशू प्रभुलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गरौ। मण्डलीमा गएर आफ्नो जीवन सुधार्ने र मोक्ष र मुक्तिको लागि शिक्षा र सल्लाह लिऊ र तपाईँ र मैले आफ्नो गाउँ, आफ्नो परिवार, आफ्नो छिमेक, आफ्नो देश बचाउने जिम्मेवारी लिएका छौ। यो जिम्मेवारी कसैले दिनु पर्दैन, स्वयं हाम्रो हृदयमा छ। त्यसैले प्रभु येशू ख्रिस्टको कृपा, दया, अनुग्रह हाम्रो हृदयमा आउनु पर्यो र हामीहरूले येशू प्रभु मात्रै परमेश्वर र उद्धारकर्ता पनि स्वीकार्नु पर्यो र ईश्वरमा प्रार्थना गर्न सिक्नु पर्यो, ताकि परमधामका परमेश्वरले तपाईँ र मेरो जीवन आशिष, अनुग्रह, शान्ति, मुक्ति, मोक्षमा भरपूर पारिदिनुहुन्छ भन्दै यो सुसमाचार सबैका लागि कार्यक्रमबाट म अहिलेलाई बिदा हुन्छु। हस्त नमस्कार।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले परमेश्वरको महानताको विषयमा महत्वपूर्ण शिक्षा प्राप्त गर्नु भएको छ। आजको वचनमा भने जस्तै परमेश्वरको महानता हामी संसारको सृष्टिदेखि वर्तमान समय र भविष्यसम्म पनि दुरूस्त रूपमा देख्न सक्छौ। उहाँको महानताको वर्णन हामी कहिले पनि पूर्ण रूपमा गर्न सक्दैनौ। जुन कुराको बारेमा बाइबलमा स्पष्ट रूपमा व्याख्या गरिएको छ। उहाँले गरेका महानताको कार्यहरूलाई नियाल्यौं भने हामी जताततै यत्रतत्र हामी स्पष्टसँग देख्न सक्छौ। तर धेरै पटक यो मानिसको आफ्नै ज्ञानले भने हामी कहिले पनि बुझ्न सक्दैनौ। प्रिय श्रोता, हामीले तपाईँलाई भन्नै पर्ने हुन्छ, यो संसार र संसारभित्र र बाहिरका यावत थोकहरू परमेश्वरका सृष्टिहरू हुन्, जसलाई हेरेर हामी कति पटक अचम्भित र छक्क पर्दछौ। यस्तो पनि हुँदो रहेछ है भनेर अनि धेरै वैज्ञानिक र खोज अनुसन्धानको क्षेत्रमा लागेका मानिसहरूले ब्रह्माण्डभित्रका यावत थोकहरूको खोज र अनुसन्धानमै आफ्नो सम्पूर्ण जीवनको लामो समय व्यतीत गर्दा पनि कतिपय उहाँका अद्भुत कार्यहरू अझै रहस्यमय रहेका छन् भने कतिपय कुराको बारेमा वैज्ञानिकहरूले जानकारी दिँदा सबै मानिसहरू आश्चर्यचकित पर्दछन्। यहाँबाट प्रश्न हुन्छ कि उहाँले सृष्टि गरेको यो संसार कति अद्भुत छ भनेर। यो त थियो संसारको सजीव र निर्जीव वस्तुहरू जुन मानिसको क्षणिक जीवनयापनको लागि सृष्टि गरिएको कुरा। अब चाहिँ हामी परमेश्वरले मानिसलाई गर्नुभएको प्रेमको विषयमा उहाँको महानता कसरी प्रकट भएको छ भन्ने कुरालाई जानकारी दिँदैछौ। श्रोता, परमेश्वरले मानिसलाई गर्नुभएको प्रेमको विषयमा हामी बाइबलको नयाँ करारमा रहेको सुसमाचारीय योहन्नाको पुस्तक 3:16 प्रष्ट पार्दछ। त्यहाँ भनिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। हो श्रोता, उहाँले यस्तो प्रेम गर्नुभयो जुन प्रेम न त कसैले कसैलाई अहिलेसम्म गरेको छ, न त भविष्यमा कसैले कसैलाई गर्नेछ, न त गर्न नै सक्नेछ। त्यस्तो अद्भुत र महान प्रेमले उहाँले संसारका धर्मी होइन तर पापी व्यक्तिहरूलाई प्रेम गर्नुभयो। उहाँले कसरी मानिसको लागि आफैलाई समर्पित गर्नुभयो भन्ने कुराको व्याख्या हामी बाइबलको नयाँ करारमा रहेको फिलिप्पी 2:6-8 स्पष्ट रूपमा पाउन सक्छौ। जुन पदहरूमा उहाँ कसरी मानिसका सबै पापहरू मेटाउन क्रुसमा बलि भइरहँदा उहाँले कस्ता कस्ता कुरा त्याग गर्नुभएको थियो भन्ने कुरालाई स्पष्टसँग त्यहाँनिर व्याख्या गरिएको छ, जसमा उहाँले कष्टलाई, अपमानलाई, तुच्छतालाई ग्रहण गरेर क्रुसमा बलिदान हुनुपर्ने कुरालाई कसरी आज्ञाकारिताका साथ स्वीकार गर्नुभएको थियो भन्ने कुरालाई स्पष्ट चित्रण गरिएको हामी पाउँदछौ। प्रिय श्रोता, कुराहरू भनिरहँदा हामी तपाईँलाई यो कुरा स्पष्ट पार्न चाहन्छौ कि यसु ख्रिस्ट कुनै धर्म बदल्न, जात बदल्न, हाम्रो वर्गीय स्तरलाई बदल्न आउनु भएको व्यक्ति नभई उहाँले तपाईँ हामीलाई अति महान प्रेम गरेकै कारण हाम्रो पापमा नष्ट भइरहेको जीवनलाई सधैँको लागि धर्मी बनाएर अनन्त स्वर्गीय राज्यमा डोराउन आउनु भएको मसीह हुनुहुन्छ, जसकारण आज हाम्रो पापको कारण चुकाउनु पर्ने मूल्य उहाँले नै तिर्नुभयो, जुन मूल्य हामीले कहिले तिर्न सक्ने थिएनौ। यसकारण प्रिय मित्र, आज हामीले उहाँको यस बलिदानलाई विश्वास गरेकै कारण हामी धर्मी ठहरिनेछौ अनि अनन्तको स्वर्गीय राज्यको हामी योग्य नागरिक भएर रहने सुनौलो मौका पाउनेछौ। त्यसैले उहाँको प्रेमलाई आफ्नो जीवनमा निम्त्याउन ढिलो नगर्नुहोस्, किनकि तपाईँले बुझिसक्नु भएको छ होला परमेश्वर महान हुनुहुन्छ अनि उहाँको प्रेम महान छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसैगरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 0815218335 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 9858037454, 9858037454, 9841447557, 9841447557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: एक्लोपनको भावनालाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 29 यहाँलाई स्वागत छ। के तपाईँले कहिले एक्लोपन महसुस गर्नुभएको छ? जब तपाईँ आफ्नो जीवनमा धेरै गम्भीर समस्याहरूबाट गुज्रिराख्नु भएको थियो र तपाईँलाई लाग्छ कि तपाईँको समस्याहरू साझा गर्न विश्वास गर्न सक्ने कोही छैन, तपाईँलाई आवश्यक सहयोग प्रदान गर्ने कोही छैन, तपाईँको अवस्था बुझ्ने कोही छैन। जब हामी येशूको साँचो चेला बन्छौं, एक्लोपन प्राय एउटा चुनौती हुन्छ जसको सामना हामीले गर्नुपर्ने हुन्छ र पार गर्नुपर्ने हुन्छ। येशूले हाम्रो जीवनको लागि दिनुभएको बोलावट र यो त्यस्तो कुरा हुन सक्छ जुन हाम्रा परिवारका सदस्यहरू, साथीभाइहरू र पास्टरले पनि बुझ्दैनन्, र जब त्यस्तो हुन्छ येशूलाई पछ्याउने यात्रा धेरै एक्लो हुन सक्छ। एलिया परमेश्वरका एक महान मानिस थिए, तरै पनि उनी एक्लोपनसँग संघर्ष गरिरहेका थिए। एलिया एक्लै थिए, गुफामा सुतिरहेका थिए। परमेश्वरले एलियालाई सोध्नुभयो, तिमी यहाँ किन छौ? पहिलो राजाहरूका पुस्तक 19:14। तिनले जवाफ दिए, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इजरायलीहरूले तपाईँको करारलाई त्यागेका छन्, तपाईँका वेदीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्र रहेको छु र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। प्रिय श्रोता, एलिया परमेश्वरसँगको आफ्नो यात्रामा विश्वासनीय योग्य थिए। समस्या यो थियो कि उनी शैतानबाट धोकामा परिरहेका थिए। जब कोही परमेश्वरको लागि ठूलो सेवा गरिरहेको हुन्छ, तिनीहरू शैतानको निशाना बन्छन् र शैतानले प्रयोग गर्ने रणनीतिहरू मध्ये एक भनेको हामीलाई एक्लोपन र पराजयको विचारहरू मनमा राख्ने प्रयास गर्नु हो। त्यसो भए हामी यो एक्लोपनको समस्यासँग कसरी व्यवहार गर्ने? यदि हामीले आफूलाई हेनी छनौट गर्यो भने हामीसँग भएका कमजोरीहरू देख्छौं र यसले हामीलाई दुःखी बनाउनेछ। यदि हामीले अरूलाई आफ्नो शक्तिको रूपमा हेर्यो भने हामी निराश हुनेछौ, किनभने यस पृथ्वीमा एकजना पनि त्यस्तो व्यक्ति छैन जसले हाम्रो आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्न सक्छ। हामीलाई हाम्रो एक्लोपनबाट बाहिर निकाल्ने क्षमता भएको एक मात्र व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ। मत्तीको पुस्तक 11:28। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। प्रिय श्रोता, येशू नै हाम्रो जीवनका सबै आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ। उहाँ नै हामीलाई पूर्ण रूपमा बुझ्ने एक मात्र व्यक्ति हुनुहुन्छ। हाम्रो जीवनको एक्लोपनलाई निको पार्ने क्षमता र इच्छा दुवै उहाँसँग छ। परमेश्वरले एलियालाई केही सान्त्वनादायी समाचारको साथ जवाफ दिनुभयो। पहिलो राजाहरूको पुस्तक 19:18। तापनि 7,000 म इजरायलमा बचाइराख्छु, ती सबै जसले बालको सामुन्ने आफ्ना घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्। शैतानले एलियालाई आफू मात्र उभिने व्यक्ति हो भन्ने सोच्न लगायो, तर परमेश्वरले एलियालाई प्रकट गर्नुभयो कि त्यहाँ 7,000 समान विचारधारा भएका मानिसहरू छन् जसले साँचो परमेश्वरलाई प्रेम गर्न र सेवा गर्न चाहन्थे। हाम्रो जीवनमा कहिलेकाहीँ हामी कसैलाई गहिरो प्रेम गर्छौं र तिनीहरूले त्यो प्रेम हामीलाई उस्तै तरिकाले फिर्ता गर्दैनन्। तिनीहरूले हामीले उनीहरूलाई गरिरहेको कामको कदर नगर्न सक्छन्। तिनीहरूले हामीले उनीहरूलाई दिइरहेको जस्तै ध्यान दिन खोज्न सक्दैनन् र यदि हामी होसियार भएन भने यसले हामीलाई एक्लोपन र निराशाको अवस्थामा पुर्याउन सक्छ। तपाईँलाई त्यस्तो हुन नदिनुहोस्। हाम्रो माया र कदर हुने स्रोत परमेश्वरबाट आउनुपर्छ, अरू मानिसहरूबाट होइन। पहिलो योहन्नाको पुस्तक 4:16। यसरी हामी प्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। प्रिय श्रोता, मानिसहरूले हामीलाई जीवनमा चाहिने प्रेम कहिले दिने छैन। हामीले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई प्रेमको स्रोत बनाउनुपर्छ। त्यसपछि हामी बदलामा केही आशा नगरी त्यो प्रेम अरूलाई हस्तान्तरण गर्न सक्छ। मलाई थाहा भएको एकलोपनको लागि यो एक मात्र उपचार हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
10: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
9: अनि यी सबै कहाँ पाउने त दाई?
10: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
9: कार्यक्रम मुक्तिको मार्ग?
10: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
9: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
11: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-4-61 01-49-62-4-61, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

आदरणीय श्रोता मित्र जय मसीह, नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि तपाईँलाई उत्साह दिनको लागि म उपस्थित भइसकेको छु। रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथरन आवर मिनिस्ट्री नेपालले तयार पारेको यस कार्यक्रमबाट तपाईँको निराशमय जीवन र दुःखदायी जीवन र अप्ठ्यारो परिस्थितिको जीवनलाई पवित्र धर्मशास्त्र बाइबलमा रहेका केही उदाहरण व्यक्तिहरूको जीवनीबाट अझै केही उत्साह दिन चाहन्छु र पवित्र धर्मशास्त्र बाइबलले यस्ता दुःख पीड़ा संघर्ष र अप्ठ्यारो परिस्थितिहरूलाई अझ सहज साथ अगाडि बढ्नको लागि मदत गर्दछ र पवित्र धर्मशास्त्र बाइबलसँग आधारित रहेर हामी तपाईँलाई उत्साह दिँदै आइराखेका छौं। यो रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथरन आवर मिनिस्ट्री नेपालले तयार पारेको हो र आज म तपाईँसँग कुनै पनि व्यक्ति इमान्दारिता हुनुपर्छ र त्यो इमान्दारिताले पार्ने प्रभाव र इमान्दारिताको कारणले गर्दाखेरि तपाईँको जीवनको तपाईँको व्यक्तित्व विकास र तपाईँ व्यक्तिले इमान्दारिताको कारण तपाईँले प्राप्त गर्ने खुशी र तपाईँले प्राप्त गर्ने असल कुराहरूको विषयमा पवित्र धर्मशास्त्र बाइबलसँग आधारित रहेर केही उत्साह दिन चाहन्छु। इमान्दारिताले नै जीवनलाई अझ सहज साथ अगाडि बढ्नको लागि प्रेरित गर्दछ। आजको कार्यक्रमको मुख्य विषय वस्तुतर्फ जानुभन्दा अघि आउनुहोस् आज समधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

0: प्रिय श्रोतागण, आजको कार्यक्रममा म तपाईँहरूसँग इमानदारीताको विषयमा बाइबलमा आधारित रहेर केही महत्वपूर्ण विचार बाँड्न चाहन्छु। इमानदारीता भन्नाले सत्य बोल्नु, धर्ममा अडिनु, विश्वासमा अडिनु र विश्वास योग्य रहनु र छल कपट नगरी जीवन बिताउनु हो। बाइबलमा धेरै ठाउँमा इमानदारीतालाई जीवनको मेरुदण्ड र आशिष प्राप्त गर्ने बाटो भनेर सिकाइएको छ। पवित्र धर्मशास्त्र बाइबलको हिब्रू 13 अध्यायको 18 पदमा लेखे अनुसार हामीले निरन्तर प्रार्थना गर्नुपर्ने हुन्छ, किनकि हामीलाई थाहा छ कि हाम्रो विवेक शुद्ध छ र हामी सबै कुरामा इमानदारीपूर्वक चल्न सक्छौ र चाहन्छौ भन्ने विषयमा यहाँ प्रस्तुत गरेको छ। तपाईँले अझै यो हिब्रू 13 अध्यायको 18 पद पढ्नुभयो भने अझ विशेष गरी तपाईँले थाहा पाउनुहुनेछ। यस वचनले देखाउँछ कि इमानदारी जीवनको आन्तरिक गुण हो, यो चाहिँ मनको गुण हो, कि इमानदारीता मनको गुण भएको कारणले, आन्तरिक गुण भएको कारणले अझ हाम्रो जीवनलाई सहज साथ अगाडि बढ्नलाई प्रेरित गर्दछ, जसले हाम्रो विवेकलाई शुद्ध राख्छ र परमेश्वरसँग मेल गराउँछ, किनकि इमानदारीताले हाम्रो विवेकलाई पनि शुद्ध गराउँछ भन्ने कुरा हामीले थाहा पाउनु पर्ने हुन्छ। इमानदारीता केवल धार्मिक जीवनको लागि मात्र होइन, सामाजिक जीवनको लागि पनि अपरिहार्य छ। इमानदारीता मानिसले समाजमा विश्वास जित्छ, उसको बोलीमा तौल हुन्छ र उसको जीवनले अरूलाई उदाहरण दिन्छ। इमानदारीता भन्नुको मतलब तपाईँ कुनै पनि धर्ममा आस्थावान हुनुहुन्छ, हिन्दू धर्ममा, क्रिश्चियन धर्ममा अर्थात् अन्य विभिन्न धर्ममा तपाईँले इमानदारीता गर्नुभयो र तपाईँको ईश्वर खुसी हुन्छन् भन्ने सोचले मात्र त्यो परिपूरक हुँदैन, किनकि तपाईँको इमानदारीताले तपाईँको जीवनलाई सहज साथ अगाडि बढाउनको लागि इमानदारीतामा समाज जोडिएको हुन्छ, आफन्तहरू जोडिएको हुन्छन्, सबै व्यक्तिहरू जोडिएको हुन्छन्। त्यो व्यक्ति जोडिनुको मुख्य कारण चाहिँ तपाईँ सफल हुनु, इमानदारीताले तपाईँलाई सहज साथ अगाडि बढ्नलाई सहायता गर्दछ। बाइबलमा एक प्रसिद्ध कथा छ, तपाईँले सुन्नु भएको छ होला, युसुफ भन्ने व्यक्ति छन् जसले निकै आफूलाई इमानदारीताको प्रमाणित गरेका छन्, किनकि युसुफ भन्ने व्यक्ति असाध्यै असल व्यक्ति थिए जसले आफ्नो जीवनलाई परमेश्वरमा सुम्पेको थिए। यसैले उसका दाजु भाइहरूले घृणा गरेर मिश्र देशमा दासको रूपमा बेचेका थिए। मिश्रमा उनी पोतिफरको घरमा कामदारको रूपमा रहेका थिए। त्यहाँ पोतिफरकी पत्नीले उनलाई प्रलोभनमा पार्न खोजिन्, तर युसुफले इमानदारीतालाई आत्मसात गरे र उनले इमानदारीतालाई बेचेनन् र इमानदारीता छोडेनन्। उनले भने, म कसरी यस्तो ठूलो दुष्टता काम गर्न सक्छु र परमेश्वरको विरुद्धमा पाप गर्न म सक्दिन भनेर उनले बडो गजबले भनेको छन्। पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 39 अध्यायको 9 पदमा तपाईँले त्यहाँ हेर्नुभयो भने अझ विशेष गरी तपाईँलाई त्यहाँ याद हुनेछ। उनले झुटो आरोप लाग्दा पनि आफ्नो इमानदारीता छोडिनन् र जेल हालिए र जेल गए, तर पनि उनले आफ्नो इमानदारीतालाई छोडिनन्। तर परमेश्वरले युसुफलाई समय आएपछि मिश्रकै प्रधानमन्त्री बनाइदिनुभयो। हेर्नुहोस् त प्रिय मित्र, कति गजबको इन्ट्रेस्टिङ कथा छ जसले हामीलाई अझ प्रेरणा दिन्छ, किनकि जसले इमानदारीतालाई आत्मसात गरेका छन्, इमानदारीतालाई अझ सहज साथ अगाडि बढाएका छन्, उनलाई परमेश्वरले पछि मिश्र देशको प्रधानमन्त्री समेत बनाइदिनुभयो। उनले देशलाई भोकमारीबाट बचाए र आफ्नै परिवारलाई पनि जीवन दिए। यस कथाले देखाउँछ कि अस्थायी कठिनाईमा इमानदारीताले कष्ट दिन सक्छ, तर अन्तत इमानदारीताले सम्मान, सफलता र ठूलो आशिष दिदछ। तपाईँ हामीले यी कुराहरू बुझ्नुपर्ने हुन्छ। इमानदारीतालाई आत्मसात गर्दाखेरि कहिलेकाहीँ आफूलाई असहज हुन्छ, आफूलाई दुःख हुन्छ। इमानदारीतालाई हामीले महसुस गराउँदाखेरि हामीलाई कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति हुन्छ, दुःख हुन्छ, तर पनि त्यसबाट पाउने प्रतिफल अझ सहज हुन्छ। तपाईँले कतिपय व्यक्तिलाई ढाट्नुभयो, कतिपय व्यक्तिलाई असहजता साथ तपाईँले महसुस गराउनुभयो भने पछिको दिनहरूमा तपाईँलाई त्यही ढाँटेको कारणले गर्दाखेरि, त्यही अनेक कुराहरू गरेको कारणले गर्दाखेरि तपाईँलाई पछि अप्ठ्यारो पार्न सक्छ। त्यसकारणले हामी इमानदारीता हुनुपर्छ भन्ने कुरालाई अझ विशेष प्रोत्साहन गरेको छ। पवित्र धर्मशास्त्र बाइबलको हितोपदेश 12 अध्यायको 22 पदमा पनि लेखिएको छ कि झुटो बोली परमप्रभुको लागि घृणित हो, तर इमान्दार मानिसहरू उहाँलाई प्रिय ठान्छन्। यो वचनले प्रश्न देखाउँछ कि इमान्दार मानिस मात्र परमेश्वरको प्रिय बन्छ जसको बोली र काममा इमान्दारिता हुन्छ। उसले जीवन समाजका लागि प्रकाश हुन्छ। झुट बेमानी धोका भ्रष्टाचारले क्षणिक लाभ दिन सक्छ तर दीर्घकालीन दृष्टिले त्यो विनाशतर्फ लैजान्छ। जब समाजमा मानिसहरू बेइमानी तर्फ लाग्छन् त्यहाँ विश्वासको संकट उत्पन्न हुन्छ, शान्ति हराउँछ अनि विकास सम्भव हुँदैन। तर जब मानिसहरू इमान्दारितामा अडिन्छन् त्यहाँ न्याय मेलमिलाप र विश्वास बलियो हुन्छ र समाज समृद्धतर्फ अघि बढ्छ। तपाईँलाई थाहा छ नेपालमा धेरै व्यक्तिहरू इमान्दार नभएको कारणले गर्दा देशमा दुःख पाइराखेको छ। धेरै व्यक्तिहरू भ्रष्टाचारको कुराहरू आउँछ, अन्य अलगनशीलताको कुराहरू आउँछ, त्यसले गर्दाखेरि धेरै व्यक्तिहरूले दुःख पाइराखेको हुन्छ। त्यसकारण हामी इमान्दार भयौँ भने यो देशका सबै नेताहरू कर्मचारीहरू र जनताहरू नागरिकहरू चाहिँ इमान्दारिता भयो भने देश पनि समृद्ध बन्छ, त्यो दुई मत छैन। त्यसकारणले तपाईँ हामी इमान्दारिता भयो भने त्यसको प्रभाव चाहिँ कति पर्दो रहेछ भन्ने कुरा यहाँ बुझ्न सक्छौ। येशू ख्रीष्टले पनि इमान्दारितालाई जीवनमा अत्यन्त महत्वपूर्ण रूपमा लिनुभएको छ, त्यो कुरालाई पनि हामीले बुझ्नुपर्ने हुन्छ। येशू प्रभुले स्वयं आफैले भन्नुभएको छ कि हो भन्ने कुरालाई हो भन्नुपर्छ, होइन भन्ने कुरालाई होइन भन्नुपर्छ भन्ने कुरालाई पनि पवित्र धर्मशास्त्र बाइबलमा प्रभु येशूले अझ विशेष तरिकाले भन्नुभएको छ। पवित्र धर्मशास्त्र बाइबलको मत्ती 5:37 तपाईँले त्यहाँ पढ्नुभयो भने इमान्दारिताको विषयमा अझ विशेष गरी थाहा पाउनुहुनेछ। यस वचनले हामीलाई स्मरण गराउँछ कि हामीले बोली र काम दुवैमा स्पष्टता र सत्यता र इमान्दार हुनुपर्छ। आधा सत्य छली बोली वा जोडले हाम्रो व्यक्तित्वलाई कमजोर बनाउँछ तर इमान्दारीले हाम्रो जीवनलाई बलियो र सम्मानित बनाउँछ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। यदि तपाईँ इमान्दार हुनुभएन, छली गर्नुभयो, जाल ढाँट गर्नुभयो भने तपाईँलाई असहजता महसुस बनाउँदछ, किनकि तपाईँ सम्मानित भएर अगाडि बढ्नुपर्छ। तपाईँ सम्मान साथ बाँच्नको लागि तपाईँले कसैको अपेलना गर्नु हुँदैन, कसैलाई पनि ढाँट्नु हुँदैन। त्यसकारणले तपाईँ इमान्दारिताको महत्वपूर्ण भूमिका खेल्दछ। प्रिय श्रोताहरू, इमान्दारिताले समाजमा गहिरो सकारात्मक प्रभाव पार्छ। जब व्यक्तिले इमान्दारीलाई आफ्नो जीवनको आधार बनाउँछ उसले परिवारमा विश्वासको वातावरण सृजना गर्छ, साथीहरू बीच आपसी निष्ठा बढ्छ, कार्यालयमा तपाईँ काम गर्दै हुनुहुन्छ भने पारदर्शिता र विश्वास बढ्छ र देशमा उत्तरदायित्व महत्वपूर्ण शासन सम्भव हुन्छ, किनकि इमान्दारिता तपाईँ हुनुभयो भने। एउटा इमान्दार शिक्षकले विद्यार्थीलाई सही बाटोमा लान सक्छ, एउटा इमान्दार व्यापारीले ग्राहकसँग न्याय गर्न सक्छ, एउटा इमान्दार नेताले राष्ट्रलाई शान्ति र विकासतर्फ डोर्याउन सक्छ। त्यसैले इमान्दारिता केवल व्यक्तिगत गुण मात्र होइन, यो समाजको मेरुदण्ड हो। इमान्दारिताले समाजलाई अझ सहजसाथ अगाडि बढ्नको लागि सहायता गर्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने प्रेमित्र, इमान्दारिता अभ्यास गर्न सजिलो छैन तर यसलाई गर्नै पर्ने हुन्छ। प्रलोभन, दबाव र कठिन परिस्थितिले हामीलाई बेमानीतर्फ धकेल्न सक्छ तर बाइबलले सिकाउँछ कि धर्मी मानिस आफ्नो इमान्दारितामा चलेर हिँड्छ, उसको पछि आउने सन्तान धन्य हुन्छन्। हितोपदेशको 20:7 तपाईँले पढ्नुभयो भने अझ विशेष गरी थाहा पाउनुहुनेछ। यस वचनले देखाउँछ कि इमान्दारीमा हिँड्ने मात्र होइन, उसको भावी पुस्ता समेत आशीर्वाद हुन्छन्। तपाईँले अहिले अपनाएको इमान्दारिताले तपाईँको आउने भावी पुस्तालाई पनि अझ सहजसाथ अगाडि बढ्नलाई सहायता गर्दो रहेछ। त्यसैले हाम्रो इमान्दारिताले केवल हाम्रो जीवनमा मात्र होइन भविष्यको पुस्तामा पनि सकारात्मक प्रभाव पार्न सक्छ, पार्दो रहेछ। अन्त प्रिय मित्र, तपाईँको जीवनमा तपाईँले इमान्दारितालाई अझ प्राथमिकता दियो भने सहज हुन्छ र हामी इमान्दारिताको कारणले हाम्रो देशलाई अझै असल तरिकाले अगाडि बढाउन सक्छौ। प्रिय श्रोता मित्र, इमान्दारी जीवनको आधार हो र यो परमेश्वरको आँखामा प्रिय गुण पनि हो, समाजको दृष्टिमा सम्मानित गुण पनि हो र हाम्रो विवेकको दृष्टिले शान्ति दिने गुण पनि हो। झुट छल र भ्रष्टाचारले अकल्पनीय र बेफाइदाको कामहरू गर्न सक्छ, विनाश ल्याउन सक्छ तर इमान्दारीले कठिनाई भए पनि अन्तत आशिष सफलता र सम्मान ल्याउँछ। त्यसले हामी सबैले इमान्दारितालाई जीवनको मूल मूल्य बनाउनु पर्ने हुन्छ। बोलीमा इमान्दार, व्यवहारमा इमान्दार र विश्वासमा इमान्दार भएर जीवन बिताउनु पर्छ, किनकि इमान्दार मानिस परमेश्वरको प्रिय हुन्छन् र इमान्दार समाजले मात्र दीर्घकालीन शान्ति, विश्वास र समृद्धि अनुभव गर्दछ। प्रिय मित्र, तपाईँले आफ्नो जीवनलाई सहजसाथ अगाडि बढाउनको लागि, इमान्दारिताको काममा अगाडि बढाउनको लागि तपाईँले आफ्नो जीवनलाई सधैँ इमान्दारितामा महसुस गर्नु पवित्र धर्मशास्त्र बाइबलले तपाईँलाई उत्साह दिँदछ। प्रेमी त तपाईँसँग रहेर मिठो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह सुझाव र प्रतिक्रिया छ भने हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल रहेको छ lsmnepal@gmail.com र त्यसै गरी हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9845554418 मा हामीलाई तपाईँले तपाईँको प्रश्न तपाईँको जिज्ञासा पठाउन सक्नुहुन्छ। हामी चाँडै नै तपाईँको प्रतिक्रिया पठाउने कोसिस गर्नेछौ। जय मसीह, नमस्ते।
1: गुड न्यूज एफएम 105.1।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले यी दिनहरूमा गलातीको पुस्तकबाट अध्ययन गर्दै आएका छौं। आज चाहिँ कुन विशेष विषयमा चाहिँ केन्द्रित भएर चाहिँ आजको अध्ययनलाई हामी अगाडि बढाउनेछौं?
3: केही दिनदेखि हामीले एउटा महत्वपूर्ण सत्य सिक्दै आएका छौं। उद्धार व्यवस्थाबाट होइन तर ख्रिष्टबाट मात्र प्राप्त हुन्छ। आज हामी विशेष गरी पावलले सिकाउनु भएको विश्वासद्वारा धर्मी ठहरिने सिद्धान्त बारेमा अध्ययन गर्नेछौ।
2: त्यसो भए दाई, आजको अध्ययन पनि ख्रिष्टबाट पाइने उद्धारको सत्यतामा नै केन्द्रित रहनेछ, होइन त?
3: तपाईँले ठिक भन्नुभयो भाइ। उद्धार केवल ख्रिष्टमा मात्र सम्भव छ। उहाँले व्यवस्थाका सबै मागहरू पूरा गरेर हाम्रो लागि मूल्य तिरिदिनु भएको छ। यस अध्ययनले हामीलाई यही गहिरो सत्य बुझ्नको लागि सहयोग गर्नेछ भाइ।
2: भनेपछि त्यसो भए दाई, यो अध्ययनले चाहिँ व्यवस्थामा अडिएर उद्धार खोज्नेहरूको लागि चाहिँ सही मार्ग देखाउने एउटा माध्यम चाहिँ बन्छ जस्तो मलाई लाग्यो।
3: हो भाइ, यो केवल सुन्ने विषय मात्र होइन तर जीवनमा लागू गर्ने सत्य हो। हामीले ख्रिष्टबाट पाइने धार्मिकतालाई बुझ्न र यस अनुसार जीवन जिउन आवश्यक छ। त्यसैले आउनुहोस्, यही सत्यलाई मनमा राखी यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: प्रभु येशु ख्रिष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी, साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु आज पनि तपाईँ सबै सधैँ चाहिँ परमेश्वरको वचन अध्ययनमा अनि यसको आनन्द उठाउनको निम्ति आइपुगिसक्नु भएको छ। प्रभु आज पनि आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई केही महान कुरा सिकाउनुहुनेछ। तपाईहरूलाई थाहै होला, यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन गलातीको पत्रबाट हामी गरिरहेका छौं र यो पनि आशा गर्दछु कि यस बाइबल अध्ययन कार्यक्रमद्वारा यस पत्रको अध्ययनद्वारा धेरै धेरै आशिषित भइरहनु भएको छ। प्रिय मित्रहरू, हामीले दुई अध्यायको एक पददेखि 14 पदबाट हेर्यौं, जसमा हामीले पावलको जीवनको व्यक्तिगत अंशमा उसको अरबियामा परमेश्वर येशु ख्रिस्टसँग व्यक्तिगत अनुभव अनि उसको यरुसलेममा प्रेतहरूसँगको अनुभव र एन्टियोकमा उसको सिमोन पत्रुसँगको अनुभवको बारेमा जान्ने मौका पायौं। आज हामी यही दुई अध्यायको 15-18 पदसम्मबाट हेर्नेछौं। यसमा हामी विशेष गरी सिद्धान्त सम्बन्धी हेर्नेछौ, अर्थात् विश्वासद्वारा धर्मी। यसले हामीलाई यो महान पत्रको सिद्धान्त सम्बन्धीको भागमा ल्याउँछ, जुन विश्वासद्वारा धर्मीकरण वा दोष मोचनसँग व्यवहार गर्दछ। यस भागमा पावल आफ्नो स्थान एक यहुदीको रूपमा लिन्छन्। गलाती 2:15 भनिएको छ, 2:15, हामी स्वभावले यहुदी भएर अन्य जाति जस्ता पापी होइनौ। मित्र, यहुदीहरू ती दिनमा अन्य जातिहरूलाई एक पापीको रूपमा निज व्यक्तिको रूपमा हेर्दथे। वास्तवमा अन्य जाति र पापी पर्यावाची नामहरू थिए त्यस बेला। यसकारण पाउलले दिएको डाँटले हक्काईले व्यवस्था पालनको मूर्खताको देखाउँछ। वास्तवमा यो कस्तो मूर्खता हो। अनि 16 पदमा भन्छन्, तापनि येशु ख्रिष्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहर्याउला भनेर येशु ख्रिष्ट माथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाको कर्मबाट त कोही मानिस पनि धर्मी ठहरिन सक्दैन। विश्वासद्वारा धर्मीको यो सुस्पष्ट र साधारण कथन हो। मलाई विश्वास गर्नुहोस्, विधिवादीहरू वा व्यवस्थावादीहरूको यस पदसँग समस्या छ। एक व्यवस्थावादीले एकपटक यस पदबाट सन्देश दिइरहेको मैले सुनेथे र यो निश्चित रूपमा एक नकल अनुवाद थियो। यस पदले यहाँ आज भएका हरेक व्यवस्था प्रणालीलाई छिन्न तुल्याउनेछ। मित्र, तपाईँले ख्रिष्टको विश्वासमा केही थप्नु छ भन्नु पूर्ण रूपमा सुसमाचारको विकृत गर्नु हो। ध्यान दिनुहोस्, पाउल यहाँ के भन्छन् कि मतलब त्यसको त्याग्नु विश्वासद्वारा धर्मी ठहरिनुको लागि यदि एक यहुदीले व्यवस्थाको मतलब त्यसको त्याग्नु त्याग्नु परे पाउलको प्रश्न हो, किन अन्य जातिहरूलाई व्यवस्था मुनि ल्याउने? त्यो नै प्रेरित 15 यरुसलेमको सभामा ठूलो बहस थियो। अन्य जातिलाई व्यवस्थाको मुनि ल्याउनु पर्दैन भन्ने सम्बन्धमा परमेश्वरलाई धन्यवाद होस्, परमेश्वरको आत्माले दिनुभएको उत्तर हो। अन्य जातिहरू उद्धारको निम्ति र दिन प्रतिदिनको जीवनको निम्ति व्यवस्थाको मुनि आउनु पर्दैन, व्यवस्थाको मुनि आउन आवश्यक थिएन, किनकि उसलाई झन ठूलो अति उच्च योजनाको लागि बोलाइएका थिए। के अन्य जातिहरू व्यवस्थाका मुनि पापमोचन पाउन वा धर्मीकरण हुन सक्थे? जबकि यहुदीहरूले पहिले साबित गरेका थिए कि यो असम्भव छ। यहुदीहरूसँग लगभग 1500 वर्षदेखि व्यवस्था थियो र व्यवस्थालाई बिल्कुल पालन गर्न सकिरहेका थिएनन्। किन अन्य जातिहरूलाई यस व्यवस्थाको मुनि फेरि हुनलाई जोड र कर लगाउने, जुनले अरू त के खालि एक इसरायललाई पनि बचाउन उद्धार गर्न सकेन? अन्य जाति विश्वासीहरू पहिले नै अनुग्रहद्वारा धर्मी ठहरिसकिएका थिए। यो अन्य जातिहरूको निम्ति अनुग्रहबाट व्यवस्थामा फर्किने अति नै ठूलो मूर्खता हुनेछ। जुन व्यवस्थाले एक यहुदीलाई पनि धर्मी ठहराउन सकेन। मित्र, पद 16 सुरुको एक कथामा टिपौं। कुनै मानिस के त व्यवस्थाका कामद्वारा धर्मी ठहरिँदैन। अब यस पदमा उल्लेखित शब्द मानिसलाई अलग गरेर हेरौं। यो नै केही कुरा हो जुनको तपाईंलाई जान्न आवश्यक छ, चाहे तपाईँ उद्धार पाउनु भएको होस् या नहोस्। कस्तो प्रकारको मानिसको बारेमा यो पदले बोलिरहेको छ? यस पदको मूलत ग्रीक शब्द हो एन्थ्रोपोस, जुनको अर्थ हुन्छ मानव जाति। मतलब यसले सम्पूर्ण मानव जातिको संकेत गर्दछ। यसले सामाजिक रंग, जात, वर्गको घेरालाई तोड्दछ। यसले जातिवादको घेरालाई तोड्दछ। यसले सामाजिक बन्धनको घेरालाई तोड्दछ। सबै मानिसहरू क्रुसको सामने एक समान छन्। र त्यो समानता हो, तपाईँ पनि पापी हुनुहुन्छ, म पनि पापी छु, सबै पापी छन्। हा मित्र, मलाई कुनै वास्ता छैन कि तपाईँ को हुनुहुन्छ। परमेश्वरको सामने तपाईँ एक पापी हुनुहुन्छ भनिएको छ। त्यो जानेर कि एक मानिस व्यवस्थाको कर्मद्वारा धर्मी भएको छैन, अर्को शब्दमा कुनै पनि काम गरेर वा व्यवस्था पालन गरेर कोही पनि धर्मी ठरिन सक्दैन। मेरो मतलब यही हो कि यदि तपाईँ भन्नुहुन्छ कि तपाईँ अनिवार्य रूपमा कुनै निश्चित चर्चमा सदस्य लिनुपर्छ वा त्यहाँ मिल्नुपर्छ वा त्यो तपाईँसँग कुनै हुने खास अनुभव हुनुपर्छ वा त्यो तपाईँ उद्धारको निम्ति बप्तिस्मा लिनुपर्छ भन्नुहुन्छ भने तपाईँ यस पदलाई खण्डन या यस पदलाई पूर्ण रूपमा खण्डन गरिरहनु भएको छ। यो जानेर कि मानिस व्यवस्थाको कर्मद्वारा धर्मी भएको छैन वा कुनै पनि किसिमको कार्यद्वारा व्यवस्थाद्वारा कुनै पनि मानिस धर्मी ठरिँदैन। पावल यहाँ प्रत्येक धर्ममा पाइएका वैधानिक प्रणालीलाई सम्मिलित गर्दछन्। यसले ख्रिस्टियन धर्मलाई पृथ्वीमाथि अरू सबै धर्मभन्दा अलग बनाउँछ। प्रत्येक धर्मको बारेमा जुनको म केही जान्दछु अनि मैले धेरै झुटा शिक्षाहरू र यस पृथ्वीका धर्महरूको बारेमा पढेको पनि छु, यसले हामीलाई केही गर्न आदेश निर्देशन दिन्छ, केही गर्न। ख्रिस्ट पावल यहाँ प्रत्येक धर्ममा पाइएका वैधानिक प्रणालीलाई सम्मिलित गर्दछन्। यसले ख्रिस्टियन धर्मलाई पृथ्वीमाथि अरू

त्यो हो विश्वास एक तपाईँको निम्ति पूरा भएको कार्य र तथ्य हो। अरू प्रत्येक धर्मले भन्छ गर, त्यो फल्ला फल्ला फल्ला गर। क्रिस्चियन धर्मले भन्छ समाप्त, पूरा भएको छ, महान लेनदेन पूरा भएको छ र हामीलाई खालि यसमा विश्वास गर्न मात्र भनिएको छ। बस तपाईँहरूको ध्यान पहिलो कोरन्थीको महत्वपूर्ण पदतिर खिच्न चाहन्छु। पहिलो कोरन्थी 12 अध्याय 3 पदमा पाउल भन्छन्, यसकारण म तिमीहरूलाई यहाँ दिन्छु, परमेश्वरको आत्मा भएर बोल्ने कसैले येशु श्रापित हुनुहुन्छ भनी भन्दैन। अपवित्र आत्मा बाहेक कसैले येशुलाई प्रभु हो भनी भन्न सक्दैन। अब तपाईँ र मलाई प्रश्न छ, कसरी हामी येशुलाई श्रापित भन्न सक्छौ? यदि तपाईँले मलाई भन्नुहुन्छ, प्रचारक, जब तपाईँ ख्रीष्टमा आउनुभयो र उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार्नुभयो, सबै त्यो आइरहेको तपाईँले पाउनु भएन? पवित्र आत्माले तपाईँलाई केही दिन सक्छ जो तपाईँले ख्रीष्टमा पाउनु भएन र त्यो तपाईँले आज खोज्नु पर्छ। मेरो मित्र, त्यसो गर्नु परमेश्वरको कार्यलाई तुच्छ मान्नु हो। जुन यस पृथ्वीमा आइरहेको तपाईँको लागि क्रुसमा मर्नुभयो, यस पृथ्वीमा आई तपाईँको लागि उहाँ क्रुसमा मर्नुभयो र उद्धारको कार्यलाई पूर्ण रूपमा पूरा गरिकन उहाँ वापस स्वर्गीय गई पिताको दाहिनी हाततर्फ बस्नुभयो। यो हामी हेब्रू 1 अध्याय 3 पदमा देख्छौ। उहाँ बस्नुभयो किनभने त्यहाँ केही कुरा गर्नुपर्ने बाँकी थिएन, उहाँले सम्पूर्ण कुरा सिद्ध्याउनुभयो, त्यसकारण उहाँ त्यहाँ गएर बस्नुभयो। यदि त्यहाँ केही काम गर्न बाँकी भएको भए उहाँ बस्नुभन्दा पहिले त्यो गर्नुहुने थियो। जब तपाईँ भन्नुहुन्छ कि उहाँले मेरो निम्ति गर्नु भएन, तब तपाईँले भनिराख्नु भएको छ कि येशु श्रापित हुनुहुन्छ। तपाईँ त्यो पवित्र आत्माद्वारा भन्न सक्नुहुन्न, मतलब तपाईँले उस मलाई पवित्र आत्माको वचन दिइरहनु भएको छैन भन्नु सक्नुहुन्न। येशूले युहन्ना 16 अध्याय 13 र 14 पदमा भन्नुभयो, तैपनि जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ, किनभने उहाँ आफ्ना तर्फबाट बोल्नुहुने छैन, तर जे जे उहाँले सुन्नुहुन्छ ती बोल्नुहुनेछ। तिमीहरूलाई अब हुने कुराहरू घोषणा गर्नुहुनेछ, उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने मबाट नै लिएर तिमीहरूलाई घोषणा गर्नुहुनेछ। मेरो मित्र, जब तपाईँ ख्रीष्टमा आउनुभयो, उहाँले तपाईँलाई यो जीवनमा चाहिने सम्पूर्ण कुरा यावत कुरा दिनुभयो। ख्रीष्ट एक त्यो जन हुनुहुन्छ जसले सबै वरदानहरू सञ्चालन गर्नुहुन्छ। पवित्र आत्मा एक हुनुहुन्छ जो ती कुराहरू दिनुहुन्छ, तर तल यहाँ उहाँ त्रिएक परमेश्वरको दोस्रो व्यक्तिको निरीक्षण मुनि कार्य गरिरहनु भएको छ। प्रभु येशू ख्रीष्ट कलिसियाको शिर हुनुहुन्छ। मेरो मित्र, उहाँमा हामीसँग सबै कुरा छन्, सबै कुरा। उहाँ आदि र अन्त हुनुहुन्छ। यो पद एकदमै साफ छ, यसमा गलत सम्झिन असम्भव छ। त्यो मानिसलाई जानेर कुनै पनि मानव, मानिस, पुरुष वा स्त्री, कालो वा गोरो, धनी वा गरीब, रोमन या अमेरिकन या चाइनिज, सबै मानिसलाई जानेर व्यवस्थाको कर्मद्वारा धर्मी भएका छैनन्, तर येशु ख्रीष्टको विश्वासद्वारा मात्र। पद आगे यसरी जारी रहन्छ, हामीले येशु ख्रीष्टलाई विश्वास गरेको भए तापनि

0: ख्रिस्टको विश्वासद्वारा हामी धर्मी हुनेछौ। यहाँ पाउलको हामी शब्दको मतलब को हो? उसले आफैलाई यहाँ सम्मिलित गर्छन्, मतलब हामी इसरायलीहरूमा, हामी यहुदीहरू पनि उसको मतलब। उसले भनिरहेको छ कि ऊ र उसका यहुदी मित्रहरू व्यवस्थालाई छोड्नु पर्छ, ख्रिस्टमा आउनु पर्छ र उहाँमा विश्वास गर्नुपर्छ। व्यवस्थाको कार्यद्वारा नभएर प्रभु ख्रिस्टको विश्वासद्वारा मात्र धर्मी हुन सकिन्छ। यस पदको समाप्ति एकदमै साफ छ। मलाई लाग्छ सबैले यसलाई बुझ्न सक्छन्, किनकि व्यवस्थाको कार्यद्वारा कोही मनुष्य धर्मी हुने छैन। हामी सबै कुरा उहाँद्वारा पाएनौ भन्दै येशु ख्रिष्टको कार्यलाई तुच्छ नसम्झौ। म एक नर्कको निम्ति निन्दित पापी थिएँ, मैले उहाँलाई मेरो मुक्तिदाताको रूपमा स्वीकार गरे र पूर्ण उद्धार उहाँबाट मैले प्राप्त गरे। अब अर्को पदलाई हेरौं। म खुलम रूपले भन्छु कि यसलाई बुझ्नलाई अलिकति गाह्रो छ। सत्र पदमा भनिएको छ, सत्र पदमा, तर यदि ख्रिस्टमा धर्मी ठरिन खोज्दा हामी पनि पापी भेटायौं भने तब के ख्रिस्ट पापका सेवक हुनुहुन्छ त? यस्तो नहोस् मित्र। धर्मी ठरिनु शब्द युनानी यानि ग्रीक शब्दमा हुन्छ डिकाओ, जसको मतलब एक व्यक्तिलाई ठिक हो भनी घोषणा गर्नु वा उसलाई ठिक बनाउनु हो। हामी येशु ख्रिस्टमा विश्वासद्वारा ठिक हुनलाई घोषणा गरिएका छौं। यसको मतलब कि एक पापी जो परमेश्वरको सामुन्ने दोषी छन्, जो दण्ड आज्ञा र न्यायको अन्तर्गत मुनि छन्, उसलाई ख्रिस्टमा हामीसँग भएको उद्धारको कार्यमा उसको विश्वासको आधारमा परमेश्वरसँग ठिक हुनलाई घोषणा गरिएको छ। यही नै धर्मी ठराईको अर्थ हो। यो ख्रिस्टको धार्मिकतामा जोड हो। उसलाई धार्मिक घोषित गरिएको छ। जुन धार्मिकता मसँग छ मेरो आफ्नै धार्मिकता होइन मित्र, किनकि मेरो धार्मिकता ग्रहण योग्य छैन, तर मसँग श्रेष्ठ धार्मिकता छ। तपाईँलाई थाहा छ त्यो कुन हो? त्यो ख्रिस्ट येशु हुनुहुन्छ। यो पदको अर्थ यो प्रतीत हुन्छ, जबकि यहुदीले ख्रिस्टद्वारा धर्मी बन्नलाई व्यवस्था त्याग्नु परेकोले गर्दा उसको स्थान एक पापीको जस्तो थियो। के ख्रिस्टले उसलाई एक दोषी बनाउनुहुन्छ? पाउलको प्रति उत्तर छ, अवश्य होइन। यहुदी अन्य जाति जस्तै स्वभावले पापी थिए। व्यवस्थाद्वारा ऊ धर्मी बन्न सक्दैन थियो। जस्तो उसले प्रदर्शन गर्यो यरुसलेमको महासभाको सामने, पत्रुसले उसको अभिभाषणमा यही विचार राखेका थिए। प्रेरित 15:10-11 पदमा भन्छन्, यसकारण अब तपाईहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ र चेलाहरूका काँधमा त्यो जुवा हालिदिनुहुन्छ जुन न त हाम्रा पिता पुर्खाहरूले न हामीले नै बोक्न सक्यौं? तर हामी विश्वास गर्दछौ कि प्रभु येशूको अनुग्रहबाट तिनीहरूले उद्धार पाए झैं हामीले पनि पाउनेछौ। हेर्नुहोस् मित्र, पत्रुस र पाउल विश्वासद्वारा धर्मीकरणको सिद्धान्त सम्बन्धी एकै सहमतिमा थिए। तिनीहरूको विचार एउटै थियो कि धर्मी ठरिनको निम्ति, उद्धार पाउनको निम्ति परमेश्वरको, प्रभुको अनुग्रहद्वारा प्रभुमा विश्वासबाट हुन्छ। यहाँ भनिएको छ 17 पदमा, तर यदि ख्रिस्टमा धर्मी छरिन खोज्दा हामी पनि पापी भेटायौं भने तब के ख्रिस्ट पाप सेवक हुनुहुन्छ त? त्यस्तो नहोस्। एकपल्ट म 15 पददेखि पढिदिन्छु। हामी स्वभावैले यहुदी भएर अन्य जाति जस्ता पापी होइनौ, तापनि येशु ख्रिस्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठर्याउला भनेर येशु ख्रिस्टमाथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाका कर्मबाट त कोही मानिस पनि धर्मी ठरिन सक्दैन। अनि आगे 18 पदमा भनिएको छ, किनकि मैले आफैले भत्काएका कुरा फेरि बनाउँछु भने त म आफैले आफैलाई अपराधी हुँ भन्ने प्रमाण दिन्छु। मित्र, अर्को शब्दमा पाउल भनिरहेका छन्, यदि म वापस व्यवस्थाको अधीनमा जान्छु भने म आफैलाई अपराधी बनाउँछु। कुनै पनि हालतमा ऊ व्यवस्थाबाट स्वतन्त्र छन्। कसरी ऊ व्यवस्थाबाट स्वतन्त्र भए? श्रोताहरू, हामी 19 पदमा देख्छौ, किनकि म त परमेश्वरको लेखी जिउँ भनेर व्यवस्थाको हिसाबले व्यवस्थाको लेखी मरेको छु। श्रोताहरू, कसरी पाउल व्यवस्थाबाट स्वतन्त्र भए भन्ने बारेमा हामी आउनेवाला भागमा हेर्नेछौ, अर्थात 19 पददेखि 21 पदसम्ममा। यस विषयमा अर्को दिन हेर्नु।
1: आजको दिनबाट हामीले यो बुझेका छौं कि व्यवस्थाका कामहरूद्वारा हामी धर्मी ठहरिन सकिँदैनौ, तर ख्रिस्टको अनुग्रह र विश्वासद्वारा मात्र धर्मी ठहरिनेछौ।
2: तपाईँले एकदमै सही कुरा गर्नुभयो भाइ। यो अध्ययनले स्पष्ट पार्छ कि सबै मानिस पापी छन्, चाहे यहुदी होस् वा अन्य जाति। सबैलाई उद्धारको आवश्यकता छ, र त्यो उद्धार केवल ख्रिस्टबाट मात्र प्राप्त हुन्छ। उद्धार पाउनलाई हामीले उहाँको सामु आएर आफ्ना पापहरूलाई स्वीकार गर्नुपर्छ भन्ने सत्य पनि हामीले यो अध्ययनमा थाहा पाएका छौं।
1: साच्चै सबै कुरा येशू ख्रिस्टको अधीनमा छन्। उहाँले क्रूसमा आफ्नो जीवन दिई पापको मूल्य तिरिदिनुभयो र हामीलाई धर्मी बनाउनुभयो। व्यवस्थाले होइन, तर उहाँको बलिदानले हामीलाई उद्धार दिलाएको छ। यो वास्तवमै महान सत्य हो दाइ।
2: तपाईँले एकदमै सही कुरा भन्नुभयो भाइ। हो, ख्रिस्ट नै हाम्रो धार्मिकता हुनुहुन्छ। संसारका सबै मानिसहरू पापी छन्, तर ख्रिस्टमा विश्वास गर्नेहरूलाई उहाँले आफ्नो अनुग्रहद्वारा धर्मी ठहराउनुहुन्छ। त्यसैले प्रश्न उठ्छ, के हामी उहाँमा विश्वास गरेर उहाँलाई आफ्नो हृदयमा स्वीकार गर्न तयार भएका छौं?
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: 97 0420 9797.
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। ममतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। कहिले झूठ नबोल्नुहुने सत्य परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको आशामा स्थिर ज्ञान र विश्वास बाढी प्रेमको नयाँ आशामा जिउन प्रेरित गर्ने हेतुले प्रस्तुत क्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाका हाम्रा प्रिय श्रोतामा हार्दिक अभिवादन नमस्कार। आजको प्रस्तुतिलाई हामी एउटा क्रिस्टीय भजनबाट शुरू गर्नेछौ र त्यसपछि आजको वचन।

0: श्रोता, भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म तपाईँहरूकै प्रिय प्रस्तोता शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, आज पनि हामी परमेश्वरको वचनलाई सँगसँगै अध्ययन गर्नेछौ, मनन गर्नेछौ, निहाल्नेछौ र हाम्रो निम्ति परमेश्वरले कस्तो असल योजनाहरू बनाउनु भएको छ, कि उहाँ कसरी चाहनुहुन्छ कि हामी कति धेरै खुसीमा रहौं, भाइचारामा प्रेममा रहौं, सद्भावमा रहौं, खुसीमा रमाऊ, हो त्यो विचार उहाँको जुन छ हामी प्रतिको असल विचार, त्यसलाई मनन गर्ने जमर्को हामी गर्नेछौ। आउनुहोस् प्रार्थना गरेर आजको वचनलाई शुरू गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं यो समयको निम्ति। तपाईँको करूणामा तपाईँले हामीलाई यो समय र जीवन दिनुभएको छ। तपाईँलाई सही तरिकाले हामी चिन्न सकौं अनि जान्न सकौं र तपाईँको प्रेमलाई हामी आफूबाट प्रभावित गर्न सकौं, ताकि संसार सुख र शान्ति, प्रेम र सत्यताले झलमल्ल भएको होस् भन्ने जुन तपाईँको सदिच्छा छ, त्यसलाई तपाईँले पूरा गर्नुहोस् हाम्रो जीवनमा भनी विन्ती गर्छौं। यो अध्ययनको समयमा तपाईँ हाम्रो साथमा भएर हामीलाई सही कुरा बुझ्ने मन दिनुहोस् भन्ने विन्ती गर्छौ प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, सत्यको खोजी नामक अध्ययन श्रृंखलामा हामीले अहिलेसम्म के यो संसार आफै उत्पत्ति भएको हो कि केही भयानक विस्फोटद्वारा करोड़ौं वर्ष लगाएर जसरी वैज्ञानिक शोधकर्ताहरू अध्येताहरूले भन्ने गर्छन्, वा यो चार्ल्स डार्विनको सिद्धान्त अनुसार अस्तित्वमा पो आएको हो कि, वा एउटा सृष्टिकर्ता परमेश्वरले आफ्नो प्रेमको योजनामा योजनाबद्ध तरिकाले यसलाई बनाउनु भएको हो भनेर हेरेका छौं। हामीले त्यसबाट के जान्ने चेष्टा गरेका थियौं भने परमेश्वर प्रेमिलो हुनुहुन्छ र उहाँले योजनाबद्ध तरिकाले यो संसारलाई आफ्नो प्रेममा सृष्टि गर्नुभएको हो। त्यसपछि हामीले के विषयलाई अध्ययन गर्यौं भने, यदि त्यहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ भने के उहाँले मसँग बोल्नुहुन्छ त? श्रोता मित्रहरू, यो जिज्ञासाको खोजी गर्ने क्रममा हामीले परमेश्वर अवश्य पनि मानिसहरूसँग बोल्नुहुन्छ, कहिलेकाहीँ उहाँ प्रकृतिबाट, घटनाक्रमहरूबाट, अनुभवहरूबाट बोल्नुहुन्छ भने, चेतनाको आवाजबाट बोल्नुहुन्छ भने, हामीसँग अहिले बोल्नको लागि उहाँले आफ्नो वचन दिनुभएको छ, लिखित वचन भनेर हेरेका थियौं। अनि तेस्रोमा हामीले के हेरेका थियौं भने, यदि परमेश्वरले हामीसँग बोल्नु पनि हुन्छ, परमेश्वरको अस्तित्व पनि छ भने र हामीलाई उहाँले बनाउनु भएको हो भने, यो कुरालाई हामीले कसरी विश्वास गर्ने र परमेश्वर यदि हामीसँग उहाँको लिखित वचन बाइबलबाट बोल्नुहुन्छ भने त्यसलाई विश्वास गर्ने आधार के हो भनेर पनि हेरेका छौं। यो सिलसिलामा हामीले परमेश्वरले जति पनि कुराहरू बोल्नुभयो विगतमा ती पूरा भएका थिए र जति कुराहरू बाँकी छन् त्यसमा हामी विश्वास गर्न सक्छौं, जसरी ती विगतमा पूरा भए त्यसरी नै ती पूरा हुनेछन् भने, र जीवनलाई सञ्चालन गर्नको लागि उत्तम मार्गहरू उहाँको वचनले देखाउँछ भनेर हे। परमेश्वरले सृष्टि त गर्नुभयो, हामीलाई हामीसँग बोल्नुहुन्छ कि हाम्रो जीवनलाई लथालिङ्ग पारेर उहाँ कतै अलप हुनुभएको हो कि भन्ने प्रश्नको उत्तरमा हामीले परमेश्वरले आफ्नो अथाह शक्ति हाम्रो जीवनमा परिचालित गर्नुहुन्छ आफ्नो पवित्र आत्माको माध्यमद्वारा भनेर उहाँको पवित्र आत्माको बारेमा हामीले अध्ययन गरेका थियौं। परमेश्वरको असल योजना कस्तो छ त मानिसहरूको निम्ति भनेर स्वर्गमा हाम्रो रमणीय घर वा सुन्दर घर भनेर हामीले स्वर्गको बारेमा अध्ययन गरेका थियौं। अनि के एउटा न्यायिक परमेश्वरले, प्रेमिलो परमेश्वरले उहाँ साँच्चीकै न्यायिक र प्रेमिलो हुनुहुन्छ भनेर देखाउनुहुन्छ त? के उहाँ साँच्चीकै उहाँले दावी गर्नुभए अनुसार उहाँ न्यायिक, असल र प्रेमिलो हुनुहुन्छ? यदि उहाँ हुनुहुन्छ त्यस्तो प्रेमिलो र न्यायिक, असल परमेश्वर हुनुहुन्छ भने, किन यो संसारमा दुष्ट काम गर्नेहरूको फलिफाप भएको अनि असल काम गर्नेहरूको चाहिँ अधोगति लागेको जस्तो देखिन्छ त? के उहाँले कहिले न्याय गर्नुहुन्न भन्ने प्रश्नको वरिपरि केन्द्रित रहेर अहिले हामीले जुन अध्ययन गरिरहेछौं, विशेष गरेर परमेश्वरको यो धरतीमा भविष्यमा निकट भविष्यमा हुने महिमित दोस्रो आगमन पछिको 1000 वर्षीय सहस्राब्दीय काल जसको बारेमा बाइबलले उल्लेख गरेको छ, जसको अन्तमा उहाँले पूर्ण रूपमा यो संसारको न्याय गर्नुहुनेछ भन्ने विषयलाई हामीले हेरिरहेका छौं यी दिनहरूमा। श्रोता मित्रहरू, यदि तपाईँले हामी सँगसँगै यो अध्ययन गरिरहनु भएको छ भने, कहीँ बीचबाट अध्ययन गरिरहनु भएको छ भने यो बुझ्न गाह्रो पनि लाग्न सक्छ, किनभने पूर्ण रूपमा केही कुरा नबुझिकन आंशिक रूपमा बुझ्दाखेरि अप्ठ्यारो लाग्न सक्छ। तसर्थ तपाईँले यी विषयहरूलाई पूर्ण रूपमा रहेर हामीसँग अध्ययन गर्नुहोस् भन्ने पनि हामी चाहन्छौं वा निवेदन गर्छौं भने, यदि गर्न सक्नु भएन भने पनि आफ्नै निम्ति खोज पनि गर्नुहोस्। आजभोलिको संसारमा सूचनाहरू जहाँ तहीँ पाइन्छन्, तपाईँले पुस्तक पसलमा गएर, तपाईँले इन्टरनेटको माध्यमबाट, तपाईँले विभिन्न माध्यमबाट अध्ययन गर्न सक्नुहुन्छ यी विषयहरूको बारेमा। तपाईँले तुलनात्मक रूपमा दाँजेर तिनीहरूलाई हेर्न पनि सक्नुहुन्छ। मानिसले कसैले तेरो कान लग्यो रे भनेको भरमा पछाडि कुद्नुभन्दा पनि कान छाम्नु जरुरी छ। हामीले कसैले यहाँ भन्यो भन्दैमा तपाईँले विश्वास गर्नुभन्दा पनि तपाईँ आफैले सो अध्ययन गर्नुपर्छ ती विषयहरूको। आज धेरै मान्छेहरू कतिपय मानिसहरूको पछि लाग्दाखेरि दुःखमा परेका छन्, अप्ठ्यारोमा परेका छन्। आफूले अध्ययन गर्दैनन् अनि पछि लाग्छन्, कसैले राम्रो भाषण गरेको खण्डमा, प्रवचन दिएको खण्डमा। सबैभन्दा महत्वपूर्ण कुरा प्रार्थना गर्नुहोस् परमेश्वरसँग, हे जीवित परमेश्वर, हे सत्य परमेश्वर, मलाई थाहा छैन तपाईँको बारेमा धेरै, तर म साँचो रूपले जान्न चाहन्छु, तपाईँले नै मेरो पाइलाहरू डोर्याउनुहोस् तपाईँतर्फ भनेर प्रार्थना गर्नुहोस्। परमेश्वरले अचम्म तरिकाले कुनै न कुनै प्रकारले तपाईँले साँचो मनबाट प्रार्थना गर्नुभएको छ भने उहाँको सत्यतातर्फ तपाईँलाई डोर्याउनुहुन्छ। श्रोता मित्रहरू, आउनुहोस् हाम्रो पाठतर्फ लागौं। हामी जुन स्थानमा हामीले त्यो पाठलाई छोडेका थियौं त्यहीँबाट अगाडि बढाउनेछौं। अहिलेसम्म तपाईँले त्यो सहस्राब्दीय कालको बारेमा अध्ययन गर्दाखेरि के थाहा पाउनु भइसक्यो भने, सन्तगणहरू स्वर्गमा परमेश्वरसँग गएका थिए अनि नासिकाहरू धरतीमा मृत निन्द्रामा रहेका थिए। सहस्राब्दीय कालपछि उनीहरू पवित्र वासस्थानसहित, पवित्र सहरसहित यो धरतीमा ओर्लिन्छन्। अनि यहाँ चाहिँ कस्तो अवस्था हुन्छ त, शैतानले कस्तो तरिकाले आफ्नो फौज परिचालित गर्छ भन्ने कुरालाई हामीले अध्ययन गरिरहेका थियौँ। जब सन्तगणहरू त्यो सुन्दर पवित्र वासस्थान नयाँ यरुसलेमका साथ स्वर्गबाट यो धरतीमा ख्रिस्टको महिमित दोस्रो आगमन पछिको 1000 वर्षीय सहस्राब्दीय समयकालको अन्तमा ओर्लिरहेका हुन्छन्, यो धरतीमा मृत्यु निन्द्रामा परेका नासिकाहरू बौरी उठ्नेछन् र शैतान पुनः एकपटक खुला छोडिनेछ र उसका बन्धनका साङ्लाहरूबाट ऊ स्वतन्त्र हुनेछ भनेर पढिसकेपछि भनाइको तात्पर्य के हो भनेर बुझ्नु जरुरी पनि छ। अर्थात उसले, अर्थात शैतानले फेरि एकपल्ट दुष्ट र भ्रष्टहरू जो नासिएका थिए उनीहरूको नेतृत्व गर्न पाउने अवस्थामा आफूलाई पाउनेछ र पवित्र सज्जनहरूलाई र उनीहरूको पवित्र वासस्थान रमणीय नयाँ यरुसलेमलाई आफू मार्फत लिएर आउन एक विशाल अनैतिक फौजलाई बिना कुनै समय बर्बाद नगरी तयारी गर्दछ। हेर्दा हेर्दै त्यहाँ एक ठूलो संघर्षको दृश्यले आकार लिनेछ भनेर वचनले बताउँदछ। श्रोता मित्रहरू, यी घटनाक्रमहरूको बारेमा तपाईँले प्रकाशको पुस्तकको 21 र 22 पर्याप्त रूपमा अध्ययन गर्न पाउन सक्नुहुन्छ। तपाईँसँग नयाँ करारको बाइबल छ भने बाइबलमा 2 खण्डहरू छन्, नयाँ र पुरानो करार, र नयाँ करारको खण्डको अन्तिम पुस्तकमा यसको ती अध्यायहरूमा तपाईँले पाउन सक्नुहुन्छ। यो दृश्यबारे पढ्दै गर्दाखेरि पाठक र श्रोता मित्रहरू चकित पनि पर्न सक्छन् वा हुन सक्छन्, किनभने जब यो धरती पूरा 1000 वर्ष खण्डको रूपमा परिणत भई केवल शैतान मात्र त्यहाँ बन्दीको रूपमा रहेको थियो। त्यो बेला मानौ लाग्थ्यो कि शैतानले आफ्नो कुकृत्य र अपराधको निम्ति पछुतो गरी वा मानिरहेको थियो, र अब त यहाँ उसकै फेरि पहिलेकै नराम्रो चरित्र पो उसले प्रस्तुत गरिरहेको देखिन्छ त। यसले के पनि जनाउँछ भने मित्रहरू, परमेश्वर जस्तो प्रेमिलो हुनुहुन्छ, शैतान ठ्याक्कै त्यसको विपरीत छ। परमप्रभुले मानिस जातिलाई अनन्तीय प्रेमले प्रेम गर्नुहुन्छ भने शैतानले परमप्रभुको असल सृष्टिलाई आफ्नो निर्मम स्वार्थमा फसाए आफूसँगै मानिसहरूलाई नाशमा पार्न चाहन्छ। शैतानले आफ्नो गलत स्वार्थको बाटो कहिले पनि छोड्दैन। पापको यो डरलाग्दो प्रवृत्ति हो मित्रहरू। त्यसैले त भन्ने गरिन्छ नि, मानिसले आफ्नो जीवनमा पापको, कुविचारको, भ्रष्टाचारको, व्यभिचारको, लोभको, झूठको, घमण्डको, दुष्टताको पहिलो पाइला नै नचाल्ने चेष्टा वा अडान लियो भने उसले कुनै पनि अनैतिक, अपवित्रतापूर्ण, नराम्रो कामको निम्ति दोस्रो पाइला चाल्नै पर्दैन। तसर्थ हामी हरेकले जब जब नराम्रो काम वा कुरा गर्ने चाहना मनमा पैदा हुन्छ वा त्यस्तो अवस्थाको त्यहाँ सिर्जना हुँदा होस् वा कसैले हामीलाई गलत काम वा कुरा गर्न प्रेरित गर्दा नै किन नहोस्, एकदमै सचेत हुनुपर्छ र परमेश्वरमा हामीलाई गलत र अनैतिक काम गर्नबाट बचाउनुहोस् भने निरन्तर प्रार्थना गर्नुपर्दछ। श्रोता मित्रहरू, परमेश्वरका आशिषित पवित्र सन्तगणहरू त्यो रमणीय अनन्तीय वासस्थानमा रही स्वर्गबाट धरतीमा ओर्लिरहेको देख्दा शैतानले आफ्नो अनगिन्ती फौजलाई त्यो सुनौलो शहरलाई लिएर त्यसका अथाह ऐश्वर्यपूर्ण वैभवमाथि कब्जा गर्ने हेतु आफ्नो सामर्थ्यको बखान गरेको सुनेर उसका छलछाम युक्त कुरा सुन्नेहरूले पनि ए हो त है भनेर आफूलाई भ्रममा पार्दछन्। कारण उनीहरूले पनि देख्छन् कि उनीहरूसँग विशाल फौज छ र जो त्यो पवित्र स्थानमा रहिरहेका छन् तिनीहरूसँग न त कुनै हात हतियार वा युद्धका सामग्रीहरू नै छन्। उनीहरू अर्थात् दुष्टताले भरिएका मानिसहरू हरेक कुरा शक्ति र थिचोमिचोद्वारा प्राप्त गर्न खोज्दछन्। यही प्रवृत्ति यो संसारमा अहिले पनि हावी भएको देखिन्छ मित्रहरू। आफ्नो लोभ लालच पूरा गर्न मानिसले अनेक अनैतिक हत्कण्डाहरू अप्नाउने गर्दछ। तपाई र मैले पनि कैयौं पटक यस्तो दुःखद व्यवहार देखाएको छौ होला, र यदि यसो गरेका छौं भने आज नै हामी आफूलाई सच्याउने प्रयास गरौं र परमप्रभुको प्रेमको चरित्रको अनुसरण गरौं मित्रहरू, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। र यदि तपाईँ र मैले परमेश्वरलाई चिनेका छौं, जानेका छौं भने हामी पनि एकअर्कासँग प्रेमिलो वर्ताव गर्न पुग्दछौं। यक्का राखौं, जो पवित्र सन्तगणहरू थिए तिनीहरूसँग कुनै हात हतियार थिएन, तर जो दुष्टहरू थिए उनीहरूसँग थियो। तपाईँले यो कथा पढ्दै जानुभयो भने, यो घटना पढ्दै जानुभयो भने, ती दुष्टहरू नासिन्छन्, उनीहरूको हात हतियारले उनीहरूलाई बचाउन सक्दैन। हामीले एउटा अर्को पाठ पनि पाउँछौं यहाँनिर, हामीले नराम्रो व्यवहारलाई राम्रो व्यवहारले मात्रै जित्ने प्रयास गर्नुपर्छ। कसैलाई डर, धम्की, लोभ, लालच, थिचोमिचोले जित्न खोज्यो भने कहिले पनि त्यो जित्न सक्दैनौ। मानिसको मनलाई हामीले कहिले पनि जित्न सक्दैनौ त्यो तरिकाले। मानिसहरूले मानिसको शरीरमाथि, मानिसहरूको भौतिक जीवनमाथि कब्जा त गर्न, तर उनीहरूको मन जित्न सक्दैन। त्यसैले त भनिन्छ नि, तपाईँ कसैको मनमा बस्ने प्रयास गर्नुहोस्, तपाईँले तनमा नहेर्नुहोस् भनेर भन्ने गरिन्छ। यो घटनाक्रम जुन हामीले अध्ययन गरिरहेका छौँ, यसले कस्तो रोचक मोड लिन्छ, परमेश्वरले कस्तो न्याय गर्नुहुन्छ, परमेश्वरले आफ्नो प्रेमको चरित्रको उजागर कसरी गर्नुहुन्छ, हरेक बिग्रेको थोकलाई नयाँ गरी पुनर्स्थापित कसरी गर्नुहुन्छ, ती कुरालाई हामी आगामी दिनहरूमा सँगसँगै फेरि अध्ययन गर्नेछौँ। अहिलेसम्म चाहिँ हामीले जुन अध्ययन गर्यौं त्यसलाई मनन गर्नुहोला र परमेश्वरको सदिच्छा तपाईँको जीवनमा के छ त्यसलाई जान्ने चेष्टा गर्नुहोस्। परमेश्वरसँग निरन्तर प्रार्थनाको संवादद्वारा भन्दै तपाईँको जीवनमा परमेश्वरको आशिषले तपाईँलाई दिन दुई गुणा रात छ गुणा गरेर अगाडि बढाउँ भनी विन्ती गर्दै म शिशिर विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथी, आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9808236 भेटाउन सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
2: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
2: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
3: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
2: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
0: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
0: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जेमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, संसारिक धन सम्पत्ति भन्दा येशूलाई खोज्नुहोस्। मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग 27। एक दिन यीशु र उहाँका चेलाहरू यरूशलेम आइपुगेको केही समयपछि उहाँले मन्दिरमा एउटा सार्वजनिक कार्य गर्नुभयो। त्यस कार्यले वरपर भएका सबै मानिसहरूको ध्यान आकर्षण गर्यो। मर्कुसको पुस्तक 11 अध्यायको 15-16 पदमा यसरी लेखिएको छ, अनि यरूशलेममा आइपुगेपछि उहाँ मन्दिरभित्र पस्नुभयो, अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबुलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो। उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनु भएन। प्रिय श्रोता, यहाँ यीशुको बारेमा फिल्महरूमा सामान्यतया चित्रण गरिएको निष्क्रिय र कोमल व्यक्तित्व होइन, तर उहाँलाई धेरै आक्रामक र क्रोधित भएको देखाइएको छ। मर्कुसको पुस्तक 11 अध्यायको 17 पद, अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, के यीशु लेखिएको छैन, मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ, तर तिमीहरूले त यसलाई डाकुहरूको अड्डा बनाएका छौ। धार्मिक पुजारीहरूसँगको सहकार्यमा व्यापारीहरूले मन्दिरमा राम्रो व्यवसाय स्थापना गरेका थिए। तिनीहरूले पैसाको लागि बलिदानका जनावरहरू बेचिरहेका थिए। सम्भवत तिनीहरूले यी जनावरहरू अत्याधिक मूल्यमा बेचिरहेका थिए, किनभने तिनीहरूलाई थाहा थियो कि यात्रीहरू यी खरिद गर्न उत्सुक हुनेछन्। यो व्यापार मन्दिरको बाहिरी चोकमा भइरहेको थियो, जहाँ अन्य जातिहरूलाई आउन र प्रार्थना गर्न आमन्त्रित गरिएको थियो। तर तिनीहरूको वरिपरि सामान बेच्ने कामबाट भइरहेको ठूलो आवाजको बीचमा तिनीहरूले कसरी प्रार्थनामा ध्यान केन्द्रित गर्न सक्थे र? मर्कुसको पुस्तक 11 अध्यायको 18 पद, अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौ भन्ने उपाय खोज्न लागे, किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्म मानेका थिए। मन्दिरमा आफ्नो आक्रामक कार्यहरू मार्फत यीशुले परमेश्वरलाई धेरै रिस उठाउन सक्ने कुराको बारेमा धेरै ठूलो सार्वजनिक बयान दिनुभयो। जब मानिसहरूले लोभ र बेइमानी मार्फत परमेश्वरको सेवा गर्ने साँचो इच्छा भएका निर्दोष मानिसहरूबाट पैसा कमाउने तरिकाहरू खोज्छन्, तब परमेश्वर रिसाउनुहुन्छ। हेर्ने आँखा भएकाहरूलाई थाहा छ कि यही कुटिल अभ्यासले आज हाम्रो संसारको हरेक देशमा इसाई धर्ममा गहिरो रूपमा घुसपेट गरेको छ। आज मेरो लक्ष्य भनेको तपाईँलाई त्यस्ता अभ्यासहरूमा भाग नलिन प्रोत्साहन गर्नु हो, र यो घृणित व्यापारमा संलग्न व्यक्तिहरूसँग संगत नगर्नु हो। लुकाको पुस्तक 12 अध्यायको 15 पदमा यसरी लेखिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, होसियार रहो, सबै किसिमका लालसाबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। यीशुले हामीलाई पैसा र त्यसले किन्न सक्ने भौतिक चीजहरूको लागि लालसाको प्रलोभन विरूद्ध चेतावनी दिँदै हुनुहुन्छ। हामीले हाम्रो जीवनमा लोभलाई घुसपेट गर्न दिनुबाट सावधान रहनु र ध्यान दिनु आवश्यक छ। लोभ भनेको हामीलाई चाहिने भन्दा बढी प्राप्त गर्ने इच्छा हो। यो तब हुन्छ जब हामी यस संसारका भौतिक चीजहरूको लालसा गर्छौं। धेरै मानिसहरू क्रिश्चियन र गैर क्रिश्चियन जसले सकेसम्म धेरै धन र भौतिक चीजहरू प्राप्त गर्न हतार महसुस गर्छन्। यसले उनीहरूको विचारलाई हावी र नियन्त्रण गर्छ र त्यसपछि उनीहरूको पछिल्लो कार्यहरूलाई निर्देशित गर्छ। तिनीहरू आफ्नो आर्थिक सफलताको लागि सिँढी चढ्न अरू मानिसहरूलाई प्रयोग गर्छन्। धेरै पटक छल र चोरी प्रयोग गर्छन्। कसैको लागि यो व्यवहार हिंसात्मक कार्यहरूमा बढ्दछ, जसले युद्ध पनि निम्त्याउन सक्छ। धेरैले आफूलाई क्रिश्चियन त भन्छन्, तर ईश्वरीय व्यवहारको उदाहरण हुनुको सट्टा तिनीहरू लोभको शिकार भएका छन्। तिनीहरू निरन्तर अरूको खर्चमा धन प्राप्त गर्ने तरिकाहरू खोज्छन्। परमेश्वरको निस्वार्थ प्रेममा हिँड्नु र आफूभन्दा गरीब मानिसहरूको आवश्यकता पूरा गर्नुको सट्टा तिनीहरूले क्रिस्टको शरीरलाई आफ्नै आर्थिक लाभको लागि प्रयोग गरिरहेका हुन्छन्। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 6 पद, सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो। ईश्वरीयता भनेको परमेश्वरसँगको सम्बन्ध हो। यदि हाम्रो परमेश्वरसँग घनिष्ठ सम्बन्ध छ भने हामीले हाम्रो जीवनमा प्रेम, आनन्द र शान्ति अनुभव गर्नेछौ। परमेश्वर बिना हाम्रो जीवन चिन्ता र डरले भरिएको हुनेछ। प्रेम, आनन्द र शान्तिको अनुभवलाई एक व्यक्तिले कस्तो आर्थिक मूल्य दिन सक्छ र परमेश्वरसँग व्यक्तिगत सम्बन्ध हुनु पैसाले हाम्रो लागि किन्न सक्ने कुनै पनि कुरा भन्दा धेरै मूल्यवान छ। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 7 पद, किनकि हामीले न त यस संसारमा केही ल्यायौ न यहाँबाट केही लैजान नै सक्छौ। केही मानिसहरूसँग धेरै पैसा र भौतिक सम्पत्ति हुन्छ, तर जब तिनीहरू मर्छन् तिनीहरूले कति आफूसँग लैजान सक्छन्? केही पनि लान सक्दैनन्। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 8 पद, तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौ। खुसी हुनु भनेको सन्तुष्ट हुनु हो। यदि हामीसँग जे छ त्यसमा सन्तुष्ट छौं भने हामी संसारले हामीलाई चाहेको कुराहरूको लागि लाग्ने समय र शक्ति खर्च गर्दैनौ, जुन परमेश्वरले हामीलाई आवश्यक छैन भन्नुभएको छ। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 9 पद, तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछन्। जब क्रिश्चियनहरूले यस संसारका भौतिक चीजहरूबाट धनी हुने योजना बनाउँछन् तिनीहरूले आफूलाई विनाशको लागि तयार पारिरहेका हुन्छन्। सायद सबैभन्दा ठूलो विनाश यीशु ख्रीष्टलाई पछ्याउने साँचो चेलाहरूले प्राप्त गर्ने अनन्त इनामहरू गुमाउनु हो। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 10 पद, किनभने रूपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय खोजेका छन्। शैतानले क्रिश्चियनहरूलाई सांसारिक धन सम्पत्ति खोज्ने बाटोमा लाग्न लोप्याउन धेरै प्रयास गर्छ। यदि उसले उनीहरूलाई परमेश्वरलाई भन्दा बढी पैसालाई प्रेम गर्न लगाउन सक्छ भने शैतानले उनीहरूलाई यस्तो बाटोमा डोर्याउन सक्छ जुन उनीहरूको लागि पूर्ण रूपमा गलत र विपत्ति साबित हुनेछ। मत्तीको पुस्तक 6 अध्यायको 19 21 पद, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। यीशु फर्किएपछि परमेश्वरले हामीलाई इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ, जसले यस संसारमा धनी हुने लक्ष्य भन्दा उहाँको सेवाको बाटो रोज्छन्। प्रेरितको पुस्तक 8 अध्यायको 13 पद, सिमोन आफैले पनि विश्वास गर्यो, त्यसले बत्तीसमा लियो र त्यो फिलिपसँग लागिरह्यो र चिन्हहरू र ठूला ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। मुक्ति पाउनुभन्दा पहिले सिमोनले मानिसहरूको भीड़लाई मोहित पार्न भूतहरूबाट शक्ति चलाइरहेका थिए। अब उसले क्रिस्टद्वारा मुक्ति पाएको थियो, तर जब हामी मुक्ति पाउँछौ यसले स्वतः हाम्रो मन परिवर्तन गर्दैन। हामीले परमेश्वरको वचनमा विश्वास गर्न हाम्रो मनलाई नवीकरण गर्नुपर्छ। सबै क्रिस्चियनहरूले यो गरिरहेका छैनन् र तिनीहरू आफ्नो लागि पैसा कमाउने माध्यमको रूपमा क्रिस्चियन धर्म प्रयोग गर्न लोभिन्छन्। सिमोनलाई पनि त्यस्तै भयो। प्रेरितको पुस्तक 8 अध्यायको 18 19 पद, अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदो रहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रूपियाँ दिन लाग्यो, मलाई पनि यो शक्ति दिनुहोस् र मैले जोसुकै माथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्। जब सिमोनले पवित्र आत्माको वरदानबाट शक्तिको सञ्चालन भएको देखे उनले यसलाई आफ्नो लागि धनी बन्ने ठूलो अवसरको रूपमा हेरे। उनले इसाई धर्मलाई व्यापारिक अवसरको रूपमा हेरे। उनले यसमा लगानी गर्न पैसाको प्रस्ताव गरे। प्रेरितको पुस्तक 8:20-23 तर पत्रुसले भने तेरो रुपियाँ तसँग नष्ट होस् किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भने तैले विचार गरिस्। यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ किनकि परमेश्वरको सामु नै तेरो हृदय ठिक रहेको किनकि परमेश्वरको सामु तेरो हृदय ठिक रहेनछ। यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चाताप गर अनि प्रभुमा प्रार्थना चढा र सायद तेरो हृदयको यस्तो विचार क्षमा होला किनकि म देख्दछु तत्तिक्तताले भरिएको छ अनि अधर्मको बन्धनमा छ। पत्रुसले सिमोनलाई भनेका शब्दहरू धेरै कठोर थिए तर यो मानिसलाई मद्दत गर्न पत्रुसले गर्न सक्ने सबैभन्दा प्रेमिलो कार्य थियो। पैसाको प्रेम नै सबै दुष्टताको जरा हो। सिमोनलाई शैतानले लोभले प्रभावित पारेर पासुमा फसाउँदै थियो। हिब्रूको पुस्तक 13:5 यसरी लेखिएको छ, तिमीहरूका जीवन रुपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। परमेश्वरले हाम्रा सबै भौतिक आवश्यकताहरू पूरा गर्नुहुनेछ भन्ने प्रतिज्ञा गर्नुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूलाई उहाँले कहिल्यै असफल पार्नुहुने छैन। तरै पनि धेरै क्रिस्चियनहरूले परमेश्वरले तिनीहरूलाई सम्हाल्नु हुनेछ भन्ने कुरामा विश्वास गर्दैनन्। त्यसैले तिनीहरू पैसा प्राप्त गर्न बेइमान तरिकाहरूको सहारा लिन्छन्। दोस्रो राजाको पुस्तक 5:1 एउटा कथा छ जहाँ सिरियाका राजाको सेनापति नामानलाई एलिसाले कुष्ठरोगबाट निको पारेको थियो। निको भएको प्रतिक्रियामा नामानले एलिसालाई धेरै अद्भुत उपहारहरू दिए। दोस्रो राजाहरूका पुस्तक 5:16 ती अगमवक्ताले जवाफ दिए, जीवित परम प्रभु जसको सेवा म गर्दछु उहाँको नाउँमा शपथ खाएर म भन्दछु म केही पनि ग्रहण गर्ने छैन। त्यो लिनलाई नामानले तिनलाई कर लगाए तापनि तिनले इन्कार गरे। एलिसाले नामानबाट कुनै पनि रकम लिन अस्वीकार गरे। यद्यपि उनको नोकर गेहेजीको मनमा लोभ बस्यो अनि उनी गोप्य रूपमा नामान कहाँ गए र एलिसालाई नभनी उनीबाट धन सम्पत्ति संकलन गरे। जब एलिसाले गेहेजीलाई उनी कहाँ थिए भनेर सोधे उनले एलिसालाई झुटो बोले, तर परमेश्वरलाई पछ्याउने मानिसबाट तपाईँले आफ्नो छल लुकाउने आशा गर्न सक्नुहुन्न किनकि परमेश्वरले प्राय उसलाई तपाईँले गरिराख्नु भएको सबै कुरा गलत हो भनेर प्रकट गर्नुहुनेछ। दोस्रो राजाको पुस्तक 5:26-27 तर एलिसाले त्यसलाई भने, जब ती मानिस आफ्नो रथबाट ओलेर तँलाई भेट्न फर्कदा के मेरो आत्मा तँसित थिएन र रुपियाँ पैसा वा लुगा लिने वा भ्रद्धाजीका बोटहरू धागबारीहरू भेडा बाख्राहरू गाई गोरुहरू र कमारा कमारीहरू ग्रहण गर्ने यो समय हो र नामानको कुष्ठ रोग त र तेरो सन्तान वा सधैँको लागि टाँसी रहनेछ। तब गेहेजी तिनको सामुनेबाट गइहाल्यो र त्यो हिउँ जस्तै सेतो कुष्ठरोगी भयो। गेहेजीले आफ्नो लोभ र परमेश्वरको मानिसलाई धोका दिने प्रयासको लागि धेरै ठूलो मूल्य चुकाउनु पर्यो। आज धेरै क्रिस्चियनहरू सोच्छन् कि तिनीहरू यसबाट उम्किरहेका छन् तर परमेश्वरले तिनीहरूले गरिरहेका सबै कुरा देख्नुहुन्छ र तिनीहरूको न्याय गर्नुहुन्छ। लुकाको पुस्तक 16:13 यसरी लेखिएको छ, कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैन। संसारिक धन प्राप्त गर्न समर्पित मार्ग रोज्नु र साथै यसलाई आफ्नो प्रभुको रूपमा पछ्याउनु प्रतिबद्ध हुनु सम्भव छैन। हामी प्रत्येकले जीवनमा कुन मार्गलाई प्राथमिकता दिने भनेर छनौट गर्नुपर्छ। हननिया र सफिराले लोभको मार्ग पछ्याउन रोजे र तिनीहरूले सार्वजनिक रूपमा आफ्नो पैसाको एक भाग पत्रुसलाई दिएर आफ्नो सम्पत्ति देखाउने प्रयास गरे। मत्तीको पुस्तक 6:1-2 होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर नत्र स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। त्यसकारण जब तिमीहरू दरिद्रहरूलाई दिन्छौ तब मानिसहरूबाट प्रशंसा पाउनलाई कपटीहरूले सभा घरहरू र गल्लीहरूमा जस्तो आफ्नो अगाडि तुरही नबजाओ। साँचो म तिमीहरूलाई भन्दछु तिमीहरूले आफ्नो इनाम पाइसकेका छन्। त्यसकारण जब तिमीहरू दरिद्रहरूलाई दिन्छौ तब मानिसहरूबाट प्रशंसा पाउनलाई कपटीहरूले सभाघरहरू र गल्लीहरूमा जस्तो आफ्नो अगाडि तुरही नबजाओ। साँचो म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। प्रेमको हृदयबाट दिनेहरूलाई परमेश्वरले हाम्रो भविष्यमा इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ र तिनीहरूले आफ्नो दान सार्वजनिक रूपमा प्रदर्शन गर्नुको सट्टा गोप्य रूपमा गर्छन्। पहिलो कोरन्थीको पुस्तक 9 अध्यायको 7 पदमा यसरी लेखिएको छ, अनि हरेक मानिसले आफ्नो मनमा संकल्प गरे बमोजिम देओस्, इच्छा नभई होइन न त कर्तापमा परेर, किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। हामीले कति दिन्छौ भन्दा पनि हामीले दिँदा कस्तो मनोवृत्ति हुन्छ भन्ने कुरामा परमेश्वर धेरै चिन्तित हुनुहुन्छ। हामीले यो कुरा स्वीकार गर्नुपर्छ कि हामीसँग भएका सबै कुरा, हाम्रा सबै आशीर्वादहरू हाम्रो प्रेमिलो स्वर्गीय पिताको कारणले हुन्। त्यो प्रेम प्रति हाम्रो प्रतिक्रिया बढी पैसा र धन खोज्नु हुँदैन, बरु हामीले अरू प्रति उहाँको प्रेम प्रकट गर्नुपर्छ। खाँचोमा परेकाहरूलाई मदत गर्न हाम्रो समय, पैसा र अन्य स्रोतहरू लगानी गर्नुपर्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टू को एक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
6: गुड न्युज एफएमले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
5: सही हो।
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225444
8: र 40225742 40225742।
11: सुन्न न बजे, कोता
12: सामान नभेटेर बेपत्ता।
11: होइन, सामान चाहिँ के चारो ल्याएको?
12: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
11: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
12: कहाँ छ यो?
11: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
13: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
13: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
7: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
13: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
12: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
13: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-511-25638, 98-511-25638।
14: ओ
12: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
13: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
12: कहाँ छ?
13: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
13: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
7: र सरिता महर्जन 9841191094, 9841191094।
12: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
14: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
15: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
14: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
15: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
14: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
15: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
14: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. When a woman from an Arabian Gulf nation placed her faith in Christ, her family met her decision with anger and rejection. They viewed it as a deep dishonor to their heritage. She was cast out of her home and formally disowned by her tribe. A court ruling then stripped her of her tribal affiliation, costing her not only her family name, but also her inheritance rights. The legal severance may lead to long-term isolation and exclusion from community life. Despite the pain and uncertainty, she remains steadfast in her faith. Pray God will strengthen her, give her courage to face whatever lies ahead, and that she'll be a witness to others.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पणको पुनः प्रसारण.
5: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने सम्पूर्ण मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्रद्वय सन्ध्या र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ अनि रमाहटमा हुनुहुन्छ. अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, आनन्दित हुनुहोस्. तपाईँको निम्ति मेरो प्रार्थना सदैव यही हुनेछ. तर प्रिय श्रोता, आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु. तपाईँ खुशी हुनुभएको रहस्य अरूलाई पनि शेयर गर्नुहोस् र अरूलाई पनि खुशी बनाउने प्रयास गर्नुहोस्. जीवन जिउनुको भिन्नै मजाको अनुभव तपाईँले गर्न सक्नुहुनेछ. प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु. अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु. रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु. श्रोता, तपाईँले यो कार्यक्रमलाई काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHz यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ. प्रिय श्रोता, आज पनि मिठा मिठा भक्ति संगीतका साथमा ज्ञान गुणका कुराहरू लिएर आएको छु. पुनः एकचोटि तपाईँसँग अनुरोध गर्छु, आजको कार्यक्रम सुनेर साथ दिनुहोला. थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु.

0: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भनेर तपाईँ हामी सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्याजी र विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, हामी कस्तो खजाना खोजिरहेका छौं? खजाना अर्थात ट्रेजर, कस्तो सम्पत्ति हामी खोजिरहेका छौं? मानिसले खोज्ने धन सम्पत्ति र परमेश्वरले दिनुहुने सम्पत्ति कुन चाहिँ महत्वपूर्ण होला? हामी आज यही विषयमा मनन गर्नेछौ र केही कुरा याद गर्नेछौ। प्रिय श्रोता, पवित्र शास्त्रमा लेखिएको छ, किनभने जहाँ तिम्रो धन छ त्यही तिम्रो मन पनि हुनेछ। अर्थात हामीले जब गहिरेर विचार गर्दछौ, हिजो आज मानिस जन्मेदेखि मृत्युसम्म केही न केही खोजिरहेको हुन्छ। कसैले धन खोजिरहेको हुन्छ, कसैले प्रतिष्ठा खोजिरहेको हुन्छ, कसैले शक्ति खोजिरहेको हुन्छ, कसैले प्रेम, कसैले शान्ति, यस्ता विभिन्न कुराहरूको खोजी मानिसले गरिरहेको हुन्छ। तर प्रश्न एउटा यो छ कि हामीले खोजेको खजाना वास्तवमै खजाना हो कि भ्रम मात्र हो? खास गरिकन खजाना भनेको चाहिँ के होला त? हामीले सामान्य रूपमा बुझ्नलाई कोशिश गर्यौं भने खजाना भनेको चाहिँ सुन, चाँदी, हीरा, जवाहरात, धन सम्पत्ति यी सबै कुरालाई बुझिन्छ। तर पवित्र शास्त्रले अलिकति गहिरो रूपमा खजनाको अर्थ अर्थात यो सम्पत्तिको अर्थ अलिक फरक किसिमले प्रस्तुत गर्दछ। प्रिय श्रोता, मानिसले सबैभन्दा मूल्यवान ठानेको कुरा चाहिँ खजना हो। खजना पाउनका लागि मानिसले आफ्नो सारा समय खर्च गर्दछ। मानिसले सारा जीवन समर्पित गर्दछ कहाँ पाइन्छ त्यो असल खजना भनेर। मानिसले खजना प्राप्त गर्नलाई जुनसुकै किसिमको मोल दिन पनि तयार हुन्छ र यसलाई प्राप्त गरेपछि गुमाउन चाहँदैन मानिसले। मानिसको बैंक खाताले मात्र उसको खजाना देखाउँदैन। प्रिय साथी, खास गरिकन मानिसको समय, प्राथमिकता, चिन्ता, सपना, लगानी यी सबै कुराले त्यो व्यक्तिको खजाना कहाँ छ भन्ने कुरा देखाउँदछ। फेरि म तपाईँलाई अलि विशेष जोड दिएर यहाँ बताउन चाहन्छु कि हामीले वास्तवमा खजनाको लागि कतिसम्म समय दिइरहेका छौं, कतिको महत्व दिइरहेका छौं। यसको मतलब अर्थात खजनालाई हाम्रो लिस्टमा एक नम्बरमा राखेका छौं कि या कुनै अरू नम्बरमा दोस्रो, तेस्रो, चौथो आदि इत्यादि। त्यस्तै गरी हामी त्यो खजना प्रति कतिको चिन्तित छौं, यो गुम्ने हो कि हराउने हो कि, यसलाई सुरक्षा कसरी दिने हो, कतिको तपाईँ त्यो खजाना प्रति चिन्तित हुनुहुन्छ? अनि त्यो खजाना प्राप्त गर्नलाई कस्तो सपना देखिराख्नु भएको छ? प्राप्त गर्न सक्छु कि सक्दिन भनेर तपाईँले भयभरको लगानी, कस्तो किसिमको लगानी गरिराख्नु भएको छ? यस यिनै कुराले चाहिँ तपाईँको वास्तविक खजनालाई बुझाउँदछन्। मानिलिनुहोस् न, एकजना धनी व्यापारीले जीवनभर धन कमायो, तर जब ऊ मृत्युशय्यामा गयो उसले के भन्यो थाहा छ? मैले संसार त जितेँ
1: तर आफ्नो आत्मा गुमाए। पवित्र शास्त्रले पनि यही भन्दछ, सारा संसार हात पारेर पनि तिमीहरूले आत्मा चाहिँ गुमायो भने के लाभ। यो एकदमै चोटिलो वाक्यांश छ प्रिय मित्र। तब ती मानिसको त्यो बिलौना सुन्दै गरेको आफ्नो छोराले आफ्नो बाबुलाई सोध्छ, बाबा तपाईँको सबैभन्दा ठूलो पश्चाताप के हो त त्यसो भए। तब ती धनी मानिसले स्पष्टसँग यो बताउनुहुन्छ कि मैले धेरै धन त जम्मा गरे यो संसारमा, तर मेरो स्वर्गको खाता त खाली नै छ। अब म जाँदाखेरि यो सम्पत्ति त सबै छोडेरै जानुपर्छ, अनि म खाली खातामा अब कसरी जम्मा गर्न सक्छु। यो एकदमै दुःख लाग्दो कुरा हुन्छ। जब स्वर्गीय खाता चाहिँ खाली हुन्छ नि प्रिय मित्र, तपाईँले जतिसुकै धन सम्पत्ति संसारमा बटुले तापनि यो चाहिँ टेम्पररी हुन्छ, केही समयको लागि हुन्छ। र जब तपाईँ यो सम्पत्तिको सम्बन्धबाट अलग हुनुहुन्छ, बस तपाईँको सम्पत्ति यहीँ छोडिन्छ। र यी धनी मानिसले भन्न खोजेको कुरा चाहिँ यही नै हो कि मैले स्वर्गीय राज्यको निम्ति केही पनि लगानी गरिन। वास्तवमा हामी संसारमा छौं, संसारमा हामीलाई जीवनका निम्ति धन सम्पत्तिको आवश्यकता छ, तर एक्सेप्सनली जब सम्पत्ति थुपार्ने मात्रै काम गर्दछौ तर असल कामको निम्ति लगानी हामी गर्दैनौ भने चाहिँ खालि थुपारिएको धन सम्पत्ति चाहिँ केवल यो संसारमा केही समय, छोटो समय यहाँ रहन्जेलका निम्ति मात्र हुन्छ। पृथ्वीको खजना र स्वर्गीय खजना, यी दुई खजना हामीले स्पष्ट रूपले बुझ्नु जरूरी छ। आफ्नो निम्ति संसारमा धन सम्पत्ति नथुपार, यहाँ त किरा र खिया लागेर नष्ट हुन सक्छ, चोरले घर फोरेर लान सक्छ, तर स्वर्गमा तिमीहरूले आफ्नो धन सम्पत्ति जम्मा गर। प्रभु येशु ख्रीष्टले सिकाउनु भएको शिक्षा हो यो। र यहाँ दुई किसिमको धन सम्पत्तिको कुरा प्रश्नसँग, अर्थात खजनाको कुरा प्रश्नसँग ख्रीष्टले सिकाउनुहुन्छ। पृथ्वीको खजना भनेको धन सम्पत्ति, प्रतिष्ठा, शक्ति, पद आदि इत्यादि कुराहरू पर्न सक्छन्। तर यी सबैलाई एकचोटि नजर लगाउनुहोस् न प्रिय मित्र, यी सबै अस्थायी छन्, कुनै पनि पर्मानेन्ट छैनन्। तपाईँलाई थाहा छ कतिपय धनी मानिसहरू केही नभएर कसैसँग सहायताको हात फैलाइरहेको पनि हामीले देखेका छौं। कोही उच्च ओदामा बसेको व्यक्ति अहिले सहायताविहीन भएर यताउता कसैले सहयोग गर्छ कि भनेर अपेक्षित आँखाहरू तेर्छ्याइरहेको पनि हामीले देखेका छौं। किनकि मानिस जो पृथ्वीको खजनामा भरोसा राख्छन् ती खजनाहरू सधैँका निम्ति हुँदैनन्, यी अस्थायी हुन्छन्। तर स्वर्गको खजना अर्थात स्वर्गको सम्पत्ति त्यस्तो सम्पत्ति हो जो अनन्तका निम्ति रहिरहन्छन्। त्यस्तो खजनाहरू खासमा कस्ता खालका खजनाहरू होलान्, यो विचारणीय कुरा छ प्रिय श्रोता। स्वर्गको खजना चाहिँ तपाईँ र मेरो विश्वास हो, तपाईँ र मेरो प्रेम हो, तपाईँ र मेरो आज्ञाकारिता हो, तपाईँ र मेरो सेवा हो, तपाईँ र मेरो धार्मिकता हो। यी विशिष्ट कुराहरू हासिल गर्नु त्यति सजिलो छैन, किनकि अनन्तता दिने कुराहरू सजिलै प्राप्त गर्न सकिँदैन। जहाँ अनन्तता छ त्यहाँ बलिदान छ, त्यहाँ त्याग छ, त्यहाँ समर्पण छ। प्रिय मित्र, यसर्थ अनन्तको लगानी जब तपाईँले विश्वास साथ गर्नुहुन्छ, प्रेम साथ गर्नुहुन्छ, उहाँको आज्ञाकारितामा गर्नुहुन्छ अनि उहाँको सेवामा आफूलाई समर्पित गर्नुहुन्छ र तपाईँ धार्मिकतामा जिउनुहुन्छ भने तपाईँले अनन्तताको लगानी गरिराख्नु भएको छ। त्यसैले हामीले दुईवटा खजनालाई अब तुलना गर्नुपर्ने हुन्छ। के तपाईँ र म अस्थायी खजनातिर आकर्षित भइरहेका छौं कि अनन्तको खजनातर्फ आकर्षित भइरहेका छौं? द्याट इज भेरी भेरी इम्पोर्टेन्ट। त्यो चाहिँ हामीले एकदमै मनन गर्न योग्यको कुरा हो। प्रिय मित्र, पृथ्वीको खजना मृत्युले छुट्याइदिन्छ तर स्वर्गको खजना मृत्युले समेत छुट्याउन सक्दैन। अर्थात जब मृत्यु हुन्छ हामीले पृथ्वीको खजनालाई यहीँ छोड्नुपर्ने हुन्छ भने स्वर्गीय खजना जुन हुन्छ नि मृत्यु पश्चात पनि तपाईँ र मेरो निम्ति सुरक्षित हुन्छ। अब लगानी केमा गर्ने? तर हामी छोटो दृष्टिकोणले सहज रूपमा भन्छौं मरेपछि कसलाई के चाहिन्छ र मरेपछि कि त मान्छे खरानी हो कि त माटो हो, त्यस्तो कुरा पनि गर्ने हो। यो भनेको चाहिँ सर्ट साइटेड भिजन हो, यो चाहिँ बिल्कुलै छोटो दृष्टिकोण तर दूरदर्शितामा चाहिँ यो कुरा स्पष्ट हुन्छ कि हामीले जिउने अनन्तताको यात्रा यो चाहिँ मानव मात्रको लागि एकदमै एउटा सोचनीय र विचारणीय कुरा पनि हो। प्रिय मित्र, गहन सोचाइ बिना यसको प्रकटीकरण हुँदैन, सम्भव छैन। त्यसैले यदि तपाईँको मनमा यो फितलो प्रश्न, जिउँदा पो चाहिने हो त सम्पत्ति, पृथ्वीमा पो चाहिने हो त सम्पत्ति भन्ने खालको फितलो प्रश्न जागृत भइरहेको छ भने हो, केही कारणले तपाईँ ठिकै हुनुहुन्छ। यसरी झट्ट हेर्दा पृथ्वीमा चाहिन्छ, मैले चाहिँदै चाहिँदैन भन्न खोजिरहेको छैन, तर अनन्तताको निम्ति त्यसले सहायता गर्दैन भन्न मात्रै मैले खोजिरहेको छु। किनभने अनन्तता भन्ने कुरा चाहिँ हामीलाई जहिले तैलेको लागि अर्थात मृत्यु पश्चात पनि आवश्यकता हुने हुनाले हामीले विचार गर्नुपर्ने कुरा चाहिँ यही नै हो। मानिसले कमाएको धन उसको पछाडि रहन्छ, अर्थात उसले छोडेर जानुपर्छ, तर उसले बनाएको चरित्र उसको अगाडि जान्छ भन्ने भनाई चाहिँ यहाँ विशिष्ट छ। त्यसैले हामीले एकदमै गहन चिन्तन गर्नुपर्दछ कि हामीले चरित्र निर्माणको निम्ति अगाडिको लागि के लगानी गरेका छौं। एउटा डट र अर्को लाइन, तपाईँ डटमै सीमित हुनुहुन्छ कि लाइनमा हुनुहुन्छ, त्यो एकदमै जान्नु पर्दछ। प्रिय मित्र, डट भनेको चाहिँ यही पृथ्वीमा सीमित हुने कुरा भयो भने, लाइन भनेको चाहिँ अब त्यो डटबाट शुरू भएको लाइन अनन्तताको निम्ति जुन तेर्सिँदै तेर्सिँदै बढ्दै गइरहेको हुन्छ, त्यो लाइनमा हामी हिँड्ने हो कि त्यही डटमा हामी सीमित हुने हो, तपाईँले विचार गर्नुपर्ने हुन्छ। फेरि पनि अर्को एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु एकैछिन।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या र विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय मित्र, म तपाईँसँग खजनाको कुरा गरिरहेको छु अनि तपाईँलाई मैले प्रश्न पनि गरिरहेको छु, तपाईँ कुनै डटमा उभिनु हुँदैछ कि कुनै लाइनमा अघि बढ़िराख्नु भएको छ? मैले तपाईँसँग कुरा गरिरहेको छु, कस्तो खजना तपाईँ खोजिराख्नु भएको छ? स्वर्गको राज्य भनेको एउटा खेतमा लुकाइएको गार्डन जस्तै हो, पवित्र शास्त्रले यो भन्दछ। खजना कहिले पनि खुल्ला ठाउँमा देखिँदैन, यो कतै लुकाइएको हुन्छ, विशेष सुरक्षा साथ लुकाइएको हुन्छ र यसलाई बडो ध्यान दिएर खोज्नुपर्छ। त्यस्तै हामीले जब असल कुरा छ नि, असल कुरालाई चाहिँ खोज्नुपर्छ, सत्यलाई खोज्नुपर्छ, परमेश्वरलाई खोज्नुपर्छ, ज्ञानलाई खोज्नुपर्छ। अधिकांश मानिसहरू बाहिर झट्ट चम्किलो देखिने कुराप्रति आकर्षित हुन्छन् अनि त्यसकै पछि लागिहाल्छन्, तर परमेश्वरले गहिरो मूल्य भएका कुराहरू कहाँ पाइन्छन् भनेर खोज्न सिकाउनुहुन्छ। परमेश्वरले त्यस्ता कुरा खोज्नलाई हामीलाई उत्साह दिनुहुन्छ जुन कुराहरूको मूल्य हामीले निर्धारणै गर्न सक्दैनौ, जुन कुराहरू यति मूल्यवान छन् नि प्रिय मित्र, तपाईँ र मैले कुनै पनि कुरासँग रिप्लेस नै गर्न सक्दैनौ। परमेश्वरले हामीलाई त्यस्ता कुराहरू खोजी गर्नका निम्ति उत्साह दिनुहुन्छ। मानिसले तुरन्त आनन्द दिने कुरा जे छ नि त्यो खोजिरहेको हुन्छ, त्यतैतर्फ मानिस आकर्षित हुन्छ, तर स्थायी आनन्द जुन प्राप्त हुन्छ नि त्यो चाहिँ एकदमै गहिराईमा लुकेको हुनाले यसलाई तुरन्तै प्राप्त गरिहाल्नलाई चाहिँ कठिन हुन्छ। तपाईलाई थाहा छ, पवित्र शास्त्रले बताउँदछ एकजना मानिस यात्री भनौं जो यात्रा गर्दै जाँदा एउटा जमिनमा लुकाइरहेको गार्डनलाई देख्दछन्। उनले जब त्यसलाई हेर्दछन् एकदमै महँगा महँगा कुराले त्यो भरिएको हुन्छ, अब त्यो सजिलै प्राप्त गर्न त्यति कहाँ सजिलो छ, र यदि जग्गाको मालिकलाई भन्यो भने त जग्गाको मालिकले लगिहाल्छ, अब सरकारलाई भनिदियो भने सरकारले नै लगिहाल्छ, त्यो अब के गर्ने त। अब ती यात्री चुपचाप जान्छन् र आफ्नो सबै सम्पत्ति बेच्छन्, भनेको यहाँ ठूलो सेक्रिफाइस छ है त, के को लागि भन्दाखेरि त्यो सबै सम्पूर्ण सम्पत्ति उनले बेच्नुको पछाडिको कारण चाहिँ यही हो कि प्रिय मित्र, उनले त्यो गार्डन भएको जमिन किन्न चाहन्छन्, किनभने त्यो बहुमूल्य छ र उनले आफ्नो सारा सम्पत्ति बेचेर अब त्यही गार्डन लुकाइएको जमिन किन्छन्। अब जब उनले त्यो किन्छन् त्यो सारा जमिन सहित त्यो गार्डन उनको स्वामित्वमा भयो। महँगो कुरा हासिल गर्नका लागि उनले आफ्नो भयभरको सबै कुरा बेच्नु भनेको चाहिँ एउटा त्याग हो। त्यसैले तपाईँले महँगो कुरा प्राप्त गर्नलाई अर्थात गार्डन प्राप्त गर्नका लागि चाहिँ तपाईँले सेक्रिफाइस गर्नु जरूरी छ। पवित्र शास्त्रले भन्दछ सबैभन्दा उत्तम कुरा चाहिँ परमप्रभुको ज्ञान, त्यसैले ज्ञान सबैभन्दा ठूलो खजना हो, तर त्यो ज्ञान चाहिँ परमेश्वरको बारेमा जान्नु हो। यदि तिमीहरूले त्यसलाई चाँदी झैं खोज्यौ भने, हितोपदेशले भन्छ चाँदी झैं खोज्यौ भने, विचार गरौं है,
परमप्रभुको ज्ञानलाई तिमीहरूले पाउनेछौ। अर्थात हामीले यसरी खोज्नु पर्यो कि कुनै बहुमूल्य थोकलाई हामी खोजिरहेका छौं। चाँदीलाई एक प्रकारले बहुमूल्य थोकको रूपमा यहाँ वर्णन गरिएको हुनाले चाँदीको उदाहरण छ। यसरी नै खोज, जसरी चाँदी खोज्छौ त्यसरी नै तिमीले खोजी गर्यो भने परमप्रभुको ज्ञान पाउनेछौ। त्यो चाहिँ सबैभन्दा ठूलो खजना हो। धेरै मानिसहरू धन खोज्छन् तर पवित्र शास्त्रले भन्छ ज्ञानलाई खोज। कस्तो अचम्मको कुरा छ यहाँ। धनलाई खोज भनेर पवित्र शास्त्रले भन्दैन, ज्ञानलाई खोज। त्यो ज्ञान चाहिँ परमप्रभुको भए नै ज्ञानको शुरूआत हो, परमेश्वरको वचनले भन्दछ। किन धनले अवसर दिन्छ प्रिय मित्र, तर ज्ञानले तपाईलाई एउटा दिशा निर्देश गर्छ। धनले तपाईलाई के मौका दिन्छ, तर ज्ञानले तपाईलाई सर्वोत्तम बाटो देखाउँछ। तपाई यस्तो बाटोमा हिँड्न सक्नुहुन्छ जुन बाटोमा तपाईलाई कहिले ठेस लाग्दैन, जुन बाटो तपाई कतै अल्मलिनु पर्दैन, जुन बाटोले तपाईलाई कुनै ठाउँमा लगेर छोडिदिन्छ, त्यस्तो बाटो होइन। जहाँ ज्ञान हुन्छ त्यसले तपाईलाई स्पष्ट मार्गचित्र तयार गरिदिन्छ। हो, त्यही ज्ञानको खजना खोज्नु पर्दछ। एउटा मानिलिनुहोस् न, धनी मानिसले आफ्नो सम्पत्ति गुमायो अरे, फर इक्जाम्पल, तर एउटा ज्ञानी मानिसले चाहिँ आफ्नो ज्ञानलाई प्रयोग गरेर फेरि गुमेको सम्पत्ति कमाउन सक्छ। तर धन भएको धनी मानिस मात्रै छ भने उसले आफ्नो केवल धनले मात्र चाहिँ जिइरहेकोले चाहिँ धन गुम्ने बित्तिकै फेरि अर्को धन रिप्लेसको रूपमा कमाइहाल्न सक्दैन। तर ज्ञान भएको व्यक्तिले चाहिँ त्यही ज्ञानलाई प्रयोग गरेर फेरि पनि सम्पत्ति कमाउन सक्छ। र यहाँ एउटा जान्नुपर्ने कुरा के रहेछ त भन्दा, धन चाहिँ हराउन सक्छ, बिलाउन सक्छ, नाश हुन सक्छ, तर ज्ञान चाहिँ हराउँदैन। अर्थात ज्ञान चाहिँ हराउनलाई गाह्रो हुन्छ, त्यति सजिलै ज्ञान तपाईँबाट अलग हुँदैन। त्यसैले बारम्बार बारम्बार तपाईँले ज्ञानलाई प्रयोग गर्न सक्नुहुन्छ, अनि ज्ञानको ध्यानले तपाईँले धन आर्जन पनि गर्न सक्नुहुन्छ। ज्ञानले धन बनाउन सक्छ तर धनले ज्ञान किन्न सक्दैन। यो महत्वपूर्ण भनाई पनि मैले तपाईँको सामु राखे। फेरि तपाईँको उत्साहको निम्ति यो वाक्यांशलाई म दोहोर्याउन चाहन्छु। ज्ञानले धन बनाउन सक्छ तर धनले ज्ञान किन्न सक्दैन र बनाउन सक्दैन। त्यसैले ज्ञान खोज्नु भन्ने उपदेश किन दिएको छ त पवित्र शास्त्रमा? जो ज्ञानी हुन्छ, ज्ञानी मानिसले असल कुराको खोजी गर्छ, अर्थात असल खजनाको खोजी गर्छ, जसले परम आनन्द परम सुख अन्तत दिदछ। क्षणिक सुख जसले चाहन्छ, क्षणिक आनन्दमा जो रमाउन चाहन्छ, उसले सांसारिक धनलाई संकलन गर्दछ। तपाई र मलाई थाहा छ, संसारका धेरै ठूल्ठूला धनी मानिसहरू केही नलिकन गएका छन्। मलाई एकजना व्यक्तिको नाम याद आयो, जोन डी भन्ने व्यक्ति, धेरै धनी मानिस हुनुहुन्थ्यो एक समयको। अनि उहाँलाई केही मानिसहरूले, उहाँ बिरामी हुनुहुन्थ्यो, उपचार गर्दै हुनुहुन्थ्यो, अनि तपाईलाई धनले बचाउन सक्छ त? सायद सक्दैन, मलाई विश्वास छैन, किनभने मैले धेरै धन खर्च गरिसके बाँच्नका निम्ति। त्यसो भनेको केही दिनमै उहाँ संसारबाट विदा हुनुभयो। अनि मानिसले फेरि गएर उहाँको ब्याङ्क खाता जाँच गरे, अथाह सम्पत्ति थियो, किनभने उहाँ धेरै धनी मानिस हुनुहुन्थ्यो, जोन डी रकफेलर। अनि ती व्यक्तिहरूले गएर
त्यो ब्याङ्क अकाउन्टेन्टलाई सोध्छन् के जोन डीले आफ्नो सम्पत्तिको के अंश लिएर जानुभयो, अनि उहाँहरूको आन्सर चाहिँ बडो अचम्मको छ। उहाँहरूले यो आन्सर दिनुभयो कि उहाँले सबै सम्पत्ति यही छोड्नु भएको छ। दुःख लाग्दो कुरा। मैले तपाईँलाई यो विशेष वाक्यांश एकजना प्रसिद्ध लेखक ऱ्यान्डी एल क्रमको पुस्तक ट्रेजर प्रिन्सिपलबाट शेयर गरेको हुँ, किनकि उहाँले त्यो यथार्थ घटनामा आधारित उदाहरण प्रस्तुत गर्नुभएको उहाँको पुस्तकमा मैले अध्ययन गरेको थिएँ। र असल मानिसले के कुराको भण्डारण गर्छ? ज्ञानको भण्डारण गर्छ। अनि जब असल कुराको भण्डारण हुन्छ त्यो भण्डारबाट असल कुराहरू निकाल्दछ। परमेश्वरले ब्याङ्क ब्यालेन्स भन्दा हृदयको ब्यालेन्सलाई हेर्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सिनु भएन। तर हिजोआज हामी ब्याङ्क ब्यालेन्स कति छमै सीमित हुन्छौं। यदि प्रशस्त ब्याङ्क ब्यालेन्स छ भने हाम्रा आँखाहरू ठूल्ठूला हुन्छन्, मुख हँसिलो हुन्छ, मान्छेले पनि यो चाहिँ केही होला भन्ने ठान्छ। मण्डलीमा जाँदा पनि अगाडि कुर्सी राखिदेलान् सायद तपाईँलाई। तर प्रिय मित्र, परमेश्वरले यो सबै हेर्नुहुन्न। तपाईँको कुर्सी कहाँ छ, तपाईँले आफ्नो स्थान कहाँ बनाउनु भएको छ, त्यो महत्वपूर्ण हुँदैन, याद गर्नुपर्ने हुन्छ। यो एकदमै डरलाग्दो र चुनौतीपूर्ण कुरा म तपाईँसँग बताउँदैछु कि तपाईँ यदि साँच्चै परमेश्वरको खजाना खोजिराख्नु भएको छ भने प्रिय मित्र, र तपाईँ त्यो खजाना पाएर खुसी र आनन्दित हुनुहुन्छ भने तपाईँले तपाईँको कुर्सी, तपाईँको ब्याङ्क ब्यालेन्समा अहंकार गर्ने होइन, तर तपाईँले आफ्नो हृदयको ब्यालेन्स, कस्तो ब्यालेन्स तपाईँको हृदयमा छ, के तपाईँले हृदयमा क्षमा सञ्चित गर्नुभएको छ, कस्तो ब्यालेन्स त अब कस्तो ब्यालेन्स परमेश्वर चाहनुहुन्छ, के तपाईँको ब्यालेन्समा क्षमा भन्ने कुरा छ, के तपाईँको ब्यालेन्समा प्रेम भन्ने कुरा छ, के तपाईँको ब्यालेन्समा विश्वास भन्ने कुरा छ, अनि तपाईँको ब्यालेन्समा कृतज्ञता भन्ने कुरा छ। यी सबै छैनन् भने तपाईँको हृदयको ब्यालेन्स खाली छ, कि तपाईँको ब्यालेन्स रिसै रिसले भरिएको छ, या घृणै घृणाले, या लोभै लोभले, या ईर्ष्या र ड्राहाले भरिएको छ। एकछिन विचार गर्नुहोस् है प्रिय मित्र, हामीले के कुरालाई ब्यालेन्स गरेका छौं हृदयमा, त्यो पनि महत्वपूर्ण हुन्छ। यो भनेको यस्तो खजाना हो नि, तपाईँ र मैले हृदयमा सञ्चित गरेको खजाना चाहिँ एकदमै महत्वपूर्ण सत्य, जुन हृदयको भण्डार हो। तपाईँको हृदय साँच्चै सत्य हुन्छ प्रिय मित्र, झुटा निर्णय गर्ने त तपाईँको मस्तिष्कले हो नि। कता कता तपाईँलाई झुटो कुरा गर्ने बित्तिकै पछि गएर तपाईँको हृदयले तपाईँलाई दोष्याउँछ, आज ढाँटिस् नि कान्छ तैँले, आज ठगिस् नि तैँले, तपाईँको हृदयले तपाईँलाई नै प्रश्न गर्छ क्या, त्यतिखेर तपाईँलाई एकदमै ठूलो पीड़ा हुन्छ। संसारलाई त तपाईँले ढाँट्नुहुन्छ एकैछिन, तर प्रिय साथी आफूले आफैलाई चाहिँ कहिले पनि ढाँट्न सक्नुहुन्न। संसारलाई त तपाईँले चिनिसक्नुहुन्छ एकैछिनमा, तर तपाईँले आफैले आफैलाई चाहिँ चिन्नु भएको हुँदैन। जुन कुराको भण्डारण गरिन्छ भण्डारबाट त्यही कुरा निस्कने हुनाले हामी के कुरालाई चाहिँ खजानाको रूपमा भण्डारण गर्नुपर्छ, केलाई ब्यालेन्स बनाउनुपर्छ, यो पनि हाम्रो निम्ति महत्वपूर्ण छ प्रिय मित्र। सुन्तला निचोड्यो भने के आउँछ थाहा छ? गुलियो सुन्तलाको रस आउँछ होइन त? कागतीलाई निचोड्यो भने अमिलो कागतीको रस आउँछ होइन र? आफ्नै गुण भएका फलहरू हुन् नि तिनीहरू, तिनीहरूमा के दोष? कागती अमिलै छ, अमिलै रस आएको छ, सुन्तला गुलियो छ, गुलियै रस आएको छ, खासै तिनीहरूमा केही दोष छैन नि। अनि तपाईँलाई निचोर्दा चाहिँ के आउँछ तपाईँबाट चाहिँ?
त्यो महत्वपूर्ण हुन्छ। जब तपाईं दबावमा पर्नुहुन्छ, कष्टमा पर्नुहुन्छ, संकटमा पर्नुहुन्छ अनि तपाईंमाथि दबाव आउँदा तपाईंबाट के निस्किन्छ, यस त्यो तपाईंको ब्यालेन्सबाट निस्किने कुरा हो, तपाईंको हृदयमा संचित कुराबाट निस्किने कुरा हो। त्यसैले खोज्नु पर्ने खजना चाहिँ कुन हो त, मैले तपाईंलाई प्रस्ताइसकेको छु, विशिष्ट ज्ञान, जुन ज्ञानले तपाईंलाई सर्वनाशबाट बचाउँछ, जुन ज्ञानले तपाईंलाई अनन्तता प्रदान गर्छ, जुन ज्ञानले तपाईंलाई पवित्रतामा जिउनलाई मद्दत गर्छ, त्यो अगाध्य प्रेम बहने खजना वास्तवमै पवित्र शास्त्रले भन्दछ येशु ख्रीष्ट त्यो खजना हुनुहुन्छ। ख्रीष्टलाई जानेपछि म अरू कुरालाई तुच्छ ठान्छु भनेर पावलले भन्नुहुन्छ। किन भन्नुभयो होला त्यस्तो, अरू सम्पूर्ण कुरा उहाँको ज्ञान, उहाँको धन सम्पत्ति, उहाँको विशिष्टता, उहाँको बल, यी सबै कुरा ख्रीष्टका सामु तुच्छ भइदिए। त्यसैले अन्य कुरा मलाई जान्नु चाहिँ हानि हुन्छ, तर ख्रीष्टलाई जान्नु चाहिँ मलाई लाभ हुन्छ। प्रेरित पावलले यो वाक्यांश पवित्र शास्त्रमा बताउनु भएको छ। पावल यस्तो व्यक्ति हुनुहुन्थ्यो कि उहाँले सम्पूर्ण कुरा हासिल गर्नुभएको थियो, उहाँमा केही कुराको कमी थिएन, तर जब ख्रीष्टलाई उहाँले पाउनुभयो नि, ख्रीष्टसँग जब उहाँको जम्का भेट भयो नि, उहाँले यही कुराको घोषणा गर्नुभयो, सबैभन्दा ठूलो खजना मेरो निम्ति ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट बाहेक पावलको निम्ति अर्को कुनै खजना छैन भन्ने कुरा चाहिँ उहाँले पुष्टि गर्नुभयो, किनकि म मेरो ज्ञानलाई, मेरो श्रेष्ठतालाई ख्रीष्टको सामु हानि मात्र ठान्छु। मेरो ज्ञान त थाङ्नामा फाल्ने कुरा जस्तो, थाङ्नामा के फालिन्छ, फोहोर जस्तो मात्रै हो मेरो ज्ञान त, तर सर्वोच्चका परमेश्वर जसको बारेमा जान्नु मेरो लागि सबभन्दा ठूलो कुरा हो, अर्थात उत्कृष्ट खजना मेरो निम्ति चाहिँ ख्रीष्ट हुनुहुन्छ। किन ख्रीष्टले के दिनुभयो तपाईँ र मलाई, अघि मैले भनेकै कुरा, क्षमा दिनुभयो उहाँले तपाईँ र मलाई हाम्रा पाप र अधर्मबाट, अन्न थाङ्नमा के फालिन्छ, फोहोर जस्तो मात्रै हो मेरो ज्ञान त, तर सर्वोच्चका परमेश्वर जसको बारेमा जान्नु मेरो लागि

अनन्तताको शान्ति र अनन्त जीवन दिनुभएको छ। अब यो क्षमा, यो उद्धार, यो आशा, यो शान्ति, यो अनन्त जीवन, यहाँभन्दा ठूलो खजना के हुन्छ होला तपाईँहरू मेरो निम्ति? प्रिय मित्र, धनले मृत्यु रोक्न सक्दैन। यदि धनले मृत्यु रोक्न सक्थ्यो भने बेलायतको महारानीको कहिले पनि मृत्यु हुने थिएन, किनभने बेलायतको महारानीको सम्पत्ति कति थियो? यहाँसम्म मैले सुने अनुसार उहाँले हस्पिटलको बेडबाट भन्नुभएको थियो, यदि त्यस्तो कोही डाक्टर छ मलाई एक मिनट मात्रै बचाउन सक्ने भने आओस्, म उसलाई मेरो सम्पत्तिको आधा हिस्सा दिन्छु। कतिजना डाक्टर कुदे होला, विचार गर्नुहोस् न। त्यत्रो महारानीको सम्पत्ति आधा पाइन्छ, एक मिनट पनि बचाउनलाई सकियो भनेर कतिजना डाक्टर कुदे होला? संसारका प्रसिद्ध डाक्टरहरू सायद महारानीको जीवन बचाउन कुदे होला, तर एक मिनट त के मित्र, एक सेकेण्ड पनि कसैले थप्न सकेनन्। पैसाले बचाउने भएदेखि धनी मानिसहरू कहिले मर्दैनथे होला। धनले मृत्यु रोक्न सक्दैन, तर ख्रिस्टले एउटा प्रतिज्ञा गर्नुभएको छ है, त्यो कहिले पनि बिर्सिनुहुन्न। मृत्यु पारी उदाउँछ, ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ, ख्रिस्टको प्रतिज्ञा यो छ। अनि त्यो आशा ख्रिस्टले प्रतिज्ञा सहित दिनुभएको छ, किनकि उहाँ स्वयंले मृत्युलाई जितेर उठ्नु भएको छ नि त। हामी जस्तै तपाईँ र म जस्तै मरेको मरै हुने ईश्वर भएको भए, नश्वर शरीर भएको भए उहाँ ईश्वर हुनुहुन्न थियो, र उहाँको प्रतिज्ञा हामीलाई खासै महत्व हुँदैन थियो, तर उहाँले मृत्युलाई जितेर अनि प्रतिज्ञा गर्नुभएको छ, जसरी मैले मृत्युलाई जितेको छु तिमीहरूलाई पनि अनन्त जीवनमा डोर्याउने मेरो शक्ति, मेरो सामर्थ्य त्यो तिमीहरूमा छ, तिमीहरूका निम्ति दिन्छु। त्यसैले यदि तपाईँ संसार जितेर पनि आत्मा गुमाउनु भयो भने तपाईँ जस्तो दुखी मानिस कोही पनि हुँदैन। प्रिय मित्र, पवित्र शास्त्रले बताउँदछ, यदि तपाईँले ख्रिस्टलाई पाउनुभयो भने संसारले तपाईँलाई गरीब भन्छ होला, तर तपाईँ एकदमै धनी हुनुहुन्छ, किनभने तपाईँले सृष्टिकर्ताको सन्तान हुने अधिकार हासिल गर्नुभएको छ। सारा सृष्टिलाई परिकल्पना गर्नुहोस् त एकपटक, यति विशाल सृष्टि जसको हातमा छ, अनि त्यही हातमा हुनेको सन्तान हुनु अब चान्सु नै कुरा हो र, गरिबी हो र, त्यहाँ बुझ्नुपर्ने कुरा यही नै हो, महत्वपूर्ण कुरा यही नै हो। फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु यतैकै चाहिँ।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। आजको बसाईमा म तपाईँसँग कुराकानी गरिरहेको छु स्वर्गीय सम्पत्तिको, स्वर्गीय लगानीको। धनी हुनुलाई नराम्रो त भनिएको छैन, पापै हो भनिएको छैन, तर धनलाई चाहिँ सर्वश्रेष्ठ ठान्नु, परमेश्वरलाई चाहिँ घृणा गर्नु चाहिँ पाप हो भनिएको छ। धन कमाउन सकिन्छ, तर सबै कुरा धनमै मन लगाउनु चाहिँ सर्वोत्तम हुँदैन भन्ने कुरालाई चाहिँ पवित्र शास्त्रले जोड़ दिन्छ। स्वर्गीय लगानी भनेको चाहिँ गरीबलाई सहायता गरेर, सुसमाचार सुनाएर, सेवा गरेर, प्रेम बाँडेर, परमेश्वरको राज्यलाई प्राथमिकतामा राखेर लगानी गर्न सकिन्छ। तपाईँले यदि पैसा खर्च गर्नुभयो भने त्यो सकिन्छ, तर तपाईँले जहाँ लगानी गर्नुहुन्छ परमेश्वरको निम्ति त्यो चाहिँ रहिरहन्छ। प्रिय मित्र, परमेश्वरको नजरमा सबैभन्दा ठूलो खजना मानिसको आत्मा हो। मैले अघि तपाईँसँग सेयर गरिसकेको छु, हराएकाहरूलाई खोज्नु पर्दछ, आत्मिक सत्य चाहिँ यो हो। भट्किएकाहरूलाई बोलाउनु पर्दछ, जो पतित भइरहेका छन् उनीहरूलाई उठाउनु पर्दछ। संसारले तपाईँलाई मूल्यहीन ठानेको हुन सक्छ प्रिय मित्र, तर परमेश्वरको नजरमा तपाईँ अमूल्य खजना हुनुहुन्छ, तपाईँ आफै पनि अमूल्य खजना हुनुहुन्छ। संसारले जसरी हेरोस् त्यो महत्वपूर्ण कुरा भएन, तर परमेश्वरले तपाईँ र मलाई कसरी हेर्नुहुन्छ। जीवनभर हामी खजना खोजिरहेका हुन्छौ, तर आज हामी आफैले आफैलाई एउटा प्रश्न सोध्ने प्रयास गरौं प्रिय मित्र। प्रश्न चाहिँ यो हो कि मेरो खजना चाहिँ कहाँ छ त? यदि खजना केवल पृथ्वीमा छ भने हृदय पनि पृथ्वीमै बाँधिनेछ, यदि खजना परमेश्वरमा छ भने जीवनले अनन्त अर्थ पाउनेछ। त्यसैले प्रिय मित्र, तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ धनभन्दा मूल्यवान चाहिँ ज्ञान हो भन्ने कुरा बुझ्नु पर्यो। ज्ञानभन्दा अझ मूल्यवान चाहिँ परमेश्वरको भय हो, किनभने परमेश्वरको भय जहाँ हुन्छ त्यहाँ ज्ञानको शुरूआत हुन्छ। मैले तपाईँलाई बताइसकेको छु कि संसारको सम्पत्ति अस्थायी हुन्छ, तर स्वर्गीय सम्पत्ति अनन्त हुन्छ। तपाईँ र मेरो हृदय नै वास्तविक खजना हो, खजना राख्ने ठाउँ हो। अनि पवित्र शास्त्रले भन्दछ ख्रीष्ट चाहिँ सबैभन्दा ठूलो खजना हुनुहुन्छ। मानिसको आत्मा परमेश्वरको दृष्टिमा बहुमूल्य खजना हो। साँचो धनी त्यो होइन जससँग धेरै थोक छ, तर त्यो हो जसले परमेश्वरमा आफ्नो सबै थोक भेटाएको छ। फेरि दोहोऱ्याउन चाहन्छु प्रिय मित्र तपाईँको निम्ति, साँचो धनी त्यो होइन जोसँग धेरै थोक छ, तर साँचो धनी त्यो हो जसले परमेश्वरमा सबै थोक राखेको छ। परमेश्वरले हामी सबैलाई नाश नहुने खजना खोज्ने बुद्धि पक्कै पनि दिनुहुन्छ यदि हामीले चाँदी जस्तै खोज्यौं भने। पवित्र शास्त्र अनुसार परमेश्वर सबै कुराको मालिक हुनुहुन्छ, हामी मालिक होइनौ, तर हामी भण्डारे चाहिँ हौ है। हामी भण्डारे भएको कारणले गर्दा हामी परमेश्वरले दिएको कुरालाई एकदम राम्रोसँग परिचालन गर्न चाहिँ सक्छौ। हाम्रो धन हाम्रो आफ्नै होइन, वास्तवमा परमेश्वरको। मेरो पैसा के गर्ने, कसरी प्रयोग गर्ने, त्यो मैले परमेश्वरसँग सोध्नु पर्दछ, किनभने उहाँले नै दिनुभएको हुनाले उहाँले नै लिनुहुन्छ भनेर अयुबले आफ्नो भनाईमा राख्नु भएको छ। पृथ्वी होइन, स्वर्ग वास्तवमा हाम्रो घर हो। हामी यहाँ पाहुना हौ, केही समयको लागि मात्र हुन्छौ। विश्वासीहरू यात्रुहरू हुन्,
उनीहरूको अन्तिम गन्तव्य स्वर्गीय स्थान हो। वर्तमान जीवन एउटा बिन्दु मात्र हो, अनन्तता भनेको कहिल्यै नसकिने एउटा लाइन हो, रेखा हो, मैले तपाईँसँग अघि बताइसकेको छु। त्यसैले निर्णयहरू अनन्तको दृष्टिकोणबाट गर्नुपर्दछ, केवल बिन्दुमा सीमित भएर होइन। तपाईँले आफ्नो धन जति कमाउनु भएको छ नि यो पृथ्वीमा लान सक्नुहुन्न तपाईँले आफ्नो साथमा, तर तपाईँले त्यसलाई अगाडि पठाउन भने सक्नुहुन्छ। उदारता, जुन उदारता तपाईँले प्रकट गर्नुहुन्छ नि परमेश्वरको राज्यको निम्ति, त्यो भनेको तपाईँको पठाउने तरिका हो। प्रिय मित्र, दिन सिक्ने मानिसले लोभको दासत्वबाट मुक्ति पाएको हुन्छ। किन परमेश्वरले तपाईँ र मलाई सम्पन्न बनाउनुहुन्छ? ताकि हामी धेरै दिन सकौं। सम्पन्नताबाट त सजिलै दिन सकिन्छ नि, जीवन स्तर खालि बढाउन मात्र होइन, दान स्तर बढाउन पनि हामीले सक्नु पर्दछ। पैसा चाहिँ आत्मिक परीक्षा हो, पैसा प्रयोग गर्ने तरिकाले हृदयको अवस्थालाई प्रकट गर्दछ। विश्वास र वित्त, वित्त भनेको मनी, पैसा, अलग अलग कुरा हो, तर समग्रमा ती सँगसँगै आउँछन्। जहिले परमेश्वरले हाम्रो विश्वासकै आधारमा उहाँको सम्पत्तिबाट दिनुहुन्छ, पवित्र शास्त्रले भन्दछ। धन्य त्यो हो जो विश्वास योग्य भएर उसले मैले दिएको कुरालाई प्रयोग गरेको छ। कति राम्रो! र हामी पनि यही सुन्न पाऊ अन्त्यमा, धन्यवाद, त विश्वास योग्य भएको छस्। यदि परमेश्वरले त्यति मात्र भन्नुभयो भने हामी आनन्दित भएर जिउन सक्दछौ अनन्तमा। त्यसैले प्रिय मित्र, म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि यु कान्ट टेक युअर मनी विथ यु, बट यु क्यान सेन्ड इट अन अ हेड। तपाईँले धन साथमा लैजान सक्नुहुन्न, तर त्यसलाई स्वर्गमा अघि पठाउन भने पक्कै सक्नुहुन्छ। यही वाक्यांश सहित म कार्यक्रमलाई अन्त्यतिर आइसकेको जानकारी गराउन चाहन्छु। र कार्यक्रमलाई अन्त्यतिर आउँदै गर्दा यतिन्जेल कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। श्रोता, तपाईँले सुनिदिनुहुन्छ र हामी बोल्छौं, तपाईँलाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र द्वय, सन्ध्या, विजय, तपाईँ दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किनकि कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्त्यसम्म तपाईँले डोर्याउन सहायता गर्नुभएको छ। यदि आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ, पत्रचार पनि गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्कको लागि हाम्रो नम्बर रहेको छ 01477075 4, यो स्टुडियोको नम्बर हो भने। व्यक्तिगत रूपमा तपाईँले मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 98 40 80 14 43 पनि तपाईँले कुराकानी गर्न सक्नुहुनेछ। प्रिय श्रोता, पुनः एकचोटि स्वर्गीय खजनाको इच्छा राख्नुहोस् भन्दै भन्छु, गड ब्लेस यू र भन्छु छुटौ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।